0: नपर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई झिकाउन आदेश दिएको छ। कर्मचारीका हकमा भने संवैधानिक इजलासमा मत बाजिएको छ। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी र हरिप्रसाद भुयालले सरकारले अध्यादेश अनुरूप कानून संशोधन मार्फत गरेको खारेजी निर्णय तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेका छन्। न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीले भने आदेशमा फरक मत राखेको जनाइएको छ। अध्यादेश मार्फत ऐन संशोधनपछि गरिएको खारेज विरूद्ध नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय कार्य समितिका तर्फबाट अध्यक्ष भवानी दाहाल समेतले रिट दायर गरेका थिए। उक्त रिटमा सुनवाई गर्दै संवैधानिक इजलासले सात दिनभित्र विपक्षीलाई लिखित जवाब पेश गर्न आदेश दिएको छ।
1: बढ़न थाल्यो महँगी शीर्षकमा अभियान दैनिकमा खबर छ। एक वर्षभन्दा बढ़ी समयदेखि नियन्त्रणमा रहेको उपभोक्ता मूल्य वृद्धि दर मुद्रास्फीति बढ़ने संकेत देखिन थालेको छ। अमेरिका र ईरान बीच पश्चिम एशियामा भएको द्वन्द हाल स्थगित भए पनि सो क्षेत्रबाट पेट्रोलियम पदार्थ आपूर्तिमा अवरोध कायमै छ। त्यसको असर स्वरूप पेट्रोलियम पदार्थसँगै औद्योगिक कच्चा पदार्थ उपभोग्य सामानहरूको अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धि तथा आपूर्ति प्रणाली समेत प्रभावित हुँदा नेपाली उपभोक्तालाई पनि महँगीको भार थपिन थालेको हो। नेपाल राष्ट्र बैंकले सोमबार प्रकाशित गरेको देशको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन अनुसार चालू आर्थिक वर्षको चैतमा मूल्य वृद्धि 4.47% कायम भएको जनाइएको छ। अघिल्लो वर्ष सोही तीन महिनाको अवधिमा यसको मुद्रास्फीति 3.93% रहेको थियो।

राइट यो नयाँ वर्ष एलजीका घरायसी सामानहरूमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरू साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरू लागू हुनेछन् एलजी लाइफ गुड

यो नया वर्षको अवसरमा सेन्सेका होम अप्लायन्सहरुको खरीदमा आकर्षक उपहार तथा क्याशब्याक। फ्रन्ट लोड वाशिङ मशिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याशब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज ईएमआई मार्फत खरीद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरुको खरिदमा क्याशब्याक तथा सियर शर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिशवाशरमा वाशिङ ट्याब्लेट्स, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भएपुग्छ। सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा 19 जना थपिएका छन्। विधानको धारा 21 को धारा 10 अनुसार विभिन्न जिल्लाका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरिएको हो। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालासँग निकट मानिएका तर सभापति गगन कुमार थापासँग समदूरीमा रहेका केही नेताहरू सदस्य मनोनित भएका हुन्। केन्द्रीय सदस्यमा मनोनित हुनेमा महेन्द्र यादव धनुषा, जीवन परियार कास्की, उमेश श्रेष्ठ चितवन, रमेश रिजाल पर्सा लगायतका रहेका छन्।
3: प्रतिनिधि सभाको सोमबारको बैठकमा विपक्षी दलहरूले सरकारद्वारा जारी अध्यादेश, प्रधान न्यायाधीशको सिफारिश प्रक्रिया, सुकुम्बासी बस्ती हटाउने अभियान र लिपुलेख सीमा विवादका विषयलाई लिएर सरकारमाथि कड़ा प्रहार गरेका छन्। विपक्षी सांसदहरूले सरकार संसदको सामना गर्न डराएर अध्यादेश मार्फत शासन चलाउन उद्यत रहेको, न्यायपालिकालाई नियन्त्रणमा लिने प्रयास गरेको, सुकुम्बासीका नाममा गरीबमाथि दमन गरेको आरोप लगाएका छन्।
2: सार्वजनिक विधा सम्बन्धी सरकारी निर्णयको अवज्ञा गर्दै गोर्खा नगरपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ। गत शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले अबदेखि सबै निजी तथा सार्वजनिक विद्यालय आइतबार पनि सञ्चालन गर्ने निर्णय गरेको नगर शिक्षा समितिका रहमतुल्ला मियाले जानकारी दिनुभयो। सबै प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूसँग बैठक गरी संकलित राय सुझाव अनुसार आइतबार विद्यालय खुलाउने निर्णय गरिएको मियाको भनाइ छ।
3: यस वर्षको मनसून अवधिमा देशभर औसत भन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसूनजन्य विपदको जोखिम उच्च रहने आकलन गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार र राष्ट्रिय कार्ययोजना 2083 को मसौदामा 19 लाख भन्दा बढ़ी जनसंख्या प्रभावित हुन सक्ने जनाइएको छ।
2: नवलपरासी जिल्ला लुम्बिनी प्रदेशमै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने पहिलो जिल्ला बनेको छ। जिल्लाका सातवटै पालिकाले पूर्ण खोप सुनिश्चित मापदण्ड पूरा गरेपछि सोमबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारूले जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गर्नुभएको हो।
3: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजको ल्याण्डिङ गियरमा आगो लागेको छ। इस्तानबुलबाट सोमबार बिहान 6:33 बजे काठमाण्डुमा अवतरण गर्ने क्रममा TK-726 कल साइनको टर्किस एयरलाइन्स जहाजमा आगो देखिएको हो।
2: सर्वोच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिन र नतिर्ने अभियान चलाउनेलाई कार्यवाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ। सर्वोच्चले लघुवित्त विरूद्ध गतिविधि रोक्न सरकार तथा माथत निकाय सक्रिय हुन पनि आदेश दिएको छ। विराटनगरका अधिवक्ता स्वधीन कार्की सहितले तयार गरेको रिटमा सुनवाई गर्दै सर्वोच्चका न्यायाधीश हरिप्रसाद भुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले लघुवित्तको कार्य सम्पादनमा अवरोध गर्ने व्यक्ति र समूहमाथि कानूनी कार्यवाही अघि बढ़ाउन परमादेश जारी गरेको हो।
3: गरिमा विकास बैंक बेस्ट म्यानेजमेन्ट डेभलपमेन्ट बैंक 2026 सम्मानित भएको छ। न्यू बिजनेस एज लिमिटेडद्वारा आयोजित न्यू बीज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डको 10 संस्करणमा गरिमा विकास बैंकले अवार्ड पाएको हो।
2: आईएमई खल्ती लिमिटेड खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि सुपर वालेट सुविधा सार्वजनिक गरेको छ। ग्लोबल आईएमई बैंकसँगको साझेदारीमा संचालित यो सेवा नेपालकी पहिलो यस्तो डिजिटल वालेट सुविधा हो जसले प्रयोगकर्तालाई आफ्नो वालेटमा रहेको मौजदातमा प्रत्यक्ष ब्याज समेत प्राप्त गर्नेछन्।
3: अब शेयर बजार नेप्से बढ़ने क्रम सोमबार पनि निरन्तर रह्यो। गत बिहिबारदेखि उकालो लागेको नेप्से दुई दिनको विवाद विदापछि सोमबार 1.39% बढ़ेर बन्द भएको छ।
4: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप

0: नेपाल टेलिकमको इन्टरनेशनल रोमिङ सेवा सुचारु गर्न *14# *7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना। आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस्। स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस्। तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ। राष्ट्रिय वाणिज्य ब्याङ्क, तपाईँको आफ्नै ब्याङ्क, आफ्नो भनेको आफ्नै हुन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशको खबर। फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्ते विरूद्ध महाभियोग लगाउने प्रस्ताव सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन्। महाभियोग प्रस्ताव दर्ताका लागि पूर्व अभ्यास पनि हो। उपराष्ट्रपतिले सन् 2028 गर्ने गरी घोषणा गरेको उपराष्ट्रपतीय निर्वाचनमाथि प्रश्न गर्दै महाभियोग प्रस्तावको तयारी गरिएको हो।
4: अब खेल खबर। सन्दीप जोराको शतक प्रेरणामा नेपाल एले अमेरिकासँगको दोस्रो एक दिवसीय खेलमा जीत निकाल्दै श्रृंखलामा 100% नतिजा आत्मसात गरेको छ। मूलपानी क्रिकेट मैदानमा भएको खेलमा सन्दीपको शतकमा नेपाल एले अमेरिकामाथि 7 रनको रोमाञ्चक जीत निकालेको हो। यसअघि स्कटल्याण्ड र अमेरिका सम्मिलित 4 खेलको श्रृंखलामा नेपाल एले 100% नतिजा आत्मसात गरेको छ। नेपाल एको सफलताले आईसीसी विश्वकप लीग टूको त्रिकोणात्मक श्रृंखला खेल्न आएको सिनियर टोलीलाई 5 विकेटका लागि शुभन रन्जेसँग 79 रनको साझेदारी गरेसँगै 10 विकेटको रूपमा पेभिलियन फर्केपछि नेपालको जीत सुरक्षित भएको हो।
3: अब विचार विश्लेषण सफलताको भ्रम शीर्षकमा सुभाष पोखरेल नागरिक दैनिकमा लेख्नुहुन्छ। तथ्य र तथ्याङ्कमा विश्वास गर्ने सफलता सफलतम वैज्ञानिक जेम्स वाटसनले समेत पिताको उपाधिपछि आफ्नो पेशागत धर्म पालना गर्न चुकेको देख्यो अनि लगातारको सफलतापछि व्यक्तिलाई सबै परिस्थिति आफ्नै समीपमा घुमेको भ्रम हुनु मानवीय चरित्र पाइयो। साथै एक पृथक अध्ययनले मानका खातिर दिइने बा आमा दिदी जस्ता उपाधिपछि व्यक्ति अराजक हुने सम्मान सम्भावना अधिक रहने बताएको छ। तसर्थ मानवलाई देवत्वकरण गर्दा व्यक्ति दायित्वबाट च्युत भई समाजलाई घात पुग्छ भन्ने कुरालाई मध्यनजर राख्दै जिउँदो मानिसलाई बा आमा पिता जस्ता पगरी गुथा र व्यथिति नथपौं। मानवलाई भगवान बनाउने प्रयास सुखद हुन सक्दैन।
4: त्यस्तै भान्सामा सुशासनको सुगन्ध खोज्दै शीर्षकमा हिमाली टाइम्समा प्राध्यापक देवी भक्त ठकालले लेख्नुहुन्छ। अहिलेको शहरी समाज एउटा भयावह मनोविज्ञानमा बाँचिरहेको छ। मानिसहरू तरकारी किन्छन् तर मनमा डर हुन्छ, फलफूल किन्छन् शंका हुन्छ। मानसिक तनावको व्यवस्थापन बिनाको विकासको कुनै अर्थ छैन। राज्यले अब प्राथमिकताको सूची बदल्नुपर्छ। शिक्षा र स्वास्थ्यका ठूला भवन बनाउनु अघि नागरिकलाई स्वस्थ रहने आधारभूत वस्तु विषादीरहित खाद्य पदार्थ उपलब्ध गराउनुपर्छ।
3: हौस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: अहिले हाम्रो गर्नेमा छ बजे छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्ध्र जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: स्टडी एण्ड वर्क इन जापान।
2: अब वालिङ जानु पर्दैन, साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
1: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
1: साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा।
2: किन साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
1: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
2: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
1: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
2: हाम्रा विशेषता:
1: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
2: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
1: JLPT NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
2: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
1: स्टुडेन्ट भिसाका लागि टोकियोका A ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
2: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
1: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
2: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार रामबाच्छा चौकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
1: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
0: रेडियो आदिखोला 105.4।

0: प्रहरीले सूचना नमस्कार आजको नेपाली बहसबाट खेमबम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी समसामयिक राजनैतिक आर्थिक सामाजिक सांस्कृतिक घटनाक्रमका बारेमा कुराकानी गर्ने गर्छौं। डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com पनि विश्वभर तपाईँहरू यतिखेर सुनिराख्नु भएको छ र नेपाली बहसलाई काठमाडौँ उपत्यकामा 99.1 मेगाहर्जबाट पनि एकैसाथ सुनिराख्नु भएको छ। र आजको बहसमा हामी बहस र चर्चा गर्न चाहन्छौ यतिखेर सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा धेरै विषयहरू सुशासन सेवामा सुधार भ्रष्टाचारमा शून्य सहनशीलता प्राथमिकताका साथ यसलाई अगाडि ल्याउन खोजिएको छ। सहकार्यमा संविधान संशोधन कर्मचारीलाई दलीय संलग्नतामा निषेध सीमारहित अर्थतन्त्र 7% आर्थिक वृद्धिदर लक्ष्य सबै कारोबार डिजिटल प्लेटफर्मबाटै नेपाली जलको ब्राण्डिङ रोजगारीको प्रवर्धन दशकका रूपमा पनि परिभाषित गर्न खोजिएको छ। आदरणीय श्रोता नेपाली बसमा चर्चा गर्न चाहन्छौ सीमा विवाद समाधान कूटनीतिक संवादबाट ड्रोन तथा नाइट भिजन क्यामेराबाट सीमा नाकामा निगरानी सहकारी पीड़ितको बचत फिर्ता आगामी दशकमा 30,000 मेगावट विद्युत उत्पादन स्वदेशी काठको प्रयोग चुरीको वैज्ञानिक उत्खनन लगायतका विषयहरू नेतृत्व कार्यक्रममा समेटिएका छन्। 10,000 विद्यालयमा उच्च गतिको इन्टरनेट जडान आईटीलाई प्राथमिकता दिन लगानी एक्सप्रेस नीति देवभूमि नेपाल राष्ट्रिय अभियान सञ्चालन लगानी भिसाको व्यवस्था गर्ने गरी पनि नीतिका कार्यक्रममा समावेश गरिएको छ। र नेपाली बहसमा चर्चा गर्न चाहन्छौ राष्ट्रपतिले नीतिका कार्यक्रम वाचन गर्दा गर्दै प्रधानमन्त्री बालिन शाह बाहिरिएपछि निकै ठूलो विवाद पनि भएको छ। विपक्षी दलहरूले विवाद गरेका छन्। नागरिकका तर्फबाट पनि विवाद भएको छ। नागरिक सचेतक र अगुवाका तर्फबाट पनि विवाद भएको छ। प्रधानमन्त्रीले अलिकति भए पनि सिस्टम सदाचार को विषयमा ख्याल नगरेको भन्ने भाष्य पनि यतिखेर निर्माण भएको छ। किनभने प्रधानमन्त्रीको हैसियतले जुन ढंगले त्यहाँ बस्नुपर्ने थियो मर्यादा र शिष्टाचार समेत प्रधानमन्त्रीमा देखिएन भन्दै चौतर्फी आलोचना भएको छ। हामीलाई प्राप्त जानकारी अनुसार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आह्वान गरिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीभित्रकै सांसदहरूले पनि प्रधानमन्त्री बालिन शाहको असंसदनीय यो व्यवहारप्रति आलोचना गरेका छन्। पार्टीभित्रैबाट पनि टिप्पणी भएको छ। त्यसैले आजको राज्य व्यवस्था तथा सुशासन समितिमा यी कुराहरू उठाइने विषयलाई पनि आजको नेपाली बहसमा हामी प्राथमिकतामा राख्न चाहन्छौ। किनभने देशको प्रधानमन्त्री भइसके पछाडि पोशाकको विषयमा पनि त्यहाँ आपत्ति भएको थियो र बीचमै उठेर हिँडिदिँदाखेरि अलिकति पनि सदाचार र मर्यादा नरहेको टिप्पणी पनि भयो र नागरिकहरूले पनि यसको व्यापक रूपमा विरोध गरेका छन्। त्यसैले देशको प्रधानमन्त्रीले सुन्ने धैर्यता राख्नुपर्छ। आफैले पेश गरेको नीति कार्यक्रमलाई सुन्नुपर्छ। सम्भवत यसलाई नीति कार्यक्रम कस्तो आयो के आयो जनताले यसलाई कसरी मूल्यांकन गरेका छन् भन्ने विषयमा सबै जानकारी लिनुपर्दछ। तर प्राप्त जानकारी अनुसार प्रधानमन्त्री बालेन्द्र शाह बीचमा उठेर हिन्दूको कारणबारे पनि केही सञ्जालमा केही विषयहरू आएका छन्। असीम शाहले यस विषयमा प्रष्टीकरण पनि दिएको भन्ने खबर पनि प्राप्त भएका छन्। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ बालेन्द्र शाहलाई केही स्वास्थ्यमा समस्या देखिएको भन्ने खालका विषयहरू पनि आएका छन्। यदि यस्तो हो भने पनि प्रधानमन्त्री बालेन्द्र शाहले त्यहाँ देखाएको त्यो जुन मर्यादाको कुरा छ त्यहाँ देखाएको जुन शिष्टाचारको कुरा छ यसमा धेरै ठूलो आपत्ति चाहिँ नागरिक स्तरबाट पनि भएको छ। एउटा सदाचार एउटा मर्यादा र एउटा शिष्टाचार जसको प्रधानमन्त्री भइसके पछाडि सिक्नुपर्छ सिकाउनु पर्दछ। राष्ट्रपतिले पटक पटक प्रशिक्षण कार्यक्रम पनि गरिरहेको छ। यसको विषयमा पनि आज हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता सरकारलाई सर्वोच्चको झड्का छ। यतिखेर ट्रेड युनियन खारेज नगर्न पनि आदेश भएको छ। विद्यार्थी संगठन सोभि खारेज नगर्न पनि अल्पकालीन अन्तरिम आदेश भएको छ। हामीले अस्ति पनि चर्चा गरेका छौं कार्यपालिका र न्यायपालिका बीच कोल्ड वार शुरू भएको छ। नेपालको न्यायपालिका सार्वभौम छ। नेपालको न्यायपालिकाले यो पछिल्लो समय नागरिकको पक्षमा देशको पक्षमा जनताको पक्षमा आफ्नो आवाजहरू उठाउनु पर्दछ। आफ्नो स्ट्यान्डलाई सरकारको स्पिडमा होइन कानून नियम ऐन संविधानको स्प्रिटमा अगाडि बढ्नुपर्दछ भन्ने कुरालाई पनि यतिखेर चर्चा गर्न खोजिएको छ। तर न्यायले सुशासन केन्द्रित भएर अगाडि बढ़ेको छ कि छैन, यसका विषयमा पनि आज हामी बहस गर्न चाहन्छौ। आजले श्रोता एसी नतिजामा सुधार आएको छ, 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्। उत्तीर्ण विद्यार्थी 2,84,160, कुल उत्तीर्ण प्रतिशत 65.98%। नन ग्रेडेड विद्यार्थी 1,46,507 जना रहेका छन् र विपक्षीको यतिखेर टिप्पणी पनि थियो, नीतिदा कार्यक्रम कर्मकाण्डी, प्रधानमन्त्रीको व्यवहार अमर्यादित, यसका विषयमा आज हामी चर्चा गर्न चाहन्छौ। किनभने देशको गौरव, देशको अस्मिता, देशको एउटा प्रधान संस्था प्रधानमन्त्री कार्यालय र त्यसमा आसीन व्यक्तिले चाहिँ देखाउने व्यवहारहरू राष्ट्रका हितका पक्षमा हुनुपर्छ, त्यहाँ देखाउने अस्वाभाविक व्यवहारहरूले गर्दाखेरि देशको गरिमा, देशको शान, हरेक क्षेत्रलाई यसले प्रभाव पार्दछ। त्यसैले गर्दाखेरि यो कुनै फिल्मी स्टाइलमा, फिल्मी बजार होइन, यो चाहिँ सुशासन केन्द्रित एउटा राष्ट्र हो, एउटा देश हो, यसको बारेमा पनि ध्यान दिनुपर्छ प्रधानमन्त्रीले, यसको बारेमा नागरिकहरूले नै आवाज उठाएका छन्। हामी नेपाली बहसबाट यसको बारेमा चर्चा गर्न चाहन्छौ र नीतिता कार्यक्रम कस्तो आयो, नीतिता कार्यक्रमले चाहिँ के कुरालाई बढ़ी प्राथमिकता दिन खोजेको छ, के कुरालाई बढ़ी समेट्न खोजेको छ, त्यसको विषयमा पनि नेपाली बहसमा चर्चा गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: किन आँखा मिचेको मिचे गरेको
2: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
1: धेरै समय मोबाइल चलाएपछि क्या हो
2: भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
1: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
2: ए, त्यसो भए जोगिन के गर्ने त?
1: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस? यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
3: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
6: हजुर, के सेवा गरौँ होला?
5: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
6: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
5: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छ है त।
7: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
5: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ,
7: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 98560-61208।
8: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
9: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
8: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौ न त के भएको रहेछ।
9: ए, दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
8: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
9: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
8: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
9: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
8: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
9: ए, त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ, हतार नगरौ न साथीहरू बन्छ
10: रोकिएको पनि 5-6 महिना भइसक्यो के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख ज्यू
9: बाटो बन्छ समयमै बन्छ म अरू के भनौ हेर्नुहोस् अहिले अलि हतारमा छु पछि कुरा गरौँ अहिले चाहिँ म निस्केँ है
10: अब यतिकै छोड्न हुन्न साथीहरू बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ
8: अनि के गर्नु त अब उहाँ त निस्किसक्नुभयो अब यसो गरौ दिदी म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु हेरौ न के भएको रहेछ
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण सड़क धारा वा अन्य योजनाको निगरानी गरौं शंका लागे उजुरी गरौं भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ सचेत नागरिकको भूमिका निर्वाह गरौं
11: नेपाल सरकार विज्ञापन बोर्ड
12: अरे शिव आज पनि कति नमिठो पकाएको होला म त बाहिरै गएर खाना खान्छु यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए
13: हजुरलाई त भनिदिए भइहाल्यो नि घरमा पनि समस्या कति हो कति स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि
12: भनेको त हो नि वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर
13: ल ल म भर्खरै लिन जान्छु है आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु
12: हजुर हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ
13: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग वालिङ 8 बिपी चोक
12: मोबाइल नम्बर 9855054313 र 9841443432
13: मूल्य होइन स्वास्थ्य रोजौ
11: रेडियो आदिखोला 105.4
14: अन्तर्राष्ट्रिय उसमा चाहिँ आफ्नो यो मुलुकको उपस्थितिलाई चाहिँ हामीले ल्याउँछौ भन्ने कुरामा चाहिँ स्पष्टता चाहिँ देखाउन खोजेको छ जसले गर्दा हरेक क्षेत्रलाई चाहिँ डिजिटलाइजेसनमा गरेर चाहिँ अगाडि बढ्ने भन्ने र केही आधारहरू चाहिँ उसले कुन आधारमा गरेको देखिन्छ भन्दा स्थिर सरकारको जगमा सुशासनलाई कायम गर्दै चाहिँ लगानी मैत्री नीतिगत वातावरण सिर्जना गर्दै निजी क्षेत्रसँग सहकार्य गर्दै चाहिँ देशको विकास गर्ने र देशका विकासका आधारहरूलाई जल विद्युत कृषि लगायत चाहिँ नि सूचना प्रविधिलाई चाहिँ विशेष महत्वका साथ अगाडि बढाएर जुन रूपमा 5-7 वर्षभित्र के अरे नेपालको आर्थिक वृद्धि चाहिँ नि 7% पुर्याउने भन्ने र मध्यम आय एक दशकमा मध्यम आयको स्तरमा मुलुकलाई पुर्याउने भन्ने नीति चाहिँ नि उसले लिएको देखिन्छ
15: अब जस्तो डक्टरहरू सीमा रहित अर्थतन्त्र भनिया छ होइन यहाँले भनिया छ 7% आर्थिक वृद्धि दरको लक्ष्य पनि छ सबै कारोबार डिजिटल प्लेटफर्म भनिया छ नेपाली जल ब्रान्डिङ रोजगार प्रवर्धनको दशक हाम्रा केही चुनौतीहरू छन् कि के छन् डक्टर यो महत्वपूर्ण
14: सबै भएन तपाईँले जुन भनेको कुरा यो सम्पूर्ण चुनौतीकै आधारमा यसले भनेको छ त्यसले गर्दा अत्यन्त चुनौतीपूर्ण रूपमा यो चाहिँ नि अहिले उसले चाहिँ आफ्नो कामहरू पूरा गर्नुपर्ने स्थिति देखिन्छ कारण के भनेर भन्दाखेरि हाम्रो स्रोत र साधनको अत्यन्त अभाव छ स्रोत र साधनको अत्यन्त अभाव जसले गर्दाखेरि अहिले गत वर्षकै लिँदाखेरि पनि भनौँ 1130 रुपियाँ चाहिँ ₹1130 अरब राजस्व जसले गर्दाखेरि चाहिँ नि अनिवार्य दायित्व चाहिँ नि 1370 अरब जसले गर्दाखेरि चाहिँ हाम्रो अनिवार्य दायित्वको लागि पनि हामीलाई चाहिँ विदेशी दाति निकायसँग लिनुपर्ने स्थिति चाहिँ देखिन्छ किनभने राजस्व हाम्रो अनिवार्य दायित्व पनि पूरा गर्न सक्दैन त्यस कारणले गर्दा यो पटक पनि बजेटको आकार ठुलो बनाएर के गर्ने त्यो घटाउनु पर्यो मध्यावधि समीक्षा गरेर 16 खरबको आराहारीमा पनि बजेट लिएर आएछ अहिले पनि अब बजेटको आकार के हुने जुन रूपबाट अहिले चाहिँ नि सरकारको प्राथमिकता किन भन्दा उनीहरूले वाचा पत्रमा 100 बुदाबाट गरेको करिब करिब त्यही कुराहरूलाई अहिलेको नीति तथा कार्यक्रममा राखेको छ राखेको हुनाले चाहिँ के हुन्छ ती सब कुराहरू पूरा गर्न कि रेल निर्माणका कुरादेखि लिएर तपाईँको चाहिँ डिजिटलाइजेसन भनिसकेपछि त्यो पूर्ण रूपमा चाहिँ नि सक्षम र दक्ष तरिकाले चाहिँ नि सफ्टवेयर डेभलप गरेर सफ्टवेयरलाई चाहिँ नि किन्नु पर्यो, यी डेभलप गर्न सक्ने क्षमता अहिलेसम्म हामीसँग विकास भएको छैन। त्यसले गर्दा त्यो एक डिजिटलाइजेसनै एक किसिमले आफै आफ्नै तरिकाले त्यो महँगो पनि हो। त्यसले गर्दा त्यो प्रविधिलाई देशभित्र विभिन्न करिब सबै क्षेत्रमा चाहिँ नि भित्राएर विकास गर्छु भनेको हुनाले चाहिँ नि स्रोतको अभाव त निश्चित छ। त्यसले गर्दाखेरि आगामी दिनमा अहिले नै कुल गृहस्थ उत्पादनको 48% चाहिँ नि हाम्रो 48% भन्दा अझ माथि चाहिँ नि सार्वजनिक ऋण पुगिसकेको छ। अझै चाहिँ नि सार्वजनिक ऋण बढ्ने स्थिति निश्चित छ, तर उहाँहरूले चाहिँ नि के भन्नुभएको छ भनेर भन्दाखेरि यो नीति निर्धारण कार्यक्रममा चाहिँ नि र पुरा हुन सक्ने समयमै राखेर चाहिँ नि पुरा गर्ने र एउटा समय बिन्दु राखेर पुरा गर्ने राष्ट्रिय गौरवको आयोजना र ठूला आयोजना जसले छिटो प्रतिफल दिनेलाई चाहिँ हामीले चाहिँ यो ऋणलाई उपयोग गर्छौँ भनेर भनेको हुनाले नराम्रो छैन। हिजोको
15: डाक्टर नेपाल तपाईँलाई थाहा छ होइन,
14: धेरै रूपमा
15: होइन डाक्टर नेपाल तपाईँलाई थाहा छ राम्रोसँग, अब देशको गभर्नर चलाएर बस होइन चलाउनु भएको व्यक्ति हो तपाईँ, देशको अर्थतन्त्रको बारेमा राम्रोसँग थाहा छ, हाम्रो अर्थतन्त्र चाहिँ आज कति संकुचित बनेको छ भन्ने कुरा थाहा छ। सहकारी पीड़ितको बचत फिर्ता, आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन, स्वदेशी काठको प्रयोग, चुरेको वैज्ञानिक उत्खनन, एउटा महत्वाकांक्षी एउटा परियोजनाका रूपमा नीति कार्यक्रममा समेटिएको छ डाक्टर साहब होइन। तर आजको दिनमा चाहिँ हामी अर्थतन्त्रको कुरा त एकछिनमा गरौँ, अर्थतन्त्र कस्तो छ, कुन अवस्थामा गइरहेको छ भन्ने कुरा, तर आज जुन ढंगले सरकारले एउटा आक्रामक तरिकाले होइन नीति कार्यक्रम चाहिँ प्रस्तुत गरेको छ, यो विषयमा सरकारले बहुमतका आधारमा गर्न सकिन्छ भन्ने ढंगले चाहिँ उसले चाहिँ यो खाका तयार पार्यो, वा चाहिँ सबैलाई मिलाएर लगेर चाहिँ देशको सुशासनका लागि चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने ढंगले चाहिँ अगाडि ल्याए यी कुराहरूलाई
14: उसको होइन मेरो दृष्टिकोण
15: एउटा महत्वाकांक्षी एउटा परियोजनाका रूपमा नीति कार्यक्रममा समेटिएको छ डाक्टर साहब होइन। तर आजको दिनमा चाहिँ हामी अर्थतन्त्रको कुरा त एकछिनमा गरौँ, अर्थतन्त्र कस्तो छ, कुन अवस्थामा गइरहेको छ भन्ने कुरा, तर आज जुन

0: परिवर्तन गर्न खोजेको छ। त्यस कारणले गर्दा त्यसले गर्दाखेरि चाहिँ अध्यादेश लगायतको कुराहरू चाहिँ नि नीतिगत परिवर्तन नयाँ चरणको आर्थिक सुधारका श्रृङ्खलाहरू कानूनी संस्थागत सुधारहरू चाहिँ नि र लिएर आएर चाहिँ नि मुलुकलाई मध्यम वर्गको उसमा ल्याउने भन्ने र त्यसपछि करका दरहरू घटाएर मध्यम वर्गीय र उद्यमीहरू परिवारलाई चाहिँ बोझ कम गर्ने भन्ने त्यो आकर्षण पनि एक किसिमले दिन खोजेको र तपाईँले जुन भन्नुभयो अहिलेको स्थितिमा उसले र बीचमा एक ठाउँमा मैले के हेरेको थिएँ दलहरूको सबै दलहरूसँग एउटा सादा एजेन्डा बनाएर अगाडि पनि बढ्ने आर्थिक सुधारका कुराहरूमा भनेर उसले पाचो पत्रमा पनि लेखेका थिए र यसमा पनि कतै मैले देखाए जस्तो लाग्छ। त्यस कारणले गर्दाखेरि अब दुई तिहाईको सरकार स्वाभाविक रूपमा चाहिँ उसले आफ्नो तरिकाले गर्ने नै भयो तर अरू विपक्षीहरूको पनि साझा रूपमा उनीहरूको आर्थिक एजेन्डालाई सम्बोधन गरेर अगाडि जाँदा अझै राम्रो हुन्छ मेरो भनाइ अनुसार। तर तपाईँले जुन उठाउनु भयो नि यो डिजिटल कार्यक्रम हिजोको दिनमा पनि नआएको होइन, सबै राम्रो आउँथ्यो, हिजोको सरकार पनि नल्याएको होइन, तर समस्या के भयो भन्दा बजेटमा सम्बोधन नहुने, बजेटमा सम्बोधन भए पनि अत्यन्त न्यून पुँजी राखिने र त्यसलाई चाहिँ कार्यान्वयन नगर्ने, बजेट ल्याउने बेला अर्कै सरकार आउने, विरोध हुने, त्यसलाई महत्व दिएको थिएन। अब यो नयाँ सरकारले दुई तिहाईको नयाँ सरकारले चाहिँ नि एक किसिमले नयाँ परिवेशमा यो ल्याएको हुनाले चाहिँ नि अब भोलि उसले साधन र स्रोतलाई जुन अत्यन्त अभाव हुन्छ मैले हिजो भन्न आवश्यक अनिवार्य दायित्व पनि हाम्रो पूरा गर्न नसक्ने राजस्वको स्थिति छ भनिसकेपछि कसरी उसले स्रोतको बाँडफाँड गर्छ बजेटमा हो त्यो स्रोतको बाँडफाँड गरेको स्थितिलाई हेरेर अनि बल्ल यो सरकारले लिएर आएको नीतिगत कार्यक्रम साँच्चै यो पूरा गर्ने स्थितिमा छ भन्ने चाहिँ नि म्यासेज जान्छ। किन हिजो त हामी झुक्किया झुक्कै भयौँ, हरेक चोटि झुक्क्यौं झुक्किएनौ, हरेक चोटि यस्तै बहस गर्थे ल हुन्छ होला भन्दा भन्दै हुँदा हुँदा चाहिँ नि बजेट ल्याउँदा पनि अर्कै पार्टी आउने त्यस्तो स्थितिमा पनि आएर नीतिगत कार्यक्रम कुनै महत्त्वै थिएन। अहिले भनेको नीतिगत कार्यक्रमकै आधारमा बजेटमा अङ्क हालेर ल्याउने, त्यो अङ्क हाल्दाखेरि कतिको समतामूलक समाज भनौँ अहिलेको स्थितिमा डिजिटलाइजेसन यो महँगो अर्थतन्त्र हो डिजिटलाइजेसन
1: भने। डाक्टर साहब अहिलेको अवस्थामा त अहिले जस्तो प्रधानमन्त्री बालेन्द्र शाह हिजो संसदमा उपस्थित हुँदै गर्दाखेरि होइन तपाईँले पनि राम्रोसँग हेर्नु भएको होला, एउटा निकै ठुलो आलोचना पनि भएको छ, हामी सिभिल सोसाइटी पनि हो नागरिक समाज पनि हो, राष्ट्रपतिले नीतिता कार्यक्रम वाचन गर्दा गर्दै बीचमा फुत्त हिँडिदिँदाखेरि पनि असंसदीय व्यवहार चाहिँ प्रधानमन्त्रीबाट भयो भनेर त्यहाँ निकै आलोचना पनि भएको छ, नागरिक स्तरबाट पनि आलोचना पनि भएको छ, त्यसै गरी विपक्षीहरूले पनि आलोचना गरे, आजको राज्य व्यवस्था सुशासन समितिको बैठकै ढाकेर त्यहाँमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी भित्रैबाट पनि यसको आलोचना भएको छ, अलिकति यो व्यवहार चाहिँ त्यस्तो उदेक लाग्दो देखिएन।
0: अब यो संसदीय व्यवस्थाप्रतिको अभ्यासलाई चाहिँ नि यो अनुशासित रूपमा अगाडि जानुपर्छ, हेर्नु अनुशासित रूपमा चाहिँ नि भनौँ न अब दुई तिहाईको दम्बको रूपमा होइन कि हिजो एमालेले दम्ब गर्दा के भयो, नेपाल कम्युनिस्ट पार्टीको दम्ब कसरी निस्कियो, नेपाल कम्युनिस्ट पार्टीले दम्ब गरेर मुलुक त सिधै हामी हो हामीले जे गरे पनि हुन्छ भनेर त्यो स्थितिमा लिएर गएको थिएन। आज हेरौँ त नेपालमा कम्युनिस्टहरूको हालत हेरौँ न त हामीले सबैले किन उहाँहरूले त्यही दम्ब निकाले, त्यसले गर्दाखेरि यो भनौँ न तपाईँलाई यो हाम्रो संसदीय व्यवस्था एक किसिमले मर्यादित र अनुशासित पनि हुनु अत्यन्त आवश्यक छ। खैर अब यो चिजमा त भोलि सरकारकै कुराहरू आउला,
1: होइन निश्चितता कार्यक्रम प्रस्तुत हुँदैछ, देशको अर्थतन्त्रको विषयमा कुरा गरिँदैछ, आगामी पाँच वर्षमा के गर्ने भन्ने विषयमा चाहिँ छलफल हुँदैछ, होइन एक वर्षभित्र चाहिँ हामीले के गर्न सक्ने भन्ने लक्ष्यका कुराहरू हुँदैछन्। तर प्रधानमन्त्रीले चाहिँ जुन व्यवहार देखाउनु भयो त्यसको आलोचना त भइरहेको छ, यद्यपि ठिक छ डाक्टर साहब यो 10,000 विद्यालयमा उच्च गतिको इन्टरनेट जडान होइन आइटीलाई प्राथमिकता दिन लगाने एक्सप्रेस
0: अत्यन्त चुनौती र साधन र स्रोतको अभावमा मुलुकमा यो नीति तथा कार्यक्रम आएको छ।
1: एमाले शब्दजालको भण्डार भनेछ, एमाले शब्दजालको भण्डार हो यो भनेछ क्या,
0: के अरे
1: एमाले शब्दजालको

0: होइन हिजो पनि त्यस्तै नै थियो हामी जनताहरू हिजो पनि झुकिएकै हो झुकिँदै झुकिँदै झुकिँदै सधैँ नै झुकिया हो अब अहिले जहाँसम्म लाग्छ चाहिँ नि झुकिने स्थिति चाहिँ नै नआउला भन्ने मलाई त्यति विश्वास छ किन भन्दा मलाई विश्वास लाग्छ किन भन्दा यसले सबै परिस्थिति देखेर नै यो स्थिति आएको हो हिजोको स्थितिले देखेर यो स्थितिले गर्दा यो सरकारले चाहिँ झुक्याउने काम चाहिँ गर्दैन भन्ने मैले विश्वास
1: अर्थमन्त्री डाक्टर सोरेन वाग्देप्रति यहाँको विश्वास हो डाक्टर
0: साहब विश्वास छ मलाई किन गर्नु किन विश्वास के आधारबाट हुन्छ नि हिजो यही विश्वास गर्दा गर्दा अविश्वास जाग्यो अविश्वासको जगमा यो सरकार अहिले आएको छ गर्न सक्छ र भन्नेमा त्यसले गर्दा पनि उहाँहरूलाई के च्यालेन्ज छ भनेर भन्दा गरेर देखाउने च्यालेन्ज छ त्यस कारणले गर्दा पनि उहाँहरूले अवश्य गर्नुहुन्छ यी चिजहरू त्यसले गर्दाखेरि एउटा परिपाटी र सुशासन भनौँ न स्थिर सरकारको जग र सुशासनलाई प्राथमिकता दिएपछि कति चिजहरू छ सो त आफ्नै तरिकाले अगाडि बढ्छन् नि त्यस कारणले गर्दाखेरि मलाई चाहिँ नि यसमा विश्वास लागेको छ
1: अब निजता कार्यक्रममा कैयन अन्य विषयहरू पनि छन् अब यहाँलाई थाहा छ संविधान संशोधनका कुराहरू छन् कर्मचारीलाई दलीय संलग्नतामा निषेध गर्ने विषयदेखि लिएर चाहिँ अब ट्रेड युनियन खारेजदेखि होइन विद्यार्थी संगठनहरू पनि खारेज गर्ने लगायतका धेरै विषयहरू छन् अब यी विषयहरूमा चाहिँ सरकार सफल बन्न सक्ला अब यो न्याय कार्यपालिकाको द्वन्द्व शुरू भयो
0: किन नेपालमा त हरेक कुरा अदालतमा जाने छ अदालतले यसमा बोल्छ हिजो नै मैले अदालतको निर्णय चाहिँ नि अब विद्यार्थी संगठनदेखि लिएर यिनीहरू चाहिँ नि अदालतले सुनाइसकेका छ त्यस कारणले गर्दाखेरि कति चिजहरू अदालतले कुन रूपमा हेर्छ भन्ने पनि हो सरकार र किन शक्ति पृथकीकरण त छँदैछ शक्ति पृथकीकरण हुँदाहुँदै पनि देशमा सुशासन र आर्थिक क्रियाकलाप विस्तार गर्ने र मुलुकलाई मध्यम वर्गको चाहिँ स्थितिमा लैजानलाई अदालतको सहयोग पनि चाहियो एकातिर सरकारले पनि त्यही अनुसार चाहिँ कदम अगाडि चाल्दाखेरि अहिले भएका प्रशासनिक संयन्त्रको पनि पूर्ण रूपमा सरकारलाई सहयोग चाहिएको छ किन भन्दा यो संयन्त्रलाई त 30 वर्षसम्म एमाले काङ्ग्रेस माओवादीले चलाएको संयन्त्र हो त्यस कारणले गर्दाखेरि उनीहरूलाई पनि विश्वासमा लिएर र शक्ति पृथ्वीकरणको आधारशिलामा रहेर अदालतले पनि यसलाई आवश्यक रूपमा चाहिँ नि हेरेर चाहिँ नि निर्णय गरिदिँदा किन यहाँ द्वन्द्व भयो भने चाहिँ नि हामी कहाँ केही पनि हुन्न त्यस कारणले गर्दाखेरि मेरो चाहना के भन्दा अदालत कार्यपालिका र न्यायपालिका द्वन्द्व नचर्कियोस् जसले गर्दाखेरि चाहिँ नि मुलुकको आर्थिक क्रियाकलाप र विकास भनौँ 30 वर्षसम्म पनि पुरा नभएका आयोजना छन् कति वर्ष भयो यो सामान्य कुरा ल्याउन हामीलाई यत्रो खर्च छ तपाईँ यो फास्ट ट्र्याक हेर्नुहोस् त आज 7-8 वर्ष भयो सामान्य रूपमा ल्याउँ भुटोल र नारायणघाटको बाटो चाहिँ नि आज 8 वर्ष भयो अहिलेसम्म हामीले पुरा गर्न सकिरहेको छ त्यति भनौँ एक किसिमले त जनताको ऋण जाने हो भनौँ अहिले नै एउटा व्यक्तिको उसमा टाउकोमा चाहिँ नि 1,00,000 भन्दा बढी भइसक्यो परेको यो स्थितिमा भोलि जनताको नाममा ऋण लिनु छ राजस्व जनताले तिर्ने हो त्यसलाई सही उपयोग गर्ने स्थितिमा त भनौँ अदालतले पनि सहयोग गर्नु पर्यो राज्यले पनि त्यही अनुरूप चाहिँ नि तीव्रता लिएर आएर आर्थिक क्रियाकलाप अगाडि बढ्नु पर्यो किन भन्दा जनता आर्थिक विकासका भोका छन् भन्ने हो यो जेएनपी आन्दोलनले म्यासेज के दिएको हो भन्दा नेपाली जनता आर्थिक विकासका भोका छन् उनलाई छिटो आर्थिक विकास देऊ भन्ने हो त्यही जगमा चाहिँ नि यो सरकार आएको हो त्यस कारणले गर्दा यो सरकारलाई बाध्यता पनि छ चुनौती पनि छ स्रोत र साधनको अभाव पनि छ र उसले लिएको लक्ष्य पूरा गर्न चाहिँ नि अत्यन्त अनुशासित भएर सरकारमा भएका व्यक्तिहरूले वित्तीय अनुशासन त चाहियो चाहियो अरू अनुशासनको पनि यसले चाहिँ नि मध्यनजर गर्दै किन संसारले हामीलाई हेरेको पनि छ र अन्तर्राष्ट्रिय स्तरमा भनौँ न हाम्रो सम्बन्ध छिमेकी राष्ट्रसँग दिन प्रदिन चिसिँदै गएको स्थितिमा त्यो सम्बन्ध सुधार गर्दै बाह्य भनौँ न बाह्य रूपमा चाहिँ नि हाम्रो अर्थ सम्बन्ध जुन रूपमा निर्भरता बढेको छ निर्भरतालाई कम गर्दै लैजाने र प्रतिस्पर्धात्मक अर्थतन्त्रको स्थापना गर्दै आयात कम गर्दै निर्यात बढाउने स्थितिमा चाहिँ जानु छ। त्यसले गर्दा अत्यन्त महत्वपूर्ण र चुनौतीको अवसर र यसले भोलि राम्रो गर्न सक्यो भने त वाह वाह भइहाल्छ।
1: हस् डाक्टर साहब, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: डाक्टर चिरञ्जीवी नेपाल, पूर्व गभर्नर, आदरणीय श्रोता, नेपाली बहसमा हामी आज चर्चा गर्दैछौ, नीति तथा कार्यक्रमको चर्चा गर्दैछौ र हिजो प्रधानमन्त्रीले संसदमा देखाएको असंसदीय व्यवहारको विषयमा पनि चर्चा गर्दैछौ। यहाँलाई थाहा छ प्रधानमन्त्रीका सल्लाहकारले असीम शाहले शुरूमा एउटा स्टाटस लेख्नुभयो र पछि डिलिट गर्नुभएको थियो। सम्माननीय प्रधानमन्त्रीज्यूलाई स्वास्थ्यमा असहजता देखिएकाले नीति तथा कार्यक्रम प्रस्तुतिका क्रममा केही समयका लागि विश्राम लिनुभएको थियो। त्यसपछि उहाँ पुनः कार्यक्रममा सहभागी हुनुभएको हो। उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराइन्छ भनेर असीम शाहले स्टाटस लेख्नुभयो, त्यसपछि डिलिट गर्नुभयो। तर हिजो जुन व्यवहार चाहिँ प्रधानमन्त्रीबाट देखिएको छ त्यसको चौतर्फी आलोचना र विरोध पनि भएको छ। बीटीआईको दम्ब होइन, नेपाली नागरिकको प्रधानमन्त्री बन्न सक्नुपर्दछ भन्ने आवाज पनि उठेका छन्। हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
2: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
3: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
2: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
3: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
2: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
4: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
2: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
4: मोबाइल नम्बर 9856019076, 9861179076 र 9817682223।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: र मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कैद दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: सरा, किन बोलाएको मलाई?
11: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कतै छैन अलि विश्वासिलो ज्योतिष?
10: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र।
11: तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
12: हाम्रा विशेषताहरू
13: ग्रह दशाको ग्यारेन्टी का साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
12: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
13: मोत र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भ खेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
12: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
13: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
12: रक्षादी जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
13: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806611052।
14: रेडियो आधी खुला 105.4
0: बुझ्दिन होइन यसलाई मुलुकमा अयोग्य शासकहरू अनैतिक शासकहरू अपराधिक शासकहरूको स्थापना हुन्छ त्यो अवस्थामा चाहिँ के अरे सभ्य समाजभन्दा पनि अन्यायी समाज असभ्य समाज द्वन्द्वतिर उन्मुख हुन्छ भन्ने मलाई लाग्छ र यो अयोग्यता अनैतिकता र अपराधिकताका बीचमा तपाईँ हामीले चाहिँ के अरे कार्यपालिका र न्यायपालिकाका बीचमा भएको द्वन्द्व चाहिँ क्या यो अपराधिक द्वन्द्व हो है फेरि यो चाहिँ न्यायिक द्वन्द्व चाहिँ होइन यो एक प्रकारको अपराधिक द्वन्द्व चाहिँ सुरुवात भएको जस्तो चाहिँ देखिन्छ
1: होइन तर चाहिँ अहिलेको अवस्थामा चाहिँ जस्तो न्यायालयमा प्रधान न्यायाधीश नियुक्तिको प्रक्रियालाई लिएर धेरै किसिमका आलोचनात्मक टिप्पणीहरू र समर्थन र हर्ष भनाइहरू पनि उत्तिकै देखिए यहाँलाई थाहा छ 2047 साल पछि जब देशमा बौद्धल आयो बौद्धल पछाडि पनि पञ्चायतकै र तत्कालीन बेलाकै न्यायाधीशहरूले निरन्तरता पाएको देश दीपक कुमार जोशीका हकमा भने संसदीय सुनवाईमा आइसकेपछि वरिष्ठताको आधारमा सिफारिश भए तापनि उहाँले चाहिँ पछि ब्याक सर्नु परेको स्थिति बाहेक वरिष्ठतमकै आधारमा न्यायाधीशबाट प्रधान न्यायाधीश नियुक्ति गर्ने प्रक्रिया थियो प्रचलन थियो तर अब यो फागुन 21 गतेपछि दुई तिहाई नजिकको सरकार आइसके पछाडि वरिष्ठता मिचेर पहिलो नम्बरमा रहेका सपना प्रधान मल्ल दोस्रोमा कुमार रेग्मी तेस्रोमा हरिफियाल र चौथोका डाक्टर मनोज कुमार शर्मा सिफारिश भइसके पछाडि एक किसिमको बहस र चर्चा आएको छ तपाईँ पनि कानूनको क्षेत्रमा लामो समयदेखि काम गरिरहनु भएको छ यो ब्रेक गर्नुपर्ने आवश्यकता थियो वा चाहिँ यसमा के कमजोरीहरू भइरहेका छन्
0: होइन यो ब्रेकको प्रश्न भन्दा पनि नि यहाँ तपाईँ हामीले के बुझ्न जरुरी छ भने चाहे शासक होस् चाहे न्यायाधीश होस् के यो मुलुकमा अहिले न्यायको अवस्था के छ भन्नुहुन्छ भने नि पहिला बुझ्नुपर्ने विषय न्यायलाई चाहिँ शैतानहरूको दक्षिणा साइदुवाको भिक्षा र भिगारीको दीक्षाका रूपमा परिभाषित गरिएको छ न्यायका हकमा न्यायाधीशका हकमा तपाईँ हामीले त्यहाँ तपाईँको चाहिँ नि न्यायाधीशका रूपमा हामीले एउटा चाहिँ नि तपाईँले चाहिँ नि के बुझ्न जरुरी छ भन्नुहुन्छ भने न्यायाधीश एउटा न्यायाधीश कस्तो हुनुपर्छ भन्ने कुराका सन्दर्भमा म तपाईँलाई एउटा सानो रेफरेन्स दिँदै के निवेदन गरेँ भने नि यो मनुस्मृतिको श्लोक नम्बर 8.44 एउटा शब्द उल्लेख भएको छ त्यसको नेपालीमा मात्रै भने क्या मैले जसरी एउटा किशोरीले रगतको थोपा पछ्याउँदै घाइते मृगको पाइला भेटाउँछन् त्यसै गरी न्यायाधीशले पनि प्रमाण तर्क र अनुमानका आधारमा न्यायको मार्ग पत्ता लगाउनु पर्छ भन्ने जुन मान्यता छ नि त्यो विगत तपाईँले अघि प्रश्नमा के सुरुवात गरिदिनुभयो भन्नुहुन्छ भने विगत 35 वर्षको जुन काङ्ग्रेस एमाले र माओवादीको जुन पाचकता थियो नि त्यसले एउटा न्यायाधीशलाई न्यायाधीशका रूपमा होइन बुझ्नुभयो भएन काङ्ग्रेसको न्यायाधीश एमालेको न्यायाधीश माओवादीको न्यायाधीश भाइ न्यायाधीश भतिजो न्यायाधीश बुहारी न्यायाधीश छोरा न्यायाधीश छोरी न्यायाधीश साली न्यायाधीश भतिजो न्यायाधीश पार्टनर न्यायाधीशका रूपमा न्यायाधीशका न्यायाधीशलाई त्यसरी स्थापित गराइसकेपछि न्यायालयलाई अन्यायालयका रूपमा स्थापित गर्ने क्रिया भयो क्या त्यसकारण यो मैले तपाईँले भनेको के हो भने एक नम्बरकोलाई ल्याएन चार नम्बरकोलाई ल्यायो भन्ने प्रश्न महत्वपूर्ण होइन यो
15: यो महत्वपूर्ण प्रश्न के हो भने विगत 35 वर्षका कांग्रेस एमाले माओवादीको पातकतामाको जगमा भएर न्यायालयभित्र एउटा क्रिमिनल सेटअप तयार गरेर
1: अनि यहाँले भन्नुभयो डाक्टर साहब एउटा कुरा तपाईँले के भन्नुभयो भने दाई न्यायाधीश भाइ न्यायाधीश भतिजा न्यायाधीश भान्जी न्यायाधीश होइन तर अहिले आलोचना गर्नेहरूले आलोचनाकारहरूले आलोचना टिप्पणीकारहरूले चाहिँ के भन्दैछन् भने अहिले भतिजा न्यायाधीश भन्दैछन् क्या फेरि
15: होइन म तपाईँलाई यसैमा जोडेँ क्या के जोडेँ भन्नुहुन्छ भने अब मुलुकमा एक नम्बरको ल्याउने कि चार नम्बरको ल्याउने प्रश्न होइन यो अहिलेको अहिले जसलाई सिफारिस गरे पनि तपाईँले चाहिँ चाहे एक नम्बरलाई गरोस् चाहे दुई नम्बरलाई गरोस् चाहे तिन जसलाई गरोस् तर यो अहिलेको अवस्था भनेको के हो भने यो क्रिमिनल सेटअपबाट स्थापित भएको चाहिँ नि नम्बर हो क्या यो यसले अर्थ राख्दैन बुझ्नुभयो नि अहिले एक नम्बर गरे पनि चार नम्बर गरे पनि दुई नम्बर गरे पनि यो के हो भने आइरन कास्टिङ हो बुझ्नुभयो भएन त्यो कबाडीको जुन फलाम छ त्यो फलाम सधैँ फलाम होइन क्या साँच्चै मुलुकमा तपाईँको चाहिँ के अरे न्यायालयलाई न्यायालयका रूपमा प्रतिस्थापित गर्छु न्यायाधीशलाई न्यायाधीशका रूपमा प्रतिस्थापित गर्छु न्यायालय न्यायको रूपमा प्रतिस्थापित गर्छु विधिको शासन कायम गर्छु मानवाधिकारको सम्मान गर्छु उत्तर आधुनिक कालका न्यायका सिद्धान्तहरूलाई अवलम्बन गर्छु भन्ने हो भने अब एज अ होल यो पुन यो न्यायालयको चाहिँ पुन संरचना नगरेसम्म तपाईँ हामीले गरेको यो जुन छलफल छ नि त्यो गफै त्यो गजेडीको गफ र जनाएको गफका रूपमा चाहिँ
1: न्यायालयमा पुनर्संरचना आवश्यक छ होइन न्यायालयमा न्यायालय भ्रष्ट भयो जनताको विश्वास गुम्दै गयो न्यायालयमा सुधार ल्याउनु पर्दछ न्यायालय आशासित हुनुपर्दछ न्यायालयका श्रीमानहरू पनि त्यो किसिमको बानी व्यवहार व्यवहारमा चाहिँ जानुपर्दछ भन्ने खालको बहस यो देशमा धेरै अगाडिदेखि चलिरहेछ होइन यहाँलाई राम्रोसँग थाहा छ तर न्यायालय सुधार गर्ने क्रममा अब यहाँ कस्तो खालको प्रश्नहरू उब्जिए भने अब सिफारिस भएका छजना योग्य हुनुहुन्छ न्यायाधीशहरू होइन त्यसमा एक एक नम्बर गर्ने कि छ नम्बर गर्ने भन्ने कुरा संवैधानिक परिषदले आफ्नो डिसिजन गर्यो निर्णय गर्यो डाक्टर मनोज कुमार शर्मा त जानुभयो तर वरिष्ठता मिचिँदाखेरि चाहिँ जुनसुकै व्यक्ति यदि प्रधान न्यायाधीशका लागि सिफारिस छ भने उसले लबिङ गर्ने कनिष्ठले पनि त्यहाँ चाहिँ होइन लोटपाप गर्न सक्ने उसले आफूलाई आफूले चाहिँ त्यहाँ रिजाउन सक्ने त्यो ढंगले चाहिँ भोलि त्यहाँ न्यायाधीशमा मात्र होइन प्रधान न्यायाधीशमा मात्र होइन हरेक सेक्टरमा चाहिँ यस्तै किसिमको परिपाटीले गर्दाखेरि फेरि अर्को चाहिँ विचलन आउन सक्छ फेरि अर्को चाहिँ होइन अत्याचार हुन सक्छ भन्ने खालका पनि तर्कहरू सुनिन थाले क्या
15: होइन एक नम्बरकोलाई ल्याउने कि छ नम्बरकोलाई ल्याउने कि पाँच नम्बरकोलाई ल्याउने भन्ने प्रश्न भन्दा पनि नि कुन प्रयोजनका लागि कसलाई ल्याउने भन्ने प्रश्न महत्वपूर्ण हो क्या बुझ्नुभयो कि यो न्यायालय हो सर्वोच्च अदालत हो उच्च अदालत हो न्यायको अन्तिम कोर्ट अफ ल सपियो त्यहाँ फाइनलिटी अफ द कोर्ट हो कोर्ट अफ ल सपियो त्यो मापदण्ड पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न हो यसै साथै त्यहाँ तपाईँको चाहिँ नि सुशासनको जग र विधिको शासनको जगलाई मान्ने हो भने क्या बुझ्नुभयो भएन तपाईँले चाहिँ के भन्नुहुन्छ भन्नुहुन्छ भने म विधिको शासन स्थापित गर्ने न्यायाधीश ल्याउँछु तर एक नम्बरको होइन पाँच नम्बरको भन्ने प्रश्न ल्याउँछु उहाँहरूको पृष्ठभूमि के हो क्या त्यो विषय बुझ्नुपर्छ पहिलो विषय उहाँको उहाँहरूलाई चाहिँ कानूनका सिद्धान्तभन्दा मार्क्सवादका सिद्धान्त बढी आउँछ कानूनका सिद्धान्तभन्दा नातावादको सिद्धान्त बढी त्यहाँ बढी स्थापित हुन्छ उहाँहरूको एउटा पृष्ठभूमि जुन व्यक्ति जुन पृष्ठभूमिबाट आउनुभयो नि त्यो आउने पृष्ठभूमिले न्यायाधीशको भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन न्यायालयको मापदण्ड पूरा गर्न सक्छ कि सक्दैन त्यहाँ न्यायकर्मीका रूपमा न्यायमूर्तिका रूपमा भूमिका निर्वाह गर्न सक्छ कि सक्दैन आम नागरिकले न्याय प्राप्त गर्छन् गर्न सक्छन् कि सक्दैनन् उहाँले गरेको निर्णयबाट भन्ने प्रश्न महत्वपूर्ण हो क्या साँच्चै हामी चाहिँ के अरे तपाईँको चाहिँ एक्काइसौं शताब्दीको उत्तर आधुनिक कालमा छौँ र उत्तर आधुनिक कालका कानूनका सिद्धान्तहरूले स्थापित गरेको न्यायाधीशको परिकल्पना गर्छौँ भने क्या
1: होइन भनेको भन्नु न्यायालयमा अब अलिकति सुधारको आशा झिनो आशा चाहिँ गर्न सकिन्छ अब अहिले जुन ढंगले चाहिँ उहाँ डाक्टर मनोज शर्मा सिफारिस हुनु भएको छ यसले चाहिँ आशासित प्रतिफल दिनेमा चाहिँ तपाईँहरू ढुक्क हुनुहुन्छ त्यसो भए
15: होइन होइन म यसमा विश्वास छैन म किन मैले अघि तपाईँलाई भने यो कास्ट आयोजन हो यो कबाडीको सामानलाई फेरि पगालेर फेरि फलाम बनाएको फलाम हो यो त्यस कारणले अब गर्ने नै हो भने यसको समस्याको समाधान भनेको पुनः संरचना हो जस्तो तपाईँको म एउटा उदाहरण पनि दिन्छु मोहन शमशेर राणाकालको अन्तिम प्रधानमन्त्री हुनुहुन्थ्यो तर के अरे नेपालमा प्रजातन्त्र स्थापना भइसकेपछि त्यही मोहन शमशेर के अरे रिफाइन भएर चाहिँ के अरे प्रधानमन्त्रीका रूपमा नियुक्ति हुनुभयो र परिणाम के प्राप्त भयो यो मोहन शमशेरको नियुक्ति होइन क्या
16: हो
15: यो राणा शासनको चाहिँ के अरे न्यायालय भनेको चाहिँ राणा शासनको पजनी भइरहँदा कब्जा पनि होइन क्या हामी त अहिले कुन अवस्थामा छौँ भने साँच्चै गर्ने हो शासनले भने एउटा माइतीघर मण्डलाबाट जस्तो तपाईँले चाहिँ बाह्र क्लास पढेको व्यक्तिले मेरिटोक्रेसीको परिभाषा दिन सक्दैन साँच्चै तपाईँले चाहिँ यो मेरिटोक्रेसीको टेस्ट गर्ने हो भने आफूले बुझाएको थेसिस र डिजर्टेसनलाई माइतीघर मण्डलाबाट एक घण्टामा जुन भाषामा लेखिएको छ त्यो भाषामा चाहिँ के अरे नागरिकहरूलाई जानकारी दिने अवस्था सिर्जना गरियोस् त्यसले मेरिटोक्रेसी स्थापित गर्छ त्यस कारण म सम्भावना चाहिँ देख्दिनँ किन देख्दिनँ भन्नुहुन्छ भने उहाँहरू सबैको पृष्ठभूमि त्यही हो बुझ्नुभयो नि उहाँहरूले गरेका हरकत
1: न्यायालयमा चाहिँ राजनीतिक नियुक्तिहरू थियो दलीयकरण थियो होइन न्यायालयमा चाहिँ आफ्ना गोजेका मान्छेहरू चाहिँ पठाइन्थ्यो भन्ने खालको कुरा त हिजो पनि उठे अब न्याय परिषदकै संरचना तपाईँले हेर्ने हो भने तीनजना चाहिँ राजनीतिक पृष्ठभूमिकै व्यक्तिहरू हुन्छन् त्यहाँ छनौट समितिमा अब संवैधानिक परिषदमा आइसके पछाडि पनि राजनीतिक पृष्ठभूमिकै हावी हुन्छ यदि भएन भने कम्फर्टेबल खोजिन्छ हिजो 77 केपी ओलीले दुईजनाले चाहिँ सिफारिस गर्न सक्ने गरी संशोधन गरे बालेन्सा आएर पनि तीनजनाले निर्णय गर्न सक्ने गरी नै संशोधन गरे कम्फर्टेबल सबैले खोज्छन् अब यसबाट कसरी उन्मुक्ति हुन सकिन्छ
15: यसको प्रश्नका सन्दर्भमा त मैले भने नि तपाईँलाई हिजो कुनै एउटा पार्टी थियो होला तर त्यो सरकारमा जाँदाखेरि त्यो पार्टीको हैसियत रहँदै रहँदैन त्यस कारण मैले तपाईँलाई के भने शासकीय योग्यता र शासकीय नैतिकता हिजो बालन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ के अरे वरिष्ठ नेताको रूपमा हुनुहुन्थ्यो आज त्यो पोजिसन हो कि उहाँको त्यो मुलुकको प्रधानमन्त्रीको पोजिसन त्यस कारण शासकीय विभेद जुन छ नि शासकीय विभेदलाई चाहिँ शासकीय नैतिकताले गभर्न गर्नुपर्दछ त्यस कारण उहाँले न्याय परिषदमा तीनजना राजनीतिक पृष्ठभूमि व्यक्ति छन् भन्नुको अर्थ भनेको न्यायालयमा राजनीतिक दलका चाहिँ कारिन्दाहरू अवसरवादीहरू के अरे नियुक्ति गर्नुपर्छ भन्ने होइन क्या अदालतमा त्यस कारणले शासकहरूमा राजनीतिक शासकहरूमा योग्यता चाहिन्छ शासकहरूमा नैतिकता चाहिन्छ शासकहरूमा मापदण्ड चाहिन्छ शासकहरूमा के अरे नम्स र भ्यालुहरू हुन्छन् भन्नुको अर्थ के हो तपाईँको भन्नुहुन्छ भने न्याय परिषदको संरचनामा तीनजना राजनीतिक कर्मी राजनीतिक पृष्ठभूमिका व्यक्तिहरू हुन्छन् त्यस कारणले न्यायालयमा चाहिँ के तपाईँको चाहिँ राजनीतिक दलका कार्यकर्ताहरू भर्ना गर्नुपर्छ भन्यो भने त्यो शासकीय योग्यता शासकीय विवेक शासकीय नैतिकता कायम हुन सक्छ सक्दैन
1: उच्च अदालतलाई केन्द्रमा आउन कति गाह्रो छ होइन लोकसभाबाट फ्रेस आएका न्यायाधीशहरू चाहिँ होइन केन्द्रमा आउनै सक्दैनन् सर्वोच्चमा पुग्नै सक्दैनन् त्यहाँ चाहिँ निकै ठूलो सिन्डिकेट छ तर दलीय भागभण्डाका आधारमा आफ्नो वकालत गरेका आधारमा चाहिँ फुत्त वकालत पेसामा लागेका व्यक्तिहरू चाहिँ न्यायाधीशको बिल्ला भिरेर चाहिँ अगाडि बढेको स्थिति छ धेरै खालका प्रक्रियाहरू छन् नि त होइन साजी
15: होइन यता सुन्नुहोस् शासन सञ्चालन गर्ने विषय चाहिँ एउटा मापदण्डको हुन्छ क्या अमेरिकामा राजनीतिक दलको मान्छे न्यायाधीश हुन्छ तर राजनीतिक दलको मान्छेले न्यायाधीश नियुक्ति हुन्छ तर त्यो त्यसले न्यायाधीश नियुक्ति भइसकेपछि राजनीतिक दलीय भूमिका निर्वाह गर्दै गर्दैन भन्ने प्रश्न हो क्या उसले अब आफूलाई आफ्नो परिचयका रूपमा दियो भने न्यायाधीशका रूपमा स्थापित गर्यो क्या अहिले अझ तपाईँलाई अर्को विषय पनि म अत्यन्त गम्भीरताका साथ भन्छु कस्तो परिस्थिति सिर्जना भएको छ भन्नुहुन्छ भने नि साथ दियोर विद्वानले भतिजी विद्वानले भतिजो विद्वानले बहस गर्थे र अङ्कल श्रीमानले चाहिँ के अरे भाउजूले भतिजो र सालीहरूले गरेको बहसलाई चाहिँ सदर गर्ने अवस्थामा सिर्जना भएको छ जबसम्म मैले तपाईँलाई के भने जबसम्म शासकहरूमा विभेद रहँदैन जबसम्म शासकहरूमा योग्यता स्थापित हुँदैन जबसम्म शासकहरूमा नैतिकता स्थापित हुँदैनन् त्यति बेलासम्म चाहिँ तपाईँको चाहिँ के अरे जतिसुकै सुशासनको परिकल्पना गरे पनि त्यो परिकल्पना सम्भव हुँदैन त्यस कारणले पहिलो विषय त महत्वपूर्ण विषय के हो भने शासकीय योग्यता शासकीय नैतिकता र शासकीय विवेक र शासकीय करेज हो त्यस कारण मैले तपाईँलाई के भने अहिलेको कन्टेक्स्टमा चाहिँ मैले फलानालाई सिफारिस गरेँ भन्नुभन्दा पनि यिनीहरूको जुन पृष्ठभूमि छ नि जुन पृष्ठभूमि एउटै छ साँच्चै न्यायालयलाई चाहिँ त्यहाँ यो कास्ट आइरन यो रिकन्डिसनको फलामको प्रयोग गर्नुभन्दा नयाँ सोरुमबाट ल्याएर माइतीघर मण्डलमा परीक्षण गरेर तपाईँहरू जस्ता मान्छेहरू अगाडि बसेर प्रश्न सोधेर न्यायिक मूल्य मान्यता आचरण र विवेकको सम परीक्षण गरेर यदि प्रधान न्यायाधीशको नियुक्ति गरियो भने तपाईँले सोधेको प्रश्नको अर्थ पूरा हुन्छ अन्यथा भनेको
1: तपाईँ
15: हामीले गरेको पनि
1: असर
15: हुँदैन
1: हस् हामी यसको विषयमा आज वृहत छलफल गर्नेछौ टेलिभिजन रेडियो लगायतका प्लेटफर्महरूमा यहाँलाई यो समयका लागि धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु नमस्कार त्यो कानुनका जानकार डाक्टर महेन्द्र जङ शाह आजले श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छु। विश्रामपछि पुनः उपस्थित हुनेछौ।
16: ल ल ल यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
17: तीन दिन भयो।
16: तिमीलाई थाहा छ दिन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुआ, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा सुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
18: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
19: महिनावारीलाई मर्यादित बनाए, विभेद अन्त्य गर्नु।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
21: होइन के भयो, किन बन्द भएको हो गाडी?
22: ब्याट्री फेरेको दस दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
21: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
22: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
21: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ आठ जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक साइड ब्याट्री, लामो समय टिक्ने र भरपर्दो पनि हुने। त्यही गएर एक साइड ब्याट्री राखिहाल्नु त।
22: हुन्छ म त्यही जान्छु, गएर फेरिहाल्छु।
23: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा दुईदेखि पाँच वर्षसम्मको वारेन्टी पनि रहेको छ।
24: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
23: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ आठ जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
24: फोन नम्बर 0364141502, मोबाइल 9850604502 र 9840651।
19: रेडियो आदिखोला 105.4।
25: होइन देखियो त परिणामै आइसक्यो त, तपाईँले हेर्नु दुनियाँले थाहा पाइसक्यो नि।
1: थाहा पाइसक्यो अब हेर्नुहोस् त, अनि एमाले किन यति कमजोर भयो आज तपाईँहरूको कारणले होइन?
25: अब जनताको परिवर्तनको एजेन्डालाई हामीले बोक्न सकेनछौँ भनेर भन्नु पर्यो हो, मान्छेले त परिवर्तन चाहे।
1: जनताले डिजिटल खोजे, तपाईँहरू चाहिँ परम्परागत रूपमै अगाडि जानुभयो होइन?
25: होइन अब डिजिटलको युग पनि सुरुवात भएको छ, त्यसको परीक्षण हुन बाँकी नै छ, त्यो पनि ठुलो अग्नि परीक्षामा छ हजुर।
1: तर मिथिला कार्यक्रममा त पुरै डिजिटलाइजेसन गर्यो नि त सरकारले।
25: होइन अब किताबमा डिजिटलाइजेसन गरेर हुँदैन, अब त्यसको चाहिँ यो खास गरिकन तपाईँले नीति कार्यक्रमको कुरा गरिरहँदा चाहिँ यो
1: डिजिटलाइजेसन जताततै महत्वाकांक्षी परियोजनाहरू हेर्नुहोस् त आज।
25: अब महत्वाकांक्षीको त यसको कुराकानी नै नगर्नुहोस् अब। यो वास्तवमा भन्दाखेरि नेपाल सरकारको नीति तथा कार्यक्रम 2083 जो हिजो प्रस्तुत भयो, यसको नेपाल सरकारको चाहिँ यो सैद्धान्तिक अवधारणा हो र वास्तवमा विकासको मार्गचित्र हो। तर यो कसरी लागू हुन्छ, अब यी कार्यक्रमहरूलाई लागू गर्नका लागि स्रोत के हो, बजेट विनियोजन के हुन्छ, स्रोत सुनिश्चितता के हुन्छ भन्ने कुरा टेकिन भइसकेकै छैन। त्यसैले अहिले चाहिँ के भन्छ भन्दाखेरि यो खालि चाहिँ सूचना र प्रविधिलाई मुख्य प्राथमिकतामा राखेर यो चाहिँ कार्यक्रममा आएको देखिन्छ, तर कार्यक्रममा खास सुधार र रूपान्तरणको स्पष्ट खाका भने कार्यक्रमले बोक्न सकेको देखिनँ मैले।
1: होइन यहाँ हेर्नु न, सीमा रहित अर्थतन्त्र, 7% आर्थिक वृद्धि दर लक्ष्य, सबै कारोबार डिजिटल प्लेटफर्मबाट, नेपाली जलको ब्रान्डिङ, रोजगार प्रवर्धन, सीमा विवाद समाधान, कूटनीतिक संवादबाट, ड्रोन तथा नाइट विजनबाट चाहिँ सीमा नाकामा निगरानी गरिने, ऊ यति राम्रो कार्यक्रम आयो नि त होइन अहिले?
25: होइन भाषामा सारे भाषामा लेखनमा सूचना प्रविधिलाई मुख्य आधार मानेर अथवा डिजिटाइजेसनलाई मुख्य आधार मानेर यो कार्यक्रम जसरी प्रस्तुत भएको छ अब यो कार्यक्रमको कार्यान्वयन र कार्यक्रमको कार्यान्वयन मात्र होइन कार्यक्रमलाई कार्यान्वयन गर्नका निम्ति यसको स्रोतको सुनिश्चितता भन्ने कुरा बजेटले कसरी यसलाई चाहिँ सम्बोधन गर्छ त्यो हेर्न भनिन्छ
1: होइन एउटा कुरा सहकारी पीडितले पनि त बचत फिर्ता पाउने भए आगामी दशकमा 30,000 मेगावाट विद्युत उत्पादन हुने भयो कार्डको प्रयोग हुने भयो चुनेको वैज्ञानिक उत्खनन हुने भयो
25: अब यसमा अब तपाईँले भन्ने कुरा हेर्न ठाउँमा छ तर हामीले हेर्दाखेरि के देख्छौ भने वास्तवमा यो सरकारको जसले नेतृत्व गरेको हो सरकारको प्रधानमन्त्री बालिन बिनाको चाहिँ के अरे भनौँ नीति कार्यक्रम जस्तो हामीले अनुभूति गरेका छौँ
1: किन
25: यो चाहिँ सय बुधामा लेखिया छ ठिकै छ सय बुधाको सार छ तर धेरै जसो कार्यक्रमहरू यदि डिजिटाइजेसनको फ्याक्टरलाई त्यहाँ छोडिदिने हो भने धेरै जसो कार्यक्रमहरू कोही पुराना कार्यक्रमहरू आएका
1: छन्
25: न त यसले चाहिँ उहाँहरूले गर्नुभएको आन्दोलनको चाहिँ आन्दोलनको मूल मर्मलाई बोक्न सकेको छ न त यसले मुलुक रूपान्तरणको यो जनताले चाहेको रूपान्तरणको स्पष्ट खाका यसले दिन सकेको अवस्था छ त्यसैले यसरी हेर्दाखेरि अक्षरमा यसलाई लिटरेसीमा हेर्दाखेरि आर्थिक वृद्धि दर रोजगारी र उत्पादनमा वृद्धिको आधारले स्पष्ट दिन सकेको चाहिँ हामीले देखिरहेको छैन नीति कार्यक्रम हेर्दाखेरि अब डिटेलमा बाइलाइन त अध्ययनकै क्रममा छ तर सरस्वती हेर्दाखेरि यो नीति कार्यक्रमले मुलुकको आर्थिक वृद्धि दर जो 7% म गर्छु भनेर भनेको छ रोजगारी सिर्जनाको कुरा छ उत्पादन वृद्धिका कुराहरू छन् त्यसको चाहिँ स्पष्ट आधार र खाका यसले प्रस्तुत गर्न सकेको चाहिँ देखिएन अब
1: हिजो नीतिता कार्यक्रम प्रस्तुत हुँदा हुँदै फुत्त निस्केर हिँड्नुभयो उहाँ अलिकति बिरामी पर्नुभयो भनेर हाल्नु भएको थियो हाम्रो उहाँको सल्लाहकारले असीम शाह
25: बिरामी पर्नुभयो त पछि जोडियो तर के छ भने बालेन प्रधानमन्त्री देशको प्रधानमन्त्री हो जो गेटमा जुन गेटअपमा उहाँ त्यहाँ प्रस्तुत हुनुभयो उहाँले जुन खालको कार्यशैली त्यहाँ प्रस्तुत गर्नुभयो उहाँले जसरी आफ्नो कार्यक्रम हेड अफ स्टेटले आफ्नो कार्यक्रम पढिरहेको निम्ति जसरी त्यसलाई बहिष्कार गरेर उहाँ बाहिर निक्लिनुभयो यो अत्यन्त टिट लाग्दो अमर्यादित दुनियाँले देख्दा र हेर्दा पनि अशोभनीय जस्तो चाहिँ अनुभूति हामी सबैलाई भएको छ जो तपाईँलाई पनि भइरहेको छ
1: होइन अहिलेको अवस्थामा चाहिँ प्रधानमन्त्रीले यसलाई बहिष्कारै गरेको हो त्यसो भए नीति कार्यक्रमलाई
25: हजुर
1: नीति तथा कार्यक्रमलाई बहिष्कारै गरेको हो र त्यसो भए
25: होइन विजयमा छोडेर हिँडेको त अमर्यादित भएन अशोभनीय भएन
1: असंसदीय भयो होइन नेपालको इतिहासमा यो पनि असंसदीय भयो तपाईँहरूको विचारमा
25: आजसम्म नेपालको इतिहासमा अशोभनीय अब अशोभनीय अमर्यादित ढङ्गको चाहिँ व्यवहार उहाँले देख्नुभयो त्यो चाहिँ एउटा गम्भीर खालको छ त्यसलाई इग्नोर गरेको पनि देखियो नि यसले जसरी हेरे पनि हुन्छ
1: तर बालेन शाह त एक्सनमा हुनुहुन्छ अहिले देश बनाउनलाई होइन
25: होइन ठिक छ एक्सनमा त म हुँदै हुनुहुन्छ बुझेकै छ हिँडाइमै एक्सन छ घराइमै एक्सन छ एक्सनको कुरामा केही छैन
1: देशले राजेन्द्र गौतमजी इनर्जेटिक प्रधानमन्त्री पाएको छ नि होइन देशले
25: होइन इनर्जेटिक उमेरको चल्ला पूजा त सबै पाएको छ तर अब यसमा चाहिँ दुई तिनवटा कुराहरू खास गरिकन राजनीतिक दलहरूसँगको संवाद गरेर संविधान संशोधन गर्छु भन्दा भर्खर रियलाइजेसन हुँदैछ यहाँ राजनीतिक दलहरू पनि छन् दलहरूसँग पनि संवाद गर्न जरुरी छ सहमति बेगर संविधान संशोधन हुँदैन भन्ने कुराको रियलाइजेसन चाहिँ नभए त्यहाँ कोही छैन हामी बाहेक भन्ने नै थियो त्यसैले गर्दाखेरि यो रियलाइजेसनको चाहिँ यो नीति तथा कार्यक्रमले सरकारको सैद्धान्तिक अवधारणाले एउटा रियलाइजेसनको प्रक्रिया आरम्भ गरेको छ र संविधान संशोधनको एजेन्डालाई प्राथमिकता दिन दिएको जस्तो देखिन्छ तर यसले चाहिँ अब दलहरूको उपस्थिति र सहमति अनिवार्य छ भन्ने कुरालाई पनि उसले ध्यानमा राखेको चाहिँ देखियो यो एउटा चाहिँ
2: ए समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: नमस्कार। बिहान 7 बजेको आदि खुला खबरमा प्रविधि कक्षबाट अशोकसँग यहाँहरूलाई स्वागत छ। म आरती कुँवर। स्वाङ्ग जिल्लाको पहिलो आवाज रेडियो आदि खोलाको समाचारमूलक प्रस्तुति आदि खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioadikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आदि खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।
0: आदि खुला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जाको पुतली बजार नगरपालिकाद्वारा किसानलाई 16,149 केजी उन्नत जातको धानको बिउ वितरण। कालीगण्डकी गाउँपालिकाद्वारा सड़क सीमाभित्रका अवरोध हटाउन निर्देशन र चेम्बर अफ कमर्स स्याङ्जाको अध्यक्षमा गुरूङ निर्वाचित। स्याङ्जाको पुतली बजार नगरपालिकाले किसानलाई 16,149 केजी उन्नत जातको धानको बिउ उपलब्ध गराएको छ। 50% अनुदानमा धानको बिउ राख्ने समय भएसँगै नगरपालिकाले किसानलाई बिउ धान उपलब्ध गराएको हो। पुतली बजारका 14 वटा किसानका माग बमोजिम रामधान 14,005 किलो र सावित्री धान 2,144 किलो बिउ वितरण गरेको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो। नगरपालिकाले विगतका वर्षहरू झैं यस वर्ष पनि धानको बिउ अनुदानमा वितरण गरेको हो। पुतली बजार 14 ले सबैभन्दा धेरै 6,150 किलो धानको बिउ माग भएको र सोही बमोजिम किसानलाई उपलब्ध गराइएको हो। किसानले धानको बिउ प्रति किलो 33 रूपियाँमा खरिद गरेको नगर प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले बताउनुभयो। 11 पालिका रहेको स्याङ्जाका सबै पालिकामा धान खेती हुन्छ। यहाँको आदि खोला किनार, जागदी खोला किनार, दरौ खोला, कालीगण्डकी नदी किनारका फाँटहरू धान खेतीका पकेट क्षेत्र हुन्। यहाँ रामधान, सावित्री, सावा मन्सुली, हर्दीनाथ लगायत उन्नत सहित स्थानीय जातका धान लगाउने गरिएको छ। यहाँ गत आर्थिक वर्षमा 13.8% धान उत्पादन वृद्धि भई 41,640 मेट्रिक टन धान उत्पादन भएको थियो। यहाँ 9,072 हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ। नयाँ नयाँ प्रविधिको प्रयोग र उन्नत जातका बिउ बीजनले धानको उत्पादनमा पनि वृद्धि भए पनि धान रोप्ने खेत भने घट्दो रहेको छ। स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले सड़क सीमाभित्रका अवरोध हटाउन निर्देशन दिएको छ। गाउँपालिका क्षेत्रभित्र पर्ने मुख्य तथा सहायक सड़कहरूमा जथाभावी रूपमा निर्माण सामग्री राखिएको भन्दै पालिकाले यस्तो निर्देशन दिएको हो। सड़क सीमाभित्र ढुंगा, बालुवा, गिटी, दाउरा जथाभावी रूपमा काठपात राखिएको र नालीमा समेत फोहोर फालिएको, पुराना तथा बिग्रेका सवारी सड़कमै पार्किङ गरी राखिएको भन्दै यस्ता क्रियाकलापले सड़क दुर्घटना निम्त्याउने भन्दै पालिकाले यस्तो निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत वेशराज आचार्यले बताउनुभयो। यथाशीघ्र यस्ता सामग्री हटाउन निर्देशन दिँदै अन्यथा पालिकाले प्रचलित कानून अनुसार ती सामग्री हटाउने र सामग्री हटाउँदा लाग्ने शुल्क सम्बन्धित व्यक्ति, संस्था वा निकायसँग असूल गरिने नियम अनुसार कार्यवाही गरिने उहाँले बताउनुभयो। स्याङ्जा चेम्बर अफ कमर्सको अध्यक्षमा श्री बहादुर गुरूङ निर्वाचित हुन भएको छ। संस्थाको 6 वार्षिक साधारण सभा तथा 3 अधिवेशनबाट गुरूङको अध्यक्षतामा 22 सदस्यीय नयाँ कार्य समिति सहमतिका आधारमा चयन गरिएको हो। समितिको वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद अधिकारी राजु, उद्योगतर्फको उपाध्यक्षमा सुन्दर प्रसाद श्रेष्ठ, महिला उपाध्यक्षमा धनकुमारी थापा, वाणिज्यतर्फको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, जिल्ला नगरतर्फको उपाध्यक्षमा डाक्टर बसन्त पंगेनी, महासचिवमा ओम प्रसाद पौडेल, सचिवमा पीताम्बर गौतम प्रकाश, सहसचिवमा देवी अधिकारी, कोषाध्यक्षमा गणेश पौडेल र सहकोषाध्यक्षमा विमला नेपाल चयन हुन भएको छ। अधिवेशनको उद्घाटन गर्नुहुँदै पुतली बजार नगर प्रमुख तुलसीराम रेग्मीले वर्तमान सांसदहरू र सरकारले सिद्धार्थ राजमार्गको स्तर उन्नति गरेमा व्यवसायीहरूलाई राहत पुग्ने बताउनुभयो। व्यवसाय बीचको एकताले विकास र समृद्धि प्राप्त हुनेमा उहाँको जोड़ छ। गत वर्षको वैशाखमा लागू औषध मुद्दा दर्ता भई फरार रहेका युवकलाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय वालिङबाट खटिएको विशेष अपरेशन टोलीले फरार रहेका वालिङ नौ क्याम्पस रोडका 31 वर्षीय नारायण खवासलाई पक्राउ गरेको हो। खवासलाई पक्राउ गरी जिल्ला अदालतबाट 10 दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान तथा कानूनी कार्यवाही प्रक्रिया अगाडि बढ़ाइएको प्रहरीले जनाएको छ। यस्तै आइतबार अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार प्रसार गर्ने ट्याक्टर समेत प्रहरीको नियन्त्रणमा परेको छ। अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसार प्रसार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सापाकोटबाट खटिएको प्रहरी टोलीले तीनवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो। ग एक त 61/73 र ग एक त 62/27 नम्बरको ट्याक्टरलाई पुतली बजार 5 नयाँ बजारबाट र लु 3 त 19/60 नम्बरको ट्याक्टर चापाकोट 9 निर्दिन घाट स्थित कालीगण्डकी नदीको किनारबाट प्रहरीले नियन्त्रणमा लिएको हो। यसैबीच स्याङ्जाको बिरूवा गाउँपालिका स्थित जंगल क्षेत्रमा लुकाई राखिएको अवस्थामा एकनाले फरूवा बन्दुक फेला परेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार बिरूवा गाउँपालिका 8 मेथा भुरूङ स्थित जंगलमा भरूवा बन्दुक लुकाई छिपाई राखिएको भन्ने सूचनाका आधारमा प्रहरी चौकी बिरूवा अर्चलेबाट खटिएको गस्ती टोलीले खोज तलाश गरेको थियो। खोजीका क्रममा बन्दुकको नाल र बट फुटेको तथा छुट्टा छुट्टै अवस्थामा रहेको एक नाले भरूवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक अमृत त्रिपाठीले जानकारी दिनुभयो। बरामद गरिएको बन्दुकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। प्रहरी निरीक्षक त्रिपाठीका अनुसार व्यवहारिसी अवस्थामा फेला परेको उक्त भरूवा बन्दुक कसले र किन त्यहाँ राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामीसँगै रहनुहोला।
2: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082/83 को दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा। आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
0: रेडियो आदिखोलाको समाचारमूलक प्रस्तुति आदिखोला खबरमा यहाँलाई पुनः स्वागत छ। अब बाँकी खबर। तनहुको म्याग्दी गाउँपालिकाले सुत्केरी गाई भैंसीलाई पोषण भत्ता उपलब्ध गराउन थालेको छ। पशुपालनमा किसानलाई आकर्षित गर्न र पशुको स्वास्थ्य सुधारका लागि गाउँपालिकाले बीमा गरेका सुत्केरी गाई भैंसीलाई एकमुष्ट 5,000 रूपियाँ पोषण भत्ता दिने व्यवस्था गरेको हो। गाउँपालिकाका अध्यक्ष श्री प्रसाद श्रेष्ठका अनुसार पालिकाले पशु बीमाको प्रिमियममा किसानले तिर्नुपर्ने 20% रकम समेत बिहोर्ने गरेको छ। पशुपालनमा रहेको जोखिम कम गर्न र किसानलाई व्यवसाय बनाउन बीमा र पोषण भत्तालाई जोड़ दिएका हौ। अध्यक्ष श्रेष्ठले भन्नुभयो, यसका साथै गाउँको बाँझो जमीन उपयोग होस् र उत्पादन लागत घटोस् भनेर प्रति लिटर दूधमा 10 रूपियाँ अनुदानको व्यवस्था समेत गरिएको छ। गाउँपालिकाले गत वर्ष दूधमा अनुदानका लागि विनियोजन गरेको 30 लाख रूपियाँ अपुग भएपछि थप 18 लाख गरे कुल 48 लाख रूपियाँ वितरण गरेको थियो। गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमा आधारित अनुदान कार्यक्रमले पालिकामा कृषकको संख्या तेब्बर वृद्धि भएको र विदेश गएका युवा समेत फर्किएर पशुपालनमा लागेको बताउनुभयो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले सोमबार सूचना जारी गर्दै सुत्केरी गाई भैंसी पोषण खर्च कार्यक्रमका लागि निवेदन आह्वान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 82/83 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार विनियोजित 8 लाख रूपियाँ बजेटबाट यो अनुदान वितरण गर्न लागि हो। म्याग्दीको सदरमुकाम बेनीमा रहेको प्रदेश अस्पताल बेनीमा 8 महिनाको अवधिमा 60,000 भन्दा बढ़ीले स्वास्थ्य उपचार सेवा लिएका छन्। चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म 60,646 जनाले स्वास्थ्य सेवा लिएको अस्पतालले जनाएको छ। अस्पतालमा म्याग्दीका साथै पर्वत मसाङ र बागलुङका केही भेगहरूबाट समेत सर्वसाधारण उपचारका लागि आउने गर्दछन्। अस्पतालको अनुसार ओपीडीतर्फ 55,263 जना, इमर्जेन्सी 5,383, दन्त सेवा 1,544, आँखा परीक्षण 1,153, ल्याब 21,945, यूएसजी 6,320, एक्सरे 13,833 र ईसीजी तर्फ 4,140 जनाले सेवा लिएका छन्। यसै गरी खोप 955, रिफर 4,442, भर्ना सहित उपचार 1,492, डेलिभरी 195, शल्यक्रिया 1,033, प्लास्टर 581, ज्येष्ठ नागरिक सेवा 630, सुरक्षित गर्भपतन 226 र परिवार नियोजन 381 जनाले सेवा लिएको अस्पतालले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बागलुङको काठेखोला गाउँपालिकाका किसानले उत्पादन गरेका कृषि उपजको संकलन तथा बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले अक्षेते बजारमा कृषि उपज संकलन तथा विकरण केन्द्र निर्माण गरिएको छ। गाउँपालिका र हेफर इन्टरनेशनल नेपालको साझेदारीमा उक्त केन्द्र निर्माण गरिएको हो। 60 लाख रूपियाँ लागतमा निर्माण गरिएको संकलन केन्द्रमा काठेखोला गाउँपालिकाको 70% र हेफर नेपालको 30% लगानी रहेको छ। 2081 मंगसिर 13 गते सम्झौता गरी एमके ले भवन निर्माण गरेको हो। आगामी जेठ 15 गते भित्र केन्द्र संचालनमा ल्याउने गाउँपालिकाले तयारी गरेको छ। अगुवा कृषकहरूको पहलमा बजार व्यवस्थापन समिति गठन गरी केन्द्र संचालन गरिनेछ। ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजको सुरक्षित भण्डारणसँगै सहज बजारीकरणमा समेत केन्द्र प्रभावकारी हुने गाउँपालिकाको अपेक्षा छ। अब अन्त्यमाधि खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। स्याङ्जाको पुतली बजार नगरपालिकाद्वारा किसानलाई 16,149 केजी उन्नत जातको धानको बिउ वितरण। कालीगण्डकी गाउँपालिकाद्वारा सड़क सीमा भित्रका अवरोध हटाउन निर्देशन र चेम्बर अफ कमर्स स्याङ्जाको अध्यक्षमा गुरूङ निर्वाचित। आदि खोला खबर सकियो। साँझ 6:30 बजे अर्को आदि खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नु होला रेडियो आदि खोला। नमस्ते।
1: यस आधी खुला खबरको साथमा हिमाल सुनचाँदी पसल उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल तपाईँकै सुख दुःखको साथी हिमाल सुनचाँदी पसल वालिङ बजार स्याङ्जा।

हजुर नमस्कार अनि हार्दिक स्वागत गर्दछौ शुभ बिहानी शुभ प्रभात कार्यक्रम गुड मर्निङ आदि खोलाको यो नयाँ श्रृंखलाबाट अनि यो नयाँ बिहानीबाट आजको यस बिहानीमा पनि उपस्थित भइसकेकी छु म आरती। कार्यक्रम गुड मर्निङ आदि खोला यहाँले रेडियो आदि खोला एफएम 105.4 मेगाहर्ज इन्टरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर साथै यहाँहरूले हामीलाई हाम्रो पात्र एपबाट पनि एकैसाथ सुन्दै आइरहनु भएको छ। कार्यक्रम गुड मर्निङ आदि खोला लिएर आउने गर्दछौ हरेक दिन अर्थात हप्ताको सातै दिन बिहान सभा सात बजेदेखि साढे सात बजेसम्म अर्थात यसै समयमा यहाँहरूले हामीलाई सुन्दै आइरहनु भएको छ। करिब 15 मिनटको समय अवधिभर हामी यहाँहरूसँग रहने गर्दछौ र कार्यक्रम गुड मर्निङ आदि खोलाको हरेक श्रृंखलामा हरेक बिहानीमा हामी दुईवटा स्तम्भ लिएर उपस्थित हुने गर्दछौ। आजको श्रृंखलामा पनि आजको बिहानीमा पनि हामी दुईवटा स्तम्भ लिएर उपस्थित भइसकेका छौं। आजको लागि पनि रहनेछ पहिलो स्तम्भ तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन् के भनिएका छन् त्यसको बारेमा जानकारी गराउनेछौ। पहिलो स्तम्भमा रहेर भने आजको लागि रहनेछ दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भ जहाँ यहाँहरू आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 0364142585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हजुर अब पनि आउनुहोस् कार्यक्रमको शुरूआत गरौं आजको लागि पहिलो स्तम्भ तपाईँको आजबाट। आज मिति 2083 साल वैशाख महिनाको 29 गते मंगलबार तदनुसार सन् 2026 मे 12 तारीक वैशाख ज्येष्ठ कृष्ण पक्षको दशमी तिथि बिहान 10-12 बजेदेखि एकादशी तिथि। बाह्र राशिफलको क्रममा पहिलो राशि रहेको छ मेष राशि। मेष राशि हुनेहरूको लागि आजको दिनमा आमदानीका नयाँ स्रोत फेला पर्नेछन् मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ केही राम्रै अवसर प्राप्त हुनेछन् श्रमको उचित मूल्य पाइनेछ व्यापारमा राम्रै फर्क मार्न सकिनेछ साँझदेखि खर्च बढ़नाले अर्थ अभाव देखा पर्न सक्छ आवश्यकता पूरा गर्न सरसापट लिनुपर्ने हुन सक्छ यात्रा खर्चिलो र कष्ट वृष राशि हुनेहरूको लागि गरिएका कामको प्रशंसा हुनेछ नयाँ अवसरले उत्साह जगाउनेछ नियमित काम तथा पेसा व्यवसायमा पनि राम्रो उपलब्धि प्राप्त हुनेछ मेहनतले लक्ष्यमा पुग्न सकिनेछ दिगो फाइदा हुने काममा जग बसाउने मौका छ आमदानीका नयाँ स्रोत फेला पर्नेछन् साँझतिर प्रशस्त लाभ हुनेछ भने उठ्नुपर्ने रकम पनि हात लागि हुनेछ व्यापारमा फाइदा हुने समय छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन केही संघर्षमय रहने देखिन्छ जिम्मेवारी थपिए पनि स्वास्थ्य कमजोर रहनाले काममा बाधा पुग्नेछ धेरै समय अरूका लागि खर्चनु पर्ला अर्थ उपार्जनमा पनि केही मन्दी आउने बेला छ साँझदेखि स्थितिमा सुधार आउनाले दिगो काम प्रारम्भ हुनेछ परिश्रमले धेरैको मन जित्न सकिनेछ मेहनतले लोकप्रियता हासिल गर्न सकिनेछ फाइदा हुनेछ। कर्कट राशि हुनेहरूको लागि स्वास्थ्य कमजोर रहनाले काम गर्न समय लाग्नेछ जिम्मेवारी बढ़नेछन् तापनि न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ने स्थिति देखिन्छ स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला आलस्य त्यागेर मेहनत गर्दा फाइदा उठाउन सकिनेछ साँझतिर उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ भाग्यले विभिन्न अवसर जुटाउनेछन्। सिंह राशि हुनेहरूको लागि प्रिय जनसँग भेटघाट हुनाले दिन रमाइलो रहनेछ रमाइलो स्थान भ्रमण गर्ने अवसर प्राप्त हुनेछ परिस्थिति कमजोर देखिए पनि अतिथिका रूपमा सत्कार पाइनेछ प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ व्यापार व्यवसायमा आमदानी बढ़नेछ साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला स्वास्थ्यका लागि आहार विहारमा ध्यान पुर्याउनुहोला।
कर्कट राशि कर्कट राशि हुनेहरूको लागि आठ गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। चुनौती पछ्याएर काम बनाउन सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। शत्रुहरू पनि किनारा लाग्नेछन्। साँझको समय रमाइलो रहनेछ। प्रिय भेट हुनका साथै अतिथिका रूपमा सत्कार पाइनेछ। आमदानी बढ़ाउने काम शुरू गर्न सकिनेछ। कर्कट राशि हुनेहरूको लागि आठ गर्दा प्रतिस्पर्धीहरूलाई सजिलै पछि पार्न सकिनेछ। रोकिएका काम बन्नाले मनज्ञ लाभ हुनेछ। चुनौती पछ्याएर काम

वारी थपिए पनि धेरै समयहरूका लागि खर्चन पर्ला। अर्थ उपार्जनमा पनि मन्दी आउने बेला छ। कामको मेसो नमिल्दा व्यवहारमा पछि परिनेछ। स्वास्थ्य कमजोर हुनाले अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। साँझदेखि नयाँ कामतर्फ अग्रसर भइनेछ। आमदानीका स्रोत बढ्नेछन्। प्रतिस्पर्धामा विजयी भइनेछ। वृश्चिक राशि हुनेहरूको लागि अरूको फाइदाका लागि उपयोग भइनेछ भने अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दावी गर्न सक्छन्। हिस्सेदारसँग असमझदारी बढ़न सक्छ। साँझदेखि अस्वस्थताले काममा बाधा पुग्न सक्छ। खर्च र चुनौतीको समय छ। सजग रहनुहोला। मेहनत गर्दा सामान्य उपलब्धि हात पार्न सकिनेछ। धनराशि हुनेहरूको लागि नयाँ काम प्रारम्भ गर्ने समय छ। सिताएको काममा सोचे जस्तै सफलता मिल्नेछ। पहिलेको उपलब्धिले उत्साह जगाउनेछ। दाजुभाइमा आत्मीयता बढ़नेछ भने प्रेम र मित्रताको बन्धन समेत कसिनेछ। मेहनत गर्दा पेसा व्यवसायमा मनज्ञ धनलाभ हुनेछ। साँझतिर घरेलु समस्या देखा पर्न सक्छ। तापनि साथीभाइको सहयोगले समस्या सुल्झन सक्छ। प्रयत्न गर्नुहोला। मकर राशि हुनेहरूको लागि आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। नसोची चुनौती अंगाल्ने बानीले काम रोकिन सक्छ। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू फेला पर्नेछन्। सजग रहनुहोला। साँझतिर नयाँ कामतर्फ अग्रसर भइनेछ। व्यापार बढ़नाले लाभ हुनेछ। कामको लगावले मनज्ञ धन आर्जन हुनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। कुम्भ राशि हुनेहरूको लागि आफन्त र साथीभाइको सम्पर्कबाट टाढा बस्न मन लाग्नेछ। आगन्तुकले व्यर्थ माल मल्याउन सक्छन्। केही अवसर प्राप्त भए पनि चुनौतीसँग जुझ्नु पर्ने देखिन्छ। पहिलेका कमजोरी सुधार्ने प्रयत्न गर्नुहोला। खानपानको असावधानीले स्वास्थ्य बिग्रन सक्छ। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोशिश गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ। राशिफलको क्रममा अन्तिम राशि रहेको छ मीन राशि। मीन राशि हुनेहरूको लागि आजको दिनमा खर्च बढ़नुका साथै अर्थ अभावले सताउन सक्छ। फाइदाका लागि दोहोराएर प्रयत्न गर्नुपर्ला। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। विदेश ताक्नेहरूलाई यात्राको साइड जोड्न सक्छ। साँझतिर आफन्तसँग सम्पर्क हुनुका साथै भेटघाटको अवसर जुम्न सक्छ। व्यापार बढ़नाले आय आर्जनमा सुधार हुने समय छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। हजुर, यति रह्यो तपाईँको आज अर्थात यहाँहरूको बारे राशिफलमा के लेखिएका छन्, के भनिएका छन् त्यसको बारेमा जानकारी गरायौं। बारे राशिफलमा जे लेखिए तापनि जे भनिए तापनि यहाँहरूले आफ्नो भाग्यमा भन्दा पनि आफ्नो काममा आफ्नो कर्ममा विश्वास राखेर निरन्तर अगाडि बढ़नुहोस्, निरन्तर राखि पढ़नुहोस्, पक्कै पनि सफलता हात प्राप्त हुनेछ। हामीले उप प्राध्यापक लक्ष्मी प्रसाद बराल फलित ज्योतिष आचार्यद्वारा लिखित आजको राशिफल यहाँहरू समक्ष प्रस्तुत गर्यौं। बारे राशिफलमा लेखिएका कुराहरू जानकारी गराएसँगै आजको लागि पहिलो स्तम्भ तपाईँको आज सकिएको छ। अब पनि हामी प्रवेश गर्छौं आजको लागि दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा।

हजुर, हामी यति बेला कार्यक्रम गदमारी नदी खोलाको दोस्रो अनि अन्तिम स्तम्भ शुभकामना स्तम्भमा छौं। यहाँहरू हामीलाई 63-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आजको दिनमा आफ्नो आफन्तजनको शुभ जन्मदिन परेको छ। जन्मदिनको अवसरमा शुभकामना सन्देशहरू व्यक्त गर्न चाहनुहुन्छ, विभिन्न कुराहरूमा बधाई प्रशंसाहरू व्यक्त गर्न चाहनुहुन्छ भने पनि हामीलाई 63-4141-285 फोन सम्पर्क गर्न सक्नुहुनेछ। Yeah.

हजुर, अब पनि हामी कार्यक्रमको अन्तिम अन्तिम समयमा आइपुगेका छौं। आजको दिनमा जन्मदिन पर्न हुने सम्पूर्णमा जन्मदिनको अवसरमा धेरै धेरै शुभकामनाहरू व्यक्त गर्दै कार्यक्रम समय अवधिभर सुनेर साथ दिनुहुने सम्पूर्णमा पनि धेरै धन्यवादको शब्द व्यक्त गर्दै आजको यस बिहानीबाट म पनि विदा हुन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आदि खोला। यहाँहरू आजको दिनमा घरबाट कतै टाढाको यात्रामा निस्कदै हुनुहुन्छ भने यहाँहरूको यात्रा फलदायी रहोस्, शुभ रहोस्, सँगै यहाँहरूको आजको दिन पनि शुभ रहोस्। नमस्ते।

0: रेडियो आदि खुला 105.4
1: कस्तो सास गनाएको तिम्रो त
2: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
1: उपचार गर्नु पर्दैन त दाँत दुख्यो भरेर मात्रै हुन्छ र
2: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
1: यही हाम्रो वालिङ आर्ट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराऊ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
3: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे
4: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
1: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9241440029
5: के तपाईँ घर बनाउँदै हुनुहुन्छ यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा गिटी बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ प्रोप्राइटर देवेन्द्र थापा सम्पर्क कार्यालय डब्ल्यूआईसी कम्प्युटर इन्स्टिच्युट वालिङ मोड फोन नम्बर 63 40 331 मोबाइल 9856555331
6: कम्प्युटर इन्स्टिच्युटमा एक महिनेदेखि एक वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ
7: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आशकै मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
8: दिदी म पनि 12 वर्षमा बेचेँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताए रोग लाग्यो निकालिए अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी संगति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
9: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग छिक्नु अपराध हो
10: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
9: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
11: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: होइन यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो म पनि हजुर सँगै जान्छु है
13: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाऊ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एक रुममा जाम न त त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू US 312 US 305 उपज राजा चाइनिज G10 शान्ति च्याम्पियन हरदीनाथ JK 33 34 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
13: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता नेउपाने। मोबाइल 9856051068 र 9836707071।
13: एक पटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।
1: ओई एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
14: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
14: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
14: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
14: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
1: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
14: सम्पर्क मोबाइल 9842698145।
15: काममा लगाएको पाइमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
16: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
17: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
16: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
17: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
16: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
17: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
18: तपाईले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
19: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
21: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
20: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
21: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खतिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै दिन पेट छाती मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईलाई पेट छाती मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, सक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोपाइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 063-441-51, मोबाइल 9856-5259-49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार। प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। वालिङ साना शहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5, केदारनाथ मार्ग जोन नम्बर 6, वालिङ मोड जोन नम्बर 7, VIP टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686647।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
1: अनि हुलाकमा पो जानु?
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: होइन, के भयो, किन बन्द भएको गाडी?
5: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइसक।
4: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
5: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
4: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
5: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
6: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
6: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 0364145502, मोबाइल 98560405002 र 98460151401।
8: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
9: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
8: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
9: ए, कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
8: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
9: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
8: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560054963, 98560554104 र 98028447723।
10: यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
11: होइन, के भन्नु भएको, हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
10: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
12: अंकल अंकल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
13: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो
14: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
10: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
15: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानूनी रूपमा दण्डनीय अपराध पनि हो
16: अरूको सम्मान गरौं सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
17: कार्यक्रम आटियो अरू तयारी पूरा भयो खाजा नास्ता यही बनाउन सम्भव देखिएन कसरी व्यवस्था मिलाउने होला म्याडम
18: वालिङ्गै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि त्यहाँबाट ल्याउनु पर्ला
17: ठिक भन्नुभयो म्याडम त्यहीबाट ल्याउनु पर्ला विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक डेरीजन्य पदार्थहरू दूध दही पनिर नौनी घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ
18: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला
17: नवदुर्गा मिष्ठान्न भण्डार वालिङ्गाट मोड पेट्रोल पम्पको अगाडि प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला सम्पर्क नम्बर 063441246 मोबाइल 9856501119 र 9856333246
19: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
20: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
19: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
20: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
19: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
20: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
19: मोबाइल 9847918921 र 9462439399
21: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
22: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
23: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
24: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
25: संघदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
3: नेपाल सरकार विज्ञापन
26: ओहो रामु दाई कता हिँड्नु भयो
27: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
26: कुन धान लगाउने विचार गर्नु भयो र
27: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
26: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि
27: यो धान कस्तो छ नि बहिनी
26: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
27: ए हो र त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
26: हुन्छ दाई सँगै जाउँ है युएस 212 धानको बिउ लिनलाई।
0: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
1: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
2: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
2: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
2: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
2: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
7: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
6: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
7: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
6: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
7: हाम्रा सेवाहरू:
6: दाँत तथा मुखको परीक्षण,
7: दाँतको एक्सरे,
6: दाँत सफा गर्ने,
7: दाँत टल्काउने,
6: मुख गनाउने समस्याको उपचार,
7: दाँत रङको सिमेन्ट भर्ने,
6: दाँतको जरेदेखिको उपचार,
7: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
6: साधारण दाँत निकाल्ने,
7: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
6: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
7: गिजाको शल्यक्रिया,
6: कृत्रिम दाँत राख्ने,
7: दाँत रङको वा मेटल को खुल लगाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार
7: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
6: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ। वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड

0: का गरगहना को व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको बुपू सैनिक एन्ड खिलुङ कालिका सुनसाती पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बस न।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 9806641870 र 9865494497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो गर्नै पाइएन।
3: बिग्रीका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्ड गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
3: टेलिफोन इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856055271, 9468323809 र 9856052171।
4: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मिडिया प्रणाली वालिङ स्याङ्जा।
5: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
6: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याएँ।
5: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
6: गोल्ड स्टारको आधिकारिक सोरुम, अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
5: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
6: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
5: मोबाइल 9849618921 र 9862-39-399।
7: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
8: डर लाग्नु, निद्रा नलाग्नु,
7: अनौठा विचार आउनु,
8: निराशा बढ्नु, खुसी नहुनु,
7: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
8: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
7: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
8: छटपटी हुनु, चिटचिट पसिना आउनु,
7: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
8: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
7: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
8: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना यही जेठ दुई गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुठ डुकडुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मनछक प्रचार भएमा शारीरिक वा बाख्री रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने पुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो बात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा चौबिसै घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ नौ तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364141006 मोबाइल 98565266 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ दुई गते शनिबार।
2: ओहो अंकल चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ होइन यो घर कहाँबाट ल्याउनु भएको?
3: ए नानी दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी मौरी पनि त्यहीबाट ल्याएको हो नि।
2: ए हो र अङ्कल अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
3: सुन नानी भिरकोट चिउरी खर्कमा छ नि त्यति मात्र हो र नानी त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने मह पनि खान पाइने।
2: हजुर हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
4: प्रोप्राइटर रत्न बहादुर गुरुङ सम्पर्क नम्बर 0363-691-0004
5: सम्पर्क मोबाइल 97484-34484
6: चोरी घरको मौरी घर उद्योग भिरकोट नगरपालिका साथ सेन्जा।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्गाई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: उमेरले नेटो काट्न थालिसक्यो सधैँ त्यस्तै अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि होइन यसरी कतिन्जेल पुग्छ कमाएको पैसाको टुङ्गो नै छैन अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो
9: कहाँ लगेर बचत गर्नु खल्तीमा राखे त्यसै खर्च हुन्छ बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन
8: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने घर बनाए हामी पनि जहाँको त्यही
9: ल ल त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला
8: हाम्रा सेवा तथा सुविधाहरू
9: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने
8: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने
9: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने
8: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने
9: आइएमई प्रभु वेस्टर्न युनियन पृथ्वी क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था
8: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे
5: सम्पर्क फोन नम्बर 0367414624

0: टुवाङ।
1: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: के तपाईलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
4: अब तपाईलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौं। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856705656 र 9846605556।
5: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो
6: हो नि नानी? सन्चो छैन, कहाँ जाने होला, जचाउन पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
5: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको 2 शनिबार वृहत मुटु चेक जाँच हुने, उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको 3 शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
6: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
4: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ 6 मिर्दी जगत रोड, फोन नम्बर 9846685411।
7: नमस्कार हल्दर साहब, क्या नाम? तपाई त पाइल्सको अपरेशन गर्न हस्पिटल जानुभएको छ भन्ने सुनेको थिएँ। तपाईँ त छिट्टै आउनुभयो, अपरेशन नगरी आउनुभयो क्या हो?
8: क्या नाम, पोखराको चरक मेमोरियल हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छा।
7: अच्छा, क्या नाम, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दर साहब। केही दिनमै मेरो बुढी त थमथम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दर साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
8: क्या नाम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
9: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
10: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
9: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
11: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
12: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
11: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफ फेर गर्न पनि सजिलो होस्।
12: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
11: आकर्षक

0: यस हिमाल सुनचानी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईहरुको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
1: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गहना पाइन्छ।
0: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
1: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
0: सुखको गहना दुःखको खजना।
1: प्रोप्राइटर हिमलाल सुनार एण्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल।
0: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-560-55-250।
2: बुढी, यो पालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाँदी पसलमा मात्रै पाइन्छ।
2: ए, त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेशनको पसल हो
3: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एण्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 98-462-25-767 र 98-066-17-137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता। आउनुहोस् आउनुहोस् आउनुहोस्।
0: नगरपालिकाको आयोजना महिला पतञ्जलि योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जलि योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जलि योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जलि योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: योग शिविर हुने मिति यही वैशाख 27 गतेदेखि ज्येष्ठ 2 गते
0: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
4: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
0: स्थान पतञ्जलि योगपीठ वालिङ खेल मैदान।
4: अन्य विस्तृत जानकारीको लागि नारायण प्रसाद तिवारी अध्यक्ष पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
0: कविता भूषाल अध्यक्ष महिला पतञ्जलि योग समिति जिल्ला स्याङ्जा।
5: सरा किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू।
8: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
8: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
8: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको

0: प्रदान गरिन्छ।
1: रक्षा दि जन्तर बुटी सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
0: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9876554123 र 9806611052।

0: नमस्कार सेनसेविका दिदी।
1: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
5: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
4: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
6: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
4: दाँत सफा गर्ने टल्काउने,
6: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
4: दाँतको जरासम्म सफा गरी भर्ने,
6: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
4: दाँतमा खोल राख्ने,
6: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
4: बाङ्गो टिङ्गो दाँत मिलाउने,
6: बच्चाहरूको दाँतको विशेष उपचार,
4: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
6: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
4: मोबाइल 9860221629 र 9861868251।
7: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
8: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
7: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
8: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
7: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
8: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
7: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
8: मुटुको जाँच, ईसीजी सेवा,
7: भाँचिएको हड्डी प्लास्टर सेवा,
8: डिजिटल एक्सरे सेवा,
7: चिरफार गर्ने,
8: थाइरोइड जाँच,
7: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
8: सर्वसुलभ फार्मेसी सेवा।
7: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक, पुलको नजिकै।
8: फोन नम्बर 0364-41087, मोबाइल 9864-69-7174। आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
9: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
8: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
9: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
8: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
9: पाण्डे सु सेन्टर, वालिङ बजार।
8: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
9: मोबाइल नम्बर 9864-86-005।
8: छायाक्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना: यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
10: सम्पर्क स्थान क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो फोन 063-441-0044 मोबाइल 9960-81-173
8: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार
11: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बीचबाट पो बाटो काटेको
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
11: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
12: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
13: नेपाल सरकार विज्ञापन बोर्ड
14: ए दिदी पक्नुस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
15: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
14: फर्निचरको सामान अरे दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
15: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
16: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा मोबाइल 9856309888 र 9856555988
17: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ
18: यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसा फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ
17: साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ
18: वहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाह्य रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार खुराएमा मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसा फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोड्ने दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोड्ने नसा तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ यस्तै उक्त दिन पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ
10: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोप्राइटर प्रदीप आले मोबाइल 9856027971 र 9861600866
8: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार स्टडी एन्ड वर्किङ इन जापान
19: अब वालिङ जानु पर्दैन। साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
20: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
19: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
20: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्छा।
19: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबच्छा नै रोज्ने त?
20: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
19: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
20: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
19: हाम्रा विशेषता:
20: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
19: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
20: JLPT, NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
19: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
20: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
19: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
20: थप सुविधा: सरल डकुमेन्टेसन प्रक्रिया,
19: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबच्छा बजार रामबच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
20: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
19: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।

0: ओहो रामुदाई कता हिड्नु भयो?
1: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
0: कुन धान लगाउने विचार गर्नु भयो र?
1: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि।
0: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
1: यो धान कस्तो छ नि बहिनी?
0: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
1: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
0: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनेलाई।
2: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
3: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले?
9: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एन वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
8: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारीगरबाट तयार गरिन्छ, साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
9: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
8: मोबाइल 9815564696।
10: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
11: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
10: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
11: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
10: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
11: त्यहाँ त रगत, दिसाब पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
10: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ, नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
12: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा, हरेक महिनाको चौथो शनिबार।
11: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ आठ स्याङ्जा, फोन 063-440-594।
13: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
13: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
13: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
13: मध्यपान र धूम्रपान सेवन नगरौ,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
15: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
14: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
15: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
16: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
15: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुन्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
17: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
5: देख्नु भएन, औषधि हालेको।
17: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
5: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
17: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
5: हजुर,
17: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
5: विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
17: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
5: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
17: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
5: हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
18: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
15: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
18: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
15: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
18: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
15: कहीं कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ,
18: पानीको स्रोत वरिपरि फोहोर नगरौ, नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ,
15: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ,
18: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
12: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
18: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
12: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रू 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
18: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
12: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
18: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
12: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा। सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरुरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा।
19: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 9 बजे छ।
18: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
19: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
20: रेडियो आदि खोला 105.4

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महवीरमा पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने कार्यक्रम अघि सारेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा हिजो प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा ई लर्निङ, भर्चुअल कक्षा, खुला डिजिटल सामग्री तथा कृत्रिम बुद्धिमत्ता अर्थात एआईमा आधारित सिकाई विस्तार गरिने उल्लेख छ। सरकारले 10,000 सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट, डिजिटल सामग्री र एआई आधारित सिकाई विस्तार गर्ने योजना अघि सारेको हो। त्यस्तै सुशासन र राष्ट्रिय आयका लागि सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय रणनीतिक उद्योगका रूपमा घोषणा गर्ने नीति लिएको छ। नीति तथा कार्यक्रममा साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी नियन्त्रणका लागि पनि विशेष अनुसन्धान इकाई स्थापना गर्ने उल्लेख छ। लागू औषध नियन्त्रण, अन्तर्देशीय अपराध तथा जटिल अपराध न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग विस्तार गरिने भएको छ। नेपाल प्रहरीको भौतिक पूर्वाधार, उपकरण र अनुसन्धान क्षमतामा सुधार गर्दै फोरेन्सिक तथा सूचना विश्लेषण प्रणाली सुदृढ़ गरिने र राष्ट्रिय अनुसन्धान प्रणालीलाई प्रविधि मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। सरकारको कार्यशैली तथा प्रधानमन्त्रीको पोशाक र आचरणबारे विपक्षी दलहरूले प्रश्न उठाएका छन्। हिजोदेखि शुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले सुकुम्बासी बस्तीमा डोजर चलाएकोदेखि संसद रोकेर अध्यादेश ल्याएकोमा सरकारको विरोध गरेका हुन्। त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेका बेला प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेकोमा पनि विपक्षी दलहरूले आपत्ति जनाएका छन्। प्रधानमन्त्रीले संसदीय मर्यादा नगरेको विपक्षी दलहरूको टिप्पणी छ। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको शैली, पहिरनको विषयमा समेत प्रश्न उठाएका हुन्। राष्ट्रिय महत्वका बैठकहरू तथा संयुक्त सदनमा राष्ट्रिय पोशाकको पालना हुनुपर्ने उनीहरूको भनाइ छ। माध्यमिक शिक्षा परीक्षा एसईमा अनुत्तीर्ण भएकाहरूलाई आउँदो असार 1 गतेदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन हुने भएको छ। नन ग्रेडेड सबै विद्यार्थीले मौका परीक्षा दिन पाउनेछन्। बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यस वर्ष एसईमा नियमिततर्फ 2,84,160 विद्यार्थी उत्तीर्ण भएको र 1,46,507 नन ग्रेडेड भएको जानकारी दिनुभयो। गएको चैत 19 29 गतेसम्म सञ्चालित परीक्षामा 5,12,421 सहभागी थिए। बोर्डले परीक्षा सम्पन्न भएको 1 महिनामै नतिजा सार्वजनिक गरेको हो। ग्रेड वृद्धि परीक्षाको लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा पनि सञ्चालन गर्न अनुरोध गरेको छ। त्यस्तै बोर्डले एसईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका पनि सार्वजनिक गर्नेछ। यस्तै यस वर्ष कक्षा 11 को भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक अधिकारीले अब कक्षा 11 को भर्ना तयारी थालिने बताउनु भएको छ। शिक्षा मन्त्रालयले सरकारवाला पक्ष र निकायसँग आवश्यक छलफल गरेर भर्ना र पठन पाठनको मिति तय गर्नेछ। गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्का वर्षा भइरहेको छ। प्रदेशको केही ठाउँमा गैराती पनि पानी परेको थियो। सुदूरपश्चिमबाट छिरेको वर्षा गराउने प्रणालीको कारण देशका धेरैजसो ठाउँमा हल्का अनि 1-2 ठाउँमा ठूलो पानी परेको हो। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै म्याग्दीको तातो पानीमा 102 मिलिमिटर भन्दा धेरै वर्षा मापन भएको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल तथा बाँकी प्रदेशमा आंशिक बादल लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागमा साधारणतया बादल लाग्ने अनुमान छ। तराई भागमा आंशिक बादल लाग्नेछ। कोशी र बागमती तथा गण्डकीको हिमाली पहाड़ी भागका केही ठाउँ बाँकी हिमाली र पहाड़ी भागका थोरै ठाउँ तथा तराई भागको एक दुई ठाउँमा चट्याङ सहित मध्यमसम्मको वर्षा हुन सक्ने सम्भावना छ। अझै केही दिन देशका विभिन्न ठाउँमा बदली वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका साथ महभीरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम कोरला सड़क आज बिहानदेखि अवरूद्ध छ। ढुंगा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसोम सड़कमा सीधा यातायात सम्पर्क विच्छेद भएको हो। सड़क अवरूद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउजाउ गर्ने गाड़ी बीच बाटोमै रोकिएका छन्। मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शन गर्न जाने र फर्किने पनि प्रभावित भएका छन्। जिल्ला प्रहरीकारले म्याग्दीले अवरूद्ध सड़क खुलाउन पहल भइरहेको जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन वासिङ मशिन कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनाऊ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान।
0: सिधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। नेपाल भित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 को 9 महिनामा 16,59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 को 9 महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो। गएको चैतमा रेमिट्यान्स आप्रवाह 2,09,75 करोड़ रूपियाँ रहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति संस्थागत तथा व्यक्तिगत नयाँ लिने नेपालीको संख्या 2,94,186 र पुनः श्रम स्वीकृति लिनेको संख्या 2,93,259 जना रहेको छ। गएको चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रा स्फीति 4.47% र आर्थिक वर्ष 82-83 को 9 महिनाको औसत उपभोक्ता मुद्रा स्फीति 2.39% रहेको छ। कुल विदेशी विनिमय संचित 34,94,73 करोड़ रहेको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा 3 गाड़ी ठोक्किँदा 37 जना घाइते भएका छन्। गल्छी गाउँपालिका छ बैरेनीमा गैराती रोकिराखेको 2-03-001-006-2056 नम्बरको ट्रकलाई काठमाडौँबाट बागलुङका लागि छुटेको 2-01-006-7479 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। लगत्तै काठमाडौँबाट वीरगंजका लागि छुटेको अर्को बस 2-01-006-6716 बागलुङका लागि छुटेको बसलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा घाइते भएकाहरूलाई राति नै उद्धार गरी अस्पताल पठाएको इलाका प्रहरीकारले गजुरीले जनाएको छ। घाइते मध्ये 34 जनाको काठमाडौँको ट्रामा सेन्टर, शिक्षण अस्पताल महाराजगंज सहित विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ। 3 जना उपचारपछि डिस्चार्ज भएका छन्। 3 गाड़ीका चालकलाई इलाका प्रहरीकारले गजुरीले पक्राउ गरेको जनाएको छ। अब विदेशको खबर। युरोपेली संघ यूका विदेश मन्त्रीले इजरायली केही बासिन्दा र उनीहरूसँग सम्बन्धित संस्थामाथि नयाँ प्रतिबन्ध लगाउने विषयमा सहमति जनाएका छन्। कब्जा गरेको वेस्ट ब्याङ्कमा प्यालेस्टिनी विरूद्ध हिंसामा संलग्न इजरायली बासिन्दा र उनीहरूसँग सम्बन्धित केही संस्थामाथि नयाँ प्रतिबन्धबारे सहमति जुटेको हो। यूको विदेश नीतिका प्रमुख काजा कल्लासले निर्णय सार्वजनिक गर्दै दशकौंदेखिको गतिरोध अन्त्य भएको बताउनु भएको छ। फ्रान्सका विदेश मन्त्री जीन नोएल बारोटले वेस्ट ब्याङमा हिंसा र चरमपन्थी गतिविधि बढ़ाउने तथा अवैध बस्ती विस्तारलाई समर्थन गर्ने मुख्य इजरायली समूहहरू र तीनका नेतृत्वकर्तामाथि प्रतिबन्ध लगाएको जानकारी दिनुभयो। यो निर्णय अघि बढ़न नदिन हंगेरीका पूर्व प्रधानमन्त्री भिक्टर ओर्बानको नेतृत्वमा लामो समयदेखि अवरोध रहँदै आएको थियो, तर हंगेरीमा आएको पछिल्लो राजनैतिक परिवर्तन र यूभित्रको नयाँ समीकरणपछि भिटो हट्दै निर्णय अघि बढ़ाउन बाटो खुलेको अधिकारीहरूलाई उद्धत गरी अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। हंगेरीका नेता पीटर मग्यारको राजनैतिक प्रभाव कमजोर भएपछि निर्णय प्रक्रियामा देखिँदै आएको अवरोध हटेको विश्लेषण गरिएको छ। इजरायलले यो निर्णयको विरोध गरेको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला अन्तर्गत आजदेखि घरेलू मैदानमा नेपाल, अमेरिका र स्कटल्याण्ड सम्मिलित एक दिवसीय श्रृंखलाका खेलहरू शुरू हुँदैछन्। आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ। यो खेल अहिले बिहान 9:30 बजेदेखि तिर्वी क्रिकेट रंगशालामा शुरू हुनेछ। गैरातीको वर्षाले मैदान भने केही ओसिलो छ। स्कटल्याण्डले केही बेर अगाडि टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ। स्कटल्याण्डले ब्याटिङ रोजेको छ। यसअघि घरेलू मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 औं स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको छ। नेपाल ए टोलीबाट खेलेका ईशान पाण्डे सिनियर टोलीमा समेटिएका छन्। नेपालले जेठ 2 अमेरिकासँग, जेठ 4 फेरि स्कटल्याण्डसँग अनि जेठ 8 अमेरिकासँग खेल्नेछ। चारभन्जाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विद्यालय तहदेखि नै एआई र अत्याधुनिक प्रविधि पढ़ाउने सरकारको नीति। डिजिटल ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाई स्थापना गरिने। एसईको ग्रेड वृद्धि परीक्षा असार 1 गतेदेखि थप तयारी कक्षा सञ्चालन गर्न आग्रह। कक्षा 11 भर्ना प्रक्रिया पनि छिट्टै शुरू हुने। देशका केही ठाउँमा वर्षा, अझै केही दिन बदलीसँगै पानी पर्ने सम्भावना। म्याग्दीको महावीरमा पहिरो खसेपछि बेनी जोमसोम सड़क अवरूद्ध। इजरायलसँग सम्बन्धित केही व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्धबारे यूको सहमति। पछिल्लो सहमतिमा इजरायलको विरोध। र विश्वकप क्रिकेट लीग 2 नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ।

0: from the Zagra. I know you the Satan, yes, part of Lutar, made a house for radio.
1: नमस्कार, म देवीराम पराजुली जिरे खोर्सानीको भोक लायो। तपाईं यतिखेर सुन्दै हुनुहुन्छ आदिखोला एफएम 105.4।

0: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
1: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
0: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
1: ए, कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
1: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
0: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
2: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
0: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
2: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
0: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
2: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
0: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
2: मोबाइल 98469-18921 र 98469-39399।
3: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
4: हजुर, के सेवा गरौँ होला?
3: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
4: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
3: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
5: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
0: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
5: प्रोप्राइटर कमल सुवेदी। मोबाइल नम्बर 98560-61208।
6: हेलो
7: हजुर, हेलो,
6: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
7: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
8: हजुर,
7: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
8: लु त, हेलो, भन्नुहोस् त।
6: हेलो हजुर,
8: हजुर,
6: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
8: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
7: ए नानी, के भने रहेछ, के हो, के भयो?
8: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
7: ल ल ल, म किन दिन्थे?
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
10: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
10: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के भयो दाइ हजुरलाई? दुईले रातो पिरो भएको छ त अनुहार।
12: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
11: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
13: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
12: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
13: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
14: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
15: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
13: हजुरलाई त भनिदिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
15: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर्स सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
13: ल ल, म भर्खरै लिन जान्छु है, आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
15: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ, साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
13: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर्स, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
15: मोबाइल नम्बर 9855054313 र 9141443482।
13: मूल्य होइन स्वास्थ्य रोजौ।
16: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा, घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403031, मोबाइल 9855553031।
17: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
5: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
6: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
5: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौ।
6: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
5: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
6: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौं। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
5: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
8: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल, चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसाब परीक्षण, माइनर अपरेशन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
8: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी, प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9844685411।
9: होइन, के भयो, किन बन्द भएको हो गाडी?
10: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको भइछ।
9: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
10: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
9: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
10: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
11: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
12: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
11: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, चिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल। वालिङ 8 जैसी भन्देरा, प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
12: फोन नम्बर 0364415502, मोबाइल 98560405502 र 98460051।
13: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
14: आ पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
13: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
14: है, बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
13: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
14: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
13: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
9: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
15: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
9: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
15: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
9: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
15: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 98560-85-6667।
9: ओइ आमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
16: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
9: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
16: छ नि, वालिङ 8 जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
9: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
16: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
9: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
16: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानोप्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन डेन्टिस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
9: साथै यहाँहरूले मन्जु ब्युटी सलोन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलोन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
16: सम्पर्क मोबाइल 9842698145।
17: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
18: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
17: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
19: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै वर्षे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
18: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
19: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
9: छ्या, कस्तो सास गनाएको तिम्रो त,
20: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
9: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
20: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
9: यही हाम्रो वालिङ आर्ट भिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
21: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
9: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
22: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
9: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
22: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
9: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार। प्रोप्राइटर प्रकाश अरियाल। मोबाइल 9856303829।
14: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
23: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
14: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त, सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
23: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
14: पहिरो जाने संकेत थाहा पाएर के गर्नु, बसेको ठाउँ छोड्न सकिन्न?
23: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
14: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
23: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन, घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
14: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
3: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
3: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
3: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
3: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
3: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
3: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
3: फोन 0364-40-600।
4: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
24: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ 8 कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोबेट सेन्टरमा जाऊ त बाबु।
4: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ रे हो?
24: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
25: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
24: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
25: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ 8 कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847069।
26: पर्वत जाने गेट सहारा एग्रोभेट।
27: ओहो रामु दाई, कता हिँड्नु भयो?
28: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
27: कुन धान लगाउने विचार गर्नु भयो र?
28: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
27: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
28: यो धान कस्तो छ नि बहिनी?
27: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
28: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
27: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
29: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
30: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी लगाऊ, उत्पादन बढ्ने छ।
31: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
32: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, भिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
31: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
32: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
31: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
32: फोन 0364-41-258।
0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
5: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र। आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
5: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा दुई वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
5: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
5: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
5: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
5: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
5: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
5: दाँत रङको वा मेटलको खुल लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
32: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ आर्ट भीआईपी टोल राष्ट्रिय वाणिज्य बैंक तथा वर्ल्ड लिंक इन्टरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063590025, मोबाइल 9860478822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज
1: सार्वजनिक सुनवाई संबंधी सूचना इस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार, समय बिहानको 11 बजे, स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा, आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा, सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
2: ए लौ न लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
3: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
4: हो र?
3: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
4: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
4: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। हैन, यो घर कहाँबाट ल्याउनु भएको?
6: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
5: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
6: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
5: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
7: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
8: सम्पर्क मोबाइल 97484-34484।
9: चिउरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
10: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
11: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
10: पल्ला गरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किने, घर बनाए, हामी पनि जहाँको त्यही।
11: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
10: हाम्रा सेवा तथा सुविधाहरू,
11: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
10: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
11: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
10: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
11: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
10: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुण्डे।
8: सम्पर्क फोन नम्बर 063-4141-6024।
12: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: चोरली मा बता चलू बता चलू बता चलू
14: हैन यही चौतारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
15: ए अँ साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुरसँगै जान्छु है
14: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
15: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ जेके 3333 6444 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
14: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
15: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856510068 र 9836707071
14: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 कि लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
4: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
3: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
4: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
3: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
3: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
3: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ।
4: सुखको गहना दुखको खजना।
3: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
4: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-250।
5: सरा, किन बोलाएको मलाई?
6: हेर्न, मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन। अरे कति छैन अलि विश्वासिलो ज्योतिष?
5: ए, मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाउँछ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ, मेदीमा छ रे, म पनि जान्छु त नि।
7: हाम्रा विशेषताहरू:
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
7: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नाश हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
7: रक्षादि जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङ फार्म मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको 2 तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 98-4-66-54-123 र 98-066-152।

0: हेलो, अर्गानिक फूड ल्यान्ड हो?
1: हो हजुर, के सेवा गरौँ होला?
0: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्गानिक गाउँ घरमै खाए जस्तो?
1: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
0: ओहो, कोदोको मोमो? हस्, हामी अर्गानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
2: अर्गानिक फूड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्गानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्गानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
0: सम्पर्कको लागि अर्गानिक फूड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुक जाने बाटोतर्फ
2: प्रोपराइटर कमल सुवेदी, मोबाइल नम्बर 9556061208।
3: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
3: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
3: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो।
4: तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
3: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने

0: बिग्रिएको
1: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन
0: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री लामो समय टिक्ने र भरपर्दो पनि हुने त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त
1: हुन्छ म त्यही जान्छु गएर फेरिहाल्छु
2: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल
2: हामी कहाँ एक्साइड ब्याट्री इन्भर्टर सोलर कुलर मोटर सिम्नी गिजर हिटर एनएस तार आरओ फिल्टर साथै घर अफिस उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भरपर्दो पसल कामना इलेक्ट्रिकल वालिङ 8 जैसी भन्देरा प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी
0: फोन नम्बर 0364415002 मोबाइल 9850404502 र 9840501
3: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ खास के समस्या भएछ म अस्पताल लगेर ल्याउँछु है
4: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ रातभरि सुत्नु भएको छैन बरु कहाँ लैजानुहुन्छ
3: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ त्यही लैजान्छु
4: हजुर विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू
3: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा
4: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा
3: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा
4: मुटुको जाँच ईसीजी सेवा
3: भाँचिएको हड्डी प्लास्टर सेवा
4: डिजिटल एक्सरे सेवा
3: चिरफार गर्ने
4: थाइराइड जाँच
3: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा
4: सर्वसुलभ फार्मेसी सेवा
3: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै
4: फोन नम्बर 0364414087 मोबाइल 9849706741

0: हतार हतारमा छोराको बिहे आँटियो। अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
1: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
0: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए।
1: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको। ढुक्क बसन।
0: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
1: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
0: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
1: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि।
0: मोबाइल नम्बर 98 0661 48 870 र 98 65 94 497।
1: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
3: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
2: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
3: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौं।
2: बाहिर जथाभावी दिशा पिसाब नगरौं, दिशा पिसाब चर्पीमा नै गर्ने बानी बसालौं।
3: दिशा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौं। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौं।
1: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ए दिदी, पक्नुस्ट भनेको होइन, हतार हतार गर्दै कता हो र?
8: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी।

0: हस्पिटलमा वरिष्ठ डाक्टरले आधुनिक प्रविधिबाट अपरेशन गर्दा त छिट्टै निको पो हुँदो रहेछ नि खान्छ।
1: अच्छा ज्ञान, मेरो बुढीको पित्त थैलीको अपरेशन पनि त्यही चरक मेमोरियल हस्पिटलमा गरेको हो नि हल्दार साहब। केही दिनमै मेरो बुढी त ठमठम्ती हिँड्ने भाइ, साह्रै राम्रो रहेछ त्यो हस्पिटल त। अनि हल्दार साहब, चरक मेमोरियल हस्पिटलमा हामी भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा पनि छ नि।
0: ज्ञानम, त्यही भएर त चरक मेमोरियल हस्पिटलमा उपचार गर्न गएको हो नि।
2: चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा भारतीय भूभू सैनिकका लागि स्वास्थ्य सेवा ECHS स्वास्थ्य सेवा उपलब्ध छ।
3: साथै ओपीडी सेवा आइतबारदेखि शुक्रबार बिहान 9 बजेदेखि साँझ 4 बजेसम्म। यो सेवा लिन ECHS कार्ड र रिफरल लिएर आउनुहोला। पुनश 70 वर्ष माथिका भूपूहरूलाई रिफरल चाहिँदैन।
2: विस्तृत जानकारीका लागि सरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-78।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: Songs live by

0: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
1: बिग्रिका बनाएर कुनै भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्ने छ, सीसीटीभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सीसीटीभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ।
2: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
1: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
2: एपेक्स कम्प्युटर सोरुम तथा सर्भिस सेन्टर, वालिङ 8 नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856551271, 9468323809 र 9856502171।
3: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
4: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
3: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
5: हजुर, वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन। फोन नम्बर 0364121133।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
8: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
8: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0635900018, मोबाइल 9840516635 र 9817969611।
8: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
2: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
2: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
1: के मिटर तथा गेटबल बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
2: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
2: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
2: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
2: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा दुई दिन अगावै पूर्व जानकारी गराऊ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
2: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063-441-469 र 063-441-268।
2: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
3: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
3: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
3: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
1: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
0: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
2: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
0: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
2: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा संचार भएको ओल्डिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
3: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
4: छिटो भनेको वर्ल्ड लिङ्क।
5: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: ओहो रामुदाई कता हिड्नु भयो?
2: कता हिड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
1: कुन धान लगाउने विचार गर्नु भयो र?
2: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
1: ल दाई पनि युएस कम्पनीको युएस 312 शंकर धान लगाउने नि।
2: यो धान कस्तो छ नि बहिनी?
1: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
2: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शंकर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
1: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
3: नेपाली माटोले रोजेको, किसानले खोजेको शंकर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
4: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्ने छ।
5: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन, कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
6: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
5: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
6: ए कुरो त्यस्तो भयो, पिर नगर न, विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, त्यहाँ गएपछि ढुक्क हुन्छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
6: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
5: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक, सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
7: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
8: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
7: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
8: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
7: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
8: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
7: मोबाइल 98469-18921 र 98462-39399।
9: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 63-44-331, मोबाइल 98560-55331।
5: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।

0: हेलो भाई, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9865019076, 9861719076 र 9817162223।
3: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
0: ओ माइलाबा, बिरामी हुनुभयो कि कसो?
5: हो नि नानी, सन्चो छैन, कहाँ जाने होला, जचाउमा पैसा पनि धेरै छैन, सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी?
0: ल चिन्तै नलिनुहोस् न माइलाबा, हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि, कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ। यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहेबाबाट जाँच हुन्छ नि। प्रत्येक दिन एक्सरे, रगत, पिसा परीक्षण, माइनर अपरेसन, टाका लगाउने, ड्रेसिङ गर्ने पनि गरिन्छ नि। हाम्रो प्राइम फार्मेसी वालिङ 6 मिर्दीमा डाक्टर आउने सूचना। प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने। उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु, सुगर, थाइराइड, बाथ, फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे, इको र ईसीजी पनि गरिन्छ। त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा, साथै उक्त दिन महिला पाठेघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला, पाठेघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ।
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ।
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक, वालिङ 6 मिर्दी, जगत रोड। फोन नम्बर 9864-85411।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु। कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गरी टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861868251।
3: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिल्यै नछोड्ने भयो।
4: होइन ए दाई, बिमारले फेरि च्याप्यो कि क्या हो, गुनगुनाइरहनु भएको छ त।
3: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापे छ त नि नानी।
4: नातिनुहोस् न दाई, वालिङ 8 मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न लुनिबा फार्मेसी छ। त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव गालेका विशेषज्ञहरू पनि आउँछन्।
3: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्सो रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
3: सम्पर्क लुनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट। मोबाइल 9855685667।
4: ओएमजी श्रेया, कसम, तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयो?
5: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
4: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
5: छ नि, वालिङ आर्ट्स जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन् नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
4: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
5: अफ कोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
4: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
5: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
4: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुफ राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ 8 जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
5: सम्पर्क मोबाइल 9842698145।
0: सुन्नु न,
1: भन त,
0: पल्लो घरको दिदीले

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिन्टै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनीर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङाट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501119 र 9856333246।
2: लौ हेर, आज पनि आधा सामान त छोडिराखेको छ, खै त पूजाको सामान?
3: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
2: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफूल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
3: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफूल तरकारी तथा किराना पसलमा गइहाल्छु।
2: हजुर, हामी कहाँ स्वच्छ, सफा, मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह, व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
3: एन्जल फलफूल तरकारी तथा किराना पसल, वालिङ आठ बगालेटोल।
2: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
3: मोबाइल नम्बर 9847621380।
2: छ्या, कस्तो सास गनाएको तिम्रो त,
4: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भरेर मात्रै हुन्छ र?
4: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आट भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराऊ त, त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
5: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ बिहाई टोल, एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9241440029।
2: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
2: बाबु, बरु कहाँबाट ल्याइसियो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
2: ल, ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रही यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता, चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
2: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9846086005।

0: स्कूल तथा अफिस का ड्रेस कि बनाने पर्ने अन्य कपड़ा चाहिए थी भागा दौड़ कर समय छैन सब सामान एक पाने भजिलो होने
1: तेती कुरा मानी यती धेरै तनाव भर्खर जानुस् त वालिङ आठ नयाँ बजार को पोशाक बगैचा में सब सामान त्यही पाइन्छ।
0: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
1: पोशाक बगैचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856308029।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल, पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने,
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने,
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र झिक्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 4406।
3: सुवर्ण अवसर, सुवर्ण अवसर।
4: एस आर एस कम्प्युटर एकाडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
5: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आर एस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
4: हाम्रा कोर्सहरू
5: 3 महिने बेसिक कम्प्युटर कोर्स,
4: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
5: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
4: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
5: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स,
4: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
5: एडभान्स एक्सेल,
4: टेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिस तथा नेपाली टाइपिङ।
5: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूको लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
4: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आर्यस कम्प्युटर एकाडेमी, भिरकोटेक बैरघारी, तम्बु समाज भवनको नजिकै।
5: सम्पर्क मोबाइल 9847693928, 9641208 र 9460500008।
6: हजुर बुवा, यो पानी त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो, धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
7: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो, अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
6: वाह, यो त मैले खोजेको ठाउँ रहेछ, कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
7: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलर का चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
8: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पंक्षीहरूको लागि दाना, साथै बोइलर र कोइलरको खुराको चल्लाहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
0: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
8: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029386।
4: पर्वत जाने गेट, सहारा एग्रोभेट।

0: study and work in Japan.
1: अब वालिङ जानु पर्दैन, साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्चा बजारमै।
0: के तपाई अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
0: साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्चा।
1: किन साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबच्चा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
1: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
1: हाम्रा विशेषता:
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
1: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
0: JLPT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
1: SSW भिसाका लागि JFT बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
0: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
1: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
0: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
1: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानीज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबच्चा बजार रामबच्चा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
2: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
3: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ यही वालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
2: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडिमेड कोट प्यान्ट पनि उपलब्ध छ।
3: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
2: मोबाइल 98135-56-496।
4: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
5: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
4: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन, अब त जान्नमा कहीँ पनि।
5: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
4: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
5: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइरोइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ECG, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
4: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल वालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
6: गण्डकी मेडिकल कलेज GMC पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइरोइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
1: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-440-594।

0: तपाई घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, पिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्ड विथ अनुसार मासिक रू 800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
1: फोन 063-441-258।
2: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
3: दाँत पनि कता कता फर्किएका छन्। दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
2: हो र? आजै वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोलमा जाऊ न। त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
3: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका, साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 साँझ 7 सेवा प्रदान गरिनेछ।
2: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक SP कम्प्लेक्समा गत साउन 6 नियमित सेवा सञ्चालन आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
3: हाम्रा सेवाहरू:
2: दाँत तथा मुखको परीक्षण,
3: दाँतको एक्सरे,
2: दाँत सफा गर्ने,
3: दाँत टल्काउने,
2: मुख गनाउने समस्याको उपचार,
3: दाँत रङको सिमेन्ट भर्ने,
2: दाँतको जरेदेखिको उपचार,
3: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
2: साधारण दाँत निकाल्ने,
3: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
2: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
3: गिजाको शल्यक्रिया,
2: कृत्रिम दाँत राख्ने,
3: दाँत रङको वा मेथलको खुर लगाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार
3: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
1: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जोशीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
2: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
3: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 063-550-025, मोबाइल 98-60-40-78-22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।

0: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा दिउँसोको 12 बजे कक्ष
1: ए समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है
2: रेडियो आदि खोला
3: रेडियो आदि खोला 105.4 नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नेपाली सेनाद्वारा संखुवा सभाको चामताङ घोङपा सड़क खण्डको निर्माण सम्पन्न, भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण। प्रतिनिधि सभाको बैठक बस्दै नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्ने। सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो, तोलाको 3,02,900 रूपियाँमा कारोबार। चीनमा विवाह हुने दर 10 वर्ष यताकै न्यून बिन्दुमा, घट्दो जनसंख्याले आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने चिन्ता। र विश्वकप क्रिकेट लीग 2 नेपाल र स्कटल्याण्ड बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। नेपाली सेनाले संखुवा सभाको भोटखोला गाउँपालिका चामताङ घोङपा सड़क निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सड़कले भारत नेपाल र चीनलाई जोड़छ। भारतको जोगबनीबाट विराटनगर हुँदै किमानथाङका जोड़ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर लामो छ। भौगोलिक रूपमा विकट मानिएको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमानथाङकाको 10.5 किलोमिटर सड़क आयोजनाको ट्रयाक र स्तरोन्नति सेना मार्फत गरिएको हो। निर्माण सम्पन्न सड़क उत्तर दक्षिण कोशी सड़क योजनालाई हस्तान्तरण समेत गरिएको छ। सड़क निर्माण शुरू भएको 5 वर्षपछि सड़क खण्ड सम्पन्न गरेर हस्तान्तरण गरेको आयोजना प्रमुख शमशेर बहादुर सिंहले बताउनुभयो। सेनाले 2077 साल फागुन 24 गते च्यामताङ घोङपा सड़क निर्माण शुरू गरेको थियो। कड़ा चट्टाङ र भौगोलिक विकटताका कारण सेनाले हेलिकप्टर मार्फत निर्माण सामग्री ढुवानी गरेर सड़क निर्माणको काम गरेको थियो। उत्तरी क्षेत्रमा पर्ने किमानथाङका नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ। किमानथाङका जोगबनी सड़क खण्ड सञ्चालन भएपछि कोशी प्रदेशको संखुवा सभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्। सड़क विस्तारसँगै यस क्षेत्रमा व्यापार व्यवसाय पनि विस्तार हुने स्थानीय बासिन्दाको अपेक्षा छ। भारत नेपाल चीन जोड्ने उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गतको सबैभन्दा चुनौतीपूर्ण मानिएको 10.81 किलोमिटर सड़क निर्माण कार्य पूरा गरी नेपाली सेनाले सड़क विभागलाई हस्तान्तरण गरेको छ। प्रतिनिधि सभाको बैठक आज बस्दैछ। बैठक दिउँसो 1 बजे बस्ने आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल केन्द्रित रहनेछ। छलफलमा दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। चालू सदनको अधिवेशनमा आर्थिक वर्ष 2083-84 को बजेट समेत प्रस्तुत हुनेछ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 3,02,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,98,500 रूपियाँ रहेको थियो। चाँदीको भाव पनि आज एकै दिन तोलामा 355 रूपियाँले बढ़ेको छ। हिजो तोलाको 5,340 रूपियाँ रहेको चाँदीको भाव आज बढ़ेर तोलाको 5,695 रूपियाँ पुगेको महासंघ जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मेची पुलबाट मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुरू, हात्तीसारमा यस वर्ष 4 छावा जन्मिए लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
4: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
5: खाना पकाइसकेपछि आगो, ग्यास चुलो, स्टोभ या हिटर निभाउन नबिर्सौं।
4: ग्यास सिलिण्डरको रेगुलेटर, पाइप वा चुलोबाट ग्यास चुहावट भएको छ कि छैन ख्याल गरौं।
5: सलाई, लाइटर जस्ता आगो सल्काउने वस्तु बाल बालिकाले भेटाउन सक्ने ठाउँमा नराखौं।
4: गोठमा कुरो पकाइसकेपछि राम्ररी पानी छापेर आगो निभाऊ।
5: बिजुलीका तार, प्लग, स्विच वा वायरिङ ठिक अवस्थामा छ छैन, नियमित जाँच गरौं।
4: जोखिममा रहेको घर बस्ती नजिकै पोखरी, ट्याङ्की वा अरू कुनै तरिकाले पानीको जोहो गरौं। सेउला, माटो, बालुवा थुपारेर राखौं।
5: आग लागि बारे चासो राखौं, चनाखो बनौं।

0: विगत 39 वर्ष देखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले नेपाली सेनाद्वारा संखुवा सभाको च्याम्ताङ गोम्पा सड़क खण्डको निर्माण सम्पन्न, भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण, सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मानव सेवा आश्रमले सड़क पेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काँकडबिट्टा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ। समारोहमा आनी छोइङ डोल्मा फाउण्डेशनकी संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिका काकी उपमेयर मीना उप्रेती लगायत सहभागी हुनुहुन्थ्यो। मानव सेवा आश्रमले विगत 13 वर्षदेखि सहयोगापेक्षी सड़क आश्रित मानवहरूको उद्धार र सामाजिक पुनर्मिलनका लागि काम गर्दै आएको आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बताउनुभयो। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोर्सो र सौराहामा यस वर्ष 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। यस वर्ष अर्को एउटा हात्ती पनि बच्चा जन्माउने तयारीमा छ। प्रजनन केन्द्रका प्रमुख मन पूरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माऊ, 1 तालिमी बच्चा र 6 साना बच्चा छन्। हात्तीले गर्भधारण गरेको 22 देखि 24 महिनामा बच्चालाई जन्म दिने गर्छ। निकुञ्जभित्रका विभिन्न पोस्टमा गरी हात्तीको संख्या 58 रहेकोमा गएको वर्ष 2 हात्ती कतार पठाइएको थियो। अब विदेशको खबर। चीनमा पछिल्लो समय विवाह हुने दर घट्दै गएको छ। सन् 2026 पहिलो 3 महिनामा चीनमा झण्डै 17 लाख विवाह दर्ता भएका छन्। 1.41 करोड़ जनसंख्या भएको देशका लागि यो निकै कम मानिएको छ। समाचार संस्था रोइटर्सका अनुसार यो संख्या सन् 2025 पहिलो त्रैमासिकको तुलनामा 6.2% कम हो। सन् 2017 पहिलो त्रैमासिकको तुलनामा झण्डै आधाले न्यून हो। विवाह दर्तामा आएको यो गिरावटले चीनमा बढ़दो जनसांख्यिकीय चुनौतीको स्पष्ट संकेत गरेको छ। विवाहको संख्या घट्दै जाँदा जन्मदरमा पनि स्वाभाविक रूपमा कमी आएको छ। अहिले चीनको जन्मदर इतिहासकै न्यून स्तरमा पुगेको छ। विज्ञहरूले आगामी वर्षहरूमा यो संख्या अझै घट्न सक्ने आकलनसहित चेतावनी दिएका छन्। विवाह तथा जन्मदरमा आएको निरन्तर गिरावटका कारण सन् 2025 लगातार 4 वर्ष चीनको कुल जनसंख्या घटेको तथ्याङ्क सार्वजनिक भएको थियो। घट्दो जनसंख्याले दीर्घकालीन रूपमा चीनको श्रम शक्ति, आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। जनसंख्या घट्ने क्रमलाई रोक्न चिनिया सरकारले युवालाई विवाह गर्न र सन्तान जन्माउन प्रोत्साहित गर्ने विभिन्न कार्यक्रम पनि अगाडि सारेको छ। सरकारले परिवारहरूलाई आर्थिक अनुदान दिने, बाल बालिकाको पालन पोषणका लागि आर्थिक सहयोग तथा बच्चा जन्मिदा लाग्ने स्वास्थ्य उपचार खर्च कम गर्ने प्रयास गरिरहेको छ। अब केही खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूको त्रिदेशीय श्रृंखला अन्तर्गत अहिले नेपाल र स्कटल्याण्ड बीच खेल भइरहेको छ। काठमाण्डु किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर स्कटल्याण्डले पहिला ब्याटिङ गरिरहेको छ। उसले ताजा अवस्थामा 34 ओभरको खेल सकिँदा 4 विकेट गुमाएर 153 रन बनाएको छ। यो श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। लीग टूमा 8 देश छन्। नेपाल र स्कटल्याण्ड बीच अहिलेसम्म 10 एकदिवसीय खेल भएको छ, जसमा नेपाल 5 खेलमा विजयी हुँदा स्कटल्याण्ड 4 खेलमा विजयी भएको छ र एउटा खेल वर्षाका कारण रद्द भएको थियो। यसअघि घरेलु मैदानमा नै नेपालले ओमान र यूएई सम्मिलित श्रृंखला खेलेको थियो। नेपालले 4 मध्ये 3 खेलमा जित निकालेको थियो। लीग टूमा नेपाल 18 अंकसहित अंक तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित पहिलो र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। खेलकै अर्को खबरमा, आईपीएल क्रिकेटमा आज राति सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले खेल्दैछन्। यो खेल अहमदाबादमा नेपाली समयअनुसार बेलुका 7:45 शुरू हुनेछ। अंक तालिकामा हैदराबाद 11 खेलमा 14 अंकसहित दोस्रो र गुजरात समान खेलमा समान 14 अंकसहित तालिकाको तेस्रो स्थानमा छ। हिजो भएको खेलमा दिल्ली क्यापिटल्सले पंजाब किंग्सलाई हराएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नेपाली सेनाद्वारा संखुवा सभाको चामताङ गोकम्पा सड़क खण्डको निर्माण सम्पन्न, भारत नेपाल र चीन जोड्ने भएकोले महत्वपूर्ण, प्रतिनिधि सभाको बैठक बस्दै नीति तथा कार्यक्रममाथि दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्ने, सुनको भाव आज एकै दिन तोलामा 4,400 रूपियाँले बढ़्यो। तोलाको 3,2,900 रूपियाँमा कारोबार। चीनमा विवाह हुने दर 10 वर्ष यताकै न्यून बिन्दुमा। घट्दो जनसंख्याले आर्थिक वृद्धि तथा सामाजिक संरचनामा गम्भीर असर पार्न सक्ने चिन्ता। र विश्वकप क्रिकेट लीग टूमा नेपाल र स्कटल्याण्ड बीचको खेल चल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: Radio Adikulai.
1: Radio Adikulai.
0: Radio Adikulai 105.4.
2: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नुपर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
3: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
2: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
3: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
2: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 चोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
3: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
2: प्रुफ राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
3: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
2: मोबाइल नम्बर 9806641870 र 9865494497।
3: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
4: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसाब फेर्न गाह्रो हुने, आँखस्ने, छिनछिनमा पिसाब लाग्ने, चिलाउने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भ तुहिने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै सोही दिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ।
5: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार पुराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
4: साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, पुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
4: यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा भिरकोट बैरगारी मेन बजार प्रोपराइटर प्रदीप आले। मोबाइल 9856279771 र 9841600866।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
7: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो, 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
8: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
7: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु, किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
8: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
7: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
8: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरूको सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मरमत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मरमत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560 54963, 98560 55104 र 98028 47723।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ।
5: उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुटु ढुकढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहट भएमा, शारीरिक वा बाह्य रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा लागु पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ।
2: साथै सोही दिन हाड जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ।
5: यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोड्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, खिएको, भाँचिएको भएमा, एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने, नसा तथा पाथरोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ।
2: यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर MBBS डाक्टरबाट सेवा दिनुका साथै एक्सरे, भिडियो एक्सरे, फार्मेसी, प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसी, वालिङ 9 तल्लो वालिङ। प्रोप्राइटर मनोज खनाल। फोन नम्बर 0364140006। मोबाइल 98560 55266। स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
0: रेडियो आदि खोला 105.4।

0: नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ जिल्लाकै पुरानो विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 9841624288 र 9843686647।
1: के भयो दाइ हजुरलाई? त्यसले रातो पिरो भएको छ त अनुहार।
2: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
1: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
3: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
2: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
3: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओर्लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
0: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9801530050, सहयोगका लागि मोबाइल 9801530051।
4: छिटो बनेके ओर्लिङ्क।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
3: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति, स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
5: भनेको त हो नि, वालिङ 8 बिपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
3: ल ल, म भर्खरै लिन जान्छु।
0: सहयोगका लागि मोबाइल 9801530051।
4: छिटो बनेके ओर्लिङ्क।
5: अरे शिव, आज पनि कति नमिठो पकाएको होला, म त बाहिरै गएर खाना खान्छु।

0: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
0: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा।
2: बुढी यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
3: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितु सुनचाली पसलमा मात्रै पाइन्छ।
2: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
3: हो त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन भरपर्दो सेवा।
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेर तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
4: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदेरा जाने बाटो तर्फ।
2: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
4: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
2: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
5: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
2: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
5: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
2: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा।
5: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा।
2: आधुनिक ल्याब प्रयोगशालामा रगत दिशा पिसाब खकार वीर्य सुगर र कोलेस्ट्रोल परीक्षण सेवा।
5: मुटुको जाँच ईसीजी सेवा।
2: भाँचिएको हड्डी प्लास्टर सेवा।
5: डिजिटल एक्सरे सेवा।
2: चिरफार गर्ने
5: थाइरा जाँच।
2: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा।
5: सर्वसुलभ फार्मेसी सेवा।
2: सम्पर्क स्थान मिर्दी क्लिनिक वालिङ नगरपालिका 6 मिर्दी तल्लो चोक पुलको नजिकै।
5: फोन नम्बर 0364-41-087। मोबाइल 9849-7071-7440।
6: चा कस्तो सास गनाएको तिम्रो त?
7: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ।
6: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
7: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
6: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक। त्यही गएर उपचार गराउ त, त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
8: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे,
9: अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार आरसीटी गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
5: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा मुख सम्बन्धी सम्पूर्ण रोग उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिहाई टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खाँड र डाक्टर संस्कृति प्रधान। मोबाइल 9845648622 र 9921-4047-029।
10: छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर प्रेसर दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ कालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी

0: धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी वालिङ आठ खेल मैदान जाने बाटो, फोन 0364140044, मोबाइल 9960180173।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
2: सुवर्ण अवसर, सुवर्ण अवसर।
0: एस आर्यस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
2: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आर्यस कम्प्युटर एकाडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
2: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
2: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
2: एडभान्स एक्सेल,
0: टेली ईआरपी, इमेल, इन्टरनेट, इङ्लिस तथा नेपाली टाइपिङ।
2: नोट, हामी कहाँ गरीब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: ग्रुप राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी। आर्यस कम्प्युटर एकेडेमी, भिरकोटेक बैरघारी, तम्बु समाज भवनको नजिकै।
2: सम्पर्क मोबाइल 9847693928, 9841620828 र 9847052008।

0: दिदी पक्लिस्ट पक्लिस्ट पक्लिस्ट भनेको होइन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरधारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबासा सोरुम भिरकोट एक बैरधारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856309888 र 9856555988
3: ओहो रामु दाई कता हिँड्नु भयो
4: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
3: कुन धान लगाउने विचार गर्नु भयो र
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
3: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
4: यो धान कस्तो छ नि बहिनी
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
4: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
3: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
5: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
6: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ उत्पादन बढ्ने छ
7: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
7: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
8: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अरियालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
9: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
8: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 0364-12-133
10: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ
8: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका भिरकोट नगरपालिका सापकोट नगरपालिका गलाङ नगरपालिका कालीगण्डकी गाउँपालिका र पैयौं गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला
10: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ
8: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ
10: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड
8: फोन 0364-41-258
11: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधिमूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5 केदारनाथ मार्ग जोन नम्बर 6 वालिङ मोड जोन नम्बर 7 VIP टोल जोन नम्बर 8 नयाँ बजार जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा
12: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
11: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाडीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्याम प्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिली भ्यू रिसोर्ट मोबाइल 9856075656 र 9846605556।
13: रेडियो आदिखोला 105.4

0: किन मुख छोपेर हाँसेकी हो र सबिना? दाँतमा समस्या भयो कि के हो?
1: दाँत पनि कता कता फर्किएका छन्, दाँत मिलाउनु पर्नेछ, अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
0: हो र? आज वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न, त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि।
1: हजुर, काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनु भएका साथै गरौं प्राथमिक अस्पताल वालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ।
0: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक एसपी कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ।
1: हाम्रा सेवाहरू:
0: दाँत तथा मुखको परीक्षण,
1: दाँतको एक्सरे,
0: दाँत सफा गर्ने,
1: दाँत टल्काउने,
0: मुख गनाउने समस्याको उपचार,
1: दाँत रङको सिमेन्ट भर्ने,
0: दाँतको जरेदेखिको उपचार,
1: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया,
0: साधारण दाँत निकाल्ने,
1: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने,
0: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने,
1: गिजाको शल्यक्रिया,
0: कृत्रिम दाँत राख्ने,
1: दाँत रङको वा मेटलको खुर लगाउने,
0: बच्चाहरूको दाँतको विशेष उपचार
1: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने,
2: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ।
0: वालिङ ओरल एन्ड डेन्टल केयर, वालिङ 8 VIP टोल, राष्ट्रिय वाणिज्य ब्याङ्क तथा वर्ल्ड लिङ्क इन्टरनेट भएको बिल्डिङमा।
1: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0363590025, मोबाइल 9860404822। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सकसँग मात्र उपचार गर्ने बानी बसालौं।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
0: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
1: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको PTINR, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष रूपमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
0: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
1: सम्पर्क फोन नम्बर 0363590018, मोबाइल 9840516635 र 9813969611।
0: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
1: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना: यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा कुटी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नङ गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक कुटी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
4: सम्पर्क स्थान: मल्ल फार्मेसी, वालिङ 8, तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0363441, मोबाइल 9856052049।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
5: अहिले हाम्रो गर्नेमा 1 बजेको छ।
6: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
5: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: नमस्कार नमस्कार नमस्कार अरे हार्दिक हार्दिक स्वागत गर्द सौ साथ में सांगीतिक अभिवादन प्रक्रिया छौ कार्यक्रम का विशिखा भाग्य को इस सुंदर चौधारी अवाकालीन समय कार्यक्रम का विशिखा भाग्य को पर्खाई में प्रतीक्षा में रहन् तमाम तमाम लोकगीत पारखी संगे रेडियो पारखी मन को पर्खाई को घड़ी मेटौन का सदै का वर्ष में जसै आज अपनी घड़ी रे दिवसो एक बजाने बितीक यहां को रेडियो सेट समक्ष उपस्थित भईस कार्यक्रम कामस्तिका भाका यहां स्यांग्दा जिला को पहला आवाज सामुदायिक रेडियो आदिखोला एफएम 105.4 मेगाहर्ज इंटरनेट अनलाइन मार्फत www.radioadikhola.org बाट लगन गरेर अनलाइन मार्फत साथ यहां हामीलाई हाम्रो पात्रै बाट पनि एकै साथ सुन्दै आइरहनु भएको छ। विवाहकालीन समय में प्रस्तुत होने कार्यक्रम कामस्तिका भाका साता को छह दिन अर्थात शनिवार बाहेक अन्य दिन भिन्नवार भिन्न व्यवसायको साथमा विभिन्न विशुद्ध नेपाली लोकगीत भाकाहरू लिएर कार्यक्रममा उपस्थित हुने गर्दछौं। आज हामी कार्यक्रम गाम्रोसिखा भाकाको अर्को भिन्न श्रृंखला अनि तेस्रो श्रृंखला मंगलवारीय श्रृंखलाको यस सुन्दर व्यवसायमा छौं। मंगलवारीय व्यवसायमा रहेर हामी तपाईहरू समक्ष तपाईहरूको व्यवसायमा रहेका भाकाहरूलाई कार्यक्रममा स्थान दिने चमर्कमा जुटिसकेका छौं। यहाँहरू हामीलाई 0364042585 फोन सम्पर्क गर्न सक्नुहुनेछ। आफूलाई मनपर्ने भाका रोजाइमा पार्नको लागि यति बेला कोही हुनुहुन्छ हाम्रो टेलिफोन वहाँलाई कार्यक्रममा स्वागत गर्छौं। कुन ठाउँबाट केवल देख्नुहुन्छ त? हेलो हजुर नमस्कार। हेलो
1: हेलो आराधीजी हेलो
0: हजुर नमस्कार मित्रजी
1: नमस्कार नमस्कार
0: आराम हुनुहुन्छ?
1: आरामै हजुरहरू नि
0: हजुर ठिक ठाक छौ। मेरो आवाज सुन्नु भएको छैन र यहाँले
1: एकदम
0: मसिनो सुन्नु भएको छ? अहिले कस्तो सुन्नु भएको छ? अहिले चाहिँ राम्रो सुन्ने है
1: हजुर
0: त्यही भएर मैले नमस्कार नमस्कार भनेर आज मित्रजीले सुन्नु भएन होइन त? अझै पनि सुन्नु भएको छैन मित्रजी? हेलो
1: हेलो
0: अझै पनि सुन्नु भएको छैन मेरो आवाज? अहिले कस्तो सुन्नु भएको छ त? ए हजुर अनि के छ वालिङ दुई दो खुलातिरको खबर मित्रजीको खबर के छ? सबै ठिक छ राम्रै छ अहिले चाहिँ घाम लागेछ है
1: खोलेर
0: खाना त खानु भयो होला है अनि नास्ता कति बेला खाने?
1: नास्ता त 3 बजेतिर 2:30 बजेतिर खानु पर्ला नि
0: 3:30-2 सम्म है
1: त्यति नास्ताको उस हुन्न के अरे मलाई नास्ताको रूपमा त्यति साथीले चिज खानियो चिया र दोकानमा चाहिँ गयो त्यही बिस्किट सिस्किट खानियो नै नास्ता त्यति खान्न
0: पक्कै पनि नास्ता चाहिँ खाने बानी छैन मित्रजीको है?
1: पहिला पहिला थियो आज भोलि छैन बिहान बेलुका जाउजी खा बस्यो
0: आज भोलि त दिन लामो हुन्छ अनि भोक लाग्दैन दिउँसोमा?
1: भोक त लाग्दैन आरतीजी बिहान बेलुका बडा कठिनले खानियो
0: सास बचाउनको लागि है जिउमा तरन ल्याउनको लागि मात्रै खाने गर्नुहुन्छ भोक लागेर चाहिँ होइन
1: मेरो भोक मैले मार्छु कि चिया दिन चामै घन्टे घन्टेमा जस्तो खान्छु घर भएको छ त्यही चियाले गर्दा अब भोक नलाउने मैलाई थाहा छ सक्दिनँ क्याहरू
0: सबै कुरा थाहा छ र पनि है
1: हो झन् थाहा हुँदाहुँदै पनि नसकिने लाग
0: पक्कै पनि हुन्छ सकेसम्म हामी ख्याल गर्नुहोस् न भन्छौँ क्या र है
1: सकेसम्म चञ्चल गर्छु भन्छु के अरे घर भएको पकाउनु पनि सजिलो छिटो
0: अनि चायले नै पेट भर्ने होइन त हुन्छ अब के गर्ने है बानी लगाइसके पछाडि पक्कै पनि
1: एक जित त सुताए मजाले तीन वर्ष भयो चिया छुटाउन सकिनँ
0: अरू सबै छुट्टी पनि चाय चाहिँ छुट्न सकेन चाय लभर हुनुभयो भने चाहिँ
1: पहिला पहिला रौसी खान्थे र रौसी खान छोडे तीन वर्ष भयो अनि चिया खान्छु त्यहाँ चुरो
0: हजुर भनेपछि त्यो पनि सेवन गर्नुहुन्छ
1: सेवन गर्थ्यो
0: ओहो भनेपछि खराब बानी रहेछ त
1: फिकातिर चिज म चाहिँ खानु मन लाग्छ कहाँ खाना चाहिँ
0: हजुर पक्कै पनि अब खानालाई चाहिँ बल गर्नु पर्यो
1: भन्टल गर्छु आज त उस गर्छु भयो फेरि हुँदैन क्या क्या नि
0: हजुर
1: अब पतिको बाटो भएर भन्यो खायो
0: आहा त्यस्तो छ कि है कुरो पनि फेरि हुन्छ भाका सुनाउनुहुन्छ कि भाका रोज्नुहुन्छ
1: भाका पनि रोज्छु मैले गिराएको भाका बजाइदिनु होला अस्ति नै को मङ्गलबार शुक्रबार गिराएको भाका गिराउँछु मैले तोरिन ठ्याक्क मेरो गिराउने बेला रेडियो बन्द भयो लाइन गयो सुन्न पाइनँ आज चाहिँ भाका गिराउँछु है त
0: हुन्छ सुरु गर्नुहोस्
1: बाँच्न मन छैन यो चल्ले नि छैन यो चल्ले नि जय जवान

paluku cewa wasera samji samji runtu darah.

0: ਮਾਂ ਵਾਸ਼ੇ ਰਾ ਸਮਝੀ ਸਮਝੀ ਰੁਨ ਛੂੜਾਰਾ ਰਾ ਅਜੂਰ
1: ਆਹਾ ਪੀਪਲ ਨੂੰ ਪਾਤੇ ਫਾਰਦਾ ਹੈ ਮਿੱਤਰ ਜੀ ਹੈਲੋ आहा मित्र किसिजी हुनुहुन्थ्यो वालिङ भिडियो खुलादेखि सायद उहाँले चाहिँ हाम्रो आवाज सुन्न सकिरहनु भएको थिएन यसकारण पनि फोन कट भएको छ यद्यपि भाग्य चाहिँ उहाँले बजाइदिनुहोस् भन्नुभएको थियो साथीहरूलाई चाहिँ सम्झन पाउनु भएन मित्रजीले अन्य श्रृङ्खलामा सम्झिने जति पनि हुनुहुन्छ श्रोता मनहरू उहाँका प्रिय प्रिय साथीहरू हुनुहुन्छ उहाँहरू सम्पूर्णलाई पनि हामी हाम्रो तर्फबाट चाहिँ समर्पित गर्छौं र भाकालाई स्थान दिनेछौ एकछिनमा यति बेला कोही साथीको आगमन भइसकेको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौ हेलो हजुर नमस्कार
2: हजुर नमस्ते हजुर
1: नमस्कार हजुर आराम हुनुहुन्छ
2: हजुर म ठिक छु अनि हजुरलाई कस्तो छ
1: हजुर हामी पनि ठिकठाकै छौ भन्नुपर्छ अनि के गर्दै हुनुहुन्छ
2: यति बेला हजुरहरूलाई सुन्दै बाख्रा हेर्दै भन्नुपर्छ है
1: बाख्रा हेर्दै हुनुहुन्छ रेडियो पनि सुन्नु भएको छ है
2: हजुर एकदमै
1: राम्रै सुनिरहेछ
2: हजुर क्लियरै सुनिरहेछ भन्नुपर्छ
1: पानी परेको छैन यति बेला घाम लागेछ होला है त्यता पनि
2: हजुर हजुर हल्का हल्का घाम लाग्छ घरिघरि झम्म झम्म हुन्छ घरिघरि घाम लाग्छ बिहान पख पानी परेको थियो राति पर्यो
1: भनेपछि अहिले चाहिँ ठिक छ होइन त
2: हजुर एकदमै
1: अरू के छन् नयाँ ताजा खबर
2: त्यस्तो सुनाउनै पर्ने खबरहरू त केही पनि छैन भनौँ नै सबै कुरा नै हो भनौँ न अब ज्वरो मकै गर्ने बेला हुने लाग्छ त्यही नै हो भनौँ न
1: भनेपछि मकै गोड्ने बेला भएको छ है
2: हजुर एक अर त सकेको के अरे फेरि ज्वरो पनि गर्नुपर्छ फेरि ज्वरो गर्ने बेला हुनु भएको छ
1: अनि आज कुन भाका रोज्नुहुन्छ
2: हजुर के रोज बजाइदिनु न है एउटा जुनसुकै भए पनि
1: हुन्छ साथीहरूलाई सम्झनुहोस्
2: फर्स्ट अफ अल त हजुरको लागि
1: धन्यवाद
2: अनि म भन्दा अघि आउने नेत्रजीको लागि अनि म भन्दा पछि आउने साथीहरूको लागि जति पनि साथीहरूले मलाई सौगात कुँवर भनेर चिन्नुहुन्छ चिन्नुहुन्छ सम्पूर्णको लागि र जति पनि साथीहरूले गाउँको भाका चिन्नु बस्नु सम्पूर्णको लागि
1: दिदी धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आज भने छुट्टिन्छौ है त नमस्ते आहा सौगात कुमारजी हुनुहुन्थ्यो वालिङ चौध हुगीदेखि उहाँसँग हामी कुराकानी गर्यौं र तपाईँहरू पनि कार्यक्रममा सहभागिताको लागि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ 0364442085 उहाँले हजुरहरूलाई मनपर्ने भाका चाहिँ रोजाईमा पार्न चाहन्छु त्यही भाका बजाइदिनुहोस् भनेर गर्नुभएको थियो यति बेला फेरि कोही साथीको आगमन भइसकेको छ उहाँलाई कार्यक्रममा स्वागत गर्छौं हेलो हजुर नमस्कार नमस्कार हजुर आराम हुनुहुन्छ सबै सबै ठिकै छ भन्नुपर्छ कलाजी बोल्नु भएको हो हजुर हजुर
3: प्रतिमा कुँवर है
1: प्रतिमा कुँवर बोल्नु भएको कुन ठाउँबाट प्रतिमाजी
3: सौगातको बुढी है
1: सौगातको श्रीमतीजी बोल्नु भयो है मैले त कलाजीले सम्झिनु भएछ भनेर सोचिरहेको थिएँ नयाँ मान्छेलाई नयाँ ठाउँ लगायत हाम्रो रेडियोमा पनि स्वागत छ है अनि कता हुनुहुन्छ त दुवैजना सँगै हुनुहुन्छ भनेपछि रेडियो सुन्नु भएको छ हजुर अनि कार्यक्रम कस्तो लाग्छ यहाँलाई
3: मलाई राम्रो लाग्छ दिदी राम्रो छ क्यारे अझै राम्रो हुँदै अगाडि बढोस् चाहना छ
1: हस् धेरै धन्यवाद छ यहाँलाई नयाँ मान्छेसँग कुराकानी गर्न पाइयो भेटघाट नभए पनि अहिले खुसी लाग्यो है त सम्झनु भयो अनि अरू सबै ठिकै छ भनेपछि प्रतिमाजीको हुन्छ त तपाईँ भाका गुनगुनाउने गर्नुहुन्छ हुन्छ त भाका रोज्नुहोस् है हो हो लोकगीत मात्रै रोज्न पाइन्छ हस् हुन्छ धेरै धन्यवाद छ कार्यक्रममा सहभागिता जनाउनु भयो अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ आजलाई भने छुट्टिन्छ भाइ त नमस्ते प्रतिमा कुंवर हुनुहुन्थ्यो बालिङ चौध हुगीदेखि सौगात कुंवरजीको अलिकति नजिकको मान्छे भन्नुपर्छ उहाँको आफ्नो मान्छेले सम्झिनु भएको थियो खुसी लाग्यो यसरी नै हामीसँग नयाँ नयाँ साथीहरूलाई चाहिँ जोड्ने गर्नुहुन्छ धेरै धन्यवादको शब्द व्यक्त गर्दछौं उहाँलाई यो माया अनि यो सहयोगको लागि सौगात कुंवरजीलाई मेरो लगायत हाम्रो रेडियो परिवारको तर्फबाट धेरै धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ र यहाँहरू पनि हामीलाई फोन सम्पर्क गर्न सक्नुहुनेछ हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखिरहेका छौं तपाईँहरूको लागि यहाँहरू हामीलाई फोन सम्पर्क गर्दै गर्नुहोला भन्दै थिए यति बेला फेरि फोनको घण्टी बजिसकेको छ हामी उहाँलाई कार्यक्रममा स्वागत गर्छौं कुन ठाउँबाट को बोल्दै हुनुहुन्छ त हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार

0: हेलो हेलो। हाम्रो टेलिफोन सम्पर्कमा कोही हुनुहुन्थ्यो, उहाँले हाम्रो आवाज सुन्नु भएन अथवा के भयो है, हामीलाई फेरि फोन प्रयास गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखिरहेका छौँ, 63-44-2-50 को माध्यम खुला राखिरहेका छौँ। यति बेला फेरि कोही साथीको आगमन भइसकेको छ। हेलो हजुर, नमस्कार।
1: हजुर नमस्ते दर्शन, गुड आफ्टरनुन म्याम।
0: गुड आफ्टरनुन, नमस्कार, आराम हुनुहुन्छ?
1: हजुर आरामै छु म्याम। हजुर आराम हुनुहुन्छ?
0: ठिकै छौ। अनि के गर्दै हुनुहुन्छ?
1: कार्यक्रम सुन्दै बसे म्याम।
0: कार्यक्रम सुन्दै बसै गर्नुभएको छ है?
1: हजुर
0: हामी धेरै पछाडि कुराकानी गर्न पाइयो, एकदमै आरामै हुनुहुन्छ क्या है?
1: मैले सुनेर साथ दिइरहेन, फोन मात्रै लगाएको थिएन।
0: फोन मात्रै गर्नु भएको थिएन, काम भएर होला है?
1: हजुर एकदम सुनेर काम गरेँ, सुनेर इन्जोय गर्थ्यो।
0: सुन्दै इन्जोय गर्ने मान्छे हुनुहुन्छ, अनि हामीलाई पनि माया गर्नुहुन्छ, बेला बेलामा सम्झिनुहुन्छ, तर माया चाहिँ धेरै गर्नु छैन।
1: राति 11 बजेसम्म सुन्छ त कार्यक्रम त?
0: राति 11 बजेसम्म है?
1: हजुर लास्टको झन् सुन्छ मैले झन्।
0: ओहो, रेडियो बन्द हुने बेलासम्म होइन?
1: हजुर एकदम।
0: भनेपछि एकदमै धेरै माया गर्नुहुन्छ रेडियो खुलेदेखि बन्द हुनेसम्म होइन त?
1: हजुर एकदम म्याम एकदम।
0: अनि अरू के छ छाङछाङतिरको
1: खबर? ठिकै छ म्याम, अलिअलि घाम लागेको छ, पानी हिजो परेको थियो, अलिअलि परे, ठिकै छ म्याम, रमाइलो छ, ठिकै छ। अब चिया चुने बेला भयो म्याम, अब नास्ता गर्नुभयो?
0: पक्कै पनि, हाम्रो अब खाना खायौँ हामीले, अनि केही समय पछाडि नास्ता खान्छौँ। अनि पक्कै पनि हुन्छ। कुन भाका रोज्नुहुन्छ शिवजी?
1: आज भाका रोज्न पर्दाखेरि आज मनमायाबाट डेडिकेट गरिदिनु न।
0: मनमाया?
1: हजुर
0: प्रकाश सुतराज है?
1: हजुर
0: हुन्छ, सम्झिनु साथीहरूलाई।
1: हजुर पत्ताहरूको लागि अनि अगाडि आउने अनि मित्र केसीजीको लागि र सौरभ भाइको लागि र अनि लोक प्रसाद ढाकाजीको लागि र सम्पूर्ण आँधीको एकदम सुनेर भन्नुहुने सम्पूर्ण साथीहरूको लागि भन्दै सुटिङ कारणबाट म्याम नमस्ते।
0: हस् हुन्छ, धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु भयो, अनि श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज भने छुटिन्छौँ है त, नमस्ते। शिव आलीजी हुनुहुन्थ्यो, वालिङ नभएर भिरकोट छाङछाङदेखि हुनुहुन्थ्यो, उहाँसँग चाहिँ हामी केही समय पछाडि भनौँ अथवा धेरै समयको ग्यापिङमा चाहिँ हामी कुराकानी गर्यौं। यद्यपि उहाँले कार्यक्रममा फोन नगरे पनि भनौँ अथवा फोन गर्न नभ्याए पनि रेडियो चाहिँ सुन्ने गर्छु भनेर भन्नुभएको थियो। धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ उहाँलाई यो माया प्रति भन्दै। यति बेला हामी मित्र केसीजीको रुझाइमा रहेको भाकालाई कार्यक्रममा जोड्छौ, सोही भाकासँगै पुनः उपस्थित हुने नै छौ यहाँहरू भने हामीसँगै रहनुहोला।

0: आहा पिपलीको फेदैमा बसेर सम्झी सम्झी रुन्छु धारेर यस मधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गान्धीका भाकामा मित्र किसिजीको रुचाइमा रहेको भाकालाई कार्यक्रममा जोड्यौं। यहाँहरू पनि कार्यक्रममा सहभागिताको लागि हामीलाई 0364402685 फोन सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो स्टुडियोको टेलिफोन नम्बर खुला राखिरहेका छौं। विशेष गरी आज हामी कार्यक्रम गान्धीका भाकाको तेस्रो श्रृंखला अर्थात मंगलवारीय श्रृंखलाको स्तन्दर व्यवसायमा छौं। मंगलवारीय व्यवसायमा रहेर हामी दबहरसँग कुराकानी गर्ने गर्छौं र दबहरको रोजाइमा रहेका भाकाहरूलाई पनि कार्यक्रममा जोड्दै अगाडि बढ़िरहेका छौं। दबहरू पनि हामीलाई 0364402685 फोन सम्पर्क गर्दै गर्नुहोला। हाम्रो स्टुडियोको टेलिफोन नम्बर तपाईँहरूको लागि खुला राखिरहेका छौं। यति बेला कोही साथीको आगमन भइसकेको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छौं। कुन ठाउँबाट बोल्दै हुनुहुन्छ त? हेलो, हजुर नमस्कार। हेलो हेलो, हजुर नमस्कार।
1: नमस्कार हजुर, नमस्कार।
0: नमस्कार हजुर, आराम हुनुहुन्छ? हजुर, हामी पनि ठिकठाकै छौ भन्नुपर्छ। जीवनजी बोल्नु भएको है? ए कृष्णजी, सरी सरी, जीवन भन्ना है सर। कृष्णजी कल्लेरीदेखि है?
1: कृष्णजी,
0: कृष्णजी, के छ कृष्णजी खबर?
1: ठिकै छ हजुर, तपाईँहरूको सुनाउनुहोस्।
0: हाम्रो पनि सबै ठिकठाकै छ भन्नुपर्छ। अनि के गर्दै हुनुहुन्छ यति बेला?
1: यति बेला त अब यतिकै बसी बसाउ भनौ न हजुर है।
0: बसी बसाउ गर्नुभएको छ, रेडियो त सुन्नुभएको छ है?
1: सुन्दै
0: अरू के छन् कल्लेरीतिरको खबर कृष्णजी?
1: कल्लेरीतिरको मौसम भन्नुपर्दा अहिले चाहिँ घाम लागिराखेको छ भनौँ न, मौसम कुलकुल छ हजुर।
0: मौसम गर्मीमा पनि एकदमै कुल छ होइन त?
1: हजुर हजुर
0: हजुर, पक्कै पनि खुसी लाग्यो हामीलाई सम्झिनु भएको छ। हामी केही समयको ग्यापिङमा चाहिँ कुराकानी गर्दैछौँ है कृष्णजी।
1: हजुर हजुर,
0: आवाज राम्रोसँग सुन्नु भएको छैन है? अझै पनि सुन्नु भएको छैन?
1: अलि राम्रोसँग आएको छैन कि आवाज है?
0: अहिले कस्तो सुन्नु भएको छ त?
1: अहिले चाहिँ हल्का सुनेको छ।
0: अहिले चाहिँ सुन्नु भएको छ होइन त? हुन्छ कृष्णजी, आवाज सुन्न पाइन्थ्यो
1: ब्याकग्राउन्डबाट एकदम हल्ला भइरहेको छ। हेलो हेलो,
0: आहा, भनेपछि ब्याकग्राउन्डमा चाहिँ बजिरहेछ कि बजिरहेछ म हेर्छु है
1: कि आवाजै बुझेन नि हजुर।
0: अझै सुन्नु भएको छैन आवाज?
1: ए भन्नु त,
0: बल्ल सुन्नुभयो है?
1: हजुर हजुर,
0: आहा, अहिले पनि डिस्टर्ब आइरहेछ?
1: अहिले के हल्ला हल्ला भइरहेको छ कि ब्याकग्राउन्डमा?
0: भनेपछि अझै पनि डिस्टर्ब चाहिँ आइरहेको छ है कृष्णजी, तपाईँको आवाज चाहिँ सुन्न पाइन्थ्यो? तपाईँको आवाज चाहिँ सुन्न पाइन्थ्यो?
1: आवाज सुनेको छैन हजुर।
0: होइन होइन, भनेको तपाईँको आवाजमा चाहिँ भाका सुन्न पाइन्थ्यो भनेको?
1: आवाज नै त्यतिकै स्पष्ट नआएर लाइना परिवारको मदा तिमी तिमी जुन म भन्ने गीत बजाइदिनु न।
0: हुन्छ हुन्छ, म धरतीमा तिमी जुनमा है?
1: हजुर हजुर, नयना परिवारको।
0: हुन्छ, साथीहरूलाई सम्झनुहोस्।
1: सर्वप्रथम त तपाईँको लागि
0: धन्यवाद।
1: रेडियो अधि खोला ट्युन अन गरेर बस्नुहुने सम्पूर्ण श्रोताहरूको लागि र मेरो नामसँग परिचित अपरिचित सम्पूर्णको लागि र विशेष गरी मेरो वाइफको लागि भन्दै छुट्टिन चाहन्छु। हस्त नमस्ते, बाइ बाइ।
0: हस् नमस्कार। कृष्णजी हुनुहुन्थ्यो कल्लेरीदेखि, वहाँ लगायत धेरैजना साथीहरूले चाहिँ आवाज सुन्नु चाहिँ एकदमै समस्या भइरहेछ भनेर भन्नुभएको थियो। सायद प्रविधिमा चाहिँ केही समस्याहरू हुन सक्छन्, यद्यपि हामी कुराकानी गर्न चाहिँ त्यति राम्रोसँग सफल नभए पनि अलिअलि कुराकानी गरिरहेका छौं। यो दुःख यो कष्टको लागि चाहिँ हामी माफी चाहन्छौं। यहाँहरू पनि हामीलाई 0364402585 फोन सम्पर्क गर्दै गर्नुहोला। यति बेला हामी सुमधुर खालको भाका जोड्छौं, विशेष गरी हाम्रो रोजाईमा रहेको र सौगाजी अनि उहाँको श्रीमती प्रतिमाजीले चाहिँ रिक्वेस्ट गर्नुभएको भाका विष्णुमाझीको भाकालाई चाहिँ उहाँ दुवैजनाको समर्थन जनाउँदै उहाँहरूले सम्झनुभएका सम्पूर्णलाई समर्पित गर्दै यति बेला चाहिँ यो भाका जोड्छौं। सोही भाकासँगै हामी पुनः प्रस्तुत हुने नै छौं, यहाँहरू भने हामीसँगै रहनुहोला।

0: हामी यो भाकालाई एकैछिनमा फेरि निरन्तरता दिनेछौ। यति बेला कोही साथीको आगमन भइसकेको छ भन्दा पनि हामीले चिनिरहेछौ को हुनुहुन्छ त तपाईँहरूले पनि गेस गर्दै गर्नु होला। उहाँलाई स्वागत गर्छौ। हेलो हजुर, नमस्कार। हेलो हजुर, नमस्कार। नमस्कार, आराम हुनुहुन्छ?
1: एकदम ठिक ठाक हजुर।
0: हजुर, अनि बाख्रा चढाउँदै हुनुहुन्छ क्या र?
1: हजुर।
0: आवाज कतिको डिस्टर्ब आइरहेछ? ठिक छ है, राम्रै सुन्नुभएको छ तपाईँले। यहाँभन्दा अगाडि आउनुभएका साथीहरूलाई
1: चाहिँ
0: पक्कै पनि त्यही भएर रेडियोको टावर चाहिँ राम्रोसँग टिपिरहेको छ, त्यही भएर पनि होला है।
1: हजुर हजुर।
0: अनि अरू चाहिँ सुन्नु
1: केही छैन, नयाँ ताजा भन्ने कुरो केही छैन। आज नयाँ एकजना आउनुभयो है, प्रतिमा कुमार एड भयो एकजना नयाँ साथी।
0: हजुर, पक्कै पनि
1: हाम्रो रेडियो फ्यामिलीभित्र उहाँलाई फेरि मैले पनि वेलकम भन्न चाहे। अरू त नयाँ ताजा केही छैन हजुर।
0: अरू त्यस्तो नयाँ ताजा चाहिँ केही छैन होइन त? अरू त सधैँ त्यसरी नै, जसरी दिन चलिरहेको थियो हिजो अस्ति आज पनि त्यसरी नै चलिरहेको छ होइन त?
1: हजुर हजुर।
0: हुन्छ त, हामी पनि त्यसो भए कुराकानीलाई एकदमै छोटो बनाऊँ र भाकालाई चाहिँ लामो समयसम्म चाहिँ स्थान दिनु पर् खोजिरहेछौ, त्यही भएर कुराकानी छुट्याएर भाका रोज्नुहोस् भन्न लाग्छु है त म।
1: अनि भाका चाहिँ आकाश धरतीको भन्ने बजाइदिनु न।
0: आकाश धरतीको दूरी मात्रै हो है?
1: हजुर।
0: हुन्छ, साथीहरूलाई सम्झनुहोस्
1: सम्पूर्ण लोकगीत प्रेमीहरूको लागि।
0: हस् हुन्छ, धेरै धन्यवाद कार्यक्रममा सहभागिता जनाउनु। अन्य श्रृङ्खलामा पनि यहाँको सहभागिता रहनेछ। आज भने छुट्टिन्छ है त, नमस्ते। रूपमाको ढकाल चाहिँ हुनुहुन्थ्यो वालिङदसको मान्छे, उहाँले हामीलाई सुन्दै पनि हुनुहुन्छ, बाख्रा हेर्दै अनि कार्यक्रममा सहभागिता पनि जनाउनु भएको छ। यति बेला हामी यो सुमधुर खालको भाकालाई चाहिँ निरन्तरता दिन्छौ, जुन भाका चाहिँ प्रतिमाजी अनि सौभाजीको चाहिँ समर्थन रहेको छ, हाम्रो रोजाइ रहेको छ। स्वीकार्नुहोस्।

आहा तिम्रो हुन नसके निर्माया हुन कसैको यो सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामसिका भाकामा सौगात कुमारजी अनि प्रतिमा कुमारजीको समर्थनमा भनौ हाम्रो रुझाइमा रहेको भाका चाहिँ जोड्यौं। यति बेला हामी शिवजीको रुझाइमा रहेको भाकालाई कार्यक्रममा जोड्छौं। सोही भाकासँगै हामी पनि उपस्थित हुने नै छौं। यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा लाग्ने रात प्यारो यस्तो धेरै खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम कामसिंह भाकामा शिवा आलीजीको रिजाइमी रहेको भाकालाई कार्यक्रममा जोड्यौं। यसै क्रममा हामी अर्को सुमधुर खालको भाका जोड्छौं कृष्णजीको रिजाइमा रहेको भाका। सोही भाकासँगै हामी पुनः उपस्थित हुने नै छौं, यहाँहरू पनि हामीसँगै रहनुहोला।

आहा मलाई एकछिन नदेख्दा रुनी मान्छेलाई कसले छेक्यो मेरो हुनमा यो सुमधुर खालको भाका सँगै पुनः स्वागत गर्दछौ कार्यक्रम गाम्बुसिका भाकामा कृष्ण गुरुङजीको रुचाइमा रहेको भाका तपाईँहरू समक्ष बस्यौं र भाका सँगसँगै अब भने हामी कार्यक्रमबाट छुटिएर जानुपर्ने समयमा आइपुगेका छौं। तपाईँहरू माझ रहेर नै अनि यस्तै सुमधुर खालका भाकाहरूसँगै सहयात्रा गर्ने मन हुँदाहुँदै पनि छुटिएर जानुपर्ने हुँदा आगामी श्रृंखलामा रहेर पनि विशुद्ध नेपाली लोकगीत भाकाहरूसँगै सहयात्रा गर्ने विश्वास दिलाउँदै कार्यक्रम समयावधि भर सुनेर साथ दिनुहुने सम्पूर्णमा धेरै धन्यवादको शब्द व्यक्त गर्दछौ र विशेष गरी कार्यक्रममा सहभागिता जनाएर आफूलाई मनपर्ने भाकाहरू जयमा पार्नुहुने सम्पूर्ण साथीहरूमा एकमुष्टमा आभारको शब्द व्यक्त गर्दै जाँदा जाँदै रूपमा गद्ध कालजीको रुझाइमा रहेको भाका यहाँहरू समक्ष छोड्दै आजको सुन्दर बसाई मंगलबार व्यवसायबाट म कार्यक्रम संचालिका आरती कुमार पनि उजुरी पर्ने अनुमति चाहन्छु। ज्ञान सूचना र मनोरञ्जनका लागि सुन्दै गर्नुहोला रेडियो आधीखोला। यहाँहरूको बाँकी पल शुभ रहोस्, मंगल रहोस्। नमस्ते, जय गीत, जय संगीत।

0: अहिले हाम्रो गर्नेमा 2 बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खोला 105.4 मेगाहर्ज।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिरकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघार नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघार खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 63-691-0004,
4: सम्पर्क मोबाइल 97-484-34-84।
5: चोरी घरको मौरी घर उद्योग, भिरकोट नगरपालिका 7 स्याङ्जा।
1: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयौ?
6: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलनको कमाल हो नि।
1: सिरियसली, वालिङमा यस्तो वाह लुक्स दिने सलन छ?
6: म त छक्क परे। छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
1: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
6: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
1: ल अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
6: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
7: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोप्राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
6: सम्पर्क मोबाइल 98462-98145।

0: नेपाल सरकारबाट मान्यता प्राप्त सांग जिल्लाकै पुरानो विगत लामो समयदेखि डेरी विद्यार्थी उत्तीर्ण गराउन सफल दक्ष अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा ईपीएस ट्रोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी मोबाइल 98461224288 र 98463686647 स्टडी एण्ड वर्क इन जापान।
1: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्चा बजारमै।
0: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
0: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्चा।
1: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबच्चा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
1: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
1: हाम्रा विशेषता
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
1: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
0: जेएलपीटी तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
1: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
0: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
1: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
0: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
1: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रामबच्चा बजार रामबच्चा चोकदेखि पोखरा फाइनेन्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: सम्पर्क नम्बर 97612-93037 र 97434-00299।
0: मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठागुठी, जल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, हर्निया, अण्डको सुनिने, कान्छिया थिएको, नख गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी वालिङ आर तल्लो वालिङ पूर्वाइट सुरेन्द्र मल्ल स्वर्गीय पिता रामलाल मल्ल फोन 0363-44-0051 मोबाइल 98562-5049-49।
0: स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
3: के तपाईँलाई गौशाला गरौँसुर धार्मिक यात्रा गर्न मन लागिरहेको छ तर यातायातको व्यवस्था नहुँदा दर्शन गर्न पाइरहनु भएको छैन भने
0: अब तपाईँलाई यात्रा गराउने जिम्मा हाम्रो भयो। अब प्रत्येक दिन बिहान 7 बजे वालिङ पुरानो बस पार्कबाट गौशाला गरौँसुर जाने यातायात सुचारू गरेका छौ। कम्तीमा 6 जनाको समूह भएमा गाड़ीमा आवत जावत सहित बिहानको खाजाको समेत सुविधा छ। थप जानकारीको लागि श्यामप्रसाद शर्मा दारी मुन्द्रे हिमालय हिल भ्यू रिसोर्ट मोबाइल 98560-075-56 र 98466-075-56।
4: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कति जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
5: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
4: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
5: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
4: हाम्रा सेवा तथा सुविधाहरू,
5: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
4: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
5: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
4: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
5: आइएमई, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
4: फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ फकुन्डे।
3: सम्पर्क फोन नम्बर 03674146624।

0: ओ माइलाबा बिरामी हुनुभयो कि कसो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला रचाउन पैसा पनि धेरै छैन स्वास्थ्यमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइलाबा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411 सार्वजनिक सुनवाई सम्बन्धी सूचना यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो त्यसैले निम्न मिति समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ मिति यही वैशाख 30 गते बुधबार समय बिहानको 11 बजे स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा सहजीकरण छाया क्षेत्र मिडिया प्रणाली वालिङ स्याङ्जा
2: रामुदाई कता हिँड्नु भयो
3: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
2: कुन धान लगाउने विचार गर्नु भयो र
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
2: ल दाई पनि युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि
3: यो धान कस्तो छ नि बहिनी
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाड़ी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हुने
3: ए हो र त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु
2: हुन्छ दाई सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई
4: नेपाली माटोले रोजेको किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
5: तराई र मध्य पहाड़ी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी लगाऊ उत्पादन बढ्ने छ
0: प्रसन्न मेडिको फर्मा भिरकोट बैरघारीमा डाक्टर आउने सूचना यही जेठ 2 गते शनिबारका दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुशीर्षण आउँदै हुनुहुन्छ यदि महिलाहरूमा तल्लो पेट दुख्ने ढाड दुख्ने सेतो पानी बग्ने पिसाब फेर्न गाह्रो हुने आँखस्ने छिनछिनमा पिसाब लाग्ने चिलाउने महिनावारीमा गडबडी लामो समयसम्म गर्भ नरहने गर्भ तुहिने गर्भवती महिला तथा बच्चा को स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ साथै सुविधिन नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर राजन शर्मा पनि आउँदै हुनुहुन्छ उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने तर्सने मुटु ढुकढुक भएको भान भएमा धेरै पसिना आउने रिसाउने भएमा नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा मन छटपटाहट भएमा शारीरिक वा बाफी रोग भएमा कामकाजमा मन नलाग्ने निद्रा नलाग्ने भूख नलाग्ने दिक्क मान्ने अत्याधिक रक्सी वा लागू पदार्थ सेवन गरेमा लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराए भएमा मनमा केही कराएको भान भएमा तथा पाँच वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नशा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाड जोड्ने नशा तथा बाथरोग विशेषज्ञ डाक्टर निरञ्जन अरियाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने, चलाउन अप्ठ्यारो पर्ने, ढाड कमर दुख्ने, फुल्ने, झमझम गर्ने, जोर्ने दुख्ने, सुनिने, पुरानो भात, युरिक एसिड, हड्डी मर्कने, सड्कने, ठिएको, भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा, साथै हाड जोड्ने नसा तथा पात्रोग सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यस्तै उक्त दिन पेट, छाती, मुटु तथा सुगर रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर दीपक बगालेद्वारा भिडियो एक्सरे गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
6: सम्पर्क स्थान प्रसन्न मेडिकल फर्मा, भिरगोड बयरगारी मेन बजार, प्रोप्राइटर प्रदीप आले, मोबाइल 9857971 र 9841600866।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
7: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वाली नगरपालिका ओडा नम्बर 6 आबडाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा, सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड, फोन नम्बर 7364403131, मोबाइल 9855553131।
0: साथै कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
8: नाक छोडी काम, काम छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
9: होइन है दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
8: बिमार कहिले निको होला र खै, सधैँको यस्तै एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
9: नातिनुहोस् न दाई, वालिङ 8 मिर्गी खरिदुटमा जानु त चेक जाँच गर्न युनिभा फार्मेसी छ। त्यहाँ त MBBS MD डाक्टर PK सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव विशेषज्ञहरू पनि आउँछन्।
10: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
0: जनरल मेडिसिन, फिजिसियन, मुठु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पक्ष रोग, हाड जोड्ने तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
10: सम्पर्क लोनिवा फार्मेसी, वालिङ 8 मिर्दी खरिबोट, मोबाइल 9855585667।
11: होइन, के भयो, किन बन्द भएको हो गाडी?
12: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको हो, बन्द भएको हो भैछ।
11: कुन ब्याट्री फेरेको हो र यति छिटै बिग्रिएको?
12: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
11: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जयसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
12: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
13: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
0: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
13: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएसटार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसी भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र सावित्री अर्याल रेग्मी।
0: फोन नम्बर 0364145502, मोबाइल 9855405502 र 9460501401।
9: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
14: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमै प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
9: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
14: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
15: हजुर हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड कप प्रिन्ट टी शर्ट प्रिन्ट सपिङ ब्याग प्रिन्ट क्यालेन्डर निमन्त्रणा कार्ड भिजिटिङ कार्ड फ्लेक्स प्रिन्ट लाइट बोर्ड प्रमाण पत्र विवाह कार्ड छपाई बिल किताब छपाई डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो छरितो र सुपथ मूल्यमा गरिन्छ।
16: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
15: ग्लोबल मल्टी प्रिन्ट सेन्टर वालिङ आठ केदारनाथ मार्ग प्रोप्राइटर बलराम चौधरी
16: मोबाइल नम्बर 9855619076 9861 7196 र 9817162223।
17: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
18: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
17: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफर गर्न पनि सजिलो होस्।
18: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
17: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
18: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
17: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
18: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
17: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाइप्याक ग्यारेन्टी हुनेछ।
18: सुखको गहना दुःखको खजना।
17: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु हिमाल सुन चाँदी पसल
18: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 9855-55-250।

0: यार सरा किन बोलाको मलाई?
1: हे न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कति छैन अलि विश्वासिलो ज्योति।
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाग्छ अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मेदीमा छ रे म पनि जान्छु तनि हि।
2: हाम्रा विशेषताहरू
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नाश हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोच र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको

0: बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिन्ह बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्ति बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846654123 र 9806661052।
1: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
2: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
1: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
3: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
1: दाँत सफा गर्ने टल्काउने,
3: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
1: दाँतको जरासम्म सफा गरी भर्ने,
3: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
1: दाँतमा खोल राख्ने,
3: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
1: बाङ्गो ठिङ्गो दाँत मिलाउने,
3: बच्चाहरूको दाँतको विशेष उपचार,
1: मुखको धेरै पुरानो समस्याहरू: मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
3: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
1: मोबाइल 9860216629 र 9841668251।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला?
5: ए, कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मर्मत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 9856054963, 9856055104 र 9008447723।
6: आमाले जति बेला नि सन्चो भएन भन्नुभएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
7: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
6: वालिङ छ मिर्दीको तल्लो चोकमा पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
7: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
6: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
7: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
6: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
7: मुटुको जाँच, ईसीजी सेवा,
6: भाँचिएको हड्डी प्लास्टर सेवा,
7: डिजिटल एक्सरे सेवा,
6: चिरफार गर्ने,
7: थाइराइड जाँच,
6: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
7: सर्वसुलभ फार्मेसी सेवा।
6: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
7: फोन नम्बर 7364140087, मोबाइल 9849701747।
8: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
9: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
8: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
9: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा। गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
8: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक।
9: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
8: मोबाइल 9849718921 र 9842349399।

0: कस्तो सास गनाएको तिम्रो त
1: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई तिमी सास गनाएको भन्छौ
0: उपचार गर्नु पर्दैन त दाँत दुखे भरेर मात्रै हुन्छ र
1: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला अब
0: यही हाम्रो वालिङ आठ भीआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक त्यही गएर उपचार गराउ त त्यहाँ त दाँत गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि
2: हजुर हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे अत्याधुनिक मेसिन द्वारा दन्त परीक्षण दाँत कलरको सिमेन्ट भर्ने दाँत सफा गर्ने टल्काउने दाँत नभएको ठाउँमा दाँत राख्ने दाँतको जरीदेखि उपचार आरसीटी गर्ने डिजिटल प्रविधिद्वारा एक्सरे आरबीजी गर्ने बिना दुखाई दाँत निकाल्ने बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ
0: यहाँ नेपाल मेडिकल काउन्सिल एनएमसीबाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ सम्पर्क उपकार डेन्टल क्लिनिक वालिङ आठ बिआईपी टोल एनआईएमबी ब्याङ्कबाट एक घर तल प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान मोबाइल 9845648622 र 9841740029 आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ मैले खोजेको जुत्ता यही नै हो
3: हजुरलाई जस्तो पायो त्यस्तो जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई
0: बाबु बरु कहाँबाट ल्याएछ यो जुत्ता
3: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि पाण्डे सु सेन्टर हो त्यहीँबाट ल्याएको
0: ल ठिक गरिस् विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज अफिसका लागि अफिसियल सुज स्कूल कलेजका लागि स्कूल कलेज सुज साथै लेडिजका लागि स्पोर्ट्स सुज क्याजुअल सुज सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ
3: पाण्डे सु सेन्टर वालिङ बजार
0: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे
3: मोबाइल नम्बर 9840806005
4: घरि पैसा राख्न गयो घरि निकाल्न घरि बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ कि दिदी
5: यी सबै कुरामा मलाई त धेरै सहज छ म घरमै बसेर मोबाइलबाटै काम गर्छु
4: हो र दिदी अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त
5: हेर भाइ म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेवा सदस्य छु त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ मैले त्यसै गरेको छु
4: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु एकपटक सहकारीमा गएर बुझ्छु
5: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने
4: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने
5: टेलिफोन खाने पानी विद्युत डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने
4: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्
5: त्यस्तै नियमित ऐच्छिक दैनिक बाल बचत खुत्रुके बचत गृहिणी बचत ज्येष्ठ सदस्य बचत कोपिला बचत आवधिक बचत चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको
4: त्यस्तै औद्योगिक व्यापार व्यवसाय कृषि शैक्षिक आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण सामाजिक ऋण वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ
5: त्यस्तै आईएमए प्रभु हिमाल वेस्टर्न युनियन सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ
4: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ छ मिर्दी स्याङ्चा
5: फोन 0360 440600

0: दिदी पक्लिस्टा भनेको हैन हतार हतार गर्दै कता हो र
1: घर बनाए त सकियो अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेकी नि बहिनी
0: फर्निचरको सामानहरू दिदी त्यसो हो भने वालिङ एक रामबाटसम्म रहेको सफल फर्निचरमा जानु न त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ
1: ए साँच्चै हो र ल ल त्यसो भए त म त्यही गइहाले
2: हाम्रा सेवाहरू फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ नोट बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ सफल फर्निचर उद्योग भिरकोट छ सुन्दर बजार वालिङ एक रामबाचा सोरुम भिरकोट एक बैरघारी मेन रोड वालिङ आठ जैसी पदेरा
0: मोबाइल 9856330988 र 9856555988
3: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रो कोट प्यान्ट लगाएर हिँडेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
4: दिमाग हुनुपर्छ दिमाग कपडा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
3: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
4: प्रोप्राइटर बीपी चोकको रामु दाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
3: मोबाइल 9815356496
0: आहा कति राम्रो सोफा हो चिटिक्क परेको
5: मेड इन बाबा फर्निचर हो नि नामै काफी बाबा फर्निचर
6: के भयो दाइ हजुरलाई रिसले रातो पिरो भएको छ त अनुहार
7: के हुनु र भाइ यो नेट चल्दै चल्दैन आज पनि काम गर्न पाइएन
6: हो र दाइ मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको के गर्ने हो खै
0: होइन दाजुभाइको गफ त निकै जमेको छ खासमा के भएछ
6: हेर न बहिनी यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन यता भाइको नि यस्तै छ भन्दैछन्
0: हो र अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 जिल्लामा सञ्चार भएको ओल्डिङ जोड्नु यस्तो समस्या भोगिरहनु पर्दैन देशकै ठूलो इन्टरनेट कम्पनी भएको अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ अनलाइन गेमहरू खेल्न लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ
2: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9815230050 सहयोगका लागि मोबाइल 9815230051
8: छिटो भनेके वर्ल्ड लिङ्क
0: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगे हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
9: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
0: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाउ भएको छैन अब त जान्नमा कहीँ पनि
9: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
0: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
9: त्यहाँ त रगत दिसा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथ्रोको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच ईसीजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
0: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
10: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट छाती मुठ रोग तथा दीर्घ रोग सुगर थाइराइड प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा एक महिनाको चौथो शनिबार
9: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
11: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
0: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
11: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बालरोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
0: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
12: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
0: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 0364-12-133।
13: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
14: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
0: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाचेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, बी12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यस्तै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
14: सम्पर्क वालिङ प्याथोलोजी प्राली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
0: सम्पर्क फोन नम्बर 0635-90-018, मोबाइल 9840-5156-35 र 9817-69-611।
14: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङ को एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
0: वालिङ साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
15: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
0: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
15: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं,
0: के मिटर तथा गेट बल्ब बिग्रेको त छैन, बेला बेलामा चेक गरौं,
15: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन, यदि छ भने तुरन्तै बदलौं,
0: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन, यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं,
15: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं,
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं,
15: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं,
0: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
15: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराऊ।
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगद रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भाउचर, नागरिकताको फोटोकपी, 1 प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
15: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364-41-469 र 0364-41-268।
15: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।
16: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 3 बजेको छ।
17: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
16: हुनुहुन्छ। रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
18: रेडियो आदि खोला 105.4

0: नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो तीन बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ़ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिसाब फरफार गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 को आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग टू क्रिकेटमा नेपाल र स्कटल्याण्ड बीचको खेल वर्षाका कारण प्रभावित। नेपाल खबरमा अब पूरा खबर। सरकारले ल्याएको आउँदो आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा बैठकमा छलफल शुरू भएको छ। अहिले सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा आफ्ना धारणा राखिरहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। नीति तथा कार्यक्रममा छलफल सकिएपछि जेठ 15 गते सरकारले नयाँ बजेट प्रस्तुत गर्नेछ। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति कड़ा आपत्ति जनाएको छ। आज बसेको प्रतिनिधि सभा बैठकको शुरूमा बोल्दै कांग्रेसकी प्रमुख सचेतक बासना थापाले यो घटनालाई संवैधानिक संस्कार र संसदीय परम्परा विपरीतको व्यवहार भएको टिप्पणी गर्नुभयो। उहाँले राष्ट्रपति जस्तो गरिमामय संवैधानिक पदको सम्बोधन भइरहेका बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु लोकतान्त्रिक संसदीय इतिहासमै विरलै देखिने घटना भएको बताउनु भएको छ। प्रमुख सचेतक थापाले यस विषयमा प्रधानमन्त्री शाहले तत्काल संसदमा स्पष्ट जवाफ दिनुपर्ने समेत माग गर्नुभयो। साथै भविष्यमा यस्ता घटना दोहोरिन नदिन संवैधानिक पदको सम्मान, संसदीय मर्यादा र लोकतान्त्रिक परम्पराको संरक्षण गर्न प्रधानमन्त्रीलाई सचेत समेत गराउनुभयो। उहाँले पदभन्दा ठूलो मर्यादा र मर्यादाभन्दा ठूलो जनविश्वास हुन्छ भन्ने तथ्यलाई आत्मसात गर्दै जिम्मेवार ढंगले अघि बढ़न प्रधानमन्त्री शाहलाई सुझाव समेत दिनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सुझाव पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानवाधिकार सम्बन्धी दायित्व, कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गर्नुपर्ने कार्य समेत उल्लेख गरी आयोगले सरकार समक्ष सुझाव पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले गएको शुक्रबार पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानवाधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानवाधिकार, मानवाधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानवाधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छन्। पत्रमा निर्वाचन, मानवाधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानवाधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा समेत आयोगले लिएको छ। तनहुको आबुखैरिनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरेबल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ सड़क अन्तर्गत बुद्धसिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ। कार्यालयले सार्वजनिक सूचना निकाल्दै निर्माण व्यवसायी मृत संजीवनी निर्माण सेवा विरूद्ध प्रचलित कानून अनुसार कार्यवाही प्रक्रिया अघि बढ़ेको जनाएको छ। सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठका अनुसार संशोधित डिजाइन स्वीकृत भएपछि गएको चैत 17 गते 15 दिनभित्र काम शुरू गर्न अन्तिम निर्देशन दिएको थियो। सड़क डिभिजन कार्यालयले निर्माण कम्पनीलाई तत्काल निर्माण स्थल खाली गर्न तथा 15 दिनभित्र वित्तीय हिस्सा फरफार गर्न निर्देशन पनि दिएको छ। ठेक्का रद्द भएसँगै अब नयाँ बोलपत्र मार्फत बाँकी निर्माण कार्य अघि बढ़ाउने सरकारको तयारी छ। यस्तै कर्णाली प्रदेशको बहुप्रतीक्षित भेरी करिडोर सड़क आयोजना अन्तर्गत जाजरको डोल्पा सड़क खण्डमा निर्माणाधीन 5 पक्की पुल 6 वर्षदेखि अलपत्र अवस्थामा परेका छन्। पुल निर्माणमा ढिलाइ हुँदा स्थानीय नागरिक, यात्रु तथा जनप्रतिनिधिहरूले चर्को आलोचना खेप्दै आएका छन्। नेपाली सेनाले 2076 सालमा जाजरकोट डोल्पा सड़क खण्डको 118 किलोमिटर ट्र्याक निर्माण सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेपछि सड़क स्तरोन्नति र पुल निर्माणको काम शुरू गरिएको थियो। राष्ट्रिय योजना आयोगले जाजरकोटको तल्लुदेखि डोल्पाको दुनैसम्म निर्माण गर्न बाँकी रहेका 14 पुलका लागि सहमति दिएपछि आयोजनाले आवश्यक प्रक्रिया अगाडि बढ़ाएको भए पनि काम भने सुस्त गतिमा रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दिऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। सांसदहरूले सड़क दुर्घटना गाड़ी दुर्घटना न्यूनीकरणका लागि आधुनिक प्रविधि, जनचेतना अभिवृद्धि तथा प्रभावकारी कानून कार्यान्वयनमा जोड़ दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सहभागी सांसदहरूले गाड़ीको गति बढ़ी हुँदा स्वचालित रूपमा सचेत गराउने डिजिटल उपकरण जड़ान गर्नुपर्ने तथा सड़क सुरक्षालाई प्रविधि मैत्री बनाउँदै लैजानुपर्ने धारणा राखेका छन्। समितिका सभापति आशिष गजुरेलले वार्षिक रूपमा झण्डै 3,000 नागरिकले गाड़ी दुर्घटनामा ज्यान गुमाउने गरेको उल्लेख गर्दै सड़क सुरक्षा सम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। यस्तै सांसद गोपाल शर्माले ग्रामीण क्षेत्रका सड़क सुधारका लागि विशेष पहल आवश्यक रहेको बताउनु भएको छ। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले पहिरोका कारण सड़क सुरक्षामा थप चुनौती देखिएको बताउनुभयो। यस्तै विषयविज्ञ भगवती सेडाईले मोटरसाइकल तथा स्कूटरको पछाडि बस्ने यात्रुले समेत हेलमेट प्रयोग गरे दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनु भएको छ। अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायले सरकारले कानूनी सुधारलाई तीव्र रूपमा अघि बढ़ाएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको आजको बैठकमा वहाँले वर्तमान अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ मन्त्रालयले पहिलो निर्णयबाटै 15 असान्दर्भिक तथा समय सापेक्ष नरहेका कानून खारेज प्रक्रियामा लगेको जानकारी दिनुभयो। उहाँका अनुसार निजी क्षेत्र तथा व्यावसायिक समुदायले लामो समयदेखि जटिल र दोहोरो कार्यक्षेत्रका कारण असहज महसुस गर्दै आएको राजस्व अनुसन्धान विभाग खारेज गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढ़िसकेको छ। अहिले राजस्व अनुसन्धान विभागले गर्दै आएका जिम्मेवारीहरू राजस्व विभाग, भन्सार विभाग तथा सम्पत्ति शुद्धिकरण विभाग मार्फत सञ्चालन भइरहेको उल्लेख गर्दै अर्थ सचिव उपाध्यायले अब ती निकायहरूलाई अझ प्रभावकारी बनाउने गरी कामको पुनर्संरचना गरिने समेत बताउनुभयो। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितौंलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 485 रूपियाँ निर्धारण गरिएको छ। यसअघि यसको मूल्य 450 रूपियाँ थियो। अब विदेशको खबर। इजरायलले सन् 2023 अक्टोबर 7 भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ। इजरायलले अक्टोबर 7 भएको प्यालेस्टाइनी विद्रोही समूह हमास नेतृत्वको आक्रमण र सामूहिक बन्धक बनाउने कार्यमा संलग्नहरूलाई मृत्युदण्ड दिने र सार्वजनिक मुद्दा चलाउने नयाँ कानून पारित गरेको बीबीसीले जनाएको छ। इजरायलको संसद नेसेटमा यो कानून 93 मतले पारित भएको छ। यो कानूनको विपक्षमा एक मत पनि परेन, बाँकी 27 सांसद अनुपस्थित भएका थिए। इजरायली मानवाधिकार समूहहरूले भने नयाँ कानूनको विरोध गरेका खबरमा उल्लेख छ। उनीहरूले मृत्युदण्डको सिद्धान्तको विरोध गरेका छन्। सन् 2023 अक्टोबर 7 इजरायली इतिहासको सबैभन्दा घातक दिन मानिन्छ। हमास नेतृत्वका लडाकुहरूले इजरायलमा 1200 जनाभन्दा धेरै मानिसको हत्या गरेका थिए र ज्यान गुमाउनेमा धेरैजसो सर्वसाधारण थिए। यस्तै हमासले गाजापट्टीमा विदेशी नागरिक सहित 251 जनालाई अपहरण गरी बन्धक बनाएका थियो। त्यो घटनापछि इजरायलले गाजामा गरेको आक्रमणमा अहिलेसम्म 72,000 जनाभन्दा धेरैको ज्यान गएको छ। ज्यान गुमाउनेमा धेरैजसो बालबालिका, महिला र वृद्धवृद्ध रहेका छन्। अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग टू एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपालले स्कटल्याण्डसँगको खेलमा 221 रनको नयाँ लक्ष्य पाएको छ। वर्षाका कारण खेल 11 ओभर घटाएपछि नेपालले डीएलएस नियमका आधारमा 39 ओभरमा 221 रनको लक्ष्य पाएको हो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामिछानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिए। आजदेखि शुरू भएको लीग टू श्रृंखलामा नेपाल, स्कटल्याण्ड र अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेल जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेल जेठ 8 गते अमेरिकासँग खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स यूएईसँग लीग टू श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 मध्ये 3 खेल जितेको थियो। 8 देश सहभागी लीग टूमा नेपाल 18 अंकसहित तालिकाको 7 स्थानमा छ। अमेरिका 36 अंकसहित शीर्ष र स्कटल्याण्ड 34 अंकसहित दोस्रो स्थानमा छ। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। राष्ट्रपतिको सम्बोधनका बेला संसदबाट प्रधानमन्त्री बाहिरिएको घटनाप्रति कांग्रेसको असन्तुष्टि। मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश। प्रचलित कानून र अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका विषयहरू प्राथमिकतामा। 12 वर्षसम्म काम पूरा नभएपछि पोखरा नारायणगढ सड़क खण्डमा पर्ने घुमाउने पुलको ठेक्का तोडियो। 15 दिनभित्र वित्तीय हिस्सा फरफारा गरी नयाँ ठेक्का आह्वान गर्ने तयारी। इजरायलद्वारा अक्टोबर 7 आक्रमणमा संलग्नहरूलाई सजाय दिने कानून पारित। मानवाधिकार समूहहरूद्वारा विरोध। र लीग टू क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पायो।

0: रेडियो आदि खुला 105.4
1: हतार हतार में छोरा को बिहे आटियो अरू सब व्यवस्था मिलियो तर अब सुन का गरगहना को व्यवस्था गर्नु पर्ने भयो कहाँ जाने के गर्ने अल्पत्र परियो
2: तिमी अल्पत्र नपर न मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु
1: लौ अब कहाँ दिनुभयो मैले बैरगारी नयाँ बजारको बोपु सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिए
2: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको ढुक्क बस न
1: हजुर ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 सोक मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ
2: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ
1: प्रोप्राइटर गुप्त बहादुर सुनार एन्ड राजन सुनार भूपु सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल
2: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि
1: मोबाइल नम्बर 98061 4870 र 98664497
2: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
3: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वाली नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
3: गोल्ड स्टारको आधिकारिक सोरुम अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज सोरुम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक
3: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 98469 18921 र 98462 39 399
4: घरी कम्प्युटर बिग्रिन्छ घरी लाइन जान्छ हैरान भयो कति धेरै काम गर्न थियो गर्नै पाइएन
5: बिग्रीका बनाएर हुने भए बनाउला नभए नयाँ किनौला इन्भर्टर हाल्नु पर्नेछ सिसिटिभी जडान गर्नु छ मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर सोरुमबाट ल्याउने कुरा भइसकेको छ
4: यहाँ कम्प्युटर ल्यापटप बिक्री तथा मरमत प्रिन्टर बिक्री तथा मरमत सिसिटिभी जडान तथा मरमत विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ
5: टेलिफोन इन्टरकम इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ ब्रोसर क्यालेण्डर सर्टिफिकेटहरू डिजाइन गरिन्छ टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्
4: एपिक्स कम्प्युटर सोरुम तथा सर्भिस वालिङ आठ नयाँ बजारको ओह्रालो सम्पर्क नम्बर 98565 2071 98468 32809 र 98560 50 271
6: हेलो अर्ग्यानिक फुड ल्यान्ड हो
7: हजुर के सेवा गरौँ होला
6: खाजा चाहिएको थियो के छ होला विशेष परिकार अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो
7: हाम्रोमा शुद्ध स्वादिष्ट र ताजा सबै प्रकारका खाजा नास्ता तथा खानाहरू उपलब्ध छन् त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर
6: ओहो कोदोको मोमो हस् हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त
8: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो ढिँडो आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि आवश्यक परेमा कोदो कोदोको पिठो मकै हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस् अनि सुन्नुहोस् त होम डेलिभरीको पनि व्यवस्था छ है
6: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी सुप जाने बाटोतर्फ
8: प्रोप्राइटर कमल सुवेदी मोबाइल नम्बर 98560 61208
9: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
10: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
9: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
10: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
9: हजुर, हामी कहाँ आधुनिक मेसिन द्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
10: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
9: मोबाइल नम्बर 9855054313 र 9141443 32।
10: मूल्य होइन, स्वास्थ्य रोजौ।

0: होइन यही चौपाटीमा बतासले भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो धानको बिउ राख्ने बेला भयो म त धानको बिउ लिन भनेर बजार जान लागेको हो
1: ए साँच्चै है मलाई पनि कुखुराको भाले भाले सल्लाह लिन थियो म पनि हजुर सँगै जान्छु है
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले सल्लाह अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउँ न त
1: हुन्छ त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त त्यहाँ कुखुराको भाले भाले सल्लाह अनि धानको बिउहरू रामधान सामा सावित्री तथा हाइब्रिड धानहरू युएस 312 युएस 305 उपज राजा चाइनिज जिटेन शान्ति च्याम्पियन हरदीनाथ जेके 3333 6444 अनि झार मार्ने विषारी पनि पाइन्छ त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू गाई भैँसीका औषधि कुकुर बिराला बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ
2: गरिमा एग्रो वालिङ आठ मोड स्टाफ होटलको आडैमा वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने मोबाइल 9856051068 र 9836707071
2: एकपटक आएर त हेर्नुहोस् तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो
3: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौँ अब न्यूरो रोग उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
4: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
3: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
4: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
1: ओ माइला बा बिरामी हुनुभयो कि कसो
5: होले नानी सन्चो छैन कहाँ जाने होला जताउने पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
1: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एचए अहिबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसाब परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र ईसीजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनिरूबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
5: पुनश फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
1: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 9846-85-411
0: बुढी योपालि तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त
6: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि त्यस्तो गहना त वालिङको जितो सुनचानी पसलमा मात्रै पाइन्छ
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल
6: हो त त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन् शुद्ध सुन भर पर्दो सेवा
2: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचानी पसल वालिङमा विवाह व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ
1: प्रोप्राइटर जीत बहादुर सुनार एंड सन्स दीपेश जीतू सुनचादी पसल वालिंग आठ पेट्रोल पंप को नजिक जैसी पदिरा जाने बाटो तर्फ
2: संपर्क मोबाइल नंबर 9842625767 र 9806617137
1: पुरानो पसल बाट ठीक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ सुनमा शुद्धता हाम्रो प्रतिबद्धता

0: सरा किन बोलाको मलाई?
1: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे, कतै छैन अलि विश्वासिलो ज्योतिष?
0: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ, न पढ्न मन नै लाग्छ, अनि जागिरमा पनि असफलता मात्र। तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे, म पनि जान्छु तनि हिँ।
2: हाम्रा विशेषताहरू:
3: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ।
2: ग्रह दशा र कुल देवता साथै पितृदोष, घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या, घर परिवारमा मेलमिलाप नहुने, विभिन्न दुःख कष्ट, अशान्ति, रोग, धन्नास हुने, शत्रु लाग्ने, हरेक असफलता, मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ।
3: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने, गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ।
2: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: युवा तथा बालबालिका सम्बन्धी रिसाउने, पढ्न मन नलाग्ने, झोक्राउने, अटेरी गर्ने, यौवन अवस्थाको प्रेम रोग, प्रेम असफल, वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ।
2: रक्षादी जन्तर बुटी, सुरक्षा कवच, आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ।
3: र नयाँ चिना बनाउनका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ। सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङसा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी, मोबाइल 9846654123 र 9806161052।
4: मिर्दी स्वास्थ्य क्लिनिक
3: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ। साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ।

0: शनिवार का दिन स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विष्णु पालिखे आउँदै हुनुहुन्छ। यदि महिलाहरूमा तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतो पानी बग्ने, पिसा फेर्न गाह्रो हुने, महिनावारीमा गडबडी, लामो समयसम्म गर्भ नरहने, गर्भवती महिला तथा बच्चाको स्वास्थ्य स्थिति चेक जाँच गरी स्वास्थ्य लाभ लिन सक्नुहुनेछ। साथै उक्त दिन आस्था किडनी एण्ड स्पेशलाइज्ड हस्पिटल पोखराका वरिष्ठ मृगौला रोग विशेषज्ञ डाक्टर अमृत केसी पनि आउँदै हुनुहुन्छ। उक्त दिन पिसाबको मात्रामा कमी हुने, पिसाबमा रगत देखिने, छिनछिनमा पिसाब लाग्ने, खान नरुच्ने, खुट्टाको तल्लो भाग सुनिने, अनुहार सुनिने, उच्च रक्तचाप, रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरू, साथै लामो समयदेखि डायलाइसिस गराइरहनु भएका तथा सुगर प्रेसरको औषधि सेवन गरिरहनु भएका बिरामीहरूले सम्पर्क राख्न सक्नुहुनेछ।
1: उक्त दिन वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुस्मित काकलेद्वारा भिडियो एक्सरे गरिन्छ। पुनः फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान मिर्दी स्वास्थ्य क्लिनिक, वालिङ छ मिर्दी, तल्लो चोक पुलको नजिकै। फोन 063-441-087, मोबाइल 98469-71-47।
0: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार। ओएमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त। कुन इन्टरनेशनल ब्रान्डको शरण पुगेर आयो?
2: थ्याङ्क यू रिया, इन्टरनेशनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
0: सिरियसली, वालिङमा यस्तो वाउ लुक्स दिने सलुन छ? म त छक्क परे।
2: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तलामा। त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्डै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास हेयर जस्तै चम्किन्छ।
0: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
2: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सन देखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
0: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
2: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
0: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रुप राइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एण्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
2: सम्पर्क मोबाइल 98462-98145।
3: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो। भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
0: त्यति कुरा माने यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
3: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडीमेड बेहुलाका दौरा सुरुवाल, रेडीमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
0: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अर्याल, मोबाइल 98560-30829।
4: वालिङ नगरपालिकाको आयोजना महिला पतञ्जली योग समिति स्याङ्जाको संयोजन तथा पतञ्जली योग समिति स्याङ्जाको सहयोगमा योग ऋषि परम पूज्य स्वामी रामदेवजी महाराज र आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्णजी महाराजको शुभ आशीर्वादले शारीरिक र मानसिक स्वास्थ्यलाई विशेष योगदान पुर्याउँदै सभ्य र सुसंस्कृत समाजको निर्माण गर्ने उद्देश्यका साथ स्याङ्जा जिल्ला वालिङ नगरपालिकामा हुन लागेको गण्डकी प्रदेश स्तरीय विशाल निशुल्क योग विज्ञान शिविर तथा 7 दिने आवासीय सह योग शिक्षक प्रशिक्षण तालिममा पतञ्जली योगपीठ हरिद्वारबाट पाल्नुहुने महिला पतञ्जली योग समिति नेपालको केन्द्रीय प्रभारी पूज्य साध्वी देवादितीजीबाट प्रशिक्षण गराइने हुँदा सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, अन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि र सर्वसाधारण समेत यस प्रशिक्षण कार्यक्रममा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: योग शिविर हुने मिति यही वैशाख 27 गते देखि ज्येष्ठ 2 गते सम्म।
3: समय बिहान 5 बजेदेखि 7 बजेसम्म निशुल्क योग शिविर।
0: बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
3: स्थान पतञ्जली योगपीठ वालिङ खेल मैदान।
0: अन्य विस्तृत जानकारीको

0: सुवर्ण अवसर सुवर्ण अवसर एस आरएस कम्प्युटर एकेडेमी बैरघारीमा 100% जबको ग्यारेन्टीका साथ कम्प्युटरका विभिन्न कोर्सहरूमा नयाँ भर्ना खुल्यो।
1: यदि तपाईँ एसईई को परीक्षा दिएर खाली समयको सदुपयोग गर्न चाहनुहुन्छ भने आजै आरएस कम्प्युटर एकेडेमीलाई सम्पर्क गर्नुहोस्।
0: हाम्रा कोर्सहरू
1: 3 महिने बेसिक कम्प्युटर कोर्स,
0: 7 महिने प्रोफिसियन्सी इन कम्प्युटर एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन ग्राफिक डिजाइनिंग कोर्स,
0: 18 महिने डिप्लोमा एन्ड ग्राफिक एप्लिकेशन कोर्स,
1: 12 महिने डिप्लोमा इन कम्प्युटर प्रोग्रामिङ कम्प्युटर कोर्स,
0: 12 महिने हार्डवेयर एन्ड नेटवर्किङ कोर्स,
1: एडभान्स एक्सेल,
0: डेली ईआरपी, इमेल, इन्टरनेट, इङ्ग्लिस तथा नेपाली टाइपिङ।
1: नोट, हामी कहाँ गरिब, जेहेन्दा तथा सीमान्तकृत भाइ बहिनीहरूका लागि निशुल्क कम्प्युटर कोर्स सिकाइन्छ भने ग्रुपमा आउनेहरूलाई भारी छुटको व्यवस्था गरिएको छ।
0: प्रुफ राइटर राजेन्द्र विक्रम खाँड र सुनिता उत्सै ठकुरी, आरएस कम्प्युटर एकेडेमी, भिरकोटेक, बैरघारी, तम्बु समाज भवनको नजिकै।
1: सम्पर्क मोबाइल 9847693928, 9841620828 र 9840520008।
0: प्रतिनिधि छनौटको लागि उपस्थित हुने बारे सूचना। वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विधान बमोजिम साधारण सभा तथा अधिवेशनमा प्रतिनिधि मूलक सहभागिताको लागि प्रत्येक टोलमा प्रतिनिधि छनौट गर्नुपर्ने भएकोले यही वैशाख 31 गते बिहिबारका दिनको ठिक 2 बजे वालिङ खेल मैदानमा वालिङ नगरपालिका वडा नम्बर 8 का जोन नम्बर 5, केदारनाथ मार्ग जोन नम्बर 6, वालिङ मोड जोन नम्बर 7 VIP टोल, जोन नम्बर 8 नयाँ बजार, जोन नम्बर 9 बीच वालिङ बजारका सम्पूर्ण उपभोक्ताहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता वालिङ स्याङ्जा।
2: ओहो रामु दाई, कता हिँड्नु भयो?
3: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
2: कुन धान लगाउने विचार गर्नु भयो र?
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
2: ल दाई, पनि US कम्पनीको US 312 शङ्कर धान लगाउने नि।
3: यो धान कस्तो छ नि बहिनी?
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
3: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान US 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि US 312 धान नै लगाउन भन्छु।
2: हुन्छ दाई, सँगै जाउँ है US 312 धानको बिउ लिनलाई।
4: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
5: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान US 312 खोजी लगाऊ, उत्पादन बढ्नेछ।

0: तपाईं घरमा वा कार्यालयमा इन्टरनेट जडान गर्दै हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयु गाउँपालिकामा गुणस्तरीय सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
0: पुनश्च हामीले ब्यान्डविड्थ अनुसार मासिक रू 800 देखि इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
1: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
0: जानकारीका लागि वालिङ इन्टरनेट प्राली वालिङ 8 मोड,
1: फोन 063441258।
2: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
3: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउले मल भएपछि त सुनमा सुगन्धै भयो नि।
2: मलाई नि रैथाने जातका बिउहरू र गडेउले मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
3: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
2: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063441466।
1: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध।
0: पानी जीवन हो, पानीका स्रोतको संरक्षण गरौं,
1: पानीको सही उपयोग गरौं, धाराको टुटी राम्रोसँग बन्द गरौं, जथाभावी पानी खेर नफालौं,
0: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौं।
1: के मिटर तथा गेटबल बिग्रेको त छैन? बेला बेलामा चेक गरौं।
0: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन? यदि छ भने तुरन्तै बदलौं।
1: कहीँ कतै पानीको मेन लाइन, वितरण लाइन अथवा घरमा आउने पाइप लाइन फुटेर पानी खेर गइरहेको त छैन? यदि छ भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौं।
0: पानीको स्रोत वरिपरि फोहोर नगरौं, नफालौं र त्यस्तो गरेको देखेमा खबर गरौं।
1: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौं र जरिवानाबाट बचौं।
0: पानीको महसुल इलेक्ट्रोनिक मिडिया, मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौं।
1: कोही कसैले पानीको पाइप काट्ने, तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस्। सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ।
0: पाइपलाइन भएको स्थानमा बाटो विस्तार, नाला निर्माण, घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ।
1: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू रु 22,000, गरिमा विकास बैंकमा डिपोजिट भौचर, नागरिकताको फोटोकपी, एक प्रति फोटो, लालपुर्जाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस।
0: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
1: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 063441469 र 063441268।
0: स्वच्छ पानी, स्वस्थ जिन्दगानी।
1: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा।

0: अहिले हाम्रो गर्नेमा 4 बजेको छ।
1: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
2: रेडियो आदि खोला,
3: रेडियो आदि खोला 105.4।
4: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। 2-4 दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
5: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
4: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
5: ए कुरो त्यस्तो भयो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
4: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन सिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
5: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
4: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
6: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ। होइन, यो घर कहाँबाट ल्याउनु भएको?
7: ए नानी, दक्ष तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चिउरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
6: ए हो र अङ्कल, अनि यो चिउरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
7: सुन नानी, भिरकोट चिउरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
6: हजुर, हामी कहाँ दक्ष कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह, गोलाघार, खाली घार र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
8: प्रोप्राइटर रत्न बहादुर गुरुङ। सम्पर्क नम्बर 63-691-0004।
9: सम्पर्क मोबाइल 97-484-34484।
10: चुरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7, स्याङ्जा।
11: के तपाईँ घर बनाउँदै हुनुहुन्छ? यदि घर बनाउँदै हुनुहुन्छ भने वालिङ नगरपालिका ओडा नम्बर 6 आब्दाली पुलको नजिक तारादेवी ब्लक उद्योगलाई सम्झनुहोला। हामी कहाँ विभिन्न किसिमका ब्लक तथा ढुङ्गा, गिटी, बालुवा घर बनाउने सामग्रीहरू उपलब्ध गराइन्छ। प्रोप्राइटर देवेन्द्र थापा। सम्पर्क कार्यालय WIC कम्प्युटर इन्स्टिच्युट, वालिङ मोड। फोन नम्बर 63-44-331, मोबाइल 98-55-33।
12: कम्प्युटर इन्स्टिच्युटमा 1 महिनेदेखि 1 वर्ष कम्प्युटर कोर्सहरू र जापानिज भाषाका कक्षाहरू धमाधम सञ्चालन भइरहेको जानकारी गराउँदछौ।
13: उमेरले नेटो काट्न थालिसक्यो, सधैँ त्यस्तै। अब त छोराछोरीको भविष्य पनि हेर्ने होला नि। होइन, यसरी कतिन्जेल पुग्छ? कमाएको पैसाको टुङ्गो नै छैन। अलिअलि पैसा बचत गर्न सिके पनि त हुन्थ्यो।
14: कहाँ लगेर बचत गर्नु? खल्तीमा राखे त्यसै खर्च हुन्छ, बैङ्कमा राख्नु भने राम्रो ब्याज दिने बैङ्क नै देखिँदैन।
13: पल्ला घरे कान्छाले भएको पैसा त्यही भकुण्डेमा रहेको फुलबारी बचत तथा ऋण सहकारी संस्थामा बचत गरेर घडेरी किनै घर बनाए। हामी पनि जहाँको त्यही।
14: ल ल, त्यसो हो भने हामी पनि त्यही फुलबारी बचत तथा ऋण सहकारी संस्थामा जम्मा गरौला।
13: हाम्रा सेवा तथा सुविधाहरू,
14: अत्याधुनिक कम्प्युटर सफ्टवेयर मार्फत आर्थिक कारोबार गरिने,
13: आकर्षक ब्याज दरमा बिमा सहित निश्चित संकलन गरिने,
14: सर्वसुलभ तरिकाबाट छिटो छरितो कर्जा प्रवाह गरिने,
13: दैनिक बचतको निश्चित संकलन र भुक्तानीका लागि घर दैलोमा गएर सेवा प्रदान गरिने,
14: IME, प्रभु, वेस्टर्न युनियन, पृथ्वी, क्रिस जस्ता मनी ट्रान्सफरहरूबाट विश्वको जुनसुकै ठाउँबाट पठाएको पैसा तुरन्त भुक्तान दिइने व्यवस्था।
13: मलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ फकुन्डे।
9: सम्पर्क फोन नम्बर 0367141624।

0: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
1: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
0: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
1: वालिङ आठ केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
0: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड छपाई, बिल, किताब छपाई, डिजिटल छाप तथा डीटीएफ प्रिन्ट लगायतका कामहरू छिटो, सरितो र सुपथ मूल्यमा गरिन्छ।
2: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
0: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ आठ केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
2: मोबाइल नम्बर 9855619076, 9861719076 र 9817162223।
3: ए अंकल, गालामा हात राखेर अध्यार मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
4: के हुन्थ्यो र नानी, यही दाँतले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो नराम्ररी खाना खाछु, न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
3: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
5: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
3: दाँत सफा गर्ने टल्काउने,
5: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
3: दाँतको जरासम्म सफा गरी भर्ने,
5: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
3: दाँतमा खोल राख्ने,
5: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
3: बाङ्गो टिङ्गो दाँत मिलाउने,
5: बच्चाहरूको दाँतको विशेष उपचार,
3: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
5: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
3: मोबाइल 9860621629 र 9861868251।
6: सार्वजनिक सुनवाई सम्बन्धी सूचना: यस भिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 को दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरुरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति: यही वैशाख 30 गते बुधबार। समय: बिहानको 11 बजे। स्थान: भिरकोट नगरपालिका 2 सिटी हल, स्याङ्जा। आयोजक: भिरकोट नगरपालिका, नगर कार्यपालिकाको कार्यालय बैरघारी, स्याङ्जा। सहजीकरण: छाया क्षेत्र मिडिया प्रणाली, वालिङ, स्याङ्जा।
7: नाक छोडी कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
0: होइन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको त?
7: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
0: नातिनुहोस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि। अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
2: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा फोक्स रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
2: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट। मोबाइल 9855685667।
8: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
9: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
8: वालिङ छ मिर्दीको तल्लो चोकमा, पुलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
0: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू:
8: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
0: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
8: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण।
10: परीक्षण सेवा,
11: मुटुको जाँच ईसीजी सेवा,
10: भाँचिएको हड्डी प्लास्टर सेवा,
11: डिजिटल एक्सरे सेवा,
10: चिरफार गर्ने
11: थाइराइड जाँच,
10: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
11: सर्वसुलभ फार्मेसी सेवा।
10: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका छ मिर्दी, तल्लो चोक पुलको नजिकै।
11: फोन नम्बर 63414187, मोबाइल 9849701747।
12: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार चरक मेमोरियल हस्पिटलमा
13: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई चरक मेमोरियल हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
12: जसमा सामाजिक सुरक्षा कोषको योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
13: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778, 582779 र 582780।

0: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
1: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
0: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला। विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
1: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
0: नवदुर्गा मिष्ठान्न भण्डार, वालिङआट मोड, पेट्रोल पम्पको अगाडि। प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 063441246, मोबाइल 9856501 र 9856333246।
2: कस्तो सास गनाएको तिम्रो त?
3: दाँत दुखेर कस्तो गाह्रो भएको छ आफूलाई, तिमी सास गनाएको भन्छौ?
2: उपचार गर्नु पर्दैन त, दाँत दुख्यो भनेर मात्रै हुन्छ र?
3: राम्रो र भरपर्दो डेन्टल पाएदेखि उपचार गर्न जानु पर्ला। अब
2: यही हाम्रो वालिङ आट VIP टोल NIMB ब्याङ्कबाट एक घर तल खुलेको छ उपकार डेन्टल क्लिनिक, त्यही गएर उपचार गराउ त। त्यहाँ त दाँत, गिजा तथा मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ नि।
4: हजुर, हामी कहाँ निशुल्क दन्त परीक्षण तथा एक्सरे, अत्याधुनिक मेसिनद्वारा दन्त परीक्षण, दाँत कलरको सिमेन्ट भर्ने, दाँत सफा गर्ने, टल्काउने, दाँत नभएको ठाउँमा दाँत राख्ने, दाँतको जरीदेखि उपचार RCT गर्ने, डिजिटल प्रविधिद्वारा एक्सरे RBG गर्ने, बिना दुखाई दाँत निकाल्ने, बुद्धि बंगराको शल्यक्रिया साथै गिजा र मुख सम्बन्धी सम्पूर्ण उपचारहरू गरिन्छ।
2: यहाँ नेपाल मेडिकल काउन्सिल NMC बाट मान्यता प्राप्त अनुभवी दन्त चिकित्सकहरूद्वारा दाँत तथा सम्बन्धित सम्पूर्ण रोगको उपचार पनि गरिन्छ। सम्पर्क उपकार डेन्टल क्लिनिक, वालिङ आठ VIP टोल, NIMB ब्याङ्कबाट एक घर तल। प्रोप्राइटर डाक्टर सुभाष खान र डाक्टर संस्कृति प्रधान। मोबाइल 9846648622 र 9241440029। नेपाल सरकारबाट मान्यता प्राप्त स्याङ्जा जिल्लाकै पुरानो, विगत लामो समयदेखि धेरै विद्यार्थी उत्तीर्ण गराउन सफल, दक्ष, अनुभवी कोरियन भाषा प्रशिक्षकबाट प्रशिक्षण दिइने यस आवर कोरियन ल्याङ्ग्वेज क्याम्पस रोडमा EPS टोपी कोरियन भाषा परीक्षा 2027 लागि नयाँ मोडलमा नयाँ कक्षामा धमाधम कक्षा सञ्चालन भइरहेको हुँदा इच्छुकले समयमै सम्पर्क गर्नुहोला। अन्य थप जानकारीका लागि भाषा प्रशिक्षक प्रेम भण्डारी, मोबाइल 9846124288 र 9846386647।
5: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
6: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
5: बाबु, बरु कहाँबाट ल्याइस यो जुत्ता?
6: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
5: ल, ठिक गरिस। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
6: पाण्डे सु सेन्टर, वालिङ बजार।
5: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
6: मोबाइल नम्बर 9846086005।
2: अल टाइम फार्मेसी, पुरानो टाइम फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर विपिन केसी आउँदै हुनुहुन्छ। उहाँबाट दिने सेवाहरू ज्यादै झस्किने, तर्सने, मुठ ढुक ढुक भएको भान भएमा, धेरै पसिना आउने, रिसाउने भएमा, नबुझिने कुरा वा अल्मलिदो व्यवहार गरेमा, मन छटपटाहार भएमा, शारीरिक वा बाख्री रोग भएमा, कामकाजमा मन नलाग्ने, निद्रा नलाग्ने, भूख नलाग्ने, दिक्क मान्ने, अत्याधिक रक्सी वा पदार्थ सेवन गरेमा, लामो समयसम्म टाउको दुखी रहेमा वा एउटै कार्य बारम्बार दोहोराएमा, मनमा केही कराएको भान भएमा तथा 5 वर्ष भन्दा माथिका बच्चाले ओछ्यानमा पिसाब फेर्ने जस्ता अन्य नसा तथा मानसिक समस्याबाट पीड़ित हुनु भएको छ भने उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। साथै सोही दिन हाट जोड्ने नसा तथा बाथरोग विशेषज्ञ डाक्टर भोगेन्द्र बहादुर केसी पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई लामो समयदेखि हात खुट्टा शरीर दुख्ने,
7: दुख्ने चलाउन अप्ठ्यारो पर्ने ढाड कमर दुख्ने फुल्ने झमझम गर्ने जोर्नी दुख्ने सुनिने पुरानो भात युरिक एसिड हड्डी मर्कने सड्कने खिएको भाँचिएको भएमा एक्सरे तथा प्लास्टर गर्नु परेमा साथै हाड जोर्नी नस तथा पात्रुक सम्बन्धी समस्या भएका बिरामीले सोही दिन सम्पर्क गर्न सक्नुहुनेछ। यसै प्रत्येक दिन अनुभवी मेडिकल अफिसर एमबीबीएस डाक्टरबाट सेवा दिनुका साथै एक्सरे भिडियो एक्सरे फार्मेसी प्रयोगशाला सेवा 24 घण्टा उपलब्ध छ। पुनश्च फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ। सम्पर्क स्थान अल टाइम फार्मेसी पुरानो टाइम फार्मेसी वालिङ 9 तल्लो वालिङ प्रोप्राइटर मनोज खनाल फोन नम्बर 0364140006 मोबाइल 98565256 स्मरण रहोस् डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।

0: होइन बहिनी, आँगन सफा गरेर फोहोर यता ल्याएर किन फ्याँकेको हो?
1: के गर्नु त दाई, यो फोहोरको घरमा के काम? त्यही भएर डहरमा फ्याँकिदिएको नि।
0: घर मात्रै सफा राखेर हुँदैन नि बहिनी, घर वरपर साथै डहर पनि सफा राखेमा मात्रै विभिन्न रोगहरूबाट बस्न सकिन्छ।
1: गाउँलाई सफा राख्न र रोगबाट बस्न आफ्नो घरभित्र र बाहिर सफा गर्न फोहोरलाई वर्गीकरण गरौँ।
0: बाहिर जथाभावी दिसा पिसाब नगरौँ, दिसा पिसाब चर्पीमा नै गर्ने बानी बसालौँ।
1: दिसा पिसाब गरिसकेपछि राम्ररी साबुन पानीले हात धुने बानी बसालौँ। हात राम्रोसँग धोएर मात्र खाना बनाउने गरौँ।
0: अनुरोधक डिभिजन खाने पानी तथा सरसफाई कार्यालय स्याङ्जा।
2: घरी पैसा राख्न गयो, घरी निकाल्न, घरी बिजुलीको बिल पानीको बिल तिर्न दौडेका दौडै गर्दा फुर्सदै छैन। हजुरले समय कसरी व्यवस्थापन गर्नु भएको छ के दिदी?
1: यी सबै कुरामा मलाई त धेरै सहज छ, म घरमै बसेर मोबाइलबाटै काम गर्छु।
2: हो र दिदी, अनि घरमै बसेर यस सेवा लिन कसरी सकिन्छ त?
1: हेर भाइ, म वालिङ समृद्धिमा रहेको रिद्धि सिद्धिमा सेयर सदस्य छु, त्यहाँबाट यी सेवा अनि सुविधाहरू पाइन्छ, मैले त्यसै गरेको छु।
2: सजिलो अनि समयको पनि बचत हुने भएपछि म पनि त्यसै गर्छु, एकपटक सहकारीमा गएर बुझ्छु।
1: घरमै बसेर देश तथा विदेशबाट आएको रकम आफ्नो खातामा जम्मा गर्न वा निकाल्न सकिने।
2: 365 दिन अथवा बिदाका दिनमा पनि कार्यालय 11 देखि 2 बजेसम्म खुल्ला रहने।
1: टेलिफोन, खाने पानी, विद्युत, डिस होम लगायतको बिल भुक्तानी गर्न सकिने।
2: जहाजको टिकट बुकिङ गर्न सकिने सुविधाहरू रहेका छन्।
1: त्यस्तै नियमित, ऐच्छिक, दैनिक, बाल बचत, खुत्रुके बचत, गृहिणी बचत, ज्येष्ठ सदस्य बचत, कोपिला बचत, आवधिक बचत, चाडपर्व बचत लगायतका 2 दर्जन बढी विभिन्न किसिमका बचत सुविधा भएको।
2: त्यस्तै औद्योगिक, व्यापार व्यवसाय, कृषि, शैक्षिक, आय आर्जन नगर्ने सम्पत्ति खरिद गर्ने ऋण, सामाजिक ऋण, वैदेशिक रोजगार लगायतका ऋणहरू सस्तो र सुलभ ब्याज दरमा उपलब्ध गराउँदै आएको जानकारी गराइन्छ।
1: त्यस्तै आईएमई, प्रभु, हिमाल, वेस्टर्न युनियन, सिटी एक्सप्रेस लगायतका थुप्रै रेमिट सञ्जाल भएकाले पैसा पठाउन र जित्न सकिने सुविधा रहेको छ।
2: रिद्धि सिद्धि बचत तथा ऋण सहकारी संस्था लिमिटेड, वालिङ छ मेर्दी स्याङ्जा।
1: फोन 0363 44 600।
3: ए दिदी, पक्नुहोस् त, पक्नुहोस् त, पक्नुहोस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
4: घर बनाए त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटेको नि बहिनी।
3: फर्निचरको सामानहरू दिदी, त्यसो हो भने वालिङ एक रामबासमा रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
4: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
5: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग भिरकोट 6 सुन्दर बजार, वालिङ 1 रामबासा, सोरुम भिरकोट 1 बैरघारी मेन रोड, वालिङ 8 जैसी पदेरा।
3: मोबाइल 9856309888 र 9856555988।
6: स्टडी एन्ड वर्क इन जापान।
7: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
6: के तपाईँ अध्ययन गर्न तथा काम

0: भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
0: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक राम्बा छ।
2: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट राम्बाच्छा नै रोज्ने त?
0: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
2: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
0: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
2: हाम्रा विशेषता:
0: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
2: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
0: जेएलपीटी न्याट तथा जेएफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा,
2: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने,
0: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ,
2: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस,
0: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया,
2: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक राम्बाच्छा बजार राम्बाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
3: ओहो रामु दाई, कता हिँड्नु भयो?
4: कता हिँड्नु, धानको बिउ राख्ने बेला भयो, धानको बिउ लिन बजार जान लागेको नि।
3: कुन धान लगाउने विचार गर्नु भयो र?
4: कुन धान लगाउने हो भनेर सोचिरहेको छु, कुन लगाउँदा ठिक होला नि?
3: ल दाई पनि, युएस कम्पनीको युएस 312 शङ्कर धान लगाउने नि।
4: यो धान कस्तो छ नि बहिनी?
3: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको, खानामा मिठो, पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि।
4: ए हो र, त्यसो भए म पनि ढुक्कसँग शङ्कर धान युएस 312 धानको बिउ लिएर आउँछु, अरूलाई पनि युएस 312 धान नै लगाउन भन्छु।
3: हुन्छ दाई, सँगै जाउँ है युएस 312 धानको बिउ लिनलाई।
5: नेपाली माटोले रोजेको, किसानले खोजेको शङ्कर धान युएस 312 लगाई आफ्नो उत्पादन बढाउनु हो।
6: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शङ्कर धान युएस 312 खोजी खोजी लगाऊ, उत्पादन बढ्नेछ।

0: सधैँ सामान्य कपड़ा लगाएर हिड़ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिड़ेका छौ त यति राम्रो कोट प्यान्ट कहाँ सिलायो तिमीले
1: दिमाग हुनुपर्छ दिमाग कपड़ा जस्तो कुरा सधैँ सिलाइँदैन परेको बेलामा मात्र सिलाइन्छ त्यसैले राम्रो कपड़ा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ मेरो छनौट चाहिँ एङ्गुवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो
0: हामी कहाँ दौरा सुरुवाल आधुनिक डिजाइनका कोट प्यान्ट स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपड़ाहरू दक्ष कारीगरबाट तयार गरिन्छ साथै इमर्जेन्सी कपड़ा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ
1: प्रोप्राइटर बीपी चोकको रामुदाई स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर वालिङ आठ मोड गरिमा बैङ्कको ओह्रालोमा
0: मोबाइल 9815564496
2: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले औषधि खाएको त हो निको नभएपछि के गर्ने
3: किन चिन्ता लिएकी तिमीले अब झगडा हुने दिन सकियो आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा
2: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन अब त जान्नमा कहीँ पनि
3: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन
2: हो र त्यहाँ के सेवाहरू पाइन्छ त
3: त्यहाँ त रगत दिशा पिसाब खकार वीर्य थाइराइड कोलेस्ट्रोल सुगर युरिक एसिड बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे मुटुको जाँच इसिजी आकस्मिक उपचार निशुल्क गर्भवती जाँच छाला तथा यौन रोग मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ
2: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ नाक कान घाँटी दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ
3: वालिङ सिटी पोलिक्लिनिक प्राली वालिङ आठ स्याङ्जा फोन 063-440-594
4: होइन बहिनी बाबु किन यसरी रोइरहेको छ
5: हेर्नुहोस् न दिदी उपचारको लागि कहाँ कहाँ पुर्याइयो निको नै भएको छैन
4: ए बहिनी एकपटक वालिङ हस्पिटलमा जानुहोस् त त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि
5: हजुर वालिङ हस्पिटलमा बालरोग विशेषज्ञ सेवा थपिएको छ साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ
6: यदि महिलाहरूमा बारम्बार गर्भ खेर जाने तल्लो पेट दुख्ने पिसाब पोल्ने ढाड कम्मर दुख्ने सेतो पानी बग्ने चिलाउने आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला
5: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली वालिङ 9 भकुण्डे ठाडो लाइन फोन नम्बर 063-412-133
4: किन मुख छोपेर हाँसेकी हो र सबिना दाँतमा समस्या भयो कि के हो
2: दाँत पनि कता कता फर्किएका छन् दाँत मिलाउनु पर्नेछ अनि दाँत पनि किराले खाएर उस्तै भएको छ भनेको
4: हो र आजै वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोलमा जाऊ न त्यहाँ त दाँत मिलाउनेदेखि लिएर दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ नि
5: हजुर काठमाडौँ युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेजमा अध्यापन गरेर आउनुभएका साथै गरौँ प्राथमिक अस्पताल पालिङमा 2 वर्ष काम गरिसक्नु भएका अनुभवी डाक्टर किरण गुरुङबाट नियमित बिहान 8 देखि साँझ 7 बजेसम्म सेवा प्रदान गरिनेछ
7: यस्तै पर्वतका बिरामीहरूलाई सहज बनाउने हेतुले वालिङ ओरल एन्ड डेन्टल केयरको एउटा शाखा हातेमालो चोक कम्प्लेक्समा गत साउन 6 गतेदेखि नियमित सेवा सञ्चालनमा आएको कुरा पनि यहाँहरू सम्पूर्णमा जानकारी गराउन चाहन्छौ
5: हाम्रा सेवाहरू
7: दाँत तथा मुखको परीक्षण
5: दाँतको एक्सरे
7: दाँत सफा गर्ने
5: दाँत टल्काउने
7: मुख गनाउने समस्याको उपचार
5: दाँत रङको सिमेन्ट भर्ने
7: दाँतको जरेदेखिको उपचार
5: दाँत तथा मुख सम्बन्धी शल्यक्रिया
7: साधारण दाँत निकाल्ने
5: गिजाको शल्यक्रिया गरी दाँत निकाल्ने
7: बुद्धि बङ्गरा माथि पलाएको गिजा काट्ने
5: गिजाको शल्यक्रिया
7: कृत्रिम दाँत राख्ने
5: दाँत रङको वा मेटलको खुल लगाउने
7: बच्चाहरूको दाँतको विशेष उपचार
5: र बाङ्गोटिङ्गो दाँतलाई तारले बाँधेर मिलाउने
8: साथै बाङ्गोटिङ्गो दाँतलाई तारले बाँध्ने वा ब्रेसेस लगाउने उपचार अबदेखि हरेक महिनाको पहिलो शनिबार कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर एन्जल जीसीबाट हुँदै आइरहेको कुरा यहाँहरू सम्पूर्णमा जानकारी गराउँदछौ
7: वालिङ ओरल एन्ड डेन्टल केयर वालिङ 8 VIP टोल राष्ट्रिय वाणिज्य ब्याङ्क
4: तथा वर्ल्ड लिंक इंटरनेट भएको बिल्डिङमा।
5: प्रोप्राइटर डाक्टर किरण गुरुङ, फोन नम्बर 0635 90 025, मोबाइल 9860 40 78 22। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका दन्त चिकित्सक सँग मात्र उपचार गर्ने बानी बसालौ। सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
9: तपाई हाम्रै सुन्दर नगरी वालिङ बजारको एकमात्र विश्वस्तरीय आधुनिक प्रविधि सहितको स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली सञ्चालनमा आएको छ।
5: हामी कहाँ अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिबाट रगतमा सुगर, थाइराइड, युरिक एसिड, कोलेस्ट्रोल, 3 महिने सुगर जाँच, मुटुको पीटीआईएनआर, मृगौलाको जाँच, कलेजोको जाँच, जन्डिस परीक्षण, रगतको क्यान्सर, पाछेघरको मुखको क्यान्सर तथा अन्य क्यान्सर जाँच, दिशा पिसाब तथा खकार जाँच, वृय जाँच, ट्युमर मार्कर, भिटामिन डी, B12, रक्त अल्पताको जाँच लगायतका विभिन्न स्वास्थ्य परीक्षणहरू न्यूनतम शुल्कमा गरिनुका साथै होल बडी चेकअप विशेष छुटमा गरिन्छ। त्यसै वैदेशिक रोजगारीमा जानेहरूको लागि प्री मेडिकल समेत गरिन्छ।
9: सम्पर्क वालिङ प्याथोलोजी प्रणाली, तल्लो वालिङ, अल टाइम फार्मेसीको अगाडि।
5: सम्पर्क फोन नम्बर 0635 90 018, मोबाइल 9840 51 56 35 र 9817 69 611।
9: न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य परीक्षणको लागि वालिङको एकमात्र स्वास्थ्य प्रयोगशाला वालिङ प्याथोलोजी प्राली।
10: के भयो दाइ हजुरलाई? रिसले रातो पिरो भएको छ त अनुहार।
11: के हुनु र भाइ, यो नेट चल्दै चल्दैन, आज पनि काम गर्न पाइएन।
10: हो र दाइ, मेरो पनि नेट नचलेर हैरान नै भएको छ भनेको, के गर्ने हो खै?
12: होइन दाजुभाइको गफ त निकै जमेको छ, खासमा के भएछ?
10: हेर न बहिनी, यो नेटले काम नगरेर अफिसको काम गर्नै पाइएन, यता भाइको नि यस्तै छ भन्दैछन्।
12: हो र, अब हजुरहरूले विश्व स्तरीय रूपमा इन्टरनेट सेवा दिँदै आएको र देशका 77 वटै जिल्लामा सञ्चार भएको ओर्लिङ जोड्नु त यस्तो समस्या भोगिरहनु पर्दैन। देशकै ठूलो इन्टरनेट कम्पनी भएको, अत्यन्तै सुलभ दरमा दूरसञ्चारको क्षेत्रमा सबैभन्दा बढी ग्राहकहरूको रोजाइमा परेको छ नि। अझै यो ओल्ड लिङ्कले त निशुल्क 5G को ड्युअल ब्यान्ड राउटर पनि ल्याएको छ। अनलाइन गेमहरू खेल्न, लाइभ स्ट्रिमिङ गर्नलाई एकदमै राम्रो छ।
5: नयाँ इन्टरनेट जडानका लागि मोबाइल 9805123050, सहयोगका लागि मोबाइल 9805123051।
13: छिटो भनेको वर्ल्ड लिङ्क।
14: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 5 बजेको छ।
15: यस समयको साथमा जितु सुनचादी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ, विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
14: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।
16: रेडियो आदि खोला,
17: रेडियो आदिखोला 105.4।
18: हतार हतारमा छोराको बिहे आँटियो, अरू सबै व्यवस्था मिल्यो, तर अब सुनका गरगहनाको व्यवस्था गर्नु पर्ने भयो। कहाँ जाने, के गर्ने अल्पत्र परियो।
19: तिमी अल्पत्र नपर न, मैले विश्वासिलो ठाउँमा बिहेका लागि आवश्यक पर्ने सबै गरगहना बनाउन अर्डर दिइसकेको छु।
18: लौ अब कहाँ दिनुभयो? मैले बैरगारी नयाँ बजारको भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसाथी पसलबाट ल्याउने सोच बनाएकी थिएँ।
19: तिमीले जहाँ सोच्यौ मैले नि त्यही त हो अर्डर दिएको, ढुक्क बस न।
18: हजुर, ग्राहकहरूको मागलाई मध्यनजर गर्दै पसल पुरानो ठाउँ बैरघारी 99 मेन रोडबाट सरेर पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास ब्याङ्कको ठिक अगाडि सरेको जानकारी गराउँछौ।
19: हामी कहाँ छापावाल सुनका स्वदेशी तथा विदेशी आकर्षक डिजाइनका गरगहनाहरू रेडीमेड तथा अर्डर अनुसार बनाइनुका साथै पुराना गरगहनाहरू साटफेट तथा खरिद बिक्री पनि गरिन्छ। यहाँ दोस्रो तथा तेस्रो नम्बरको सुनलाई खारेर पहिलो नम्बरको सुन बनाइन्छ भने राशि अनुसारका पत्थरको प्रयोग गरी गहना बनाइनुका साथै कम्प्युटर प्रविधिबाट नापतौल गरिन्छ।
18: प्रोप्राइटर गुप्ता बहादुर सुनार एन्ड राजन सुनार, भूपू सैनिक एन्ड खिलुङ कालिका सुनसादी पसल,
19: बैरघारी पानी ट्याङ्कीबाट भित्र नयाँ बजार गरिमा विकास बैङ्कको ठिक अगाडि।
18: मोबाइल नम्बर 9806641470 र 9665494497।
19: सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
20: आहा, कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त, गजब लाग्यो।
21: हो र, मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए।
20: मलाई नि चाहिएको थियो, आजै त्यही जान्छु।
21: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज, स्कूल तथा अफिसियल सुजहरू, स्पोर्ट्स सुज, लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ।
20: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ आठ नयाँ बजार चोक।
21: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी।
20: मोबाइल 9849618921 र 9862439399।
22: लौ हेर, आज पनि आधा सामान त छोडिरहेको छ। खै त पूजाको सामान
23: एकै ठाउँमा सबै पाउने भए पो सबै सामान आउँथ्यो र, भोलिदेखि आफै बजार गएर लिएर आऊ।
22: कहाँ जानु भयो र एकै ठाउँमा नबेच्नु भएको? एन्जल फलफुल तरकारी तथा किराना पसलमा गएको भए त सबै पाइन्थ्यो नि।
23: ए हो र, ल ल, के छुटेछ टिपेर देऊ त, म एन्जल फलफुल तरकारी तथा किराना पसलमा गइहाल्छु।
22: हजुर, हामी कहाँ स्वच्छ सफा मौसमी तथा बेमौसमी तरकारीहरू, ताजा फलफूल तथा किराना सामान सुपथ मूल्यमा पाइनुका साथै विवाह व्रतबन्ध लगायत पूजा आजा शुभ कार्यको लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उपलब्ध छ।
23: एन्जल फलफूल तरकारी तथा किराना पसल वालिङ आठ बगालेटोल।
22: प्रोप्राइटर नारायण पङ्गेनी र पेमा डुम्री पङ्गेनी।
23: मोबाइल नम्बर 9847621380।
24: घरी कम्प्युटर बिग्रिन्छ, घरी लाइन जान्छ, हैरान भयो। कति धेरै काम गर्न थियो, गर्नै पाइएन।
25: बिग्रेका बनाएर हुने भए बनाउला, नभए नयाँ किनौला। इन्भर्टर हाल्नु पर्नेछ, सिसिटिभी जडान गर्नु छ। मैले वालिङमा कम्प्युटरका क्षेत्रमा 12 वर्ष र सिसिटिभीको क्षेत्रमा 6 वर्षदेखि सेवा दिँदै आएको एपेक्स कम्प्युटर शोरूमबाट ल्याउने कुरा भइसकेको छ।
24: यहाँ कम्प्युटर, ल्यापटप बिक्री तथा मरमत, प्रिन्टर बिक्री तथा मरमत, सीसीटीभी जडान तथा मरमत, विभिन्न ब्रान्डका प्रिन्टरहरूको टोनर रिफिल तथा मरमत, फायर एक्सटेन्गुइसर बिक्री तथा रिफिल पनि गरिन्छ।
25: टेलिफोन, इन्टरकम, इन्टरनेट नेटवर्किङ गरिनुका साथै इन्भर्टर जडान तथा मरमत गरिन्छ। ब्रोसर, क्यालेण्डर, सर्टिफिकेटहरू डिजाइन गरिन्छ। टाइम एटेन्डेन्स डिभाइस जडान तथा मरमत गर्नु परेमा हामीलाई सम्झनुहोस्।
24: एपेक्स कम्प्युटर शोरूम तथा सर्भिस सेन्टर वालिङ आठ नयाँ बजारको ओह्रालो। सम्पर्क नम्बर 9856555271, 9468323809 र 9856555271।
26: हेलो, अर्ग्यानिक फुड ल्यान्ड हो?
27: हजुर, के सेवा गरौँ होला?
26: खाजा चाहिएको थियो, के छ होला विशेष परिकार? अनि अर्ग्यानिक गाउँ घरमै खाए जस्तो?
27: हाम्रोमा शुद्ध, स्वादिष्ट र ताजा सबै प्रकारका खाजा, नास्ता तथा खानाहरू उपलब्ध छन्। त्यसमा पनि विशेष परिकारमा कोदोको मोमो छ नि हजुर।
26: ओहो, कोदोको मोमो? हस्, हामी अर्ग्यानिक स्वाद लिनको लागि आइहाल्छौ है त।
28: अर्ग्यानिक फुड ल्यान्डमा कोदोको मोमो, ढिँडो, आटो जस्ता अर्ग्यानिक खाजा नास्ताहरू पाइनुका साथै स्वादिष्ट अचारहरू पनि। आवश्यक परेमा कोदो, कोदोको पिठो, मकै, हरेक प्रकारका गेडागुडीहरू सुपथ मूल्यमा पाइन्छ। अर्ग्यानिक तथा अन्य सबै प्रकारका शुद्ध, स्वादिष्ट र ताजा खाजा नास्ता खानु परेमा हामीलाई सम्झनुहोस्। अनि सुन्नुहोस् त, होम डेलिभरीको पनि व्यवस्था छ है।
26: सम्पर्कको लागि अर्ग्यानिक फुड ल्यान्ड उपकार साकोसको आडेमा बिटी चोक जाने बाटोतर्फ।
28: प्रोप्राइटर कमल सुवेदी। मोबाइल नम्बर 9856661208।

0: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खाना नपाउने भए।
1: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
0: भनेको त हो नि, वालिङ आठ बिपी चोकमा रहेको डीएनवाई जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
1: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
0: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्ग्यानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
1: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, डीएनवाई जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ आठ बिपी चोक।
0: मोबाइल नम्बर 9855 54313 र 9841 43 42।
1: मूल्य होइन स्वास्थ्य रोजौं। मल्ल फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सर्जन रोग विशेषज्ञ डाक्टर ओम बहादुर कार्की आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा शरीरमा दुख्ने वा नदुख्ने खालका गाँठा गुठी, डल्ला, पुरानो घाउ, खटिरा, दाग, पुरानो अपरेशनको समस्या, पायल, सहर्निया, अण्डको सुनिने, कान्छिया दिएको, नख गढेको, बारम्बार मुसा आइरहने समस्या, अनावश्यक गुठी आउने जस्ता समस्याहरू छन् भने स्वास्थ्य परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोला। साथै सोही दिन पेट, छाती, मुटु रोग विशेषज्ञ डाक्टर एसके जयसवाल पनि आउँदै हुनुहुन्छ। यदि तपाईँलाई पेट, छाती, मुटु तथा सुगर रोग सम्बन्धी समस्याहरू जस्तै पेट दुख्ने, फुल्ने, पोल्ने, खानामा नलाग्ने, अमिलो पानी आउने, पेटको अल्सर, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने, शरीर सुनिने, हात खुट्टा फुल्ने, टाउको बढी दुख्ने, खकारमा रगत देखिने, शरीर दुब्लाउँदै जाने, पिसाब बढी लाग्ने, तिर्खा बढी लाग्ने, मुख सुक्खा हुने, शरीर हात खुट्टा झमझम गर्ने लगायतका लक्षण भएका बिरामीहरूले उक्त दिन सम्पर्क राख्न सक्नुहुनेछ। उक्त दिन मुटुको इको पनि गरिनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क स्थान मल्ल फार्मेसी, वालिङ आठ तल्लो वालिङ, प्रोप्राइटर सुरेन्द्र मल्ल, स्वर्गीय पिता रामलाल मल्ल, फोन 0063414051, मोबाइल 9855 52 49।
1: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार।
0: होइन, यही चौपारीमा बतास चल्यो भन्दै बस्ने हो कि अब बजारतिर पनि लाग्ने हो? धानको बिउ राख्ने बेला भयो, म त धानको बिउ लिन भनेर बजार जान लागेको हो।
1: ए अँ, साँच्चै है, मलाई पनि कुखुराको भाले भाले चल्ला लिन थियो, म पनि हजुर सँगै जान्छु है।
0: ल त्यसो भए तिमीलाई कुखुराको भाले भाले चल्ला अनि मलाई धानको बिउ एकै ठाउँमा पाइने पसलमा जाउ न त।
1: हुन्छ, त्यसो भए वालिङ आठ मोडमा रहेको गरिमा एग्रोमा जाम न त। त्यहाँ कुखुराको भाले भाले चल्ला अनि धानको बिउहरू, रामधान, सामा, सावित्री तथा हाइब्रिड धानहरू, US 312, US 305, उपज, राजा, चाइनिज G10, शान्ति, च्याम्पियन, हरदीनाथ, JK 33 33, 64 44 अनि झार मार्ने विषारी पनि पाइन्छ। त्यति मात्रै नभएर विभिन्न तरकारीका बिउ बिजनहरू, गाई भैँसीका औषधि, कुकुर बिराला, बंगुरका औषधि तथा दानाहरू पनि पाइन्छ।
0: गरिमा एग्रो, वालिङ आठ मोड, स्टाफ होटलको आडैमा, वालिङ सिटी पोलिक्लिनिकको ठ्याक्कै अगाडि।
1: प्रोप्राइटर कृष्ण भट्टराई र अस्मिता न्यौपाने, मोबाइल 9855 51068 र 9836 70771।
0: एकपटक आएर त हेर्नुहोस्, तपाईँलाई फर्की फर्की आउने बनाउने जिम्मा हाम्रो हो।

0: भयो।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौँ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044।
2: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: पाइला बा बिरामी हुनु भयो कि कस्तो
1: हो नि नानी सन्चो छैन कहाँ जाने होला जचाउन पैसा पनि धेरै छैन सस्तोमा गुणस्तरीय सेवा कहाँ पाइन्छ होला नानी
0: ल चिन्तै नलिनुहोस् न माइला बा हाम्रो मिर्दीमा विगत 15 वर्षदेखि सेवा दिँदै आएको हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक छ नि कम मूल्यमा गुणस्तरीय सेवा दिइरहेको छ यहाँ प्रत्येक दिन निशुल्क अनुभवी डाक्टर एच ए अहेबाट चेक जाँच हुन्छ नि प्रत्येक दिन एक्सरे रगत पिसा परीक्षण माइनर अपरेशन टाका लगाउने ड्रेसिङ गर्ने पनि गरिन्छ नि हाम्रो प्राइम फार्मेसी वालिङ छ मिर्दीमा डाक्टर आउने सूचना प्रत्येक महिनाको दोस्रो शनिबार वृहत मुटु चेक जाँच हुने उक्त दिन पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका वरिष्ठ मुटु सुगर थाइराइड बाथ फोक्सो रोग विशेषज्ञ एमडी कार्डियो डाक्टर आशिष त्रिपाठीद्वारा चेक जाँच हुने हुँदा उक्त दिन मुटुको भिडियो एक्सरे इको र इसिजी पनि गरिन्छ त्यस्तै प्रत्येक महिनाको तेस्रो शनिबार वरिष्ठ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर सौरभ अरियालद्वारा छाला सम्बन्धी सम्पूर्ण उपचार हुने हुँदा साथै उक्त दिन महिला पाठ्यघर रोग विशेषज्ञ डाक्टर रूपा पनेरोबाट गर्भवती महिला पाठ्यघर सम्बन्धी समस्या भएका बिरामीहरूको उपचार पनि गरिन्छ
1: पुनः फोनबाट नाम दर्ता गर्न सक्नुहुनेछ र फेसबुकमा हाम्रो प्राइम फार्मेसी सर्च गरेर फलो गर्न सक्नुहुनेछ
0: हाम्रो प्राइम फार्मेसी प्राइम क्लिनिक वालिङ छ मिर्दी जगत रोड फोन नम्बर 98464-85411
2: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलबा के पर्यो त्यस्तो
3: मास्टर बाबु छोराको बिहे गर्न आँटेको सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि
2: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ साफेर गर्न पनि सजिलो होस्
3: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु
2: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वालिङ बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुनचाँदी गहना उचित मूल्यमा पाइन्छ नि
4: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ
2: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ
4: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ
2: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई प्याक ग्यारेन्टी हुनेछ
4: सुखको गहना दुखको खजना
2: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विश्व हिमाल सुन चाँदी पसल
4: फोन नम्बर 063-44-235 मोबाइल नम्बर 98-55-55-250
5: सरा किन बोलाएको मलाई
6: हेर्न मेरो चिना पुरानो भयो अनि मिलेको पनि छैन अरे कतै छैन अलि विश्वासिलो ज्योतिष
5: ए मेरो पनि न स्वास्थ्य राम्रो भएको छ न पढ्न मन नै लाउँछ अनि जागिरमा पनि असफलता मात्र तैले खोजे जस्तो ज्योतिष वालिङ नगरपालिका छ मिर्दीमा छ रे म पनि जान्छु त नि
7: हाम्रा विशेषताहरू
5: ग्रह दशाको ग्यारेन्टीका साथ आधुनिक प्रविधिबाट भविष्यवाणी गरिन्छ
7: ग्रह दशा र कुल देवता साथै पितृदोष घरमा वास्तुदोष बिग्रेको कारणले आउने समस्या घर परिवारमा मेलमिलाप नहुने विभिन्न दुःख कष्ट अशान्ति रोग धन्नास हुने शत्रु लाग्ने हरेक असफलता मानसिक चिन्ता जस्तै अन्य समस्याहरू केबाट हो पत्ता लगाई ज्योतिष प्रविधिबाट समस्या समाधान गरिन्छ
5: मोत्र धातुको कारणले पुरुष वा महिलामा सन्तान नहुने गर्भखेर जाने समस्याको कारणले छोराछोरी हुन सकेको छैन भने उक्त समस्याको समाधान गरिन्छ
7: जमिनको माटो हेरी भूमिदोष शान्ति गरिन्छ र आखत हेर्नुका साथै लामा सम्बन्धी सम्पूर्ण काम गरिन्छ
5: युवा तथा बालबालिका सम्बन्धी रिसाउने पढ्न मन नलाग्ने झोक्राउने अटेरी गर्ने यौवन अवस्थाको प्रेम रोग प्रेम असफल वैदेशिक यात्रा सम्बन्धी समस्याको समाधान गरिन्छ
7: रक्षादि जन्तर बुटी सुरक्षा कवच आफ्नो राशि अनुसार धातु रत्न मिलाई कम खर्चिलो र सजिलो विधिबाट नवग्रह शान्ति गरिन्छ
5: र नयाँ चिना बनाउनुका साथै पुरानो चिना 50% छुट गरी बनाइन्छ साथै जन्मेको साल महिना थाहा नभएमा पत्ता लगाई चिना बनाइन्छ
8: सम्पर्क जीवन ज्योतिष परामर्श केन्द्र वालिङथा मिर्दी बजार चोकमा पेट्रोल पम्प अगाडि नेचुरल भ्यू पोइन्टको दोस्रो तलामा रहेको छ। ज्योतिष पण्डित जीवन कुमार रेग्मी मोबाइल 9846554123 र 9806611052।
9: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ, हैन के भएको छ र तपाईलाई?
10: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
9: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
11: वालिङमा पहिलो पटक दन्तरोग विशेषज्ञबाट दाँत परीक्षण,
9: दाँत सफा गर्ने टल्काउने,
11: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
9: दाँतको जरासम्म सफा गरी भर्ने,
11: दाँत उखेल्ने, कृत्रिम दाँत राख्ने,
9: दाँतमा खोल राख्ने,
11: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
9: बाङ्गो टिङ्गो दाँत मिलाउने,
11: बच्चाहरूको दाँतको विशेष उपचार,
9: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
11: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर वालिङ बजार मल्ल फार्मेसी अगाडि।
9: मोबाइल 9864221629 र 9861868251।
12: कार्यक्रम आटियो, अरू तयारी पूरा भयो, खाजा नास्ता यही बनाउन सम्भव देखिएन, कसरी व्यवस्था मिलाउने होला म्याडम?
13: वालिङकै पुरानो शुद्ध र स्वादिष्ट खाजा नास्ता तथा विभिन्न मिठाईहरू पाइने नवदुर्गा मिष्ठान्न भण्डार छ नि, त्यहाँबाट ल्याउनु पर्ला।
12: ठिक भन्नुभयो म्याडम, त्यहीबाट ल्याउनु पर्ला।
14: विगत 26 वर्षदेखि ग्राहकहरूको माया र निरन्तर सेवामा समर्पित रहँदै आएको नवदुर्गा मिष्ठान्न भण्डारमा विभिन्न सभा समारोहका लागि शुद्ध र स्वादिष्ट मिठाईहरूका साथै बर्थडे केक, डेरीजन्य पदार्थहरू, दूध, दही, पनिर, नौनी, घिउ लगायत अन्य शाकाहारी खाजा नास्ता उपलब्ध छ।
13: सभा समारोहका लागि डेलिभरीको समेत व्यवस्था रहेको जानकारी गराउँदै सेवा गर्ने मौका दिन नभुल्नुहोला।
14: नवदुर्गा मिष्ठान्न भण्डार वालिङाट मोड पेट्रोल पम्पको अगाडि, प्रोप्राइटर रेशमीलाल कोइराला र विजय कोइराला। सम्पर्क नम्बर 0364142446, मोबाइल 9560501119 र 9560533446।

0: हजुर बुवा, यो पाली त मेरो बारीमा लगाएको गोलबेडामा किरा लाग्यो। धानको बिउ पनि राम्रो भएन, लगानी धेरै भयो तर प्रतिफल छैन, अब के गर्ने होला?
1: नाति बाबु, तिमीले सायद सही ठाउँबाट सही सामान किनेको होइन्छ क्या हो। अब चिन्ता नगर, वालिङ आठ कटर बोटमा भरतराज भट्टराईको सहारा एग्रोभेट सेन्टरमा जाऊ त बाबु।
0: वाह, यो त मैले खोजेको ठाउँ रहेछ। कोइलर र बोइलरका चल्ला पनि पाइन्छ अरे हो?
1: किन नपाउनु नि बाबु, स्वस्थ कोइलर तथा बोइलरका चल्लाहरू पनि सहारा एग्रोभेट सेन्टरले उपलब्ध गराउँछ।
2: हजुर, हामी कहाँ उन्नत बिउ बिजन, मल, विषादी, पशु औषधि, कृषि उपकरण, पशु पक्षीहरूको लागि दाना साथै बोइलर र कोइलरको खुराको सल्लाहहरू पनि सुपथ मूल्यमा उपलब्ध छ।
1: याद गर्नुहोस्, कृषि र पशुपालनको पूर्ण प्याकेजका लागि आजै सम्झनुहोस्।
2: प्रोप्राइटर भरतराज भट्टराई, सहारा एग्रोभेट सेन्टर, वालिङ आठ कटहर बोर्ड, एसबीआई ब्याङ्कको अगाडि। सम्पर्क मोबाइल 9857062866 र 9847029686। पर्वत जाने गेट, सहारा एग्रोभेट, छाया क्षेत्र फार्मेसीमा डाक्टर आउने सूचना। यही जेठ 2 गते शनिबारका दिन सुगर, प्रेसर, दम तथा थाइराइड रोग विशेषज्ञ डाक्टर सरोज पोखरेल आउँदै हुनुहुन्छ। यदि तपाईँहरूमा अत्याधिक प्यास लाग्ने, छिनछिनमा पिसाब लाग्ने, भोक धेरै लाग्ने, तौल घट्दै जाने, हात खुट्टा झमझमाउने वा ओठ तालो सुक्ने, घाउ चोट लागेमा निको हुन धेरै समय लाग्ने, दृष्टि धमिलो हुने र अत्याधिक थकाई लाग्ने, टाउको पछिल्लो भाग दुख्ने वा भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, छाती दुख्ने वा ढुकढुकी पर्ने, तौल बढ्ने, जाडो धेरै हुने, कब्जियत हुने, छाला सुक्खा हुने र स्वर धोत्रो हुने, तौल घट्ने, गर्मी धेरै हुने, पसिना आउने, हात काम्ने र छटपटी हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने, छाती कसिलो भएको महसुस हुने लगायतका समस्या भएका बिरामीहरूले उक्त दिन सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिन सक्नुहुनेछ। पुनश फोनबाट समेत नाम दर्ता गर्न सकिनेछ।
0: सम्पर्क स्थान छाया क्षेत्र फार्मेसी, वालिङ आठ खेल मैदान जाने बाटो, फोन 0638441044, मोबाइल 9860601173।
2: स्मरण रहोस्, डाक्टर आउने दिन यही जेठ 2 गते शनिबार। स्टडी एन्ड वर्क इन जापान।
3: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबच्छा बजारमै।
2: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।

0: Sakura Japanese Language Institute Walling Ek Rambacha.
1: Kina Sakura Japanese Language Institute Rambacha ni Rosneta.
0: Vidyarthi Visa ka lagi Koksha 12 pass bhayekale sajilai abedan garna sakine.
1: Working Visa ka lagi Koksha 8 pass bhayekole pani abedan dina sakine.
0: Part time tatha overtime kaam paune sambhavana huncha.
1: Hamra visheshta.
0: Nishulka bharna kakshaharu tatha shaikshik paramarsha.
1: 15 barsha bhanda badi anubhav bhayeka daksha shikshak dwara adhyapan garaine.
0: JLPT NAT तथा JFT टेस्ट र इन्टरभ्यू तयारी कक्षा
1: SSW भिसाका लागि JFT बेसिक K2 लेभलको भाषा अध्ययन गराइने
0: स्टुडेन्ट भिसाका लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ
1: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस
0: थप सुविधा सरल डकुमेन्टेसन प्रक्रिया
1: न्यून GPA तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको ठेगाना साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट वालिङ एक रम्बाच्छा बजार रम्बाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित
0: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: सम्पर्क नम्बर 97612 93037 र 97434000289
2: ओहो रामुदाई कता हिँड्नु भयो
3: कता हिँड्नु धानको बिउ राख्ने बेला भयो धानको बिउ लिन बजार जान लागेको नि
2: कुन धान लगाउने विचार गर्नु भयो र
3: कुन धान लगाउने हो भनेर सोचिरहेको छु कुन लगाउँदा ठिक होला नि
2: ल दाई पनि US कम्पनीको US 312 संकर धान लगाउने नि
3: यो धान कस्तो छ नि बहिनी
2: यो धान त नेपालमा सर्वाधिक किसानले प्रयोग गर्दै आइरहेको खानामा मिठो पाक्नलाई नै छिटोका साथै मध्य पहाडी क्षेत्रमा पनि नेपाल सरकारद्वारा सूचीकृत गरिएको धान हो नि
3: ए हो र त्यसो भए म पनि ढुक्कसँग शंकर धान US 312 धानको बिउ लिएर आउँछु अरूलाई पनि US 312 धान नै लगाउन भन्छु
2: हुन्छ दाई सँगै जाउँ है US 312 धानको बिउ लिनलाई
4: नेपाली माटोले रोजेको किसानले खोजेको शंकर धान US 312 लगाई आफ्नो उत्पादन बढाउनु हो
5: तराई र मध्य पहाडी क्षेत्रमा नेपाल सरकारद्वारा सूचीकृत शंकर धान US 312 खोजी लगाऊ उत्पादन बढ्ने छ
0: वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्थाको उपभोक्ताहरूमा अनुरोध
1: पानी जीवन हो पानीका स्रोतको संरक्षण गरौ
0: पानीको सही उपयोग गरौ धाराको टुटी राम्रोसँग बन्द गरौ जथाभावी पानी खेर नफालौ
1: मिटर प्रयोग गरेर मात्र पानीको उपयोग गरौ
0: के मिटर तथा गेटबल बिग्रेको त छैन बेला बेलामा चेक गरौ
1: धाराको टुटी बिग्रेर पानी चुहिएको त छैन यदि छ भने तुरन्तै बदलौ
0: कहीँ कतै पानीको मेन लाइन वितरण लाइन अथवा घरमा आउने पाइपलाइन फुटेर पानी खेर गइरहेको त छैन यदि भने कार्यालयमा तथा खाने पानी कर्मचारीलाई तुरन्त खबर गरौ
1: पानीको स्रोत वरिपरि फोहोर नगरौ नफालौ र त्यस्तो गरेको देखेमा खबर गरौ
0: मिटर रिडिङ पश्चात प्राप्त भएको बिलको आधारमा ठिक समयमै पानीको महसुल भुक्तान गरौ र जरिवानाबाट बचौ
1: पानीको महसुल इलेक्ट्रोनिक मिडिया मोबाइल कम्प्युटर तथा बैंक मार्फत सजिलैसँग घरमै बसी भुक्तानी गरौ
0: कोही कसैले पानीको पाइप काट्ने तान्ने वा संरचनामा नोक्सान पुर्याउने काम गरेको देखे वा थाहा पाएमा अथवा कसैले अनियमित तरिकाले मिटर भन्दा अगाडिबाट पानी चोरी गरी प्रयोग गरेको देखेमा हामीलाई तुरन्त सूचना दिनुहोस् सूचना दिनुहुने व्यक्तिको नाम गोप्य राखिनेछ
1: पाइपलाइन भएको स्थानमा बाटो विस्तार नाला निर्माण घर निर्माण अथवा अन्य कार्य गर्दा पाइपलाइन तथा अन्य खाने पानीको संरचनामा क्षति पुग्ने भएमा कम्तीमा 2 दिन अगावै पूर्व जानकारी गराउ
0: नयाँ धारा जडानको लागि आवश्यक कागजातहरू नगत्रु 22,000 गरिमा विकास बैंकमा डिपोजिट भौचर नागरिकताको फोटोकपी एक प्रति फोटो लालपुरसाको फोटोकपी र सम्बन्धित वार्डको सिफारिस
1: पानी सम्बन्धी कुनै पनि विषयमा जानकारी लिनु वा दिनु परेमा हामीलाई सम्पर्क गर्नुहोस्
0: अन्य विस्तृत जानकारीको लागि फोन नम्बर 0364144769 र 0364142068
1: स्वच्छ पानी स्वस्थ जिन्दगानी
0: अनुरोधक वालिङ साना सहरी खाने पानी तथा सरसफाई उपभोक्ता संस्था वालिङ स्याङ्जा
6: यी फर्निचरका सामानहरू भने जस्तै राख्न नपाउँदा अनि कोठाको नाप अनुसारको सोफा नहुँदा कोठा राम्रो नै देखिएन, के गर्ने होला?
1: वालिङ भकुण्डेमा रहेको बाबा फर्निचरमा जानु त दिदी, हजुरले भनेको जस्तै फर्निचरका सामानहरू पाउनुहुन्छ, साथै घरमै आएर कोठाको नाप अनुसार सोफा पनि तयार गरिन्छ।

0: ए समय को साथ में जितू सुनचांदी पसल वालिंग आठ पेट्रोल पंप को नजिक जैसी पंद्रह जाने बाटो तर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइन का गरगहना खरीद बिक्री करने
1: रेडियो आदि खोला 105.4
2: मंत्रालय को तैयारी दक्ष जनशक्ति प्रविधि में सुधार कर सके महीना दिनमै नतीजा निकाल्ने कामलाई निरन्तरता दिन सक्ने
3: टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ यसलाई निरन्तरता दिन चाहिँ उपयुक्त हुन्छ।
4: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण तीन महिनामा 372 अफगानी नागरिकको ज्यान गयो। सन् 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
2: र लीग दुई क्रिकेटमा स्कटल्याण्डसँगको खेलमा नेपाल पराजित।
5: कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
6: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
7: जीवनाशक विषादी विष हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
6: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
7: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रतिनिधि सभामा आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल शुरू भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा आजदेखि छलफल शुरू भएको हो। छलफलको शुरूमै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिको सम्बोधनका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह संसद बैठकबाट बाहिरिएको घटनाप्रति आपत्ति जनाएको छ। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले राष्ट्रपतिको सम्बोधन चलिरहेको बेला प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिनु अशोभनीय भन्दै प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएको भएमा परीक्षण रिपोर्ट सार्वजनिक गर्नुपर्ने बताउनुभयो। उहाँले प्रधानमन्त्रीको अनुपस्थितिका कारण राज्य व्यवस्था तथा सुशासन समितिको बैठक समेत प्रभावित भएको बताउनु भएको छ। यस्तै नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपाली सेनाको भूमिकालाई लिएर गम्भीर प्रश्न उठाउनुभयो। देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट मुख दर्शक बनेको उहाँको भनाई छ। सेनाबारे एमाले नेता बादलले गरेको यस्तो टिप्पणीको सदनमै आलोचना भएको छ। राष्ट्रसभाका सांसद मनिष खनाल र राप्रपाकी सांसद खुशबू ओलीले बादलको अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउनुपर्ने माग गर्नु भएको छ। यस्तै बैठकमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले वर्तमान सरकारलाई लोकतान्त्रिक मूल्य समावेशिता र नागरिकको अधिकारप्रति उत्तरदायी बन्न आग्रह गर्नुभएको छ। 2064 सालमा आफूहरूले धेरै सीट ल्याउँदा सम्हाल्न नसकेको उदाहरण दिँदै आफूहरूबाट सिकेर दुई तिहाईको बहुमतलाई अहंकारको माध्यम नभई जनविश्वासका रूपमा ग्रहण गर्न उहाँको सुझाव छ। बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सांसदहरूको उपस्थिति र जिम्मेवारीमाथि प्रश्न उठाउनुभयो। उहाँले संसद बैठकका क्रममा धेरै कुर्सी खाली देखिएको भन्दै सांसदहरू आफ्नो मूल उत्तरदायित्वप्रति गम्भीर हुनुपर्ने बताउनु भएको छ। बैठकमा विपक्षी दलका सांसदले नीति तथा कार्यक्रमबाट निराशा बढ़ाएको आरोप लगाएका छन् भने सत्तापक्षका सांसदहरूले आर्थिक सुधार, सुशासन, पूर्वाधार विकास, रोजगारी सृजना र सेवा प्रवाह सुधारतर्फ केन्द्रित दस्तावेजका रूपमा व्याख्या गरेका छन्। सरकारले कृषि आधुनिकीकरण, ऊर्जा विस्तार, डिजिटल सेवा, युवामुखी कार्यक्रम र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको दावी गरेको छ। यद्यपि प्रतिपक्षी दलहरूले नीति तथा कार्यक्रमलाई कार्यान्वयन भन्दा बढ़ी घोषणामुखी दस्तावेज भएको आरोप लगाएका छन्।
2: यसैबीच प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोड़िएका समस्या समाधान गर्न सरकारको ध्यान आकर्षण गराएका छन्। उनीहरूले सड़क, स्वास्थ्य, सुकुम्बासी, कृषि, पर्यटन, बाढ़ी पहिरो, खेलकुद, विद्युत, सामाजिक न्याय तथा पूर्वाधार विकास लगायत विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका हुन्। सांसदहरूले जनताको अधिकार संरक्षण गर्नु सरकारको दायित्व भएको स्मरण गराउँदै स्थानीय समस्या समाधानका लागि तत्काल पहल गर्न माग गरेका छनृ ओखलढुङ्गामा प्रसारण लाइनबाट करण्ट लागेर घाइते भएकाले उपचार नपाएको विषय उठाउँदै सांसद विश्वराज पोखरेलले पीड़ितको उपचार र विद्युत लाइन सुरक्षित व्यवस्थापनको माग गर्नुभयो। चापागाउँ क्षेत्रको जीर्ण सड़क तत्काल निर्माण गर्न सांसद बुद्ध रत्न महर्जनले आग्रह गर्नुभयो भने सांसद बुद्धि प्रसाद पन्तले वीरगंज क्षेत्रको सड़क मापदण्डमा देखिएको दोहोरो नीतिगत व्यवस्था हटाउन माग गर्नुभयो। अछाम जिल्ला अस्पताललाई 100 सयको बनाउन सांसद भरत बहादुर सुवारले माग गर्नुभयो। यसै गरी सांसदहरूले असिना पानीबाट प्रभावित कृषक किसानलाई क्षतिपूर्ति कर्णालीमा विद्युत आपूर्ति विस्तार नीलगाईबाट हुने बाली क्षति नियन्त्रण स्मार्ट सिटी निर्माणको काम तीव्र पार्न तथा सुकुम्बासी समस्या समाधानमा सरकार गम्भीर हुनुपर्नेमा जोड़ दिएका छन्।
4: गैरावासी नेपाली संघ एनआरएनएले सरकारले ल्याएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रमको स्वागत गरेको छ। आज एनआरएनए का प्रवक्ता सोमनाथ सापकोटाद्वारा जारी विज्ञप्तिमा नीति तथा कार्यक्रममा समेटेका विषयको स्वागत गरिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलले हिजो संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत नीति तथा कार्यक्रम गैरावासी नेपालीलाई उच्च प्राथमिकताका साथ समेटिनु अत्यन्त सकारात्मक कदम भएको विज्ञप्तिमा उल्लेख छ।
2: प्रतिनिधि सभाका सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। उहाँलाई सभामुख डोल प्रसाद अर्यालको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले पदमुक्त गर्नुभएको हो। पारिश्रमिक सेवाको शर्त र सुविधा सम्बन्धी ऐन 2075 दफा 6 खण्ड 9 बमोजिम उहाँलाई सचिव पदबाट हटाइएको राष्ट्रपति कार्यालयबाट निकालेको विज्ञप्तिमा उल्लेख छ।
4: अर्थमन्त्री स्वर्णिम वाग्लेले सीमा क्षेत्रका नागरिकलाई दैनिक उपभोग्य सामग्री खरिदमा सहजीकरण गर्ने तर संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर रहने बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै उहाँले 100 रूपियाँ भन्दा धेरै मूल्यका वस्तुमा भन्सार लाग्ने व्यवस्था नयाँ नभएको बताउनुभयो। विगतमा यसको कार्यान्वयनमा कमजोरी र नियोजित लापरवाही भएको संकेत गर्दै उहाँले तराई मधेसका सीमावर्ती नागरिकको दैनिक जीवन सहज बनाउने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभयो। साबुन चिनी जस्ता अत्यावश्यक सामग्री किन्ने सर्वसाधारणप्रति सरकार उदार रहने भन्दै उहाँले संगठित अवैध तस्करी र राजस्व चुहावटमा भने निर्मम कार्यवाही गरिने चेतावनी दिनुभयो। राजस्व नियन्त्रणका लागि तीनै तहका संयन्त्र परिचालन गरिने र गृहमन्त्री तथा अर्थमन्त्रीको संयुक्त संयोजकत्वको उच्चस्तरीय राजस्व परिचालन समितिलाई सक्रिय बनाइने पनि उहाँले जानकारी गराउनुभयो। सीमा सुरक्षालाई प्रविधि मैत्री बनाउने योजना पनि सरकारले अघि सारेको छ। यसैबीच सांसदहरूले बजेट वितरण सन्तुलित र न्यायोचित बनाउन सरकारको ध्यान आकर्षण गराएका छन्। सांसद पुष्पराज कण्डेलले पहुँचका आधारमा बजेट वितरण हुने प्रवृत्ति अन्त्य गर्दै भौगोलिक र सामुदायिक सन्तुलन कायम गर्न आग्रह गर्नुभयो। यस्तै सांसद नरेन्द्र कुमार केरूङले देशभरका निर्माण आयोजना ठप्प भएको उल्लेख गर्दै निर्माण सामग्रीको मूल्य वृद्धिबाट सृजित समस्या समाधान गर्न सरकारसँग माग गर्नुभयो।
2: राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकार समक्ष पेश गरेको छ। नेपालको संविधान, अन्य प्रचलित कानून र नेपालले अनुमोदन गरेका अन्तर्राष्ट्रिय सन्धि महासन्धिले सुनिश्चित गरेका मानव अधिकार सम्बन्धी दायित्व कार्यान्वयनमा वर्तमान सरकारले दिनुपर्ने प्राथमिकताका विषयहरू र त्यसका लागि गरिनुपर्ने कार्यहरू समेत उल्लेख गरी आयोगले सरकार समक्ष पेश गरेको आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले जानकारी दिनुभयो। आयोगले यही वैशाख 25 पठाएको पत्रमा मौलिक हकको कार्यान्वयन, कानूनी सुधार, संक्रमणकालीन न्याय, मानव अधिकार सम्बन्धी राष्ट्रिय कार्ययोजना, विकास र मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय संयन्त्रबाट प्राप्त सुझाव र राष्ट्रिय मानव अधिकार आयोगको सुदृढीकरण गर्नुपर्ने विषय समावेश छ। पत्रमा चुनाव, मानव अधिकार एवं सार्वजनिक सेवा प्रवाह र मानव अधिकारका क्षेत्रमा गरिनुपर्ने समग्र कार्यका बारेमा विस्तृत रूपमा उल्लेख छ। आयोगले प्रेषित गरेका विषयलाई सरकारले प्राथमिकताका साथ कार्यान्वयन गर्ने अपेक्षा आयोगले गरेको छ।
4: निर्वाचन आयोगले राजनैतिक दलहरूसँग छलफल शुरू गरेको छ। निर्वाचन सम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकको मसौदामाथि आयोगले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनैतिक दलहरूसँग आज छलफल गरेको हो। सातवटा ऐनलाई एकीकृत गरी आयोगले 2080 असार 18 गते विधेयकको मसौदा सरकारलाई पठाएको थियो। यो विधेयक लामो समय गृह मन्त्रालयमा थन्किएको थियो तर संसद विघटनपछि गृहले फेरि आयोगमा नै फर्काएको थियो। आयोगले मस्यौदामा सुझाव दिन वैशाख 15 गते दलहरूलाई पत्रचार गरेको हो।
2: अर्घाखाँचीमा बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चारजना पुगेको छ। ज्यान गुमाउनेमा तीन महिला र एक पुरूष रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। सुब्बा देउराली मन्दिर दर्शनपछि फर्किँदै गरेका पर्वतका यात्रा चढ़ेको बस पाँडेनी गाउँपालिका आठा दुर्गा फाटमा रहेको कुडेलेमा दुर्घटना भएको थियो। 30 जना चढ़ेको बस सड़कबाट झण्डै 100 मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते 22 जनालाई उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँची तथा मिशन अस्पताल पाल्पा पठाएको प्रहरीले जनाएको छ।
4: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क। नेपाल दर्पणमा एक महिनामै एसईई नतिजा सार्वजनिक भएको विषय बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू, प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि, संगठित तस्करी र राजस्व चुहावट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई, राष्ट्रिय मानवाधिकार आयोगद्वारा सरकारलाई सुझाव पेश, निर्वाचन आयोगले दलहरूसँग छलफल शुरू गर्यो लगायतका खबर प्रस्तुत गर्यौं।
2: नेपाल दर्पणमा अब बाँकी प्रसंग। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले 1 महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै अब परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो। हिजो प्रकाशित नतिजा अनुसार 2,84,160 विद्यार्थी ग्रेडेड भई 65.98% विद्यार्थी सफल भएका छन्। 1,46,507 विद्यार्थी नन ग्रेडेड भएका छन्। नन ग्रेडेड भएका विद्यार्थीले ग्रेड वृद्धि अर्थात मौका परीक्षाको लाभ लिनेछन्।
4: यसैबीच माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा 1 महिनाभित्र सार्वजनिक भएपछि सबै क्षेत्रबाट सकारात्मक टिप्पणी भइरहेका छन्। यसअघिका वर्षहरूमा नतिजा सार्वजनिक गर्न 2-3 महिना लाग्ने गर्थ्यो। राष्ट्रिय परीक्षा बोर्डको क्यालेण्डर अनुसार असार 2 हप्ता नतिजा सार्वजनिक हुने गरेको थियो, तर यसपालि नयाँ सरकारले 1 महिनामै नतिजा सार्वजनिक गर्न भनेपछि त्यही अनुसार बोर्डले 2082 को एसई नतिजा 1 महिनामै सार्वजनिक गरेको हो। यसपालि पहिलो पटक 1 महिनामै नतिजा सार्वजनिक गर्न कसरी सम्भव भयो भनेर साथी सम्झना महर्जनले राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीलाई सोध्नु भएको छ।
3: परीक्षण प्रणालीलाई अलिकति फरक ढंगले गत विगतको भन्दा फरक ढंगले चाहिँ लग्यौं यसपालि। परीक्षा केन्द्रलाई नै परीक्षण केन्द्र मानेर त्यही परीक्षा सम्पन्न भइसकेपछि त्यहीका विशेष शिक्षकहरूबाट उत्तर पुस्तिका परीक्षण गराउने रणनीति लिएको थियो। त्यही अनुसार परीक्षा चल्दा चल्दै परीक्षा सकिएकै दिन सँगसँगै उत्तर पुस्तिकाहरू पनि परीक्षण गर्ने कार्य गरायौं। हामीले परीक्षाकै अवधिभित्रै चाहिँ केन्द्रमा पठाउनको लागि हामीले जिल्लाहरूलाई अनुरोध गरेका थियौं। त्यही अनुसार जिल्लाहरूले पठाउनु भयो। हामीले चाहिँ त्यो इन्ट्रीलाई पनि सँगसँगै लग्यौं। परीक्षा सकिनसम्म इन्ट्री पनि चाहिँ सँगसँगै अगाडि बढाउने काम गर्यौं। त्यो हामी साइड बाई साइड हरेक चाहिँ कामलाई प्यारलल्ली लग्यौं। त्यो कारणले चाहिँ समय बचत हुन सक्यो। अब दोस्रो पाटो चाहिँ परीक्षणमा गत विगतमा जति जनशक्ति सहभागी हुनुहुन्थ्यो शिक्षक साथीहरू सीमित केन्द्र हुन्थ्यो। 50-52 परीक्षण केन्द्र हुन्थ्यो। त्यहाँ सीमित साथीहरू चाहिँ सहभागी हुनुहुन्थ्यो परीक्षणमा। लामो समय झण्डै एक महिना परीक्षणमै जान्थ्यो। त्यो नभएर अहिले परीक्षा केन्द्रमा नै परीक्षण गराउँदाखेरि डे टू डे चाहिँ परीक्षण सम्पन्न भयो। बढीमा डेढ दिनमा चाहिँ हरेक दिनका परीक्षा भएका उत्तर पुस्तिकाहरू सम्पन्न भए। त्यो हिसाबले पनि धेरै जनशक्ति परीक्षणमा यो जुट्नुभयो। परीक्षण कार्यहरू पनि समयमा सम्पन्न हुन सक्यो। साइड बाई साइड उहाँहरूले चाहिँ पठाएका मार्कसिलिपहरू यहाँ केन्द्रमा प्राप्त भएका मार्कसिलिपहरू हामी चाहिँ सँगसँगै इन्ट्री पनि काम यहाँ शुरू गर्यौं। त्यसले गर्दा समय त्यसले चाहिँ घटाउन सहयोग पुर्यायो। अर्को चाहिँ केन्द्रमा हुने जुन इन्ट्री लगायतका चाहिँ नतिजा प्रकाशनको प्रोसिडियर हो त्यसमा चाहिँ इन्ट्रीमा हामीले जनशक्तिलाई बढायौं। गत विगतको भन्दा जति जनशक्तिले गर्थ्यो त्योभन्दा चाहिँ डबल जस्तो गरेर हामी इन्ट्री गर्यौं। त्यसलाई रुजु गर्ने काम गर्यौं र समयको हिसाबले पनि हाम्रा चाहिँ यहाँका टिमहरू परीक्षा नियन्त्रण कार्यालयका टिमहरू बिहान 6:30 बजेदेखि बेलुका 6:30 बजेसम्म हरेक यो एक महिना पुरै कुनै पनि दिन चाहिँ बिदा नभनिकन यहाँ खटिनु भएको छ साथीहरू। त्यो हिसाबले त्यो प्रयत्नबाट मात्रै चाहिँ यो सफल भएको हो।
14: के अप्ठ्याराहरू आए यो काम गर्न?
3: नियमित सेड्युल भन्दा एक्स्ट्रा चाहिँ सबैको एफोर्ट चाहिँ लाग्यो। अब त व्यक्तिगत रूपमा व्यक्तिलाई चाहिँ कतिपय अप्ठ्याराहरू पर्यो होला, तर सिस्टमेटिक हिसाबले चाहिँ अहिले परीक्षण कार्यमा धेरै शिक्षक साथीहरू नयाँ शिक्षक साथीहरू जोडिनुभयो जो गत विगतमा जोडिनु भएको थिएन। प्रयोग हुने फर्म फर्मेटहरू सफ्टवेयर सिस्टमसँग चाहिँ म्याचिङ हुने फारमहरू चाहिँ त्यहाँ डेभलप गरिएका थिए। ती फारमहरूको प्रयोगको विषयमा सबै साथीहरू त्यति अभ्यस्त हुनु भएको थिएन। त्यो हिसाबले कहीँ कतै चाहिँ हामीलाई अब जसरी प्राप्त हुनुपर्ने थियो त्यो रूपमा चाहिँ प्राप्त नभएको अवस्था पनि कयौं ठाउँबाट चाहिँ त्यस्ता मार्कसिलिपहरू प्राप्त भए।
14: खर्चको हिसाबले पनि बढ्यो कि?
3: खर्च त अब राज्यले दिएको केही छैन। अब हामीले चाहिँ मागेका पनि केही छैनौँ। यो बिहान चाहिँ एक्स्ट्रा समयमा खटिँदाखेरि बिहानै आएर काम चाहिँ गर्ने साथीहरूलाई भात खुवाउने खाने काम बाहेक अरू चाहिँ कुनै चाहिँ एक्स्ट्रा लगानी यसमा चाहिँ भएको छैन।
14: आगामी दिनमा अब यसरी नै काम गर्न सम्भव होला?
3: अब यसरी नै यति जनशक्ति राखेर यसरी सधैँभरि त यसरी चाहिँ चल्दैन। यो बिहान चाहिँ अब 12-13 घण्टा एउटा कर्मचारीलाई खटाएर चाहिँ खटिएर काम गरेर चाहिँ पार लाग्न सक्दैन। अब यसपालि अब राज्यले चाहिँ दिएको दायित्व पहिलोचोटि हो, प्रयास गरौं भनेर यो टिमले चाहिँ गर्यो। सिस्टम डेभलप गर्यो भने र जनशक्ति अब यो व्यवस्थापन गर्ने टेक्नोलोजीलाई चाहिँ अलिकति प्रभावकारी चाहिँ बनाउने हामी कहाँ चाहिँ त्यही किसिमको टेक्नोलोजीहरू त्यही किसिमको चाहिँ दक्ष जनशक्तिहरू बनायो भने सम्भव हुन्छ। यसलाई निरन्तरता दिँदा चाहिँ उपयुक्त हुन्छ। जहाँ परीक्षण केन्द्र हो कम्तीमा परीक्षण केन्द्र हरेक परीक्षण केन्द्रबाट इन्ट्री गर्ने व्यवस्था नसके पनि जिल्ला जिल्लाबाट इन्ट्री गर्ने व्यवस्था गर्न सकियो, त्यो नेटवर्किङ गर्न सकियो भने यसलाई सहज रूपमा चाहिँ अगाडि लैजान सकिन्छ। जोड्नु चाहिँ प्रविधिसँगै जोड्नुपर्छ।
4: उहाँ हुनुहुन्थ्यो राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला। अहिले बागमती गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी परिरहेको छ। हिजोदेखि सक्रिय भएको प्रणालीले बितेको 24 घण्टामा सुदूरपश्चिम, कर्णाली र गण्डकीका उच्च पहाड़ी तथा हिमाली क्षेत्र बाहेक सबैजसो ठाउँमा पानी परेको छ। बितेको 24 घण्टामा सबैभन्दा धेरै पानी म्याग्दीको तातोपानीमा 104.2 मिलिमिटर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आउँदो 3 दिनसम्म देशभर मौसम बदली र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई मधेशका केही ठाउँमा पनि मेघगर्जन सहित वर्षा हुन सक्ने अनुमान छ। मौसमविदहरूका अनुसार प्री मनसून थप सक्रिय बन्दै गएकाले दिउँसोपछि बदली हुने र चट्याङ हावाहुरी र छोटो समयको वर्षाको सम्भावना बढ़ी रहन्छ।
2: सगरमाथामा यस वर्षको वसन्तकालीन सिजनको आरोहणका लागि बाटो बनाउने टोली शिखर नजिक पुगेको छ। दोस्रो शिविर भन्दा माथिको बाटो बनाउने टोलीको व्यवस्थापन गरिरहेको कम्पनी एक्सपिडिशन अपरेटर एसोसिएशन अफ नेपालका अनुसार डोरी टाङ्दै बाटो खुलाउन गएका अनुभवी आरोहीको टोली 7906 मिटरमा रहेको दक्षिण कोलमा पुगेर अहिले 8000 400 मिटरमा रहेको बालकनी खण्डतिर डोरी टाङ्ने गर्ने काम गरिरहेको छ। अहिले मौसम लगायत काम राम्रो भइरहेको छ। यदि मौसम प्रतिकूल वा अरू कुनै समस्या नआएमा भोलि बिहानसम्म डोरी टाङ्ने टोली सगरमाथाको शिखरमा पुग्ने कम्पनीले जनाएको छ। हरेक आरोहण सिजनमा सगरमाथामा डोरी टाङ्ने काम अत्यन्त महत्वपूर्ण मानिन्छ, जसले सयौं आरोहीका लागि सुरक्षित मार्ग सुनिश्चित गर्ने गर्दछ। यसपालि सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै 492 जनाले अनुमति लिएका छन् भने सगरमाथाबाट मात्रै रोयल्टी बापत 1 अर्ब रूपियाँ भन्दा बढ़ी संकलन भएको छ। सर्वोच्च शिखरको आरोहण हरेक वर्ष विश्वव्यापी चर्चाको विषय बन्ने गरेको छ।
4: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
16: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
17: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
18: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
16: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
19: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
16: हाम्रा सेवाहरू
19: ओपीडी सेवा,
16: विशेषज्ञ ओपीडी सेवा,
19: निशुल्क औषधि वितरण,
16: सशुल्क फार्मेसी सेवा,
19: फिजियोथेरापी सेवा,
16: अकुपंचर सेवा,
19: योग परामर्श सेवा,
16: क्रियाकल्प सेवा,
19: पूर्वकर्म पञ्चकर्म सेवा,
16: छार सूत्र सेवा,
19: जलौका सेवा,
16: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
19: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
16: विस्तृत जानकारीका लागि
19: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। हिजो बढ़ेको शेयर बजार आज घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 39.44 अंकले घटेर 2744.40 बिन्दुमा झरेको छ। आज म्यूचुअल फण्ड बाहेक सबै समूहको सूचक घटेकोमा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार समूहको सूचक 2% भन्दा धेरैले ओह्रालो लागेको छ। आज 251 कम्पनीको शेयर घटेकोमा 13 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज फर्स्ट माइक्रो फाइनेन्स लघुवित्तको शेयर झण्डै 12.5% घटेको छ। समग्रमा बजार घटेको दिन धौलागिरी लघुवित्तको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 4.61 अर्ब कारोबार भएकोमा आज 338 कम्पनीका 1,06,00,000 किता शेयर 4.66 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: नेपालभित्र नै रेमिट्यान्स अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष 82-83 नौ महिनामा 16.59 अर्ब रूपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह 39.1% वृद्धि भएको हो। राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 82-83 नौ महिना अर्थात गएको चैतसम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार अघिल्लो वर्षको त्यही अवधिमा रेमिट्यान्स आप्रवाह 10.2% बढ़ेको थियो।
2: नेपाल लियर्स कुखुरा पालक संघले अण्डाको समर्थन मूल्य बढ़ाएको छ। संघको हिजो बसेको बैठकले अण्डा उत्पादक किसानको राय, परामर्श र सिफारिशका आधारमा आजदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ निर्णय अनुसार चितवनलाई आधार मानेर एक्सएल अण्डाको मूल्य प्रति क्रेट 500 रूपियाँ कायम गरिएको छ। यसअघि एक्सएल अण्डाको मूल्य 465 रूपियाँ थियो। त्यसै गरी ठूलो अण्डाको मूल्य प्रति क्रेट 450 ₹450 निर्धारण गरिएको छ। यसअघि यसको मूल्य ₹450 रहेको थियो। मिडियम अण्डाको मूल्य ₹435 कायम गरिएको संघले जनाएको छ। यसअघि मिडियम अण्डा ₹400 कारोबार हुँदै आएको थियो। यस्तै सानो अण्डाको मूल्य प्रतिपेटी ₹2500 निर्धारण गरिएको छ। यसअघि सानो अण्डाको मूल्य ₹2300 रहेको संघका सचिव मदन पोखरेलले जानकारी दिनुभयो।
4: नेपाली सेनाले संघका सभाको भोटखोला गाउँपालिका चापताङ होमपाङ सड़क निर्माण सम्पन्न गरेको छ। राष्ट्रिय गौरवको यो सड़कले भारत नेपाल र चीनलाई जोड्छ। भारतको जोगबनीबाट विराटनगर हुँदै केमाथाङका जोड्ने नेपालको सबैभन्दा छोटो त्रिदेशीय व्यापारिक मार्गको यो एक हिस्सा हो। राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको यो कोशी राजमार्ग 390 किलोमिटर रहेको छ।
2: तनहुँको आबू खैरेनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 जोड्ने घुमाउनेमा रहेको त्रिशुली नदीमाथिको मोटरवेल पुल निर्माणमा व्यापक ढिलासुस्ती भएपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। पोखरा नारायणगढ़ सड़क अन्तर्गत बुद्ध सिंह मार्गमा निर्माणाधीन पुलको काम 12 वर्षसम्म पनि पूरा नभएपछि सड़क डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको हो।
4: चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खौर स्वर सौराहामा यस आर्थिक वर्षमा 4 छावा जन्मिएका छन्। गएको आर्थिक वर्षमा 2 छावा जन्मिएका थिए। थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ। प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। अहिले केन्द्रमा 9 माउ, 1 तालिमी बच्चा र 6 साना बच्चा रहेका छन्।
2: मानव सेवा आश्रमले सड़क भेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर मेची महाकाली राष्ट्रिय उद्धार यात्रा 2083 शुरू गरेको छ। पूर्वी नाका झापाको काकरभिटा मेची पुलमा हिजो बेलुका दीप प्रज्वलन गरी शुरू भएको उद्धार यात्रा आउँदो जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ।
4: नेपाल दर्पणमा अब विदेशको खबर। सन् 2026 पहिलो 3 महिनामा तालिबान सेना र पाकिस्तानी सेनाबीचको सीमापार द्वन्दका कारण कम्तीमा 372 अफगानी नागरिकको ज्यान गएको छ। दुई देश बीचको द्वन्दका कारण अन्य 397 घाइते भएका संयुक्त राष्ट्रसंघलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। सन् 2021 तालिबान सत्तामा फर्किएपछि अफगानिस्तान र पाकिस्तान बीच सीमापार झडपहरू उल्लेखनीय रूपमा बढ़ेका खबरमा उल्लेख छ। तालिबान सरकारले आतंककारीहरूलाई आश्रय दिइरहेको पाकिस्तानले आरोप लगाएको छ। यद्यपि यो आरोपको तालिबानले खण्डन गर्दै आएको छ। यसैबीच पाकिस्तानले यस वर्षको शुरूदेखि द्वन्दमा 130 पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएका बताएको छ। अफगानिस्तान र पाकिस्तान बीच लामो समयदेखि चलिरहेको सीमापार झडप गएको वर्षको अक्टोबरमा झनै चर्किएको थियो।
2: नेपाल दर्पणमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 एकदिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग डीएलएस नियमका आधारमा 2 पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। नेपालका गुलशन झाले नट आउट 61, दिवेन्द्र सिंह ऐरीले 55 रन बनाए। स्कटल्याण्डका विराट कोहलीले 3 विकेट लिए। यसअघि कीर्तिपुरको त्रिवी क्रिकेट रंगशाला टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। स्कटल्याण्डका जर्ज मुन्सेले 75 रन बनाए। नेपालका सन्दीप लामी छानेले 4 तथा करण केसी र नन्दन यादवले 2 विकेट लिए। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित 7 स्थानमा छ। आजदेखि शुरू भएको लीग 2 श्रृंखलामा नेपाल स्कटल्याण्ड अमेरिका सहभागी छन्। नेपालले दोस्रो खेलमा जेठ 2 गते अमेरिकासँग, तेस्रो खेलमा जेठ 4 गते फेरि स्कटल्याण्डसँग र चौथो खेलमा जेठ 8 अमेरिकासँग फेरि खेल्नेछ। यसअघि नेपालले घरेलु मैदानमै ओमान र संयुक्त अरब इमिरेट्स युएसँग लीग 2 श्रृंखला खेलेको थियो। यो श्रृंखलामा नेपालले 4 खेल जितेको थियो। यसबीचमा नेपालको ए टोलीले अमेरिका र स्कटल्याण्डसँग 2-2 अभ्यास खेल खेलेकोमा सबै जितेको थियो।
4: खेलकै अर्को प्रसंगमा इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राति गुजरात टाइटन्स र सनराइजर्स हैदराबाद खेल्दैछन्। यो खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा 7:45 शुरू हुनेछ। प्रतियोगितामा हैदराबाद अंक तालिकाको दोस्रो र गुजरात तेस्रो स्थानमा छ। दुवै टोलीले 11 खेलमा 7 जित सहित 14 अंक जोडेका छन्। आईपीएलमा यी दुई टोलीबीच अहिलेसम्म 6 भेट भएकामा गुजरात 5 र हैदराबाद 1 खेलमा विजयी भएको छ। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: संसदमा नीति तथा कार्यक्रममाथिको छलफल शुरू। प्रधानमन्त्रीको व्यवहारप्रति कांग्रेसको असन्तुष्टि। एमाले सेनाको भूमिकामा प्रश्न उठायो।
4: संगठित तस्करी र राजस्व चुहाट नियन्त्रणमा सरकार कठोर बन्ने अर्थमन्त्री वाग्लेको भनाई। बजेट वितरण सन्तुलित बनाउन सांसदहरूको माग।
2: एसईमा नन ग्रेडेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी। कक्षा सञ्चालन गर्ने शिक्षा मन्त्रालयको तयारी। दक्ष जनशक्ति र प्रविधिमा सुधार गर्न सके महिना दिनमै नतिजा निकाल्ने कामलाई निरन्तरता दिन सकिने।
4: तालिबान र पाकिस्तानी सेनाबीचको द्वन्द्वका कारण 3 महिनामा 372 अफगानी नागरिकको ज्यान गएको राष्ट्रसंघको भनाई। 2021 तालिबान सत्तामा फर्किएपछि दुई देशबीच सीमापार झडप बढ़्यो।
2: र लीग टू क्रिकेटमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित। आईपीएल क्रिकेटमा आज राति गुजरात र हैदराबाद खेल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी विकास चापागाई र हृदय रिमाल पनि विदा हुन्छौं।

0: नमस्कार, साँझ 6:30 बजेको आँधी खोला खबरमा प्रविधि कक्षबाट अशोक सँगै यहाँहरूलाई स्वागत छ। म कला राणा। स्याङ्जा जिल्लाको पहिलो आवाज रेडियो आँधी खोलाको समाचारमूलक प्रस्तुति आँधी खोला खबर एफएम 105.4 मेगाहर्ज र www.radioandikhola.org लगन गरेर संसारको जुनसुकै स्थानमा बसेर पनि हामीलाई प्रत्यक्ष रूपमा सुन्न सक्नुहुनेछ।
1: यस आँधी खोला खबरको साथमा हिमाल सुन चाँदी पसल, उच्च क्वालिटीका आकर्षक गरगहनाहरू ग्यारेन्टीका साथ खरिद बिक्री असल, तपाईँकै सुख दुःखको साथी हिमाल सुन चाँदी पसल, वालिङ बजार स्याङ्जा।
0: आँधी खोला खबर शुरू गरौं अहिलेसम्मका मुख्य खबरहरूबाट। स्याङ्जामा यासी परीक्षा दिएका मध्ये 2315 जना विद्यार्थी उत्तीर्ण, सामुदायिक विद्यालयका 5 जना गरी 11 जनाले ल्याए चार जितिए। वालिङ नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा र एसआईबी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न अभिमुखीकरण। आँधी खोला खबर विस्तारमा। स्याङ्जामा यासी परीक्षा दिएका मध्ये 2315 जना विद्यार्थी उत्तीर्ण भएका छन्। कुल सहभागी 3338 मध्ये 69.35 प्रतिशत विद्यार्थी अर्थात 2315 जना विद्यार्थी उत्तीर्ण भएका हुन्। उत्तीर्ण मध्ये 11 जनाले 4 जीपीए प्राप्त गरेका छन्, जसमा 3.6 देखि 4 जीपीए प्राप्त गर्ने विद्यार्थी 229 जना रहेका छन् भने 3.2 देखि 3.6 जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या 634 रहेको छ। त्यस्तै 2.8 देखि 3.2 जीपीए ल्याउने विद्यार्थीको संख्या 842 रहेको छ। त्यस्तै 2.4 देखि 2.8 जीपीए ल्याउने 563 जना रहेका छन् भने 2.4 जीपीए ल्याउने 46 जना र 1.6 देखि 2 जीपीए ल्याउने 1 जना रहेका छन्। 1023 जना नन ग्रेडेड अर्थात अनुत्तीर्ण भएका छन्। प्रतिशतको आधारमा यसै दिएको कुल विद्यार्थी मध्ये 69.35 प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदा 30.65 प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका हुन्। त्यस्तै वालिङमा रहेको नेपाल आदर्श माविबाट यसै दिएका मध्ये 3 जनाले 4 जीपीए प्राप्त गरेका छन्। नेपाल आदर्शका रोशन सुवेदी, सुश्रता डुमरी र सुनिया थापाले 4 जीपीए प्राप्त गर्नुभएको हो। त्यस्तै पुतेल बजारको त्रिभुवन आदर्श माविका अनिसा रेग्मी, आयुष्मा ढका र शशिक दर्जे गरी 3 जना, स्याङ्जा उच्च माविबाट निश्चल तिवारी, रोशनी आवासीय माविबाट पूर्णमान श्रेष्ठले 4 जीपीए प्राप्त गरेका छन्। त्यस्तै अर्जुनचौपारी गाउँपालिकामा रहेको चिल्ड्रेन एकाडेमीबाट जेनिसा केसीले 4 जीपीए ल्याउनु भएको छ। त्यस्तै आँधीखोला गाउँपालिकाको शारदा मन्दिर माविबाट 1 जना विद्यार्थी मनिषा ढकालले पनि 4 जीपीए प्राप्त गर्नुभएको छ। त्यस्तै भिरकोट नगरपालिकामा रहेको शहीद शुक्र माविका नितेश काफले पनि 4 जीपीए प्राप्त गर्नुभएको छ। यस्तै यहाँको पुरामित भवानी माध्यमिक विद्यालयबाट रश्मि भण्डारीले 3.96 जीपीए प्राप्त गर्नुभएको छ भने पुरामितबाट 69 जना उत्तीर्ण भएका छन्। उत्तीर्ण भएका 69 जना मध्ये 17 जना प्राविधिक तर्फका रहेका छन्। पुरामितबाट 63 जना सामान्यतर्फ र 19 जना प्राविधिक तर्फ गरी 82 जनाले यासी दिएका थिए। त्यस्तै 2080 सालमा शून्य नतिजा प्राप्त गरेको भुम्रे माध्यमिक विद्यालयले यसपटक भने 100% विद्यार्थी उत्तीर्ण बनाउन सफल भएको छ। 2081 शून्य नतिजा ल्याएको भुम्रे माविले क्रमश नतिजा सुधार गर्दै यो वर्ष यसलाई फेरि सुन्नुहोला 2080 शून्य नतिजा ल्याएको भुम्रे माविले क्रमश नतिजा सुधार गर्दै यो वर्ष भने 100% विद्यार्थी उत्तीर्ण बनाउन सफल भएको विद्यालयका प्रधानाध्यापक तिलक प्रसाद पराजुलीले बताउनुभयो। 2081 84% विद्यार्थी उत्तीर्ण बनाएको विद्यालयले यो वर्ष 19 जनाले यासी दिएकोमा 19 जना नै उत्तीर्ण बनाउन सफल भएको हो। वालिङ नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको छ। मंगलबार आयोजित एक कार्यक्रमका बीचमा वालिङ नगरपालिकालाई पालिकाका सम्पूर्ण बालबालिकाले पूर्णखोप लगाएको सुनिश्चित भएसँगै पूर्णखोप सुनिश्चित गाउँपालिका नगरपालिका घोषणा गरिएको हो। पालिङ नगरपालिकाका 16 देखि 23 महिनासम्मका 406 जना बालबालिकालाई राष्ट्रिय खोप तालिका अनुसार तीन प्रकारका खोप लगाएसँगै पुनः खोप तालिका घोषणा गरिएको नगरपालिका उप प्रमुख कविता तिवारी गैरेले बताउनुभयो। बालबालिकाको सुरक्षित र स्वस्थ भविष्यका लागि एवं सम्भावित विभिन्न किसिमका रोगबाट बच्नका लागि खोप अनिवार्य भएकाले राष्ट्रिय खोप तालिका अनुसारका सम्पूर्ण नियमित खोप सम्पूर्ण बालबालिकालाई लगाएसँगै पालिका पूर्ण खोप सुनिश्चित घोषणा गरिएको बताउनुभयो। बीसीजी, डीपीटी, हेपेटाइटिस बी, हिब, पोलियो, पीसीबी, रोटा भाइरस, दादुरा, रुबेला, जापानिज इन्सेफ्लाइटिस, टाइफाइड, एफआईपीबी गरी 13 प्रकारका खोप बालबालिकाले पूर्ण रूपमा प्राप्त गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो। उहाँले नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको घर दैलोमा पुर्याउन र खोपको पहुँचलाई दिगो बनाउन विशेष प्राथमिकता दिँदै आएको बताउनुभयो। त्यस्तै वाली नगरपालिका पूर्ण खोप सुनिश्चितता भएसँगै सैन्याका 6 पालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएका छन्। पुतेल बजार, भिरकोट, गल्याङ, चापाकोट र अर्जुन चौपालिका उपलिका गरी जिल्लाका 6 पालिका पूर्ण खोप पालिका घोषणा गरिएका हुन्। 13 प्रकारका खोप बालबालिकाले पूर्ण रूपमा प्राप्त गरेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताउनुभयो। उहाँले नगरपालिकाले स्वास्थ्य सेवालाई नागरिकको घर दैलोमा पुर्याउन र खोपको पहुँचलाई

0: एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्ने विषयमा सरकारवालासँग अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार नगरपालिका सभाहालमा एचआईभी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न पत्रकार जनप्रतिनिधि र सुरक्षा निकायका लागि अभिमुखीकरण कार्यक्रम प्रदान गरेको हो। कार्यक्रममा यस स्याङ्जामा एचआईभीको अवस्थालाई र यसलाई न्यूनीकरण गर्न राज्यले अवलम्बन गरेका नीति योजना र जनप्रतिनिधि पत्रकार र सुरक्षा निकायको भूमिका विषयमा सहजीकरण गरिएको छ। सैन्यमा हाल 344 जना एसआईभी संक्रमितले एआरटी प्रयोग गरिरहेका छन्। जिल्लामा एसआईभी पहिचान र न्यूनीकरणका लागि जन्त्र नेपाल, संकल्प सहयोग समूह, चितवन सक्रिय महिला प्रतिष्ठान, सीएसजी लगायतका संस्थाहरूले काम गरिरहेका छन्। प्रदेश अस्पताल पुतेल बजारबाट 121 जना र करूण प्राथमिक अस्पताल गुवालिङबाट 223 जनाले एआरटी प्रयोग गरिरहेका छन्। पालिकागत हेर्ने भने सबैभन्दा धेरै वालिङमा एआरटी प्रयोगकर्ताहरू रहेका छन्। वालिङमा 76 जना, पुतेल बजारमा 45 जना, बिरकोटमा 41 जना, चापाकोटमा 46 जना, कालीगण्डकीमा 22, फेन्दीखोला, आन्दीखोला र अर्जुन चौपारीमा 8-8 जना, बिरुवामा 13 जना, हरिनासमा 4 जनाले एआरटी प्रयोग गरेको तथ्याङ्क सार्वजनिक भएको छ। अन्य जिल्लाका यहाँबाट एआरटी प्रयोग गरिरहेका 32 जना गरी यहाँबाट 344 जनाले एआरटी प्रयोग गरिरहेका छन्। एआरटी एचआईभी संक्रमितले सेवन गर्ने औषधि हो। यो औषधि एचआईभी भाइरसलाई नियन्त्रण गर्दै भाइरसलाई थप बढ्नबाट जोगाउँछ। यसले गर्दा प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। एआरटीले संक्रमित व्यक्तिले स्वस्थ र सामान्य मानिस सरह लामो जीवन जिउन मदत गर्छ। औषधिको प्रयोगले एचआईभी संक्रमणको दर कम भएको छ। कार्यक्रममा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले सकारात्मक वातावरणले हरेक रोगलाई कमी गर्ने भन्दै एचआईभी संक्रमितलाई हुने सामाजिक लाञ्छना र भेदभाव हटाउन सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताउनुभयो। कार्यक्रममा प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले सन् 2026 आइपुग्दा नेपालमा संक्रमितको संख्या घटे पनि सामाजिक लाञ्छना र भेदभावले संक्रमितलाई खुलेर जीवन जिउन भने समस्या भइरहेको बताउनुभयो। उपचार र रोकथामका कारण संक्रमितको संख्या घटे पनि सामाजिक भेदभाव नघटेको भन्दै यसको रोकथामका लागि पत्रकार जनप्रतिनिधि र सुरक्षाकर्मीले भूमिका खेल्न आग्रह गर्नुभयो। रेडियो आन्दीखोलाको समाचारमूलक प्रस्तुति आन्दीखोला खबरमा अन्य खबर पनि बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: सार्वजनिक सुनवाई सम्बन्धी सूचना। यस बिरकोट नगरपालिकाको आर्थिक वर्ष 2082-83 दोस्रो चौमासिकमा सम्पन्न गरेका योजना तथा नियमित सेवा प्रवाहका विषयमा सार्वजनिक सुनवाई कार्यक्रम हुँदैछ। उक्त कार्यक्रममा आम सर्वसाधारणको उपस्थिति समेत जरूरी छ। नगरपालिकाले सम्पन्न गरेका योजना तथा काम कार्यवाहीमा सुझाव दिनु तथा खबरदारी गर्नु हामी सबैको दायित्व हो। त्यसैले निम्न मिति, समय र स्थानमा सरकारवालाहरूको उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ। मिति यही वैशाख 30 गते बुधबार। समय बिहानको 11 बजे। स्थान भिरकोट नगरपालिका 2 सिटी हल स्याङ्जा। आयोजक भिरकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय बैरघारी स्याङ्जा। सहजीकरण छाया क्षेत्र मीडिया प्रणाली वालिङ स्याङ्जा।
0: रेडियो आन्दीखोलाको समाचारमूलक प्रस्तुति आन्दीखोला खबरमा यहाँलाई फेरि स्वागत छ। अब बाँकी खबर। स्याङ्जाको वालिङमा विभिन्न रोगको परीक्षणका लागि 350 जनाको रगत संकलन गरिएको छ। लायन्स क्लब अफ पोखरा सेन्ट्रल टाउन र पोखरा सुपर स्पेशलिस्ट हेल्थ क्लिनिकको आयोजना तथा लायन्स क्लब अफ वालिङ ग्रीन होमको व्यवस्थापनमा किडनी, डायबिटिज र थाइराइडको परीक्षणका लागि नमूना रगत परीक्षण गरिएको हो। आज संकलन गरिएको नमूना रगत पोखरा लगेर परीक्षण गरिनेछ। जेठ 2 गते वालिङमा सञ्चालन गरिने निशुल्क हेल्थ क्याम्पमा विशेषज्ञ चिकित्सकद्वारा वृहत स्वास्थ्य परीक्षण तथा परामर्श सेवा कार्यक्रमका लागि नमूना रगत संकलन गरिएको हो। उक्त क्याम्पमा विशेषज्ञ चिकित्सकद्वारा निशुल्क परीक्षण र परामर्श गरिने लायन्स क्लब अफ वालिङ ग्रीन होमले जनाएको छ। 350 जनाको नमूना रगत संकलन गर्ने कार्यक्रम रहेकोमा तोकिएको भन्दा 50 जना धेरैले रगत संकलन गराएका छन्। परीक्षणका लागि नमूना रगत दिनेहरूमा अधिकांश महिलाहरू रहेका छन्। नमूना रगत संकलन गराइएका मध्ये 223 जना महिला र 127 जना पुरूष रहेका छन् भने परीक्षणका लागि पोखरा पठाइएको लायन्स क्लब अफ वालिङ ग्रीन होमका जोन चेयरपर्सन माधव कणेलले बताउनुभयो। वालिङ स्थित सिटी हलमा गरिएको नमूना रगत संकलन कार्यक्रममा पोखरा सुपर स्पेशलिस्ट हेल्थ क्लिनिकबाट आएका प्राविधिकहरू खटिएका थिए। स्वास्थ्य परीक्षण तथा परामर्श कार्यक्रम जस्तो 2 गते बिहान 9 बजेबाट वालिङ स्थित सिटी हलमा नै गरिने आयोजकले जनाएका छन्।

संघीयकालीन उन्नयनमा आएसँगै एक दशक लामो पछिको यो समयमा पर्वतको फलेवास नगरपालिकाको भवन निर्माण गरिएको छ। जिल्लाको सातवटा स्थानीय तहमध्ये फलेवास नगरपालिका आफ्नै भवन बनाउन छैटौं स्थानीय तह बनेको छ। यसअघि मोदी बिहादे पैयु महाशिला र जलजला गाउँपालिकाले आफ्नै भवन निर्माण गरी कार्यालय सञ्चालन गर्दै आएका छन्। अब कुस्मा नगरपालिकाको भवन निर्माण मात्र बाँकी छ। निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ। नवनिर्मित फलेवास नगरपालिका भवनको नगर प्रमुख गंगाधर तिवारीले उद्घाटन गर्नुभयो। यो भवन कालीगण्डकी प्रदीप जुबली जेवीले 2078 साल भदौ 21 सम्झौता भई निर्माण शुरू गरेको थियो। 9,53,200 रूपियाँमा निर्माण सम्पन्न भएको भवनमा 3 तला र 42 कोठा छन्, जसमा 3 वटा सभाहल सहित खानेपानी विद्युत शौचालय जस्ता सुविधाहरू छन्। त्यस्तै गरी नगरपालिकाका सबै विषयगत शाखा एउटै भवनबाट एकीकृत रूपमा सञ्चालन गर्न थालिएको छ। संघीय सरकारको 50% र नगरपालिकाको 50% लगानीमा भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन गेवालीले बताउनुभयो। रेडियो आधी खोलाको समाचारमूलक प्रस्तुति आधी खोला खबरमा अब अन्त्यमा आधी खोला खबर सक्नु अघि मुख्य खबरका शीर्षकहरू पुनः पटक। सैन्यमा यात्री परीक्षा दिएका मध्ये 2,315 जना विद्यार्थी उत्तीर्ण। सामुदायिक विद्यालयका 5 गरी 11 जना विद्यार्थीले ल्याए चार जीपीए। वालिङ नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा र एसआईबी सम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्न अभिमुखीकरण। आधी खोला खबर सकियो। भोलि बिहान 7 बजे अर्को आधी खोला खबर लिएर आउनेछौ। अहिलेलाई भने प्रविधि कक्षबाट अशोकसँगै म पनि विदा हुन्छु। ज्ञान सूचना मनोरञ्जनको लागि सुन्दै गर्नुहोला रेडियो आधी खोला। नमस्ते।

0: रेडियो आदि खुला 105.4।
1: ओहो अंकल, चिटिक्क परेको घरमा मौरी पो पाल्नु भएछ हैन? यो घर कहाँबाट ल्याउनु भएको?
2: ए नानी, दक्षिण तालिम प्राप्त कालीगढबाट निर्माण गरिएको चोरी खर्क मौरी घर उद्योगबाट ल्याएको हो नि। घर मात्र होइन नानी, मौरी पनि त्यहीबाट ल्याएको हो नि।
1: ए हो र अंकल, अनि यो चोरी खर्क मौरी घर उद्योग चाहिँ कहाँ छ होला?
2: सुन नानी, भिलकोट चोरी खर्कमा छ नि। त्यति मात्र हो र नानी, त्यहाँ त आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्रीहरू उपलब्ध गराइनुका साथै मौरी पाल्नको लागि प्राविधिक ज्ञान सिप पनि पाइँदो रहेछ। म त सबै कुराहरू सिकेर ढुक्क भई गोलाघाट नै ल्याएर आएको छु। घरलाई गहना जस्तो पनि हुने, मह पनि खान पाइने।
1: हजुर, हामी कहाँ दक्षिण कालीगढबाट आधुनिक तरिकाबाट मौरी पालन गरी शुद्ध मह गोलाघाट खाली घर र मौरी पालन सम्बन्धी सम्पूर्ण सामग्री उपलब्ध गराउनका साथै मौरी पाल्नका लागि प्राविधिक ज्ञान सिप र परामर्श दिइन्छ।
3: प्रोप्राइटर रत्न बहादुर गुरुङ, सम्पर्क नम्बर 063-691-0004,
4: सम्पर्क मोबाइल 97484-34484।
5: चोरी घरको मौरी घर उद्योग, भेटकोट नगरपालिका 7 सन्जा।
6: अरे शिव, आज पनि कति नमिठो पकाएको होला। म त बाहिरै गएर खाना खान्छु, यो घरमा त कहिले पनि मिठो खान नपाउने भए।
7: हजुरलाई त भन्दिए भइहाल्यो नि, घरमा पनि समस्या कति हो कति। स्वादिष्ट खाना बनाउन पनि तेल गुणस्तरीय हुनुपर्ने होला नि।
6: भनेको त हो नि, वालिङ 8 बीपी चोकमा रहेको DNY जनरल स्टोर सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योगमा गएर शुद्ध तोरीको तेल लिएर आऊ भनेर।
7: ल ल, म भर्खरै लिन जान्छु है। आजदेखि घरमा नै स्वास्थ्य वर्धक अनि स्वादिष्ट खाना बनाउँछु।
6: हजुर, हामी कहाँ आधुनिक मेसिनद्वारा तयार पारिएको शुद्ध तोरीको तेल, पिना र अर्गानिक गहुँको आटा तथा कोदोको पिठो पाइनुका साथै सुपथ मूल्यमा कुटानी पिसानी पनि गरिन्छ। साथै गाउँघरमा नै उत्पादन गरिएको लोकल चामल पनि उपलब्ध छ।
7: प्रोप्राइटर बालकृष्ण सुवेदी र गीता सुवेदी, DNY जनरल स्टोर, सुवेदी तेल एन्ड कुटानी पिसानी उद्योग, वालिङ 8 बीपी चोक।
6: मोबाइल नम्बर 9856054313 र 9841443432।
7: मूल्य होइन, स्वास्थ्य रोजौं।
8: हेलो भाइ, तिमी पोखरा नै छौ नि है? मैले यहाँ व्यापार सुरु गर्न थालेको, राम्रो फ्लेक्स प्रिन्ट गर्नु थियो, बनाएर पठाइदिन्छौ र?
9: यहाँ दिदी पनि त्यही वालिङमै आकर्षक फ्लेक्स प्रिन्ट, डोरीमी प्रिन्ट भएको आईडी कार्ड, कप प्रिन्ट, लाइट बोर्डहरू सबै बनाउँछन्, त्यही बनाउनु न।
8: हो र, यही बन्ने भए त सजिलो भयो नि, बरु कहाँ बन्छ?
9: वालिङ 8 केदारनाथ मार्गमा रहेको ग्लोबल मल्टी प्रिन्ट सेन्टरमा बन्छ नि।
8: हजुर, हामी कहाँ डोरीमै प्रिन्ट भएको आकर्षक आईडी कार्ड, कप प्रिन्ट, टी सर्ट प्रिन्ट, सपिङ ब्याग प्रिन्ट, क्यालेन्डर, निमन्त्रणा कार्ड, भिजिटिङ कार्ड, फ्लेक्स प्रिन्ट, लाइट बोर्ड, प्रमाण पत्र, विवाह कार्ड सफाई, बिल, किताब सफाई, डिजिटल छाप तथा DTF प्रिन्ट लगायतका कामहरू छिटो सरितो र सुपथ मूल्यमा गरिन्छ।
6: यहाँ प्रिन्ट सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै गिफ्ट आइटमहरू पनि उपलब्ध छन्।
8: ग्लोबल मल्टी प्रिन्ट सेन्टर, वालिङ 8 केदारनाथ मार्ग, प्रोप्राइटर बलराम चौधरी।
6: मोबाइल नम्बर 9865019076, 9861790076 र 9917162823।
7: होइन, के भयो, किन बन्द भएको गाडी?
6: ब्याट्री फेरेको 10 दिन पनि भएको छैन, कति छिटो बिग्रिएको, बन्द भएको भइसक।
7: कुन ब्याट्री फेरेको हो र यति छिटो बिग्रिएको?
6: बजारमा पाइने ब्याट्री हालेको हो तर टिकेन।
7: अनि जस्तो सुकै ब्याट्री राखेपछि बिग्रिँदैन त? वालिङ 8 जैसी पदेरामा छ नि कामना इलेक्ट्रिकल, हो त्यहाँ पाइन्छ एक्साइड ब्याट्री, लामो समय टिक्ने र भर पर्दो पनि हुने। त्यही गएर एक्साइड ब्याट्री राखिहाल्नु त।
6: हुन्छ, म त्यही जान्छु, गएर फेरिहाल्छु।
10: एक्साइड ब्याट्रीको आधिकारिक डिलर कामना इलेक्ट्रिकल। एक्साइड ब्याट्रीमा 2-5 वर्षसम्मको वारेन्टी पनि रहेको छ।
7: विगत 26 वर्षदेखि हजुरहरूको सेवा र सुविधामा समर्पित हुँदै आइरहेको पुरानो पसल कामना इलेक्ट्रिकल।
10: हामी कहाँ एक्साइड ब्याट्री, इन्भर्टर, सोलर, कुलर, मोटर, सिम्नी, गिजर, हिटर, एनएस तार, आरओ फिल्टर, साथै घर, अफिस, उद्योगको लागि आवश्यक विद्युतीय सामानहरूको बिक्री वितरण गर्नुका साथै मर्मत गर्ने एकमात्र भर पर्दो पसल कामना इलेक्ट्रिकल, वालिङ 8 जैसे भन्देरा। प्रोप्राइटर दया प्रसाद रेग्मी राजु र रा, सावित्री अर्याल रेग्मी।
7: फोन नम्बर 063-441-502, मोबाइल 9856-40502 र 9860-51401।
11: नाक छोडी कान, कान छोडी नाक, बिमारले नि कहिले नछोड्ने भयो।
12: हैन ए दाई, बिमारले फेरि च्यापेको क्या हो, गुनगुनाइरहनु भएको छ त।
11: बिमार कहिले निको होला र खै, सधैँको यस्तै, एक एक थोक बिमारले च्यापेको च्यापै छ त नि नानी।
12: नातिनुस् न दाई, वालिङ आठ मिर्दी खरिपुटमा जानु त चेक जाँच गर्न, लुनिबा फार्मेसी छ, त्यहाँ त एमबीबीएस एमडी डाक्टर पीके सिंहद्वारा 24 घण्टा बिरामीहरूको स्वास्थ्य चेक जाँच गरिन्छ नि, अनि काठमाडौँ तथा पोखरामा लामो अनुभव सँगालेका विशेषज्ञहरू पनि आउँछन्।
11: यहाँ उपलब्ध विशेषज्ञ सेवाहरू
12: जनरल मेडिसिन, फिजिसियन, मुटु रोग, मृगौला रोग, मस्तिष्क तथा स्नायु रोग, दम, छाती तथा पोक्ष रोग, हाड जोड्नी तथा नसा रोगका साथै स्त्री तथा प्रसूति रोग सम्बन्धी सम्पूर्ण समस्याहरूको उपचार गरिन्छ।
11: सम्पर्क लुनिवा फार्मेसी, वालिङ आठ मिर्दी खरिबोट, मोबाइल 9856085667।
13: आमाले जति बेला नि सन्चो भएन भन्नु भएको छ, खास के समस्या भएछ? म अस्पताल लगेर ल्याउँछु है।
14: हजुरलाई मैले नि त्यही भन्न खोजेकी थिएँ, रातभरि सुत्नु भएको छैन, बरु कहाँ लैजानुहुन्छ?
13: वालिङ छ मिर्दीको तल्लो चोकमा टोलको नजिकै मिर्दी क्लिनिक छ, त्यही लैजान्छु।
12: हजुर, विगत केही समयदेखि वालिङको मिर्दीमा रहेर सेवा दिँदै आइरहेको यस मिर्दी क्लिनिकका अन्य निम्न सेवाहरू।
13: हामी कहाँ 24 घण्टा डाक्टर सहितको इमर्जेन्सी सेवा,
12: हरेक दिन अनुभवी एमबीबीएस डाक्टरहरूद्वारा बिरामी चेक जाँच तथा परामर्श सेवा,
13: आधुनिक ल्याब प्रयोगशालामा रगत, दिशा, पिसाब, खकार, वीर्य, सुगर र कोलेस्ट्रोल परीक्षण सेवा,
12: मुटुको जाँच, ईसीजी सेवा,
13: भाँचिएको हड्डी प्लास्टर सेवा,
12: डिजिटल एक्सरे सेवा,
13: चिरफार गर्ने,
12: थाइराइड जाँच,
13: पेट तथा गर्भवती महिलाको भिडियो एक्सरे सेवा,
12: सर्वसुलभ फार्मेसी सेवा।
13: सम्पर्क स्थान मिर्दी क्लिनिक, वालिङ नगरपालिका 6 मिर्दी, तल्लो चोक पुलको नजिकै।
12: फोन नम्बर 0364-41087, मोबाइल 9849-6174-7140।
11: स्कुल तथा अफिसका ड्रेसहरू किनेर बनाउनु पर्ने अनि अन्य कपडाहरू पनि चाहिएको थियो, भागादौड गर्नु पनि समय छैन, सबै सामान एकै ठाउँमा पाउने भए सजिलो हुने।
12: त्यति कुरामा नि यति धेरै तनाव, भर्खरै जानुस् त वालिङ आठ नयाँ बजारको पोसाक बगैँचामा, सबै सामान त्यही पाइन्छ।
11: हजुर, सम्पूर्ण विद्यालय र क्याम्पसका ड्रेसहरू, सरकारी कर्मचारीका ड्रेसहरू, संघ संस्था सहकारीका ड्रेसहरू, रेडिमेड बेहुलाका दौरा सुरुवाल, रेडिमेड कोट प्यान्ट, झोला, जुत्ताहरू पाउनुका साथै सम्पूर्ण तयारी तथा काँचो कपडाहरू तथा अर्डर बमोजिमका कपडाहरू तयार गर्नुका साथै सम्पूर्ण सेवाका लागि हामीलाई सम्झनुहोस्।
12: पोसाक बगैँचा, वालिङ आठ नयाँ बजार, प्रोप्राइटर प्रकाश अरियाल, मोबाइल 9856-30829।
15: ए दिदी, पक्नुस् त भनेको होइन, हतार हतार गर्दै कता हो र?
16: घर बनाएन त सकियो, अब डेकोरेसनको लागि फर्निचरका सामानहरू किन्न भनेर बजार जान आँटे कि नि बहिनी।
15: फर्निचरको सामान अरे दिदी, त्यस्तो हो भने वालिङ एक रामबाजसम्म रहेको सफल फर्निचरमा जानु न, त्यहाँको फर्निचरका सामानले साँच्चै घर सुन्दर बन्नेछ।
16: ए साँच्चै हो र? ल ल, त्यसो भए त म त्यही गइहाले।
12: हाम्रा सेवाहरू, फर्निचर तथा फर्निसिङका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइनुका साथै अर्डर अनुसार घर तथा अफिसियल सामानहरू तयार पारिन्छ। नोट, बैरघारी प्रगति टोल, मुल्का चौतारी तथा नगरपालिका रोडबाट जैसी पदेरा सरेको जानकारी गराउँदछौ। सफल फर्निचर उद्योग, भिरकोट छ सुन्दर बजार, वालिङ एक रामबासा, सोरुम भिरकोट एक बैरघारी मेन रोड, वालिङ आठ जैसी पदेरा, मोबाइल 9856-39988 र 9856-55988।
17: स्टडी एन्ड वर्क इन जापान।
18: अब वालिङ जानु पर्दैन, साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट खुल्यो यही रामबाच्छा बजारमै।
17: के तपाईँ अध्ययन गर्न तथा कामदार भिसामा जापान जाने सोचमा हुनुहुन्छ?
18: यदि हुनुहुन्छ भने आजै हामीसँग परामर्श लिएर हाम्रो भाषा कक्षामा जोडिनुहोस् र जापान जाने तयारी सुरु गर्नुहोस्।
17: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा।
18: किन साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट रामबाच्छा नै रोज्ने त?
17: विद्यार्थी भिसाका लागि कक्षा 12 पास भएकाले सजिलै आवेदन गर्न सकिने।
18: वर्किङ भिसाका लागि कक्षा 8 पास भएकोले पनि आवेदन दिन सकिने।
17: पार्ट टाइम तथा ओभर टाइम काम पाउने सम्भावना हुन्छ।
18: हाम्रा विशेषता,
17: निशुल्क भर्ना कक्षाहरू तथा शैक्षिक परामर्श,
18: 15 वर्ष भन्दा बढी अनुभव भएका दक्ष शिक्षकद्वारा अध्यापन गराइने,
17: जेएलपीटी, न्याट तथा जे एफटी टेस्ट र इन्टरभ्यू तयारी कक्षा।
18: एसएसडब्ल्यू भिसाका लागि जेएफटी बेसिक A2 लेभलको भाषा अध्ययन गराइने।
17: स्टुडेन्ट भिसाको लागि टोकियोका ए ग्रेड कलेजहरूमा भिसा प्रोसेसिङ।
18: डिपेन्डेन्ट भिसाका लागि विशेष कन्भर्सेसन क्लासेस।
17: थप सुविधा, सरल डकुमेन्टेसन प्रक्रिया।
18: न्यून जीपीए तथा ग्याप भएका विद्यार्थीहरूले पनि आवेदन गर्न सक्ने सुविधा रहेको। ठेगाना: साकुरा जापानिज ल्याङ्ग्वेज इन्स्टिच्युट, वालिङ एक रामबाच्छा बजार रामबाच्छा चोकदेखि पोखरा फाइनान्सबाट करिब 200 मिटर तल सिद्धार्थ राजमार्गमा अवस्थित।
17: सिट सीमित भएकोले आजै फोन मार्फत आफ्नो नाम दर्ता गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
18: सम्पर्क नम्बर 97612-93037 र 97434-00289।
19: सधैँ सामान्य कपडा लगाएर हिँड्ने मान्छे आज त राम्रोको प्यान्ट लगाएर हिँडेका छौ त, यति राम्रोको प्यान्ट कहाँ सिलायो तिमीले?
20: दिमाग हुनुपर्छ दिमाग, कपडा जस्तो कुरा सधैँ सिलाइँदैन, परेको बेलामा मात्र सिलाइन्छ, त्यसैले राम्रो कपडा सिलाउने टेलरिङ छनौट गर्नुपर्छ। मेरो छनौट चाहिँ एङ्गवालिङमा रहेको स्टाइल सर्टिङ सुटिङ टेलरिङ हो।
19: हामी कहाँ दौरा सुरुवाल, आधुनिक डिजाइनका कोट प्यान्ट, स्कूल कलेज तथा सम्पूर्ण अफिसियल कपडाहरू दक्ष कारिगरबाट तयार गरिन्छ। साथै इमर्जेन्सी कपडा र रेडीमेड कोट प्यान्ट पनि उपलब्ध छ।
20: प्रोप्राइटर बीपी चोकको रामुदाई, स्टाइल सर्टिङ सुटिङ टेलरिङ सेन्टर, वालिङ 8 मोड, गरिमा ब्याङ्कको ओह्रालोमा।
19: मोबाइल 98135-56496।
21: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लगी हुन्थ्यो नि रोगैले, औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
22: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
21: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुनाव भएको छैन, अब त जान्नमा कहीँ पनि।
22: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
21: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
22: त्यहाँ त रगत, दिसा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
21: त्यहाँ महिला सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रह प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
23: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुठ रोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
18: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063-44594।
24: होइन बहिनी, बाबु किन यसरी रोइरहेको छ?
21: हेर्नुहोस् न दिदी, उपचारको लागि कहाँ कहाँ पुर्याइयो, निको नै भएको छैन।
24: ए बहिनी, एकपटक वालिङ हस्पिटलमा जानुहोस् त, त्यहाँ त हरेक दिन बाल रोग विशेषज्ञ डाक्टर विनोद गैरेले बाल बालिकाको स्वास्थ्य परीक्षण गर्दै आइरहनु भएको छ नि।
21: हजुर, वालिङ हस्पिटलमा बाल रोग विशेषज्ञ सेवा थपिएको छ। साथै हामी कहाँ 24 घण्टा चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरी उपचार प्रदान गरिन्छ। यस्तै यस हस्पिटलमा स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अञ्जु अर्यालद्वारा हरेक दिन महिलाहरूको स्वास्थ्य स्थिति चेक जाँच पनि गरी परामर्श सेवा दिइन्छ।
25: यदि महिलाहरूमा बारम्बार गर्भ फेर जाने, तल्लो पेट दुख्ने, पिसाब पोल्ने, ढाड कम्मर दुख्ने, सेतो पानी बग्ने, चिलाउने, आङ खस्ने जस्ता समस्याहरू भएमा पनि सम्पर्क राखी उपचार तथा परामर्श सेवा लिनुहोला।
21: सम्पर्क स्थान वालिङ हस्पिटल प्राली, वालिङ 9 भकुण्डे ठाडो लाइन, फोन नम्बर 063-412-133।
26: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा 7 बजेको छ।
18: यस समयको साथमा जितु सुनचाँदी पसल, वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ, विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
26: सुन्दै हुनुहुन्छ रेडियो आदिखोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदिखोला 105.4
1: आदरणीय श्रोताबिन नमस्कार। कार्यक्रम स्मार्ट वालिङको आजको यो नयाँ श्रृंखलामा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। म कला राणा। कार्यक्रम स्मार्ट वालिङ यहाँहरूले रेडियो आन्डी खुला 105.4 मेगाहर्जमा, त्यसै गरी हाम्रो वेबसाइट www.radioandikhula.org मा, हाम्रो पात्रो एपमा पनि रेडियो आन्डी खुला सर्च गर्नुभयो भने त्यहाँ पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम स्मार्ट वालिङमा रहेर विशेष गरी हामीले वालिङ नगरपालिकाका विभिन्न गतिविधिहरूलाई हामीले प्रसारण गर्दै आइरहेका छौं। उडागत रूपमा भइरहेका सेवा प्रवाह र वालिङ नगरपालिकाको शाखागत रूपमा भइरहेका सेवा प्रवाहका विषयमा हामीले कुराकानी गर्दै आइरहेका छौं र आजको यो श्रृंखलामा हामी उडागत तहमा प्रवेश गर्दैछौ। विशेष गरी उडान नम्बर 13 भइरहेका विभिन्न विकास निर्माण कार्यका गतिविधिहरू र आगामी योजनाहरू के छन् यो विषयमा केन्द्रित रहेर हामीले उडान नम्बर 13 वडाध्यक्ष नमलाल डुम्रेसँग कुराकानी गर्दैछौ। सर्वप्रथम म उहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा। स्वागत छ यहाँलाई कार्यक्रममा।
2: धन्यवाद कलाजी, यो कार्यक्रम बोलाउनुभयो त्यसको लागि यहाँलाई चाहिँ विशेष धन्यवाद दिन चाहन्छु।
1: अनि आराम हुनुहुन्छ?
2: ठिक छ हजुरलाई?
1: म पनि ठिक छु। अनि यहाँको व्यस्तता आजभोलि के भएको छ?
2: व्यस्तता त अब जनप्रतिनिधि भइसकेपछि बिहानदेखि साँझसम्म चाहिँ जनताकै काममा व्यस्त भइहालिन्छ। अनि जनप्रतिनिधिको अलावा हामी चाहिँ एउटा व्यक्तिगत लाइफ पनि छ, आफ्ना केही व्यवसाय पनि छन्, त्यसमा पनि व्यस्त हुने नै भइयो। तर अहिले साँच्चै के भन्दा चाहिँ जनप्रतिनिधि वडाध्यक्ष चाहिँ बिहानदेखि बेलुकीसम्म चाहिँ नर्मल्ली सामाजिक काममा नै व्यस्त छ।
1: अनि ठ्याक्क अब 10 देखि 5 भन्ने कुरा हुँदैन, जहिले पनि नागरिकको सेवामा हर वक्त यहाँहरू सामेल भइरहनु भएको छ।
2: हामी 24 आवर, यो कहिलेकाहीँ खाली हुन्छ, केही काम नगरी बस्नुपर्ने पनि अवस्था आउँछ, तर कहिलेकाहीँ 10 to 5 भन्ने हुँदैन। हामीलाई राति 11 बजे कुनै गाउँमा समस्या पर्यो अथवा चाहिँ कोही बिरामी भयो, केही भयो भने पनि अध्यक्ष के गर्ने होला भनेर फोन आउँछ, त्यसमा पनि लाग्नु परिहाल्यो भनेपछि हामी 24 आवर चाहिँ लाग्नुपर्ने हुन्छ।
1: अब यहाँ जनप्रतिनिधिको रूपमा निर्वाचित हुनुभएको पनि अब 4 वर्ष पूरा हुन लागिसक्यो। खासमा यो साधारण व्यक्ति अथवा एउटा सामाजिक एउटा राजनैतिक व्यक्ति र एउटा जनप्रतिनिधि भइसके पछाडिको फरक चाहिँ के हुने रहेछ? यस अगाडि यहाँ पनि एउटा सामाजिक व्यक्तित्वको रूपमै समाजमै हुनुहुन्थ्यो, तथापि जनप्रतिनिधिको रूपमा निर्वाचित भइसके पछाडि अलिकति जिम्मेवारी थप भएको, अलिकति केही चुनौतीहरू देखिएको लाग्छ कि लाग्दैन?
2: फरक छ मैडम कला बहिनी, के छ भने यसमा जनप्रतिनिधि हुनभन्दा पहिला जुन सामाजिक व्यक्ति मात्रै रहँदा थोरै कामहरू गरे हुन्थ्यो, आफूसँग चाहिँ त्यो जिम्मेवारी चाहिँ हुन्थेन। तर जब जनप्रतिनिधि भइसकेपछि एउटा समग्र वार्डको अभिभावक भन्नु पर्यो हामीले आफूलाई, त्यो जनताले हामीलाई अभिभावक मानिरहँदा अभिभावकले आफ्नो परिवारलाई आफ्नो बालबच्चालाई कतिसम्म हेरचाह गर्न सक्छ त्यो विषयमा चाहिँ केन्द्रित हुनुपर्नेछ। र जनप्रतिनिधि भइसकेपछि आम जनताका चाहिँ धेरै अपेक्षाहरू छन्। हामी जस्तो चाहिँ ग्रामीण भेगका चाहिँ पालिकामा हामी पालिका त हुँ तर पर्याप्त चाहिँ बजेट छैन, जनताका आकांक्षाहरू बढ़ी छन्, त्यो पूरा गर्नका लागि चाहिँ दिनरात चाहिँ सोच्न पर्ने, चिन्तन गर्नुपर्ने, चाहिँ भेटघाट गर्नुपर्ने धेरैजनाहरूसँग, अनि केही थोरै भयो भने बजेट ल्याउन सकिन्छ कि भनेर चाहिँ एउटा सोच योजना बनाएर चाहिँ अघि बढ्न पर्ने, त्यो हुँदा जनप्रतिनिधि हुन र नहुनमा चाहिँ जनप्रतिनिधि भइसकेपछि धेरै जिम्मेवार भएर काम गर्नुपर्ने आवश्यकता हुन्छ, त्यो चाहिँ धेरै फरक छ।
1: मैले थोरै यो नागरिकको विषयमा कुरा गरिरहँदा यहाँ चाहिँ एउटा निश्चित पार्टीबाट निर्वाचित भएर जानुभएको वडाध्यक्षजी हुनुहुन्छ, कहिलेकाहीँ चाहिँ हामीले कता कहीँ कतै गुनासोहरू जनप्रतिनिधिले आफूलाई भोट हालेका र आफ्ना कार्यकर्ताहरूका योजनाहरूलाई अलिकति बढ़ी प्राथमिकतामा राख्ने तर अपोजिट पार्टीका कार्यकर्ताहरू अथवा अपोजिट पार्टीका मतदाताहरूलाई अलिकति उपेक्षा गरेको भन्ने कुरा पनि सुन्नमा आउँछौ, यो चाहिँ वास्तवमा के हो?
2: त्यस्तो चाहिँ होला, कता कति चाहिँ नहोलान् भन्न सकिँदैन, छ होला। तर चाहिँ मेरो हकमा भन्नुपर्दा मैले मसँग जुन प्रतिस्पर्धा गर्नुभयो उहाँ पनि त्यहाँको चाहिँ नागरिक हो। इभन भोटर त भोटर, भोटरले कहाँ भोट हाल्यो, के हाल्यो, कसले कहाँ हाल्यो भन्ने कुरा चाहिँ थाहा हुँदैन। पार्टीमा चाहिँ पार्टीको लिगेसी बोकेर हिँडेका केही आम कार्यकर्ताहरू हुनुहुन्छ, तर उहाँहरूका चाहिँ सबै कुराहरू 100% ठिक हुँदैनन्। कतिपय कुरा उहाँहरूका चाहिँ निजी कुराहरू पनि आउँछन्, निजी स्वार्थका लागि पनि हामीसँग चाहिँ बोडी जोडिने कार्यहरू हुन्छन्, त्यसलाई बुझ्न सकिएन भने आम पब्लिकको चाहिँ भावना लाई जित्न सकिँदैन। त्यो हुँदा हामी अभिभावक हो, अभिभावकको नाताले जब निर्वाचित भइसकेपछि हामी नितान्त पार्टीको लेभलबाट माथि उठेर एउटा अभिभावकको भूमिका खेल्नुपर्छ र त्यही किसिमबाट लागेको छु भन्ने लाग्छ। त्यो आम जनताले बुझ्ने कुरा, मैले भनेर भन्ने कुरा भएन। आम जनताले चाहिँ पक्कै पनि वालिङ 13 अध्यक्ष नमलाल डुम्रेले पार्टीगत रूपमा गएर काम गर्छ भनेर भन्छ जस्तो चाहिँ लाग्दैन मलाई।
1: अब हामी थोरै यो उडा तहमा प्रवेश गरौं। हामी चालू आर्थिक वर्षको यो ज्येष्ठ महिनाको महिनामा प्रवेश पनि गर्दैछौं। यो चालू आर्थिक वर्षको हालसम्म आइपुग्दा उडामा कति प्रतिशत कार्यहरू योजनाहरू सम्पन्न भयो?
2: हामी करिब करिब 85% चाहिँ योजनाहरू चाहिँ सम्पन्न भएको छन्। दुईटा योजना चाहिँ सञ्चालन भएको छैन, साना योजनाहरू छन्, 2-3 लाखको योजना। ती कामहरू अब तत्कालै शुरू हुँदैछन्, नत्र तपाईँको 85% चाहिँ लभलभ काम सम्पन्न भएको छ। भुक्तानी त कम भएको छ, तर आम जनताले जुन काम सकिसकेर अन्तिम चरणमा आएर काम सकिन चाहिँ 2%, 3%, 5% रहेका योजनाहरू गर्दाखेरि चाहिँ लभलभ वालिङ 13 को 85% योजनाहरू चाहिँ सम्पन्न भएको छ।
1: हामी चालू आर्थिक वर्षको अन्तिममा आइपुग्दाखेरि कति पर्सेन्ट खर्च हुन्छ हाम्रो बजेट चाहिँ?
2: हाम्रो टोटल खर्च हुन्छ
1: 100%। यहाँको यो कार्यकाल पनि 4 वर्ष पुग्ने लागि 2-4 दिन बाँकी छ। खासमा यो हजुरको कार्यकालमा मैले यस्तो खालको काम गरे भनेर केही स्मरण योग्य कार्यहरू चाहिँ के छन्?
2: मैले ठ्याक्कै तपाईँलाई भन्नुपर्दा 2-3 कुरा त मैले जुन गर्न चाहेको कुरा चाहिँ गर्न सकिरहेको छैन। खानेपानी मैले एक घर एक धारा चाहिँ खानेपानी जसरी पनि टुङ्ग्याउँछु भन्ने थियो। अहिले पनि 3-4 योजनाहरू चाहिँ रनिङमा छन्, ती करोडौंका योजनाहरू छन्। प्रदेश सरकारले चाहिँ वर्षको 5 लाख 10 लाख मात्रै चाहिँ विनियोजन गर्ने, र त्यो हुँदा अझै यही पाराले गयो भने अझ 4-5 वर्ष चाहिँ नटुङ्गिने छन्। त्यो चाहिँ मैले आफूले चाहेको कुरा गर्न सकेको छैन। र अर्को कुरा, हाम्रो त वालिङ 13 भनेको चाहिँ ग्रामीण भेग पनि हो। एउटा गाउँबाट अर्को गाउँमा जान कमसेकम 15-20 मिनट 30 मिनट लाग्छ, र प्रत्येक गाउँमा चाहिँ साना मिलहरू राख्ने र त्यहाँको चाहिँ कुटानी पिसानीमा कमसेकम बोरा बोकेर चाहिँ तलमाथि दौडिन बढी नपरोस् चाहिँ त्यहीँ गराउन सकिन्छ, त्यहीँ गराउँछु भन्ने मैले एउटा संकल्प चाहिँ गरेको थिएँ। त्यो पनि सम्पन्न गर्न सकेको छैन। त्यो कारण चाहिँ बीपीसीको कारण चाहिँ त्यो गर्न सकेको छैन। हामीसँग 3 फेस लाइन ठाउँ ठाउँमा चाहिँ पुर्याउन नसकेका कारण बीपीसीले चाहिँ पर्याप्त पोलियोहरू नदिने अनि तारको व्यवस्थापन नगर्ने गर्दाखेरि त्यो कामलाई चाहिँ सम्पन्न गर्न सकेको छैन। त्यो ठूलो कुरा थिएन, सानो कुरा थियो। मेसिन किन्ने कुरा चाहिँ ठूलो थिएन। हामी म ज्ञान केन्द्रसँग पशुविज्ञान केन्द्रहरूसँग जोडिएर इभन वडाकै बजेट खर्च नगरिकन चाहिँ जिल्ला ज्ञान केन्द्रसँग जोडिएर त्यसलाई चाहिँ कम्प्लिट गर्ने चाहिँ योजनामा चाहिँ गथे, तर त्यसलाई चाहिँ बिजुली कार्ड चाहिँ सम्पन्न गर्न सकेको छैन। र मेरो कार्यकालमा तपाईँले जुन प्रश्न गर्नुभयो चाहिँ साँच्चीकै सम्झन योग्य कार्यक्रम भनेका मेरा 2-3 कार्यक्रमहरू चाहिँ छन्। म 1-1.5 वर्षदेखिबाट रोकिएको एउटा खानेपानी जुन बिजुली व्यवस्थापन गर्न नसक्दा पोल तान्न नसक्दा चाहिँ रोकिएको थियो, त्यो म आफूले केही रुडली व्यवहार गरेर पनि एकदमै कठोर निर्णय भन्छ नि त्यो गरेर पनि त्यसलाई चाहिँ सम्पन्न गरेर यो बदिभन्जिङ झलुङ्गेको केही भागको चाहिँ खानेपानी खानु भएको छ। त्यो मैले आफूले चाहिँ सम्झन योग्य हो। र झलुङ्गे बजार थानपाटा बजारमा चाहिँ बिजुली पोल गाड्न नदिएर रोडका छेउमा पनि पोल गाड्न नदिएर चाहिँ कयौं वर्षदेखि चाहिँ पोलहरू त्यत्तिकै फ्याँकिएको अवस्था थियो, त्यसलाई सम्पन्न गरे। त्यो पनि मैले चाहिँ गरेको गर्व गर्न गर्छु मैले त्यसमा चाहिँ म आफू गरेकोमा। र कृषिको क्षेत्रमा मैले तपाईँलाई जियो त्यही भन्न पर्दा कृषिको क्षेत्रमा केही काम गरेको छु, देखिने योग्य चाहिँ काम छन्। एउटा साबिक पेलाकोट 5 को पाखापानी भन्ने ठाउँ छ, त्यहाँ चाहिँ जम्मा 14 घर परिवार हुनुहुन्छ। अत्यन्त पाखो भिरालो डाँडा, त्यहाँ चाहिँ मसानो हुँदाखेरि चाहिँ सुन्तला बेर्न चाहिँ हामी सुन्तला खान पर्यो भने त्यहाँ जान्थ्यौं। 5-7 बोटहरू सुन्तला थिए र अहिलेसम्म ती सुन्तलाको बोट इभनमा आज 45 वर्ष पुगिसक्यो, अहिलेसम्म ती बोटहरू छन्। भनेपछि त्यहाँ पक्कै पनि सुन्तला हुन्छ, यो माटो परीक्षण पनि गर्न पर्दैन भन्ने किसिमबाट मैले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनासँग जोडिएर त्यो भेगमा 6,000 सुन्तला चाहिँ को बगैंचा बनाएको छु। त्यहाँका आम जनतालाई कन्भिन्स गरेर उहाँहरूले मान्नु भएको थिएन। इभन त्यहाँ अहिले जानुभयो भने तपाईँ घरको काखैमा साँदैमा के भन्छ कोरी भन्छ हाम्रो चाहिँ गाउँको भाषामा, कोरीमा भाँडा मान्ने त्यो जुठेल्नोमा को नजिक पनि सुन्तलाहरू चाहिँ त्यहाँ लगाउनु भएको छ। त्यसमा चाहिँ म उहाँहरूलाई चाहिँ कन्भिन्स गर्न सके र उहाँहरूले लगाउनु भएको छ। अबको 2-3 वर्षमा त्यो तपाईँले यो सिद्धार्थ हाइवे हिँड्दै गर्दा त्यो चिउरीको भीड़बाट हेर्नुभयो भने पारिपट्टि पक्कै पनि पहेँलो सुन्तलाको बगैँचा देख्नुहुन्छ। त्यो एउटा चाहिँ मेरो अत्यन्तै स्मरण योग्य काम हो। भने अर्को पाठखोला र पिपलटारी भन्छ, जुन पिपल छाप भन्छ, पिपल छाप एरियामा जुन 12 विषयको खेत भन्ने ठाउँमा चाहिँ दुईटा समूह बनाएर त्यहाँ चाहिँ आलु खेती र अहिले चाहिँ अन्य चाहिँ तरकारी बालीमा पनि अग्रसर हुँदैनन्छ। अहिलेसम्म बढी त आलुमा चाहिँ उहाँहरूले चाहिँ निरन्तर काम गरिरहनु भएको छ। आलु अहिले करिब करिब 2.5 करोड 3 करोडको चाहिँ आलु उत्पादन गर्नुभएको छ त्यहाँको कृषक समूहले। त्यो चाहिँ मैले ल्याएको एउटा पहल जुन उहाँहरूसँग बसेर आर्थिक इन्कम नहुँदासम्म चाहिँ डेभलप हुँदैन। पहिला पारिवारिक रूपमा नै एउटा व्यक्ति व्यक्ति चाहिँ डेभलप हुनुपर्छ, परिवार डेभलप हुनुपर्छ, परिवारको आर्थिक समृद्धि हुनुपर्छ, अनि मात्रै समाज परिवर्तन हुन्छ भन्ने उद्देश्यले उहाँहरूलाई कन्भिन्स गरेर उहाँहरूलाई तालिम दिएर उहाँहरूलाई आइपीएम क्लासहरू चलाएर अहिले त्यहाँसम्म ल्याएको छु। उहाँहरू आफै सक्रिय हुनुहुन्छ, अहिले मलाई खोज्नुहुन्न। उहाँहरू चाहिँ केही पर्यो सिफारिस चाहियो भने अध्यक्ष लौ न यसो गरिदिनु पर्यो भन्नुहुन्छ। आफै चाहिँ ज्ञान केन्द्रसम्म पुग्ने, प्रधानमन्त्री कृषि आधारको परियोजनामा पुग्ने, अनि वार्डमा केही चाहिए चाहिँ वार्डमा आउनुहोस् भन्ने गरेर उहाँहरूले आफै चाहिँ सक्रिय भएर काम गर्नुभएको छ। यी दुई तीनटा कुरा चाहिँ अत्यन्तै मेरो चाहिँ सम्झना योग्य छ। र अरू दुईटा काम चाहिँ मैले जुन सिखेर कुसुन्ने भन्ने चाहिँ पाठोला भन्दा माथि चाहिँ एउटा ग्रामीण बस्ती दलित बस्ती त्यहाँ सुन्तलाको चाहिँ पकेट क्षेत्रका रूपमा चाहिँ डेभलप गर्दैछु। त्यहाँ बाटो हिँड्न पनि तपाईँ जानुभयो भने पनि सायद चाहिँ त्यति हिँड्न सक्नुहुन्थेन, त्यो किसिमको थियो। त्यहाँ चाहिँ अहिले कमसेकम केही सहज सिँढीहरू बनाएर कमसेकम घर घरमा जाने बाटोहरू चाहिँ बनाएर त्यसलाई पनि एउटा कृषिसँग पनि सुन्तलासँग पनि फलफूलसँग पनि जोड्ने र त्यसरी गर्ने काम भएको छ। अन्य बाख्रादेखि चाहिँ पशुपालनमा त अलिअलि काम भएको छ, त्यो उपेक्षित काम चाहिँ मैले चाहे अनुसारको चाहिँ भएको छैन। यिनै हो
1: जस्तो हाम्रो वडा नम्बर 13 यहाँले भने जस्तै भौगोलिक रूपमा बजारसँगै यो ग्रामीण भेग पनि छ। यो ग्रामीण भेगमा खासमा कस्तो खालका विकासका योजना जस्तो सड़क अनि खाने पानी बाहेक अन्य पूर्वाधारहरू पनि माग हुन्छ कि के छ?
2: हुन्छ, माग हुन्छ। सबैभन्दा बढी हुने त सड़ककै हो, सड़ककै माग हुन्छ। अनि त्यसपछि तपाईँको यो जुन कृषिमा उहाँहरूको चाहिँ माग हुनुपर्ने हो त्यो त्यति चाहिँ देखिँदैन। उहाँहरूलाई चाहिँ कृषिसँग मैले जोड्न, मैले खासमा चाहिँ कहीँ कफी को बगैँचा बनाउने, कतै कागतीको बनाउने, कतै अमिलो, कतै सुन्तला, कतै अन्य कुराहरू यसरी चाहिँ गराउने गरी चाहिँ जानुपर्छ भनेर चाहिँ लागिरहेको छु। तर ग्रामीण भेगको समस्या भनेको आमा बुवा मात्रै हुनुहुन्छ, 2-4 जना आमा बुवा हुनुहुन्छ, छोराछोरीहरू बाहिर छ, उहाँहरूले चाहिँ काम गर्न सक्ने कन्डिसन छैन। त्यो हुँदा उहाँहरूलाई चाहिँ आर्थिक रूपमा चाहिँ जोड्न र उहाँहरूसँग चाहिँ जोडिएर काम गर्न चाहिँ अलिकति अप्ठ्यारो अवस्था चाहिँ हो। र अहिले पनि बढी माग भनेको चाहिँ सड़ककै हुन्छ र ग्रामीण भेगमा अहिले सड़कभन्दा पनि गाउँमा चाहिँ वृद्ध बुवा आमाहरू भएको हुँदा कमसेकम एम्बुलेन्स चाहिँ घर घर जान सक्यो भने अरू केही नभए पनि बिरामी भएको बेलामा उनीहरूका चाहिँ छोरा बुहारी नाति नातिना यहाँ नहुँदा पनि एउटा एम्बुलेन्स ड्राइभरलाई चाहिँ फोन गरेर बोलाएर अस्पतालसम्म पुग्न सजिलो हुन्छ भन्ने उद्देश्यले एम्बुलेन्सहरू हिँडाल्ने गरी भित्री बाटाहरू चाहिँ बनाउने काम चाहिँ गरिन्छ।
1: जस्तो यहाँले भने जस्तै कृषिमा अलिकति नागरिकको आकर्षण कम देखिएको छ, यसमा मुख्यत ग्रामीण भेगमा दक्ष जनशक्ति अथवा त्यहाँ दक्ष यङ क्यापासिटी नहुनु, अनि अर्को चाहिँ अलिकति बाँदरको समस्या लगायत वन्यजन्तुको समस्याले गर्दाखेरि पछिल्लो समय गरिरहने कोदो मकै खेती पनि गर्न छाडेको र तरकारी खेतीमा पनि इभन बाँदरले त्यो करेला र भेडरी लगायतमा पनि त्यो उसले नखाए भने टोकेर फालिदिने समस्याले गर्दाखेरि म पनि एउटा ग्रामीण क्षेत्रमै हुर्किएको मान्छे हो, अहिले पनि समस्या त्यस्तै छ। अनि खासमा ती समस्याहरूलाई समाधान गरेर अनि नागरिकलाई गाउँमै रहने अथवा फर्काउने खालको नीति त अब वडा स्तरबाट हामीले कुरा गरेर पनि नहोला, तथापि वालिङ नगरपालिकामा यो बाँदर नियन्त्रणको लागि धेरै चर्चा पनि भइरहेको थियो, खासमा अहिले चाहिँ कस्तो छ?
2: बाँदर नियन्त्रणमा अहिले फेरि चाहिँ एउटा फरक किसिमको चाहिँ काम गरौं। बाँदरको एउटा जुन मूली हुन्छ त्यसमा डिटेक्टर राखेर चाहिँ त्यसलाई चाहिँ कहाँ जाँदैछ त बाँदर, कहाँसम्म हिँड्दैछ, 2 किलोमिटरसम्मको चाहिँ त्यो जानिने हुँदा त्यसलाई चाहिँ कमसेकम नियन्त्रण गर्न आउने उनीहरूलाई नसके पनि चाहिँ यो ठाउँमा बाली लागेको ठाउँमा आउँदैछ है भनेर चाहिँ त्यसले चाहिँ जानकारी हुन्छ र त्यसरी लागम भनेर एउटा प्लानिङ चाहिँ बनिरहेछ। तर उपस्थित काम चाहिँ हामीले सोचे अनुसारको चाहिँ भएको छैन। र यो तपाईँले भने जस्तो नितान्त बाँदरको मात्रै समस्या पनि होइन कृषिमा चाहिँ खास नलाग्नुको कारण, मेरो आफ्नो विचारमा के लाग्छ भने राज्यले आम नागरिकले उत्पादन गरेको चीज उहाँहरूको उत्पादन लागत कति हो त्यो माथि उहाँहरूलाई 20% 30% कति पर्सेन्ट चाहिँ तपाईँको चाहिँ मार्जिन राखिदिन सकिने हो। यति मार्जिन राख्ने कुनै चिज मानम एउटा काउली उत्पादन गर्दा 20 रुपियाँ चाहिँ लाग्छ भने अनि आम त्यो उपभोक्तालाई चाहिँ कमसेकम चाहिँ त्यो उत्पादन गर्ने चाहिँ नागरिकलाई 5 रुपियाँ 10 रुपियाँ 5-10% 20% चाहिँ राज्यले ग्यारेन्टी गरिदिएर चाहिँ लिने व्यवस्था बनाउने हो भने कृषिमा चाहिँ लाग्छ मान्छे नलाग्ने होइन। यहाँको मेन समस्या भनेको अहिले चाहिँ अहिले पनि के हो भन्दा उत्पादनमा कमी आउनुको कारण बाँदर मात्रै मुख्य समस्या भन्ने मलाई लाग्दैन। हामीले बजारीकरण नगरिदिएका कारण, उत्पादनमा चाहिँ अनुदान नदिएका कारण, बजारीकरण चाहिँ नगरिदिएका कारण र बिउमा मात्रै चाहिँ हामीले अनुदान दिँदाखेरि यो कृषिमा आम नागरिक चाहिँ नलागेको हो भन्ने चाहिँ मेरो बुझाइ छ।
1: अब हामी थोरै यो शिक्षातर्फ प्रवेश गरौं। अब अहिलेको त्यो देशैभरिको समस्या हो, अब यहाँ वडा नम्बर 13 पनि त्यो समस्या पक्कै पनि छ होला। अब आजभोलिको परिवेश हेर्दाखेरि गाउँ गाउँमा अब निजी विद्यालयका सवारीहरू पुगेका छन्, निजी विद्यालयका सवारीहरू भरि भराउ रूपमा जान्छन्, तर त्यही गाउँमा रहेको सामुदायिक विद्यालयहरू चाहिँ खाली हुने अवस्था छ। हामी ठ्याक्कै आज यासीको रिजल्टको भोलिपल्ट पनि यो कार्यक्रम तयार गर्दैछौ, यो कार्यक्रम प्रसारण हुँदैछ। ठ्याक्कै वालिङ वडा नम्बर 13 यो यासीको नतिजा अहिले कस्तो भयो र समग्र सामुदायिक शिक्षाको अवस्था चाहिँ कस्तो छ?
2: यो अत्यन्तै गम्भीर प्रश्न हो। यो शिक्षा अहिले हाम्रो आम जनताले पहिला चाहिँ नागरिक हुनका लागि चाहिँ पाउनुपर्ने शिक्षा र स्वास्थ्य नै हो। त्यो शिक्षाको विषयमा अहिले एसईको रिजल्ट हेर्दा त सामुदायिक विद्यालयमा राम्रो छ नराम्रो छैन, तर विद्यार्थीको संख्या चाहिँ कम छ। तर विद्यार्थी संख्या बढाउनका लागि म जब निर्वाचित भए, निर्वाचित भएकै वर्ष, किनकि म सामुदायिक विद्यालयको अध्यक्ष पनि थिएँ, श्री सरस्वती मावि भन्ने छ, जुन विद्यालयमा म पढेँ त्यही विद्यालयको म चाहिँ विद्यालय व्यवस्थापन समितिको अध्यक्ष थिएँ म निर्वाचित हुनुभन्दा अगाडि। त्यो हुँदा विद्यालयका समस्या के हुन् भनेर मलाई अलिकति जानकारी पनि भएको कारणले सामुदायिक विद्यालय सुधार्नुपर्छ भनेर मैले 4-5 चाहिँ निर्णय गरेर चाहिँ त्यहाँका प्रहरू शिक्षकहरूसँग बसेर सल्लाह गरेर यसरी काम गराउन भनेर मैले परामर्श गरेर पनि अगाडि बढ्ने काम चाहिँ पहिला भएको हो। भएअनुसार चाहिँ मैले जे सोचेँ त्यो अनुसार चाहिँ काम त हुन सकेन। अहिले सामुदायिक विद्यालयमा विद्यार्थी नहुनका कारण संस्थागत विद्यालयका गाडी हुन् भन्ने चाहिँ मलाई लाग्दैन। संस्थागत विद्यालयका गाडीहरू जान्छन् नजाने होइन, तपाईँको हाम्रै 13 पनि त्यही चाहिँ दुईटा संस्थागत विद्यालय छन्, मावि छन् र वालिङबाट चाहिँ जाने आदर्श पाइनियज अनि गएर चाहिँ हाम्रो साइन भिलेजबाट चाहिँ त्यहाँ गाडीहरू चाहिँ पुग्छन्। बालविद्याबाट पनि सम्भवतः मलाई लाग्छ त्यहाँ जान्छ जस्तो लाग्छ, 3-4 गाडीहरू जान्छन्। तर त्यहाँ चाहिँ ल्याउनुका कारण के हो भन्ने लाग्छ भने मलाई हामी जननिर्वाचित प्रतिनिधि, त्यसै गरी विद्यालय व्यवस्थापन समिति र त्यहाँ चाहिँ सामुदायिक विद्यालयमा अध्यापनरत शिक्षकहरूले अभिभावकसँग चाहिँ परामर्श चाहिँ कम गर्नु, अभिभावकको बीचको चाहिँ अन्तर्क्रियाहरू चाहिँ कम हुनु, त्यो विद्यार्थीहरूको चाहिँ आउटपुट चाहिँ के हो भनेर चाहिँ उहाँहरूलाई चाहिँ जानकारी गराउन नसक्नु, उहाँहरूको चाहिँ वित्तीय लगानी पनि कम हुन्छ र त्यसले चाहिँ समयको पनि बचत हुन्छ भन्ने कुरा उहाँहरूलाई जानकारी गराउन नसक्नु, एक दुईटा त्यो पाटो हो भन्ने लाग्छ। हामीले साँच्चीकै भन्नुपर्दा सामुदायिक विद्यालयले अहिले आम अभिभावकसँग चाहिँ विश्वास गुमाएको अवस्था छ। त्यो विश्वास चाहिँ जगाउन आवश्यक छ र त्यो जगाउने गरी लाग्नका लागि विद्यालयमा अरूलाई चाहिँ बनिराख्न भन्दा पनि हामी त जननिर्वाचित व्यक्ति हो, हामी चाहिँ जति बेला पनि विद्यालय पुग्न सक्दैनौँ, त्यहाँ मात्रै हेर्न सक्दैनौँ, हाम्रो अब धेरै सेक्टरहरू छन्, त्यो सबै कुराहरू चाहिँ हामीले मोनिटर गर्नुपर्नेछ। त्यसमा प्रभावले विद्यालयको चाहिँ शिक्षकहरूको चाहिँ टिम बनाएर शिक्षकहरूलाई चाहिँ उत्साहित बनाएर प्रोत्साहित बनाएर अभिभावकसँग चाहिँ अन्तर्क्रिया गरेर विद्यार्थी शिक्षक र अभिभावक बीचको चाहिँ त्रिपक्षीय अन्तर्क्रिया गरेर साँच्चीकै जिम्मेवार भएर लाग्ने हो भने पूर्ण सामुदायिक विद्यालयहरू भरिन्छन्। संस्थागत विद्यालयमा कुनै पनि नागरिकलाई बिना पैसा चाहिँ बिना फी चाहिँ पढाउन पाउँदा पाउँदै चाहिँ पैसा खर्च गर्न चाहिँ उहाँहरूलाई चाहिँ मनमा पक्कै पनि इच्छा छैन, त्यो चाहिँ गराउन सकिन्छ। त्यसका लागि पालिका स्तरबाटै अलिकति फरक किसिमको चाहिँ योजना बनाएर लाग्नुपर्छ। अहिले तपाईँलाई साँच्ची के भन्दा यहाँ शिक्षकहरूलाई मात्रै दोष लाउने ठाउँ पनि छैन, अभिभावकहरू पनि दोषी छन्, शिक्षक पनि दोषी छौं र हामी चाहिँ निर्वाचित प्रतिनिधि पनि दोषी छौं, किनकि हामीले अहिले पनि सामुदायिक विद्यालयमा तपाईँ हेर्नुहुन्छ भने त्यहाँको चाहिँ धेरै म्यान पावर चाहिँ लेडिज म्यान पावरहरू छ, उहाँहरू चाहिँ का आफ्ना आफ्ना समस्या छन्, महिनावारी हुने समस्या छ, त्यो बेलामा बिरामी हुन्छ, त्यसको चाहिँ सट्टामा चाहिँ कसलाई पठाउने त, त्यो एक्स्ट्रा चाहिँ शिक्षक चाहिँ छैन। अनि सुत्केरी भयो 3 त उहाँहरूले चाहिँ 98 चाहिँ विदा पाउनुहुन्छ, स्वत राज्यको नियम छ, बेतलबी विदा सहित चाहिँ उहाँहरूले लगभग 6 पाउनुहुन्छ, त्यो बेलामा चाहिँ त्यो विषय पढाउने शिक्षक अर्को राख्न पाउने कन्डिसन छैन। त्यो हुँदा नीतिमा पनि चेन्ज गर्न आवश्यक छ र पालिकाले मैले पालिकासँग पनि बारम्बार कुरा गरिरहेको छु, विद्यालयहरू सामुदायिक विद्यालयहरूमा व्यवस्थापन खर्च चाहिँ पालिकाले बढाउनु पर्ने आवश्यकता छ। अहिले फी लिन पाउँदैन भनेपछि कुनै कुनै विद्यालयको डेस्क बेन्चमा एउटा काँटी उक्कियो भने त्यो काँटी ठोक्ने पैसा सबै छैन, शिक्षकको तलब चाहिँ आउँछ, त्यो तलब चाहिँ बढी देखिन्छ, तर त्यसलाई म्यानेजमेन्ट गर्ने चाहिँ व्यवस्थापन खर्च चाहिँ त्यहाँ छैन। व्यवस्थापन खर्चलाई करिब चाहिँ एउटा माविलाई चाहिँ मासिक वार्षिक रूपमा चाहिँ तपाईँको 2-3 लाख रुपियाँ व्यवस्थापन खर्च दिने, आविलाई चाहिँ करिब चाहिँ 1 लाखसम्म चाहिँ दिने हो भने शिक्षामा चाहिँ फरक रिजल्ट चाहिँ आउन सकिन्छ। त्यसले त्यहाँ भएको शिक्षकहरूलाई चाहिँ गाउँ गाउँमा गएर चाहिँ एउटा शिक्षकले चाहिँ मानौ हप्तामा एक दिन चाहिँ एउटा गाउँमा गएर चाहिँ अभिभावकसँग अन्तर्क्रिया गर्न पनि त मिल्छ नि। डेली चाहिँ विद्यालयमै बसेर विद्यार्थीलाई पढाइरहनु पर्छ त्यो मात्रै शिक्षा भन्ने त छैन। त्यो गरेर चाहिँ फरक किसिमबाट यसरी लाग्यौँ भने सामुदायिक विद्यालयमा फेरि विश्वास कमाउन सकिन्छ। आम जनताले अहिले जुन चाहिँ संस्थागत विद्यालयमा खर्च गर्नु भएको छ त्यो खर्च चाहिँ कटौती हुन्छ। त्यो बच्नु भनेको चाहिँ आम जनता चाहिँ आर्थिक रूपमा चाहिँ समृद्ध हुनु भन्ने लाग्छ मलाई।
1: एकदमै राम्रो यहाँहरूको धारणा छ। पक्कै पनि यहाँको धारणा अनुसार यहाँले पालिकामा त्यो खालको एउटा आवाज पनि उठाइराख्नु भएको छ भन्नुभयो। हाम्रो विद्यालय साँच्चीकै राज्यले धेरै खर्च गरेको छ। अब अहिले त पछिल्लो समय प्रविधि मन्त्री बनाउनको लागि विभिन्न प्राविधिक कुराहरू पनि सहयोग गरिरहेको छ। अनि अहिले अलि पछिल्लो समय चाहिँ अभिभावक र विद्यार्थीलाई आकर्षित गर्नको लागि एक्स्ट्रा एक्टिभिटी हुनुपर्ने अनि प्राविधिक धारमा चाहिँ विद्यालयको त्यो वातावरणहरू मिल्नुपर्ने लगायतका कारण पनि छन् त्यसमा। यसमा चाहिँ हाम्रो वडा नम्बर 13 अवस्था कस्तो छ?
2: हामी वडा नम्बर 13 हाम्रो दुईटा माविहरू छन्। स्पेसल्ली हामीले माविलाई चाहिँ अब आविमा चाहिँ शैक्षिक प्रणाली विद्यार्थीले चाहिँ सिक्ने कुराहरू चाहिँ सिकाउनको लागि चाहिँ आवि नै हो पहिलो चरण। त आविमा पनि हामीले चाहिँ केही बुझेका छौँ। आविमा अलिकति विद्यार्थीको कमी हुँदा हामीले चाहिँ त्यहाँ केही गर्न सक्ने कन्डिसन छैन, त्यस्तो समस्या चाहिँ आएको छ। तर माविमा सरस्वती मावि छ हाम्रो, सरस्वती माविमा लुमा फाउन्डेसनबाट हामीले त्यो लुमा डिभाइस भनेर ल्याएछौँ। त्यसमा अहिले कम्प्युटरमा चाहिँ दक्षता नै नलेजै नभएको शिक्षकले अथवा विद्यार्थीले पनि त्यसमा गएर पढ्न मिल्छ, त्यसलाई चाहिँ डेभलप गरेका छौँ। र यो वर्ष मैले लक्ष्मी माविमा पनि त्यहाँको मिडम जुन प्र चाहिँ सीता गौडेल गैरे हुनुहुन्छ उहाँसँग सल्लाह गरेर मैडम यसको चाहिँ एउटा निवेदन ल्याउनु म लुमा फाउन्डेसनसँग फेरि कुरा गर्छु। उहाँहरूसँग चाहिँ पहिला उहाँहरूले चाहिँ 70% आफूले लगानी गरेर गर्नुहुन्थ्यो, अहिले उहाँहरूले 50% लगानी चाहिँ वडा अथवा पालिकाले गरिदियो भने चाहिँ सजिलो हुन्थ्यो, त्यसले चाहिँ उहाँहरूको नि अपनत्व हुन्थ्यो र चाहिँ अलिकति हेरिन्थ्यो भन्ने चाहिँ दृष्टिकोण अनुसार उहाँहरूको प्रपोजल त्यो किसिमको हुँदा त्यसरी लागेर अब त्यसमा पनि लागेर त्यो किसिमबाट चाहिँ काम गर्नुपर्छ, टेक्नोलोजी मैत्री बनाएर चाहिँ जानुपर्छ भनेर चाहिँ मैले त्यो चाहिँ प्रोसेसमा छु। अब आउने वर्षमा चाहिँ त्यसरी चाहिँ शिक्षालाई चाहिँ त्यो टेक्नोलोजी मैत्री बनाउने गरी चाहिँ बजेट पनि अब बजेटको सङ्घारमा छौँ, बजेट पनि छुट्याउने तयारीमा छु। र अर्को कुरा हामीसँग चाहिँ हाम्रा दुई तिनटै विद्यालयहरूमा कम्प्युटरहरू छन्, त्यहाँ चाहिँ कम्प्युटर क्लासमा गएर विद्यार्थीहरूले त्यहाँ बसेर सिक्न पाउने पढ्न पाउने कुराहरू त छँदैछ। स्मार्ट बोर्डहरू छन् कुनै विद्यालयमा, कुनैमा छैनन्। स्मार्ट बोर्डहरू चाहिँ पनि अब प्रत्येक विद्यालयमा राख्नुपर्ने आवश्यकता छ। र सबैभन्दा ठूलो कुरा अहिलेको कलामले के छ भने शिक्षामा हामीले प्रविधि मैत्री त भन्यौं, प्रविधि मैत्री हुँदै गर्दा हामी शिक्षकहरू चाहिँ प्रविधि मैत्री भने किन हुने? सबभन्दा ठूलो समस्या यहाँनिर छ। अहिलेको अलि पुरानो जेनेरेसनको उहाँहरूलाई मैले अपमान गर्न खोजेको होइन, तथापि मलाई पढाइरहेको गुरुहरू अहिले पनि विद्यालयमा हुनुहुन्छ, उहाँहरूलाई कम्प्युटरप्रति चाहिँ नलेज छैन कि उहाँहरूले चाहिँ अब कसरी चाहिँ त्यहाँ चाहिँ विद्यार्थीहरूलाई चाहिँ प्रविधि मैत्री बनाउने, यो चाहिँ एकदमै ठूलो च्यालेन्जेसको कुरा छ। यसलाई मलाई लाग्छ राज्यले संघीय सरकारले नै एउटा नीति बनाएर त्यो किसिमको शिक्षकहरूलाई गोल्डन ह्यान्डसेक दिएर चाहिँ विदा गर्ने हो कि नयाँ प्रविधिसँग चाहिँ जोडिन नसक्ने चाहिँ शिक्षकहरूलाई विदा गरेर अब नयाँ प्रविधिसँग जोडिने खालको ट्रेनरहरू लिएर आएर नत्र उहाँहरूलाई चाहिँ ट्रेन गरेर गराउन सक्ने हो कि? अहिले प्रविधि मैत्री त नेपाली पढाउँदा पनि त प्रविधि मैत्री हुनु पर्यो नि त। हामीले कम्प्युटर क्लास भन्छौँ, कम्प्युटर क्लास भनेको कम्प्युटर एउटा किताबलाई मात्रै पढाउने होइन नि त, प्रत्येक सब्जेक्टलाई चाहिँ त्यसमा पढाउन सक्ने र त्यसमा मेटेरियल बनाएर हालेर चाहिँ भिजुअलाइज गराएर देखाउन सक्ने किसिमको चाहिँ बनाउन आवश्यक छ। त्यसरी लाग्न वडा स्तरबाट चाहिँ सम्भव छैन, हामीले आवाज उठाउने हो, पालिकालेमा हामीले आवाज पुर्याउँछन्, पालिकाले चाहिँ त्यसलाई सपोर्ट गर्दैन र संघ प्रदेश सरकारहरूले पनि त्यही किसिमको बनाएर अब फरक मोडेलमा जान पर्ने चाहिँ आवश्यकता छ।
1: अब हामी थोरै स्वास्थ्यको विषयमा प्रवेश गरौं। यो स्वास्थ्यका क्षेत्रमा त अब अहिले पछिल्लो समय वडा तहमा यो क्याम्पहरू पनि भइरहेका छन् र पछिल्लो यो परिस्थिति हेर्ने हो भने हाम्रो यो बढ्दो शहरीकरण सँगै हामीमा विभिन्न खालका दीर्घ रोग पनि बढ़िरहेको अवस्था छ। ती रोगहरूको पहिचान अथवा तिनीहरूको न्यूनीकरणको लागि पनि के कस्तो कार्यक्रमहरू गर्नुभएको छ?
2: हामी स्वास्थ्यमा त वालिङ नगरपालिका अलि अगाडि नै छ, अहिले हामी सामुदायिक स्वास्थ्य नर्स चाहिँ प्रत्येक घर घर जानुहुन्छ, उहाँहरूले चाहिँ डाटा कलेक्सन गराएर घर दुरी सर्वेक्षण गरेर त्यहाँका चाहिँ कुन कुन रोगीहरू चाहिँ कस्तो किसिमको चाहिँ बिरामीहरू छन् हामीसँग चाहिँ जनताहरू, कति जनता चाहिँ स्वास्थ्य छन्, कति जनतामा चाहिँ कुन रोग छ, कुन किसिमको रोग छ भनेर चाहिँ पहिचान गरेर राखेको कन्डिसन छ। त्यसले गर्दाखेरि हामीले फरक किसिमबाट चाहिँ त्यो काम गरिरहेको छौँ, त्यो स्वास्थ्यमा चाहिँ फरक मोड चाहिँ छ। आजै पनि तपाईँलाई भन्नुपर्दा पूर्ण खोप वडा तथा नगरपालिका भनेर घोषणा कार्यक्रम थियो, आजै पनि त्यो कार्यक्रम सकेर हामी आएको छु। यसरी हामीले वार्डमा चाहिँ प्रत्येक महिना चाहिँ गाउँघर क्लिनिक राख्ने, अनि गएर चाहिँ स्वास्थ्य आमा समूहका बैठकहरू राख्ने र त्यहाँबाट चाहिँ उहाँहरूका चाहिँ समस्याहरू पहिचान गरेर ल्याउने, र त्यति मात्रै होइन, अहिले यो बीआईए भन्छ जुन चाहिँ पाठेघरको समस्या छ महिलाहरूमा, प्रत्येक वडामा वालिङ नगरपालिकाका प्रत्येक वडामा चाहिँ स्वास्थ्यको चाहिँ लगभग चेक गर्न चाहनुहुने महिलाहरूले चाहिँ त्यो चेक गर्न पाउनु भएको छ। त्यसबाट चाहिँ रोग निदान भएकोलाई चाहिँ तत्काल यहीँ चाहिँ ट्रिटमेन्ट गरे हुनेलाई चाहिँ यहीँ ट्रिटमेन्ट गर्ने र नहुनेलाई कहाँ पठाउनु पर्ने त्यो पठाउने काम चाहिँ कार्य चाहिँ भएको छ वालिङ नगरपालिकामा। त्यो मात्रै होइन, महिला बच्चाहरूलाई भोलि चाहिँ क्यान्सरबाट चाहिँ बच्नका लागि, पाठ्यहरूको क्यान्सरबाट बच्नका लागि अथवा क्यान्सरबाट बच्नका लागि यो स्वास्थ्यको सबै कुरा त आउँदैन, कुनै के खोप पनि प्रत्येक विद्यालयमा गएर लगाउने कार्य चाहिँ स्वास्थ्यमा चाहिँ भएको छ भने अन्य हामीले अनि फरक किसिमबाट मैले यो क्षयरोगको ट्रिटमेन्ट पनि वार्डमा चाहिँ एउटा शिविर राखेर क्षयरोग निलाई त्यसलाई के भन्छ त्यो पहिचानका लागि, न्यूनीकरण र पहिचानका लागि पनि त्यो शिविरहरू राखेको थिएँ यो वर्ष, अघिल्लो वर्ष चाहिँ आँखाको राखेको थिएँ। यसरी प्रत्येक वर्ष चाहिँ तपाईँको फरक फरक किसिमका चाहिँ रोगका पहिचानका चाहिँ शिविरहरू पनि राखिया छ, र पालिकाले नै स्वास्थ्य शाखाले नै स्वास्थ्यमा गम्भीर समस्या भएका दीर्घकालीन रोगी अथवा चाहिँ सर्ने नसर्ने रोगीहरूलाई के कसरी चाहिँ ट्रिटमेन्ट गर्न सकिन्छ र कसरी उहाँहरूलाई चाहिँ सम्पर्कमा ल्याएर उहाँहरूलाई चाहिँ जागृत गर्न सकिन्छ, त्यो किसिमबाट चाहिँ योजना बनाएर लागिरहेको कन्डिसन छ।
1: हामी लगभग कार्यक्रमको अन्तमा पनि छौं। यहाँले शुरूमा भने जस्तै ओडामा असीमित चाहना तर सीमित बजेट एउटा मुख्य समस्या चाहिँ छ, त्यो बाहेक ओडामा चुनौतीहरू चाहिँ के देख्नुभयो यहाँको यो कार्यकालमा? खासमा ओडा तहमा अलिकति चाहे अनुसार फुकेर काम गर्न नसकिने एउटा मुख्य बजेट पनि हो, त्यो बाहेक अरू समस्याहरू छन् कि छैन?
2: त्योभन्दा अरू धेरै समस्या त छैन, मेन कुरा त बजेट नै हो। र दोस्रो कुरा चाहिँ कला म्याडम मलाई के लाग्छ भने हामीले संघीयताले जे मागे को हो, संहिताले जित दिन खोजेको हो, त्यो चाहिँ न त वडा तहमा आइसकेको छ न प्रदेशमा आइसकेको छ। संघले चाहिँ त्यो कुरा चाहिँ स्थानीय तहलाई दिइसके जस्तो मलाई लाग्दैन। हामीले वास्तवमा चाहिँ वडाले त बजेटका काम भन्दा पनि विकासका काम भन्दा पनि त्यहाँको समस्या पहिचान गरेर योजना बनाएर चाहिँ नगरपालिकामा ल्याउने र नगरले प्रदेश र संघलाई चाहिँ त्यो पठाएर त्यहाँबाट चाहिँ कार्यक्रम आएर सम्बोधन हुनुपर्ने हो। खास त वडाको काम भनेको नितान्त चाहिँ कागजी सिफारिसका कामहरू हुन्, घटना दर्तादेखि लिएर गएर उहाँहरूका चाहिँ नागरिकता बनाउनेदेखि समस्याहरू छन् के छन्, अन्य चाहिँ शैक्षिक समस्याका कुरा हुन्छन्, स्वास्थ्यका हुन्छन् के हुन्छन्, त्यो आम नागरिकसँग चाहिँ त्यहाँको नजिकबाट बुझेर अनि त्यसलाई पहिचान गरेर चाहिँ अगाडि बढाउने काम हो। तर आम जनताले हामीलाई के बुझ्छ भन्दा वडाध्यक्षले गरिदिएर हुन्छ, करिब चाहिँ 1 करोडको चाहिँ काम गर्नुपर्ने छ भने यो वडा अध्यक्षले गरिदिएर हुने भन्छ, हामीसँग बजेट 50 लाख हुन्छ, त्यो 50 लाख बजेटमा हामीले सड़क सरसफाई गर्नुपर्छ, स्वास्थ्यमा त्यही बजेट छुट्याउनुपर्छ, शिक्षामा त्यही छुट्याउनुपर्छ, महिला बालबालिका दलित जनजाति ज्येष्ठ नागरिक लगायतको सबैलाई छुट्याउँदै जाँदा छुट्याउँदै छुट्याउँदै जाँदा हामीसँग जम्मा चाहिँ बाँध्ने बजेट चाहिँ विकास बजेट भनेको 20 लाख रुपियाँ आउँछ। अनि त्यो 20 लाखले एउटा गाउँको चाहिँ कुलो नहर एउटा सड़क बनाउन सक्ने कन्डिसन छैन। अनि त्यो हुँदा अहिलेको मेन समस्या चाहिँ बजेट नै हो। बजेट स्थानीय तहमा बजेट प्रशस्त बजेट आएर संघले प्रदेशले जुन चाहिँ 2 लाख 3 लाख 5 लाखका योजना पनि हालिरहनु भएको छ, त्यो बजेट चाहिँ स्थानीय तहमा पठाइदिनु भयो भने हामी त प्रत्यक्ष त्यहाँ चाहिँ जोडिएर काम गर्छौँ, कार्यान्वयनको पाटो चाहिँ राम्रो हुन्छ, त्यसले आम नागरिकले चाहिँ काम गर्दाखेरि काम पनि बढी हुने हुनाले त्यसरी चाहिँ संघले र प्रदेशले स्थानीय तहलाई जुन दिनुपर्ने अधिकार हो त्यो दिइदियो भने यो जनप्रतिनिधिलाई चाहिँ समस्या चाहिँ हुँदैन।
1: अधिकार दिएको तर पूर्ण रूपमा नदिएको जस्तो अनुभव चाहिँ गर्नु
2: रोकिरहेछ, तपाईँको चाहिँ 60-70% अधिकार चाहिँ मास्तिरै रोकिरहेछ, स्थानीय तहमा आएको छैन।
1: हुन्छ, हामी कार्यक्रमको लगभग अन्तमा पनि आइसकेका छौँ। यो महत्वपूर्ण समय हामीलाई उपलब्ध गराइदिनु भयो, एकदमै व्यस्तताका बावजुद पनि हाम्रो यो आमन्त्रणलाई स्वीकारेर हाम्रो स्टुडियोसम्म आएर ओडाको यहाँको गतिविधिको विषयमा जानकारी गराइदिनुभयो, त्यसको लागि म यहाँलाई धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु।
2: धन्यवाद कला बहिनी, यहाँ चाहिँ आउने अवसर दिनुभयो, आफ्नो भनाई विचार राख्ने अवसर दिनुभयो, त्यसको लागि रेडियो आदि खुला परिवार र हजुरलाई म धेरै धेरै धन्यवाद दिन्छु। धन्यवाद।
1: आदरणीय श्रोताबिन, कार्यक्रम स्मार्ट वालिङको आजको यो श्रृंखलामा वालिङ नगरपालिका वडा नम्बर 13 वडा अध्यक्ष नमलाल डुमरीसँग कुराकानी गर्यौं। समग्र वडा नम्बर 13 भइरहेका कार्य प्रगतिका विषयमा र आगामी केही योजनाका विषयमा पनि उहाँले जानकारी गराइसक्नु भएको छ। आजको यो श्रृंखला समयावधिवर सुनेर साथ दिनुभएकोमा तपाईँलाई धेरै धन्यवाद र प्रविधि कक्षबाट सहयोग गर्ने प्राविधिक मित्रलाई पनि धेरै आभार व्यक्त गर्दै आजको यो श्रृंखलाबाट म पनि बिदा हुन्छु। नमस्कार।
0: रेडियो आदिखोला 105.4
3: छ भन्ने पनि ठम्याई हो।
4: अर्घाखाँचीको दुर्गा फाँट कुरुरेमा बस दुर्घटना हुँदा 4 मृत्यु, 27 घाइते। प्रतिनिधि सभाका सचिव हर्क राज राई पदमुक्त। नयाँ र पुराना भन्दा पनि नयाँ नीतिमा जानुपर्ने माग।
5: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ। तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन।
4: सर्भरमा समस्या भएपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा 9 ठप्प। सर्लाहीको चन्द्रनगर गाउँपालिकाको दाइजु नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई छानी छानी सम्मान गरिने।
6: दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छन्।
4: र आईसीसी क्रिकेट विश्वकप लिग 2 एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 पराजित।
7: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: पारदर्शिताको संस्कार माथिल्लो तहबाट शुरू हुन्छ। राज्यका प्रमुख अंग र त्यसका नेतृत्वकर्ताहरू जवाफदेही भए समाजका अन्य क्षेत्र पनि त्यसबाट प्रभावित हुन्छन्। उल्टो राज्यका उच्च तहकै निर्णय अपारदर्शी देखिन थाले भने नागरिकमा शंका अविश्वास र असन्तोष बढ़दै जान्छ। त्यसैले उच्च तहदेखि तल्लो तहसम्मको नेतृत्वकर्ता जिम्मेवार बन्नुपर्दछ। अब खबर सन्तोषी रावलबाट।
8: अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरूलेमा बस दुर्घटना हुँदा 4 मृत्यु भएको छ, अन्य 27 घाइते भएका छन्। सन्धिखर्क घुम्ती तानसेन पाल्पा सड़क खण्ड अन्तर्गत पाणिनी 8 कुरूले फाँट नजिकै दुर्घटना हुँदा 2 घटनास्थलमै मृत्यु भएको र अन्य 2 उपचारका क्रममा मृत्यु भएको प्रहरले जनाएको छ। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका 19 78 राममाया बस्नेत, सोही ठाउँकी 78 बिन्दु कुंवर पर्वतको गाउँपालिका 5 50 कौशिला रेग्मी र सोही ठाउँका बस चालक 45 रमेश जेसी रहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी श्याम हरि भट्टराईले CIN बताउनुभयो।
9: घुम्ती पाल्पा सड़क खण्डमा सुब्बा देउरालीबाट पर्वत जिल्ला तर्फ, यस अर्घाखाँची जिल्लाको चाहिँ पवित्र धार्मिक स्थल सुपर देउरालीमा चाहिँ दर्शन गरेर फर्किने क्रममा यो पर्वतका यात्रुहरू हुनुहुँदो रहेछ होइन, त्यसमा चाहिँ 1 504 नम्बरको बस अनियन्त्रित भई सड़कबाट करिब 180 तल खस्दाखेरि बसमा सवार चालक सहित 31 रहेको निम्न मानिसहरू घाइते भएको भनेको छ, जसमध्ये चाहिँ 4 निधन भइसकेका छ अनि केहीलाई पाल्पा अस्पताल, केहीलाई चाहिँ यही हाम्रो जिल्ला अर्घाखाँची र केहीलाई चाहिँ रिफर गरेर फर्दर फरवर्ड गरिएको स्थिति छ।
8: घाइते मध्ये 4 अवस्था गम्भीर रहेको छ। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीको भनाइरहेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले किसानहरूलाई आधिकारिक डिलरबाट मात्र रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। मन्त्रालयका अनुसार पश्चिम एसियामा जारी द्वन्दका कारण करिब 1,85,000 टन मल आपूर्तिमा समस्या देखिएको छ। यसले आगामी धानबाली सिजनमा मल अभाव हुन सक्ने चिन्ता बढ़ाएको छ। यस्तो अवस्थालाई ध्यानमा राख्दै मन्त्रालयले वैकल्पिक उपाय मार्फत मल आपूर्ति सहज बनाउने प्रयास भइरहेको जनाएको छ। साथै अन्तर्राष्ट्रिय बजारमा हुन सक्ने थप समस्याप्रति सतर्क रहन पनि आग्रह गरिएको छ। मल अभावका मौका छुपिएर बजारमा कम गुणस्तरको मल बिक्री हुने वा कालो बजारी बढ्न सक्ने भन्दै मन्त्रालयले निगरानी बढ़ाएको समेत जनाएको छ। मन्त्रालयले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड मार्फत दर्ता भएका आधिकारिक डिलरबाट मात्र मल किन्न किसानलाई आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा एसईईमा नन ग्रेड विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने बताउनु भएको छ। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री पोखरेलले सरकारले एक महिनाभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने सरकारको प्रतिबद्धता कार्यान्वयन भएको उल्लेख गर्दै परीक्षामा असफल हुने विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता जनाउनु भएको हो।
10: पूरक परीक्षा पनि हुन्छ, त्यो पूरक परीक्षालाई थप कसरी तयार गर्न सकिन्छ त्यसमा हामी कोअर्डिनेट गरेर डेफिनेटली अरू क्लासेसहरू केही विद्यार्थीहरूलाई दिन सकिन्छ भने त्यसको लागि पनि मन्त्रालयले हामीले अगाडि काम गर्छौं। हामीले कसैलाई पनि विचार निषेध हामीले गरेका छैनौं। हामीले पनि टिचरहरूलाई राजनीति गर्दै भए मार्कर छोडेर आउन मात्र आग्रह गरेका हौ, कसैलाई पनि हामीले राजनीति गर्न निषेध गरेका छैनौं।
8: सरकारले दुई तिहाईको बहुमतपूर्ण उपभोग गर्न उत्तरदायी भूमिका निभाउन प्रतिनिधि सभाका सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने अधिकांश विपक्षी दलका सांसदहरूले सरकारले हिजो सार्वजनिक गरेको नीति तथा कार्यक्रमको कार्यान्वयनको सवालमा गम्भीरता देखाउन सदनको ध्यान आकर्षण गराएका छन्। नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेवेले प्रमुख प्रतिपक्षले परिणाम दिन नसक्ने शैलीको समर्थन नगर्न बताउनुभयो। उहाँले सरकारको संसदीय प्रणाली प्रतिको प्रतिबद्धता र निष्ठामाथि नै आशंका उत्पन्न भएको उल्लेख गर्नु भएको छ।
3: यो अधिवेशन असामान्य परम्परासहित शुरू भएको छ भन्ने हाम्रो ठम्मै पनि छ। आह्वान भइसकेको अधिवेशन एकाएक स्थगन गरेर संसदको मुख्य अधिकार र दायित्व मानिने कानून निर्माण कार्यलाई खोसिएर सरकारले करिब 150 कानून संशोधन र केही नयाँ कानूनहरू अध्यादेश मार्फत घोषणा गरेर संसदीय गरिमा र लोकतान्त्रिक मूल्यहरूमा चोट पुर्याएको छ भन्ने पनि ठम्याए छ। हाम्रो संसदीय प्रणाली प्रतिको सरकारको प्रतिबद्धता र निष्ठामाथि आम जनमानसमा यस कारणले शंका उत्पन्न भएको छ भन्ने पनि ठम्याए हो।
8: बैठकमा नेकपा एमाले सरकारले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम खारेज गर्न माग गरेको छ। संसदीय दलका नेता रामबहादुर थापाले राष्ट्रलाई असाधारण परिस्थितिबाट बचाउन नीति तथा कार्यक्रम खारेज गर्नुपर्ने माग गर्नुभयो। जेएनजी आन्दोलन र राष्ट्रपा सरकार गठनप्रति टिप्पणी गर्दै उहाँले भन्नुभयो,
11: नीति कार्यक्रम वस्तुत मुलुकको समग्र विकास एवं समृद्धि, दिगो शान्ति एवं स्थायित्व, नागरिक सुरक्षा, लोकतन्त्र तथा राष्ट्रियताको प्रवर्धनका लागि अपरिहार्य मार्गचित्र हो। किनभने राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पुनर्लेखन गर्नै पर्दछ।
8: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य सही नभएको तर्क गर्नुभयो। पुराना नेता र पुराना पार्टीका नाममा बनेको
11: राष्ट्रको विकास वा विनाश मुख्यत सरकारको सही वा गलत नीति तथा नेतृत्वले निर्धारण गर्दछ। त्यसैले राष्ट्रलाई असाधारण संकटबाट बचाउ

0: रहेको भन्दै सुशासन सेवा प्रवाह सबलीकरण लोकतन्त्र बलियो बनाउने विषयमा पुराना दलले कुनै कसुर बाँकी नराखेको बताउनुभयो।
1: पुराना नेता र पुराना पार्टीका नाममा बनेको एउटा गलत भाष्य छ, सबै उस्तै हुन् र त्यसमा प्रचण्डलाई पनि घिसारेर लाने गरिएको छ। के त्यही हो त सत्य? होइन। राष्ट्रिय स्वतन्त्र पार्टीका हकमा त झन् बिल्कुल हुँदै होइन। अघिल्लो संसदमा मैले प्रधानमन्त्रीका रूपमा पनि र प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा पनि राष्ट्रपासँग दह्रो सहकार्य गरेको थिएँ। सरकारमा हामीले सुशासनका माध्यमबाट लोकतन्त्रको राम्रो सर्भिसिङ शुरू गरेका थियौं। सेवा प्रवाहको सरलीकरण र मेरिटोक्रेसीमा जोड दिएका थियौं। ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रियादेखि भूटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धानबाट हामीले विधिको शासन अगाडि बढाउने।
0: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारले सुकुम्बासी व्यवस्थापनलाई व्यवस्थित गर्न नसकेको बताउनुभयो। वहाँले सत्ता स्थायी नहुने भन्दै दुई तिहाईको बहुमतलाई राम्रा कामका लागि उपयोग गर्न आग्रह गर्नुभयो।
2: सरकारी सम्पत्ति जोगाउनुपर्छ भन्ने मान्यता राख्छु, अवैध संरचना भत्काउनुहोस् त्यो भत्काउनु पर्ने पक्षमा म छु, तर मानवीय संवेदनामाथि डोजर चलाएर विकास हुँदैन। सरकारले सुकुम्बासी बस्ती होइन हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चल्ने? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
0: बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले सरकारले नीति तथा कार्यक्रमको कार्यान्वयनमा चुनौती देखिन सक्ने बताउनुभयो। संसद भवनमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष साम्पाङले नीति तथा कार्यक्रमले धेरै क्षेत्रमा छोए पनि कार्यान्वयनमा चुनौती देखिन सक्ने उल्लेख गर्नुभयो।
3: पुरानाले बनाएको नीति राम्रो कि नयाँले बनाएको नीति राम्रो? नयाँहरू भन्नुहुन्छ हामीले चाहिँ यस्तो गर्यौं उस्तो गर्यौं भन्नुहुन्छ, पुरानाले हामीले गरेको कपी गर्नुभयो भन्नुहुन्छ, तर ती सारा नीतिहरू तबसम्म सार्थक बन्दैनन् जबसम्म हाम्रो नियत सफा हुँदैन, जबसम्म हाम्रो नियत ठिक ठाउँमा हुँदैन। म यहाँहरू सबैजनालाई यो कुरा चाहिँ अनुरोध गर्न चाहन्छु, यहाँ एकले अर्कालाई अपमानित गर्न हामी यहाँ उभिएका होइनौ। हामी सरकारलाई प्रश्न गर्छौं, त्यसलाई सरकार पक्षले अन्यथा मान्नुपर्ने प्रतिवाद गरिहाल्नुपर्ने भन्ने कुरा छ, हामी सरकारलाई मार्गदर्शन देखाउँछौं।
0: यसैबीच सरकारले नेपाल र भारत सरकार बीच भएको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरेको छ। आज बसेको प्रतिनिधि सभा बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले उक्त सम्झौता सभा समक्ष पेश गर्नुभएको हो। नेपाल र भारत बीच 2082 साल जेठ 5 गते यो सम्झौता भएको थियो। प्रतिनिधि सभामा सचिव हर्कराज राई पदमुक्त हुनुभएको छ। राष्ट्रपति कार्यालयका अनुसार उहाँलाई 2083 वैशाख 29 गते आजबाटै लागू हुने गरी पदमुक्त गरिएको हो। सभामुख डोलप्रसाद अर्यालले वैशाख 28 गते राईलाई पदबाट हटाउन गरेको सिफारिशका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले यो निर्णय लिनुभएको हो। सर्लाहीको चन्द्रनगर गाउँपालिकाले दाइजो नली आफ्ना छोराछोरीको विवाह गरिदिने अभिभावकहरूलाई सम्मान गर्ने भएको हो। गाउँपालिकाले बाल विवाह र दाइजो प्रथा उन्मूलनका लागि विशेष अभियान अन्तर्गत खुला आवेदन समेत आह्वान गरेको छ। गाउँ कार्यपालिकाको कार्यालयले आज एक सूचना जारी गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न र दाइजो मुक्त तथा बाल विवाह मुक्त समाज निर्माण गर्ने उद्देश्यले वृहत सभा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दाइजो नली आफ्नो छोराछोरीको विवाह सम्पन्न गर्ने अभिभावकहरूलाई सम्मान गर्न गाउँपालिकाले यही जेठ 10 गते सार्वजनिक कार्यक्रमको आयोजना समेत गरेको गाउँपालिकाका लागि राजकुमार महतोले सीआईएमसँग बताउनुभयो।
4: हाम्रो गाउँपालिकाभित्र दाइजो बिना दाइजो नलिकन विवाह गर्ने छोराछोरीको विवाह गर्ने अभिभावकलाई सम्मान गर्ने कार्यक्रम राखेका छौं होइन, र त्यसको लागि सूचना आज जारी गरिएको छ। गाउँपालिकाभित्र दाइजो नलिकन विवाह गर्नुभएको छोराछोरीको विवाह गर्नुभएको अभिभावकजीहरूले त्यहाँ तोकिएको कागजातहरू प्रमाणहरू सहित गाउँपालिकामा महिला विकास शाखामा पेश गर्नुहुने अनि त्यसलाई रुजु गरेर भेरिफाई गरेर किनभने भोलि गलत मान्छेले सम्मान नपाओस् त्यो हिसाबले रुजु गरेर त्यो दिन हाम्रो सामान्य सभा उपसभामुखजीको हातबाटै उहाँहरूलाई सम्मान गर्ने कार्यक्रम हामीले तय गरेका छौं।
0: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। वर्षाका कारण प्रभावित भएको खेलमा नेपालले 39 ओभरमा 221 रनको लक्ष्य पाएको थियो। नेपालले निर्धारित ओभरमा 7 विकेट गुमाएर 218 रन मात्र बनाउन सक्यो। यसअघि किर्तिपुरको त्रिवी क्रिकेट रंगशालामा

0: जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 50 ओभरमा 8 विकेट गुमाएर 243 रन बनाएको थियो। यो जितसँगै स्कटल्याण्डले 29 खेलमा 36 अंक सहित तालिकाको दोस्रो स्थानमा छ। नेपाल 25 खेलमा 18 अंक सहित सातौं स्थानमा रहेको छ।
1: सन्तोषी रावल नेपालगंजमा म्याराथन तथा रात्रिकालीन दौड़ जस्ता प्रतियोगिताले दौड़ संस्कृतिको विस्तार
2: अनि त्यस पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी त्यही अनुसारको मोटिभेसन प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ।
1: यस्ता धेरै प्रतियोगिताको लागि आग्रह रिपोर्टसँगै हेलो मौसम लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पछिल्ला वर्षहरूमा नेपालगंजमा खेलकुद गतिविधि उल्लेखनीय रूपमा बढ़िरहेको छ। विशेष गरी नेपालगंज म्याराथन र रात्रिकालीन दौड़ नाइट रन जस्ता प्रतियोगिताले शहरमा दौड़ संस्कृतिको विस्तार भएको छ। तर आवश्यक व्यवस्थापन र पूर्वाधारको अभावमा अपेक्षित उपलब्धि भने हासिल हुन सकेको छैन।
6: बर्दियाको गोलाकी अप्सराबम ठकुरीले यस वर्षको 5 किलोमिटर रात्रिकालीन दौड़मा दोस्रो स्थान हासिल गर्नुभयो। राष्ट्रिय स्तरमा खेल्ने सपना बोक्नुभएकी उहाँलाई उचित प्रशिक्षण नपाउँदा पछि परिरहेको अनुभव हुन्छ।
7: सोचेको थिएँ अब फर्स्ट नै हान्छु भनेर, अब त्यो अनुसार मेहनत नै गरेको थिएँ। यदि म अब उता हाम्रोतिर कोच नै छैन, अब कोच हुनुपर्छ, अब यदि मलाई टाइट एकदम कोचिङ गर्ने कोच हुनुपर्छ, त्यो भन्दा चाहिँ म वेट लेस टाइम पनि इम्प्रुभ गर्छु।
6: सल्यानका नवीन कंवर पनि कुनै औपचारिक प्रशिक्षण बिना आफ्नै गाउँघरको बाटोमा अभ्यास गरेर प्रतियोगितामा सहभागी हुनुभएको हो। उहाँले 5 किलोमिटर दौड़मा तेस्रो स्थान प्राप्त गर्नुभयो, तर प्रशिक्षण पाएको भए अझै राम्रो गर्न सक्ने उहाँको भनाइ छ।
8: तयारी त्यस्तो थिएन, योभन्दा अगाडि भरेमा 10 किलोमिटर खेल्यो हो, त्यो पछाडि ट्रेनिङ नै भएन। हाम्रो सल्यानतिर चाहिँ त्यस्तो गराउनु छैन, हामीले अपिल त्यो लेखहरूमा नै गर्ने हो। अनि तुलसीपुर चाहिँ छ, तर त्यति व्यवस्थित छैन, गराउनु पर्याप्त छैन।
6: अप्सरा र नवीन एक उदाहरण हुन् कि नेपालगंज वरपर प्रतिभाको कमी छैन, तर दक्ष प्रशिक्षणको अभावले खेलाड़ीको क्षमता पूर्ण रूपमा विकास हुन सकेको छैन। बाँकेको कोहलपुर आठका समीर बस्नेतले घर आँगनमै अभ्यास गरेर प्रतियोगितामा जित हासिल गर्नुभयो। बाल्यकालदेखि दौड़प्रति रूचि राख्ने उहाँ अहिले नेपाली सेनाको तयारीमा हुनुहुन्छ।
9: यस्तो बाटोहरूमा ट्रेक आफूले ट्रेक नापेर त्यसमा गर्छ। यो मलाई बच्चैदेखि दौड्न अलि रमाइलो लाग्थ्यो, म यसमा त्यही भएर अगाडि पनि हुन्थे, त्यही भएर आर्मीतिरै फिल्डमा भए गरी दौड अहिलेदेखि तयारी गर्दैछ।
6: नेपालगंजकी स्वस्तिका साई भने नियमित प्रशिक्षण लिइरहनु भएको छ। प्रशिक्षक राजेन्द्र कुमार साईको मार्गदर्शनमा दैनिक 2 घण्टा अभ्यास गर्ने उहाँ स्वास्थ्य समस्या हुँदाहुँदै पनि 5 किलोमिटर दौड़मा प्रथम हुन सफल हुनुभयो।
7: एकदमै खुसी लागिरहेको हार्डवर्कको एचिभमेन्ट हो। म चाहिँ रङ्गशाला यहीँ नेपालगंजको रङ्गशालामा ट्रेनिङ गर्छु, पर डे 2 आवर हो। मेरो चाहिँ इन्जर थियो कम्मरको, त्यही पनि यत्रो इन्जरमा पनि यो फर्स्ट पोजिसन एचिभमेन्ट गर्दा चाहिँ खुसी लागेको छ।
6: आयोजक नेपालगंज म्याराथन अन्तर्गत रात्रिकालीन दौड़का रेस निर्देशक चन्द्रबहादुर गुरूङका अनुसार अपेक्षा भन्दा निकै कम खेलाड़ीको सहभागिता रहेको छ। यस वर्षको रात्रिकालीन दौड़मा 150 जना खेलाड़ीको लक्ष्य राखिएकोमा वास्तविक सहभागिता भने 50 मात्र रह्यो।
10: फ्राइडेको दिनमा फेरि यो आज जानेहरूले गर्दाखेरि पनि अलिकति डिस्टर्बेन्स छ। जोस अहिले टोटल गरेर लगभग हाम्रो 50 जना 5 किलो र 10 किलोमिटरमा 50 जना खेलाडीहरू सहभागी हो। टार्गेट चाहिँ 150 को टार्गेट हो।
6: खेलप्रति आकर्षण बढे पनि सहभागिता अझै सीमित छ। प्रचार पहुँच र प्रोत्साहन पर्याप्त नभएको खेलाड़ीको गुनासो छ। ओलम्पियन गोल्ड मेडलिस्ट सन्तोषी श्रेष्ठका अनुसार प्रतियोगिताको स्तरसँगै खेलाड़ी सहभागिता पनि बढ़ाउन आवश्यक छ।
2: यसरी गर्नु एकदमै राम्रो तर अझै मोर पार्टिसिपेन्टहरू चाहिँ गराउन सकियोस् भन्ने हो। मैले त्यस्तो पार्टिसिपेन्टहरू देखेन, अनि त्यसरी पार्टिसिपेन्टहरूलाई त्यही अनुसारको फेसिलिटी, त्यही अनुसारको मोटिभेसन, प्राइज डिस्ट्रिब्युसनमा पनि अन टाइम हुनुभयो भने अझै नेपालगंज चाहिँ खेलकुदमय र रनिङमय हुन्छ। सुधार्नुपर्ने कुराहरू त मैले नेपालगंजमा धेरै देखेको छु।
6: नेपालगंजलाई साँच्चीकै दौड़मय शहर बनाउने हो भने प्रतियोगिता आयोजना मात्रै पर्याप्त नहुने कतिपय खेलाड़ीहरूको बुझाइ छ। खेलाड़ीका लागि पर्याप्त सुविधा अभाव, प्रोत्साहन अभाव र पुरस्कार वितरणमा हुने ढिलाइका कारण खेलाड़ीको मनोबल घट्ने गरेको उनीहरू बताउँछन्। निशु जोशी, सीआईएन रेडियो कृष्णसार एफएम नेपालगंज बाँके।
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। मनसूनमा कहाँ कहाँ जोखिम, के तयारी गर्नुपर्ने,
11: प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ। त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी, मधेस होइन, सुदूरपश्चिम, बागमती, गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ।
1: यस वर्ष विपदबाट बस्नको लागि के कुरामा ध्यान दिनुपर्छ, विशेष कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
12: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई, चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब साप्ताहिक श्रृंखला हेलो मौसम।
13: मनसून पानी पर्ने समय मात्रै होइन, यो विपदको घण्टी पनि हो। यो वर्षको मनसूनमा तपाई बस्ने ठाउँ कतिको सुरक्षित छ, कहाँ कहाँ बढ़ी खतरा छ त, र तपाईले आजैदेखि के तयारी गर्नुपर्छ? नमस्कार, कार्यक्रम हेलो मौसममा तपाईलाई स्वागत छ। म सुशीला श्रेष्ठ। आजको हेलो मौसममा हामी यो मनसूनका समयमा हुने विपदका जोखिमका घटना र त्यसबाट बस्नका लागि हामीले अपनाउन पर्ने उपायका बारेमा कुराकानी गर्दैछौ। कुराकानीको लागि आज हाम्रो स्टुडियोमा हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत। यहाँलाई स्वागत छ। अघिल्लो पालिको मनसूनमा करिब 19 लाख प्रभावित हुने भनेर आकलन भइरहँदाखेरि यो वर्ष चाहिँ घटेर करिब 2.5 लाख चाहिँ प्रभावित हुने भनेर आकलन हुँदैछ भन्ने तयारी पनि सुनियो। खास यो चाहिँ त्यति धेरै ठूलो संख्याबाट सट्टै 2.5 लाखमा घट्नुको कारण चाहिँ के होला?
11: अब एउटा त पहिला हामीले इस्टिमेट गरेको अलिकति बढी र अब प्र्याक्टिकली चाहिँ लास्टमा चाहिँ वास्तवमा चाहिँ अलिकति थोरै चाहिँ भएको हो होइन। त्यो अनुसार अहिलेको चाहिँ अझ पोहोरको भन्दा पनि अलिकति फोरकास्ट अझै राम्ररी गरेको थप पनि हुने भयो एउटा
13: त्यो पनि भयो। अर्को चाहिँ वास्तविक अनुमान डेटामा आधारित भएर पूर्वानुमान गर्ने प्रयास पनि गरियो, अलिकति तथ्यमा आधारित भएर
11: त्यो पनि सुधार
13: यसो अचुवाको भरमा भन्दा पनि तथ्यमा आधारित भएर गर्ने कोसिस हो भनेर बुझ्दा पनि भयो।
11: त्यसरी नै बुझ्दा हुन्छ।
13: जस्तो अब 2.5 लाख जनसंख्या भने पनि जनसंख्या, 19 लाख भने पनि जनसंख्या, ज्यान त ज्यान हो नि त। यो आँकडा चाहिँ कतिको गम्भीरताको संकेत चाहिँ हो?
11: यस्तो हामीले यो पनि यतिजना चाहिँ प्रभावित हुन सक्छ भनेर हामीले अनुमान हो यो पनि है। यसमा पनि अलि बढी चाहिँ प्रत्यक्ष रूपमा चाहिँ प्रभावै पार्ने भनेको चाहिँ यसको 10% चाहिँ बढी प्रभाव पर्छ प्रत्यक्ष। उनीहरू चाहिँ प्रभावितै हुन्छन् यतिजना चाहिँ भन्ने हो। अब 2,26,000 को 10% भनेको चाहिँ 22,000 होइन, 22,000 जति करिब चाहिँ प्रत्यक्ष प्रभावित हुने जनसंख्या हो भने
13: पनि ठूलै अनुमान हो 22,000 भनेको पनि
11: ठूलै अनुमान हो।
13: त्यसमध्ये पनि 5,100 करिब घर परिवार प्रभावित हुने भनिएको छ होइन। यो पनि विपदको चाहिँ ठूलै घण्टी बज्छ है भन्ने खालको संकेत पनि हो एक किसिमको।
11: अब यस्तो
13: पानी नपरे पनि अब
11: होइन पानी नपर्ने नै भन्ने पनि छैन फेरि अलि अलिक कम पर्ने हो सरदर भन्दा अलिक
13: पर्न पर्ने
11: भयो होइन
13: 40% पानी पर्न सक्ने सम्भावना
11: त्यो भनिसक्दाखेरि त अब फेरि सरदरै पानी पनि नपर्ने भन्ने पनि होइन नि त फेरि पूर्वानुमान भन्नु र त्यसमा त अब हाम्रा विभिन्न कारणहरू अहिले जलवायु परिवर्तनका कारणले पनि हामीले कतिपय विषयहरू चाहिँ फोरकास्ट गरे भन्दा ठ्याक्कै नमिल्न पनि सक्ने हुन्छ होइन त्यो बेलाको अब अहिले त झन् धेरै अगाडि नै गरेका छौँ नि त हामीले होइन मन सुरु नै भएको छैन सुरु भएपछि पनि अझ चार महिनासम्म चार पाँच महिनासम्म रहि नै रहन्छ भनेपछि
13: यसपालि कम प्रभाव पर्छ भनेर ढुक्कले बस्न सक्ने स्थिति त छैन हामीले तयारी गर्नु पर्ने
11: विपदको दृष्टिबाट त हामीले सरदर भन्दा कम भन्दै गर्दा पनि विपद त घट्छ भन्ने अनुमान छैन हाम्रो
13: त्यसो भए अब कुन कुन क्षेत्र चाहिँ अलि बढी प्रभावित हुने जोखिम चाहिँ यहाँहरूले अनुमान गर्नु भएको छ
11: सबैभन्दा बढी प्रभाव हुने बढी प्रभाव पर्ने भनेर प्रदेशगत हिसाबले चाहिँ लुम्बिनी प्रदेशलाई लिएको छ त्यसै गरी अब क्रमागत रूपमा भन्दा लुम्बिनी पछि कोशी मधेस होइन सुदूरपश्चिम बागमती गण्डकी हुँदै सबैभन्दा कम चाहिँ कर्णाली प्रदेशमा पर्छ भनिएको छ
13: लुम्बिनी प्रदेशलाई चाहिँ बढी जोखिमको हिसाबले किन अगाडि राखियो
11: होइन यसमा एउटा त यहाँ संख्यात्मक हिसाबले भन्नुपर्छ जुन हामीले यो घर परिवारको र जनसङ्ख्याको जुन अघि भन्यौँ यतिजना त्यहाँबाट अलिकति त्यहाँको जनघनत्वको पनि हिसाबले र त्यो प्रदेशमा अलिकति बढी पानी पनि अलिक बढी पर्ने जस्तो हाम्रो अनुमान भएको भएर त्यही अनुसार त्यहाँ बढी प्रभावित हुन्छ भनिएको
13: जिल्लागत हिसाबमा छुट्याउन सकिने अवस्था छ कि छैन
11: जिल्लागत हिसाबमा अहिले फाइनल भइसकेको छैन हामीले कार्ययोजना स्वीकृति गरेर पब्लिस गरेपछि त्यो पछि नै फाइनल हुन्छ बढी चाहिँ अब लुम्बिनीमा बढी भनिएपछि लुम्बिनीका धेरै जस्ता जिल्लाहरू सबै पनि पर्न सक्ने भयो होइन
13: कस्तो खालको जोखिम चाहिँ अलिक बढी हुन सक्ने सम्भावना देखिएको छ जस्तो बाढी पहिरो चट्याङ भयो होइन
11: यहाँले भने जस्तै अब जुन यो प्रदेशहरूमा जिल्लागत रूपमा हेर्दा पनि हामीले ओभरअलमा चाहिँ हाम्रो तीनटा पहाड़ी हिमाली र तराई क्षेत्रको अलिकति फरक किसिमको विपद हुने गर्छ र त्यसमा बाढ़ी र पहिरोको हिसाबले चाहिँ पहाड़ी क्षेत्रमा चाहिँ विशेष गरी अझ पहिरो र बाढ़ी पनि आउन सक्ने भने मधेसमा चाहिँ बाढ़ी र डुबानको समस्याहरू र त्यो सँगसँगै अब अलिकति पानी कम परेर त्यही मनसुनकै समयमा पनि ड्राउट अलिक सुक्खाको समस्या पनि तराई
13: खडेरी पनि गत वर्ष पनि तराई मधेसमा त खडेरीले धान रोप्न नपाएर धेरै किसान मारमा पर्ने देखिएको थियो यो वर्ष पनि त्यो दोहोरिने सम्भावना
11: छ तर यसको लागि हामीले फेरि छुट्टै कार्ययोजना अलि अघि नै यसको तयार गरेर हामीले कार्यान्वयन चाहिँ आइरहेको छ यदि यस्तै समस्या आयो भने पनि त्यही कार्ययोजना अनुसार नै हामीले काम गर्छौँ
13: अब अलिकति तयारीको कुरा गरौँ सरकारले गर्ने तयारी त छँदै नै छ तर सरकार पुग्नुभन्दा अगाडि आफूले तयारी गर्नु पर्यो नि त व्यक्ति आफै स्वयं तयारी अवस्थामा रहनु पर्यो के गर्नुपर्छ त व्यक्तिले चाहिँ अब यो जुन मनसुन विपद छ मनसुनजन्य विपदबाट जोगिनको लागि चाहिँ अहिले नै गर्नुपर्ने तयारी चाहिँ के छन्
11: एकदम यहाँले राइट भन्नुभएको छ अब विपद व्यवस्थापन चाहिँ एउटा हामी सबैको साझा जिम्मेवारी नै हो एउटा निकाय एउटा व्यक्तिको मात्र सिंगल प्रयत्नबाट यो व्यवस्थापन त्यति सहज हुँदैन तर अर्को विषय भनेको चाहिँ अब विपद भन्ने बित्तिकै यति धेरै सेन्सिटिभ हुन्छ कि गभर्मेन्टका आर्म्सहरू चाहिँ त्यहाँ पुग्नुभन्दा अगाडि नै उहाँलाई सपोर्ट चाहिसकेको हुन्छ कि कोही व्यक्तिहरू त 5-10 सेकेन्ड को वा आधा मिनट एक मिनटको पनि सपोर्ट नपाएर पनि ज्यान जाने हुन सक्छ नि त त्यस्तो अवस्थामा तुरन्त कम्युनिटी होइन परिवार त्यहाँ वरिपरि जो हुनुहुन्छ उहाँहरूकै सपोर्ट नै सबभन्दा महत्वपूर्ण हुन्छ त्यही भएर आम नागरिकहरू सबैले चाहिँ आफ्नो तर्फबाट चाहिँ एकअर्कालाई सहयोग गर्ने होइन आफ्नो विपद कुन विपद पर्दाखेरि कसरी सजग रहने भन्ने विषयहरू जुन हामी प्राधिकरण लगायत विपद सम्बन्धी निकायहरूले विभिन्न श्रव्य दृश्य सामग्री मार्फत हामीले प्रचार प्रसार गरेका छौँ त्यो विषयहरूमा पनि यहाँहरूले चनाखो भएर अलिक सचेत
13: प्रचार प्रसार चाहिँ कहाँ हेर्ने त कसरी हेर्ने
11: त्यो प्रचार प्रसार यहाँहरूको एउटा मिडियम पनि भयो भने यस्तै हामीले आम सञ्चार माध्यमहरू पनि छ सोसियल मिडियाहरू धेरै जसो सबै
13: सामाजिक सञ्चालहरूमा विपद व्यवस्थापन प्राधिकरणको त आफ्नै फेसबुक पेज पनि छ
11: हामीले विभिन्न हाम्रो विभिन्न अब डिजिटल प्लेटफर्महरू छ होइन सबै ती प्लेटफर्महरूमा यहाँले भने जस्तै फेसबुकमा होइन भाइबरमा युट्युबमा टिकटकमा सबै हाम्रो प्राधिकरण पनि छ आफ्नो हाम्रो प्लेटफर्म भने अरू जस्तै विपद सम्बन्धी निकाय सुरक्षा निकायहरू तिनटैको पनि आफ्नो प्लेटफर्महरू छ त्यस्तै गरी स्थानीय पालिकाहरू प्रदेशहरूको होइन धेरै निकायहरू हुनुहुन्छ जो विपदमा आपद हुनुहुन्छ उहाँहरूका आफ्नो प्लेटफर्महरू
13: निकायहरू
11: स्थानीय पालिका भयो ओडा स्तरमै पनि विपद समितिहरू हुन्छ होइन त्यसै समुदाय स्तरका समितिहरू हुन्छन् स्वयंसेवकहरू हुन्छन् अनि त्यसपछि अब सिडिओ कार्यालयहरू भयो डीडीएमसी त्यहाँ हुन्छ होइन जिल्ला विपद व्यवस्थापन समिति हुन्छ फेरि त्यस्तै अनुसार आपतकालमा चाहिँ तुरन्त परिचालन हुने गरी चाहिँ जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र हुन्छ
14: Thank you.
1: अर्घाखाँचीको दुर्गा फाट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने 27 जना घाइते भएका छन्। कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानलाई आधिकारिक डिलरबाट रासायनिक मल खरिद गर्न अनुरोध गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सशमित पोखरेलले माध्यमिक शिक्षा परीक्षामा नन ग्रेडिङ भएका विद्यार्थीलाई फेरि परीक्षाको तयारीको लागि कक्षा सञ्चालन गर्ने बताउनु भएको छ। सरकारले दुई तिहाईको बहुमतपूर्ण उपयोग गर्दै उत्तरदायी भूमिका निर्वाह गर्नको लागि प्रतिनिधि सभाका विपक्षी सांसदहरूले आग्रह गरेका छन्। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना रहेको छ र आईसीसी क्रिकेट विश्वकप लीग दुईको एक दिवसीय त्रिदेशीय श्रृंखलामा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। अवस्था आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि वैशाख 30 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई म दीपक आचार्य पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: दिदी तपाईँ यस्तो बेलामा पनि चुरोट खाँदै हुनुहुन्छ
1: के गर्नु बहिनी खाइराको बानी छोड्नै गाह्रो हुने रहेछ
0: दिदी यसरी चुरोट खाँदा तपाईँलाई त असर गर्यो गर्यो तपाईँको पेट भित्रको बच्चाको के दोष त्यसलाई पनि त असर गर्छ
1: हो र बहिनी मलाई त थाहै थिएन अबबाट यो चुरोट म खाँदै खान्न अरूलाई पनि नखाने सल्लाह दिन्छु
2: सार्वजनिक हितका लागि रेडियो आँधी खोला 105.4 मेगाहर्ट्ज
3: सुन्नुहोस् न अहिले हाम्रो गर्नेमा 8 बजेको छ
4: यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
3: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है

0: रेडियो आधी खुला 105.4
1: आहा कस्तो ब्रान्डिङ अनि टिकाउ होला जस्तो छ है जुत्ता त गजब लाग्यो
2: हो र मैले नि राम्रो लागेर गोल्ड स्टारको अथराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ नयाँ बजारबाट जुत्ता अनि चप्पल किनेर ल्याए
1: मलाई नि चाहिएको थियो आजै त्यही जान्छु
2: गोल्ड स्टारको आधिकारिक शोरूम अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोकैमा गोल्ड स्टार कम्पनीका पार्टी सुज स्कूल तथा अफिसियल सुजहरू स्पोर्ट्स सुज लेडिज जेन्ट्स सुज तथा जुत्ता चप्पलको होलसेल एवं खुद्रा बिक्री गरिन्छ
1: गोल्ड स्टारको अथोराइज शोरूम आरती उज्जवल सुज हाउस वालिङ 8 नयाँ बजार चोक
2: प्रोप्राइटर बोधराज रेग्मी र सरस्वती रेग्मी
1: मोबाइल 9849618921 र 9842939399
3: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
4: लो किन नि के भयो सन्चो भएन
3: होइन यतिकै जानै मन लागेन
4: यतिकै पनि हुन्छ
3: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले कुट्नुहुन्छ
4: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
5: नमस्ते कति कामले पाल्नु भयो
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
5: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: निकै सोचमा परे जस्तो देखिनु भएको छ नि माइलोबा, के पर्यो त्यस्तो?
1: मास्टर बाबु, छोराको बिहे गर्न आँटेको, सुनका गरगहना किन्न कहाँ जाने होला भनेर सोचेको नि।
0: सुनका गहना जस्ता सामान किन्दा विश्वासिलो र भरपर्दो स्थायी दोकान रोज्नु पर्छ, साफेर गर्न पनि सजिलो होस्।
1: त्यस्तो दोकान कहाँ पर्छ त मास्टर बाबु?
0: आकर्षक र राम्रा सुन चाँदीका गरगहना ढुक्क भएर किन्नका लागि विश्वासिलो र भरपर्दो यही हाम्रो वाली बजारमा रहेको उही पुरानो चिर परिचित पसल हिमाल सुन चाँदी पसल छँदैछ। त्यहाँ शुभ विवाहमा चाहिने समय अनुसारका सम्पूर्ण गहनाका सेटहरू र अन्य कुनै पनि कार्यको लागि सुन चाँदी गहना उचित मूल्यमा पाइन्छ नि।
1: विगत लामो समयदेखि ग्राहक वर्गहरूको सेवामा समर्पित रही ग्राहक वर्गहरू माझमा विश्वास कमाउन सफल रहेको यस हिमाल सुनचाँदी पसल समयको गति सँगै अझ व्यवस्थित सुदृढ गर्दै तपाईँहरूको सेवामा समर्पित रहेको जानकारी गराउँछौ।
0: हाम्रा सेवाहरू आधुनिक तथा परम्परागत डिजाइनका छापावाला सुनका सम्पूर्ण गरगहना पाइन्छ।
1: हिराका गहनाहरू पाइनुका साथै अन्य बहुमूल्य पत्थर जडित गहनाहरू पाइन्छ।
0: सुनको शुद्धतामा पूर्ण ग्यारेन्टी रहनुका साथै बाई ब्याक ग्यारेन्टी हुनेछ।
1: सुखको गहना दुखको खजना।
0: प्रोप्राइटर हिमलाल सुनार एन्ड सन्स विष्णु, हिमाल सुन चाँदी पसल।
1: फोन नम्बर 063-44-235, मोबाइल नम्बर 98-55-55-250।
2: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
3: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
2: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
3: खै के गर्ने गर्ने दिदी,
4: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो पाली तिम्रो जन्मदिनमा तिमीले सोचे जस्तै राम्रो उपहार दिनु छ। तिम्रो मनैमा बस्ने गहना कहाँ पाउला त?
1: हितैको मायाले दिने उपहार त शुद्ध र खास हुनुपर्छ नि। त्यस्तो गहना त वालिङको जितो सुनचाली पसलमा मात्रै पाइन्छ।
0: ए त्यही वालिङ आठ पेट्रोल पम्प नजिकै पशुपति चस्मा पसलको ठिक अगाडि भएको नयाँ डेकोरेसनको पसल हो
1: त। त्यहाँका आधुनिक डिजाइनका गहनाहरू त जो कोहीको मनैमा बस्छन्। शुद्ध सुन, भरपर्दो सेवा।
0: विगत लामो समयदेखि हाम्रै वालिङ बजारमा सेवा दिँदै ग्राहकहरूको मन जित्न सफल यस जितु सुनचाँदी पसल वालिङमा विवाह, व्रतबन्ध एवं शुभ कार्यका लागि आकर्षक डिजाइनका सुन तथा चाँदीका नयाँ नयाँ गरगहनाहरू अर्डर अनुसार बनाउनुका साथै पुरानो गरगहनासँग नयाँ गरगहना साटफेट तथा खरिद बिक्री गरिन्छ। यहाँ अर्डर अनुसार हिराका गरगहनाहरू पनि बनाइन्छ। अत्याधुनिक प्रविधिबाट नयाँ डिजाइनका गरगहना बनाइन्छ।
2: प्रोप्राइटर जित बहादुर सुनार एन्ड सन्स दिपेश, जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पदिरा जाने बाटो तर्फ।
0: सम्पर्क मोबाइल नम्बर 9842625767 र 9806617137।
2: पुरानो पसलबाट ठिक अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ। सुनमा शुद्धता हाम्रो प्रतिबद्धता।
3: आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
4: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
3: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
4: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ए अंकल, गालामा हात राखेर अध्यारो मुख लाएर बस्दै हुनुहुन्छ। हैन, के भएको छ र तपाईलाई?
1: के हुन्थ्यो र नानी, यही डाँपले त सताउँछ नि जहिले पनि। दुई चार दिन भयो न राम्ररी खाना खाछु न त सुतेको नै छु, कहिल्यै सन्चो नहुने भयो मलाई त।
0: यसरी घरमै बसिरहेर पनि सन्चो हुन्छ त अंकल? हाम्रै वालिङमा रहेको कान्तिपुर डेन्टलमा गए त दाँत सम्बन्धी सम्पूर्ण रोगको उपचार हुन्छ नि। उपलब्ध सेवाहरू:
2: वालिङमा पहिलो पटक दन्त रोग विशेषज्ञबाट दाँत परीक्षण,
0: दाँत सफा गर्ने टल्काउने,
2: दाँतमा चाँदी तथा दाँत कलरको सिमेन्ट भर्ने,
0: दाँतको जरासम्म सफा गरी भर्ने,
2: दाँत उखेल्ने कृत्रिम दाँत राख्ने,
0: दाँतमा खोल राख्ने,
2: दाँत नभएको ठाउँमा झिक्नै नपर्ने गरी दाँत राख्ने,
0: बाङ्गो टिङ्गो दाँत मिलाउने,
2: बच्चाहरूको दाँतको विशेष उपचार,
0: मुखको धेरै पुरानो समस्याहरू, मुख गनाउने, घाउ खटिरा, मुख नखुल्ने आदि समस्याको उपचार। विगत 12 वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको सेवा प्रदान गर्दै आइरहेको कान्तिपुर डेन्टल हस्पिटलको शाखा कार्यालय कान्तिपुर स्माइल डेन्टल केयर वालिङमा सेवा लिनुहुन सबैमा अनुरोध गरिन्छ।
2: सम्पर्क कान्तिपुर स्माइल डेन्टल केयर, वालिङ बजार, मल्ल फार्मेसी अगाडि।
0: मोबाइल 9860216629 र 9861168251।
3: ए के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओइ एमजी श्रेया, कसम तिम्रो यो नयाँ हेयर कट र कलर त एकदमै फायर छ त, कुन इन्टरनेसनल ब्रान्डको शरण पुगेर आयौ?
8: थ्याङ्क यू रिया, इन्टरनेसनल होइन बाबा, यो त हाम्रै वालिङको मन्जु ब्युटी सलुनको कमाल हो नि।
7: सिरियसली, वालिङमा यस्तो वाव लुक्स दिने सलुन छ? म त छक्क परे।
8: छ नि, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएकै भवनको पहिलो तल्लामा, त्यहाँको बोटक्स र न्यानो प्लास्टिया ट्रिटमेन्ट त झन्नै अमेजिङ छ। मेरो कपाल त पहिला कस्तो ड्यामेज थियो, अहिले त ग्लास मिरर जस्तै चम्किन्छ।
7: अनि मलाई पनि त्यो हाइड्रा फेसियल र नेल आर्ट पनि गराउनु थियो, त्यहाँ हुन्छ?
8: अफकोर्स, ब्राइडल मेकअप, नेल एक्सटेन्सनदेखि लिएर लेडिज र जेन्ट्स दुबैको लागि सलुन सम्बन्धी प्रोफेसनल तालिम पनि दिइन्छ।
7: ल, अब मेरो लुक्स पनि डिफरेन्ट देख्नेछौ तिमीले।
8: लेडिज तथा जेन्ट्सका सलुन सम्बन्धीका तालिमहरू दिनुका साथै हेयर स्ट्रेट, बोटक्स, बोटोलेक्स, न्यानो प्लास्टिया, हेयर स्मुदिङ, हेयर कलर, हेयर रिपेयरिङ, ब्राइडल मेकअप, नेल आर्ट, नेल एक्सटेन्सन, फेसियल, हाइड्रा फेसियल ट्रिटमेन्ट, स्किन टेस्ट र कस्मेटिक आइटमहरू पाइनुका साथै पार्लर एवं सैलुन सम्बन्धीका सम्पूर्ण कार्यहरू गरिन्छ।
7: साथै यहाँहरूले मन्जु ब्युटी सलुन टिकटक आइडीमा फलो गरेर हाम्रो भिडियोहरू पनि हेर्न सक्नुहुनेछ। प्रोपराइटर मन्जु भण्डारी र विमल भण्डारी, मन्जु ब्युटी सलुन एन्ड ट्रेनिङ सेन्टर, वालिङ आर्ट जंगल रेस्टुरेन्ट भएको भवनको पहिलो तला।
8: सम्पर्क मोबाइल 9842698145।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो घरको दैनिक झगडा सुन्न भन्दा त बरु लागे हुन्थ्यो नि रोगैले। औषधि खाएको त हो, निको नभएपछि के गर्ने?
2: किन चिन्ता लिएकी तिमीले? अब झगडा हुने दिन सकियो, आज लैजान्छु तिमीलाई राम्रो उपचार गर्ने ठाउँमा।
1: सधैँ त्यही भनेर गयो अनि औषधि खाँदा खाँदा शरीर गलेर सुना भएको छैन, अब त जान्नमा कहीँ पनि।
2: ल अब त हिँड वालिङ सिटी पोलिक्लिनिक वालिङ मोडमा, त्यहाँ गएपछि अन्त कहीँ जानु पर्दैन।
1: हो र, त्यहाँ के सेवाहरू पाइन्छ त?
2: त्यहाँ त रगत, दिशा पिसाब, खकार, वीर्य, थाइराइड, कोलेस्ट्रोल, सुगर, युरिक एसिड, बाथरोगको जाँच गरिनुका साथै भिडियो एक्सरे, मुटुको जाँच, ईसीजी, आकस्मिक उपचार, निशुल्क गर्भवती जाँच, छाला तथा यौन रोग, मानसिक रोगको उपचार तथा परामर्श दिइन्छ।
1: त्यहाँ महिना सम्बन्धी सम्पूर्ण रोगहरूको उपचार गरिन्छ। नाक, कान, घाँटी, दाँत सम्बन्धी सम्पूर्ण समस्याहरूको निदान गर्नुका साथै बालरोग सम्बन्धी सम्पूर्ण उपचार गरिन्छ। साथै 24 घण्टा ग्रहौँ प्राथमिक अस्पताल पालिङमा कार्यरत डाक्टर तथा चिकित्सकहरूद्वारा सम्पूर्ण रोगको उपचार, स्वास्थ्य परीक्षण तथा परामर्श दिइन्छ।
3: गण्डकी मेडिकल कलेज जीएमसी पोखराका वरिष्ठ पेट, छाती, मुटुरोग तथा दीर्घ रोग, सुगर, थाइराइड, प्रेसर रोग विशेषज्ञ डाक्टर सरोज थापा प्रत्येक महिनाको चौथो शनिबार।
2: वालिङ सिटी पोलिक्लिनिक प्राली, वालिङ 8 स्याङ्जा, फोन 063 440 594।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: आहा, कति राम्रो हो बाली नाली। बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
2: बिउ र मल दुवै राम्रो हो नि नानी। रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
1: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
2: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बाली नालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
1: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्यीय सहकारी संस्था वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडैमा सम्पर्क नम्बर 0364146696।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यो किचनको डेकोरेसन देखेपछि त खाना बनाउनै मन लाग्दैन मलाई त।
2: हेर हेर भाँडा सबै फ्याकेर नरिसाउ न तिमी। भकुण्डेको बाबा फर्निचरमा तिमीले खोजेको जस्तै किचन डेकोरेसन बनाउँछ, त्यही गइहाले भइहाल्छ नि।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको विपक्षीको आरोप।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला।
2: प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
0: विद्यालय शिक्षालाई समयबद्ध सत्रमा सञ्चालन गर्ने तयारी स्वरूप एसईई को नतिजा चाँडै आएको सरकारको भनाई।
3: सेसनमा लग्ने उद्देश्य चाहिँ हो कर्मश काण्डै ल्याएर पठन पाठन क्रेडिट आवर सबै पुग्छ।
0: अनि मार्चमा पाकिस्तानद्वारा अफगानिस्तानमा भएको एक हमलामा 269 जना भन्दा धेरै मारिएको राष्ट्रसंघद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार।
4: अशोक दाहालबाट समाचार सुन्नुहोस्। दलभित्रैबाट राजीनामा माग पाएपछि युकेका प्रधानमन्त्री कियर स्टारमरले आफ्नो पद जोगाउन संघर्ष गरिरहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका 3 अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टारमरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टारमरलाई राजीनामा दिन या त्यसको समय सीमा तोक्न भनेका छन्। यसअघिको मन्त्री परिषद बैठकमा स्टारमरले आफूले राजीनामा नगर्ने संकेत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन्, आगामी कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलभित्र गम्भीर विमतिका माझ ब्रिटेन गहिरो संकटमा परेको छ। संवाददाता रब वाटसनको भनाई। पाकिस्तानले गएको मार्च 16 काबुल स्थित एक लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा कैयौंको ज्यान जाने गरी गरेको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्रसंघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उक्त केन्द्रमा भएको हवाई आक्रमणमा मारिनेको संख्या 269 जना भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13 15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै एक दशकपछि हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका दुई ठूला अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै संकेत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम घेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ़न सक्ने बताए। हालसम्म 7 हान्टा भाइरस पुष्टि भएको छ र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। शुरूमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज काङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने बताए।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले सभामुख महोदय। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
0: उनीपछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
2: संसदको मर्यादा गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैली।
0: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
5: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो?
0: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुशबु ओलीले पनि आपत्ति जनाइन्।
6: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
0: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैलीबारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
7: जनहितमा जनपक्षमा राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारणको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारणको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ, ती सुकुम्बासी भूमिहीन सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
0: पराजुलीले गरेका टिप्पणी पनि विवादरहित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यतालिका रहेको छ। अब अर्को प्रसंग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अघिल्लो वर्षभन्दा करिब डेढ महिना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पूरै विद्यालय शिक्षालाई एउटै समयमा शुरू र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
3: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट शुरू गर्दै लग्नुभयो, एक बाह्र विद्यालय शिक्षा दिनु भयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो, कर्मश तान्दै ल्याएर त्यसपछि पठन पाठन क्रेडिट आयो सबै पुग्छ।
0: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनुपर्ने कारणबारे सोधेका छन्।
8: शैक्षिक क्यालेन्डरहरूलाई मिट गर्नुपर्छ भन्ने हिसाबले नै नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? विद्यार्थीको पोइन्ट अफ भ्यूबाट हामीले रिभ्यू लिने हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसम्म प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
9: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजस्ती तन्काएर सकिने, समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षाफल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिक सहज पुग्ने आशा गर्न सकिन्छ?
8: पक्कै पनि अगाडि शैक्षिक क्यालेन्डर अगाडि आइसकेको गरिसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले लिने कहिलेबाट शिक्षक सुरु हुने भन्ने हिसाबले असर गर्ला. पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ. अनि अहिले सार्वजनिक विधा दिएको सन्दर्भ क्रेडिट आवरलाई कसरी समायोजन गर्ने भन्ने कुरो पाठ्यक्रम विकास केन्द्रबाट आउला नै. हाम्रो बाटो भनेको राष्ट्रिय परीक्षा बोर्डको चाहिँ मूल्याङ्कनको बाटो मात्रै भयो. नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ पलाएको छ. लाग्दाखेरि यो परीक्षा भनेको एउटा तहबाट एउटा निकायबाट मात्रै हुने होइन, ठुलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ. त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ.
9: अब यसपटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउनमा त्यो पनि एउटा मुख्य कारण थियो. त्यसको अनुभव चाहिँ कस्तो रह्यो?
8: विश्वसनीय किसिमले परीक्षा नहोला भन्ने किसिमले नि गुनासो आयो. राष्ट्रिय परीक्षा बोर्डलाई पनि एक किसिमको चुनौती थियो. तर अहिलेको सन्दर्भमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ. तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परिचित भएको छ भन्ने हामीलाई लागेको छ. सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटिरहित गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नुभएको छ भन्ने चाहिँ अहिले राष्ट्रिय परीक्षा बोर्डलाई लागेको छ.
9: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा
8: त्यो पक्कै नै आउँछ. किनभने हामीले असार 1 गतेदेखि गर्ने नै भने छ परीक्षा. अहिलेको भन्दा पनि चाँडो परीक्षाको नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ.
9: त्यो भनेको असारको अन्तिमसम्ममा त कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ.
8: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छौँ.
9: जस्तो कक्षा 11 को भर्नाको लागि कतिको तयारी अवस्थामा छन् उच्च माविहरू चाहिँ?
8: अब 12 जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठ 1 गतेबाट. उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा 11 खाली हुन्छ. अनि भर्ना अभियानमा लाग्नु होला. एउटा कहिलेबाट भर्ना गर्ने कक्षा सुरु गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन. सोही अनुरूप जागरुकै हुन्छ जस्तो लाग्छ. पहिला साउनबाट सुरु भइसक्छ भनेदेखि अहिले चाहिँ अब दुईटै विद्यार्थीहरूले साउनबाट ग्रेड वृद्धिको पनि आइसकेका हुन्छन्.
0: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग. संयुक्त राष्ट्र संघले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ. राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो 2 दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
10: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्. अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ. इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ. तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ. लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो. घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्र संघ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्. तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन. बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ. आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो. उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए. संयुक्त राष्ट्रसंघको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ. बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन. 30 भन्दा बढी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यसबेला देखिएको थियो.
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ. त्यस बेलासम्मका लागि हामी सबैलाई
11: सुन्नुहोस् न, अहिले हाम्रो गर्नेमा यस समयको साथमा जितु सुनचाँदी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्ध्र जाने बाटोतर्फ विश्वासिलो भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
12: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4 आफ्नो ख्याल राख्नुहोस् है।

नमस्कार, म देवीराम पराजुली जिरेको छनीको भोक लाग्यो। तपाईँ यतिखेर सुन्दै हुनुहुन्छ आधी खोला एफएम 105.4।

0: tragedy attracts them.
1: सुखी र सुरक्षित विवाह यो खुन्मुली.com खुन्मुली.com मा तपाईलाई हार्दिक स्वागत छ। हामी रेडियो अडिक स्टुडियो कमेडी हाइट नारायणचर मार्ग बानेश्वरबाट बोलिरहेका छौं। खुन्मुली.com को आजको श्रृंखला तपाईलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाई इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्। देशैभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.areadio.com अनि केही दिनदेखि हामीले खुल्लु.com लाई पहिला हाम्रो साउन्ड क्लाउडमा थियो खुल्लु.com, अहिले चाहिँ युट्युबमा पनि यसलाई पोस्ट गर्न थालेका छौँ। हाम्रो पात्रो मोबाइल एपमा पोडकास्टको रूपमा तपाईँले सुन्न सक्नुहुन्छ भने युट्युबमा चाहिँ चन्दन यो के खुल्लुली दुईटा युट्युब च्यानल छ कि यसको दुईटा खोल्ले, एउटा रेडियो अडियोमा एउटा खुल्लुलीमा। अरे बाप क्या बात है, तपाईँ जताबाट भए पनि तपाईँले युट्युब च्यानलमा खुल्लु.com सुन्दै गर्दा आजभोलि रेडियोको अडियोलाई सुन्ने विभिन्न माध्यमहरू छन्। सुन्दै गर्दा तपाईँको मनमा जिज्ञासा खुल्लुली प्रश्नहरू आयो भने हामीलाई तपाईँले प्रतिक्रिया पठाउन सक्नुहुन्छ। एकजना साथीले फेसबुकमा पठाउनु भएको छ, फेसबुकमा उहाँको नाम सकेसम्म गोप्य नै राख्नु पर्ला कि, उहाँको जिज्ञासा चाहिँ हेरिहाल्छु। उहाँले बुटोलबाट लेखिपठाउनु भएको फेसबुक, हामी facebook.com/खुल्लुली facebook.com/खुल्लुली हाम्रो पेज हो, लाइक गर्नु अनि त्यसपछि गएर जिज्ञासाहरू पठाउनु। म बुटोल रूपन्देहीबाट आफ्नो समस्या लेख्दैछु। म अहिले 19-20 वर्षको भए, म अविवाहित केटा हुँ। लास्ट टाइम फागुनको 25 गते आफ्नो पार्टनरसँग सम्भोग गरेको थिएँ, त्यो पनि विदाउट कन्डम। त्यसपछि म लगातार जस्तै हस्तमैथुन गर्दै सन्तुष्टि लिइरहेको थिएँ। विगत एक हप्तादेखि पिसाब गर्दा मेरो मूत्र नलीमा एकदमै दुखाइ भइरहेको छ र पछि हेर्दा मेरो लिङ्गको टुप्पोमा पहेँलो कलरको बाक्लो बाक्लो तरल पदार्थ निस्केर बसिरहेको देखे। यो प्रक्रिया लगातार दोहोरिरहेको छ। लिङ्गलाई मैले हल्का निचोरे जस्तै गर्दा धेरै पहेँलो तरल पदार्थ निस्कन्छ। अरू बेला मूत्रनली हल्का असहज मात्र भएको छ भने पिसाब गर्दा एकदमै पीड़ा हुन्छ। यो कुरा रेडियोमा पनि प्रसारण हुन्छ भने सुनेको थिएँ, त्यसैले नाम गोप्य राखिदिनु होला। मलाई सक्दो छिटो अनि यो च्याट मार्फत नै आवश्यक सल्लाह र सुझाव दिनुहोला भनेर भन्नुभएको छ। नाम तपाईँको हामीले भनेनौ, तपाईँले बुटोलबाट हामीलाई मेसेज पठाउनु भएको हो। डे वानदेखि नै हामीले भन्ने गरेको किशोरावस्थाको प्रवेश सँगसँगै किशोरावस्था युवावस्थाको प्रवेश सँगसँगै हरेक युवा किशोर किशोरी अथवा युवा र युवतीलाई यौन व्यवहारमा संलग्न हुनु मन लाग्छ। यो स्वाभाविक प्रक्रिया हो। यौन सम्पर्क गर्न मन लाग्छ, विपरीत लिङ्गीप्रति आकर्षण हुन्छ होइन, तर हामीले यही बेला हो संयमता अप्नाउनु पर्ने। 19-20 वर्षको उमेरमा तपाईँलाई असाध्यै यौन सम्पर्क गर्न मन लाग्यो, तपाईँले आफ्नो पार्टनरसितको कोही पार्टनरसँग यौन व्यवहार गर्नुभयो, गलत गर्नुभयो भन्ने कुरामा हामी भन्दैनौँ। यो तपाईँको नितान्त निजी कुरा भयो, तर यसबाट आउने परिणाम पनि तपाईँले भन्दा अरूले भोग्नु, तपाईँले नै भोग्नुपर्ने छ। त्यसकारणले यो यौन व्यवहार चाहिँ सुरक्षित हुनुपर्छ, मर्यादित हुनुपर्छ, आनन्दित हुनुपर्छ भनेको चाहिँ तपाईँले त्यति नै बेला कन्डमको सही प्रयोग गर्छ। सबभन्दा पहिला चाहिँ 19-20 वर्षको उमेर चाहिँ यौन सम्पर्कको लागि इन्भल्भ हुने सम्बन्ध उमेर हो कि होइन, यौन चाहना हुने उमेर हो तर यौन व्यवहारमै संलग्न हुने उमेर हो कि होइन है। तपाईँले यो बेलामा पढ्नु पर्ने थियो कि, स्कूल कलेजको होमवर्क सक्नु पर्ने थियो कि, सिपहरू सिक्नु पर्ने थियो कि, कुनै तालिमहरू लिनु पर्ने थियो कि, कुनै यो फेरि नरचनात्मक काम पनि भन्न खोजे होइन। तपाईँले जानी ओह्रालोमा ओभर स्पिडमा गाडी चलाउनु भएको हो कि, तपाईँ अहिले उमेरमा हुर्किँदै गर्नुभएको साथीहरूलाई यौन चाहनालाई स्वीकार गरिदिनुहोस्। प्रचण्ड चैत वैशाखको प्रचण्ड गर्मीमा छाता ओढिन्छ नि शीतलताको लागि, पानी खाइन्छ नि उसको लागि, के अरे पानी खाइन्छ, अलिकति अलिक गर्मी पनि एक बोतल कोक दिन्छ साउजी भन्छ, कोकले तिर्खै मेटी त होइन, शीतलतै दिन त होइन तर फिलिङ्स हुन्छ, बरफ खाइन्छ, भने जस्तो तपाईँलाई यौन चाहना भएको बेलामा विकल्पहरू थियो कि हस्तमैत्री गर्न सक्नुहुन्छ कि अथवा यौन चाहनामा आउनु बित्तिकै तपाईँले अरू कुराहरू आफूलाई सृजनात्मक काममा लगाउन सक्नुहुन्थ्यो कि जब तपाईँलाई एकदम तनाव हुन्छ तनाव भएको बेलामा तपाईँ तनाव सोचेर बस्ने कि त्यो दिमागलाई तनाव सोचिरहेको दिमागलाई नराम्रो कुरा सोचिरहेको दिमागलाई सकारात्मक काममा लगाउने सिम्पल छ एकदम के गर्ने यो गरे नि हुन्न त्यो गरे नि हुन्न त्यो गरे नि त्यो हुन्न त्यो गरे नि हुन्न भने कोठा सफा गरिदिनु न भाँडा मारिदिनु न गाउँघरतिर हुन्छ नि ए कुटेर कोदाल ल्याएर खेत जोतिदिनु न केही चाहिँ गर्नुहोस् केही चाहिँ गर्नुहोस् भने जस्तै तपाईँलाई एकदम 19-20 वर्षको उमेरमा एकदमै धेरै यौन चाहना भयो यौन सम्पर्क गर्नु मन लाग्यो यो अहिले मैले विवाह अगाडिको यौन सम्पर्क लुकी छिपी गर्नुपर्छ डर त्रासमा गर्नुपर्छ कतै कसरी देख्ला कि भनेर गर्नुपर्छ यो चाहिँ जोखिममुक्त हुन्छ है भनेर सोच्नु भयो भने एउटा कुरा र इन्भल्भ भइहाल्नु भयो भने तपाईँले एउटा ब्लन्डर के गर्नु भने कन्डमको सही प्रयोग नगरिकन यौन सम्पर्क गर्नुभयो तपाईँले यौन पार्टनर त भन्नुभएको छ उहाँ यौन पार्टनर तपाईँ जस्तै अरू पनि मल्टिपल सेक्स पार्टनर उहाँहरूको छन् भने त्यसले पनि तपाईँलाई यौन रोगको सिम्टम्स देखाएको हुनसक्छ तर झट्ट हेर्दाखेरि चाहिँ यति भनिसकेपछि झट्ट हेर्दाखेरि चाहिँ तपाईँ आत्तिनु भयो डरमा हुन्छ त्रासमा हुन्छ आजभन्दा झन्नै 16-17 वर्ष अगाडि एकजना साथीले यस्तै प्रकारको मेसेज पठाउनु भएको थियो हामीलाई पाल्पाको साथी काठमाडौँमा आउनुभयो बाटो जाम भयो अनि बस पार्क आइपुग्दाखेरि ढिलो भयो गेस्ट हाउसमा बस्नुभयो गेस्ट हाउसको साहुले भन्नुहोस् साहु यसो केटी पाइँदैन कोही भनेर भन्नुहोस् कोही दिनुभयो अनि कसैसँग उहाँको यौन सम्पर्क भयो अनि उहाँ अनि चाहिँ एक बारको जिन्दगीमा महिलाले के छ र भन्दै यौन सम्पर्क गर्दै हुन्थ्यो अरे अनि पछि उहाँले चाहिँ के सोच्नु भने मलाई कन्डम के अरे मलाई एचआइभी भयो भनेर डरमा त्रासमा आउनुभयो एचआइभी भएको थिएन यद्यपि तपाईँलाई एकदमै शङ्का लाग्छ डर लागिरहेको छ होइन यो समस्या नै हो भन्ने कुरा फिल गरिरहनु भएको छ भने एकपटक बुटौलमा हुनुहुन्छ तपाईँको घर नजिकै स्वास्थ्य संस्थाहरू छन् आजभोलि धेरै स्वास्थ्य संस्थाहरू छ युथ फ्रेन्डली छन् युवा मैत्रीपूर्ण व्यवहारमा तपाईँले उपचारहरू पाउनुहुन्छ चिकित्सकसँग नडराइकन नलजाइकन होइन नआत्तिकन आफूलाई भएका कुराहरू भन्नुभयो भने डराउनु भएन भने त्यो 5 झन्डै झन्डै 15 मिनटको काउन्सिलिङमा तपाईँलाई ढुक्क हुन्छ कि यो भएको रहेछ अथवा केही भएको रहेछ अथवा केही भएको रहेनछ भन्ने कुरा चाहिँ ढुक्क हुन्छ र आउँदा दिनमा बुटौलको साथी जस्तै अरू साथीहरू पनि पियर प्रेसरमा साथीभाइको सङ्गतमा साथीभाइको प्रेसरमा कहीँ कतै जोखिमपूर्ण यौन व्यवहारमा लागू पदार्थको प्रयोगकर्तामा होइन अनि यो झै झगडामा कहीँ कतै इन्भल्भ हुँदै हुन्छ भने यो चाहिँ मेरो फ्युचरका लागि कति राम्रो काम गर्छ साथीभाइसँग एक क्वार्टर रक्सी खाएर 2 किलो गाजा खाएर झगडा गर्दाखेरि तपाईँको भविष्य के हुन्छ साथीभाइले भने 19-20 वर्ष उमेरसम्म तैँले अझ यौन सम्पर्क गरेका छैन फलानासँग जाऊ न भने यौन सम्पर्क गर्दैमा के हुन्छ त्यसबाट आउने जोखिमहरू के हुन् त्यसबाट आउने परिणामहरू के हुन् भन्ने कुरा सोचेर विचार गरेर निर्णय गर्नुहोस् अप्ठ्यारो पर्दा त्यसको अप्ठ्यारो त्यसको अप्ठ्यारो तपाईँले नै सहने हो अरूले सहँदैन भोग्ने तपाईँले नै हो गाह्रो हुने तपाईँलाई नै हो भविष्य नबिगार्नुहोस् र साथीभाइले दिएका सबै सल्लाहहरू सही हुन्छन् मर्यादित हुन्छन् भन्ने पनि छैन असल साथी तपाईँ भनौँ न गाँजा खानु चुरोट खानु रक्सी खानु नपढ्नु सिप नसिक्नु लफाङ्गो भएर हिँड्नु उद्देश्यहीन भएर हिँड्नु भनेको चाहिँ फ्युचरलाई बिगार्नु हो रेडियो हटेको स्टुडियो कमेडी हाइट नारेश्वर मार्ग मानेश्वरबाट बोल्दैछौ चन्दन रविन्द्र म दिपेन्द्र स्टुडियोमा हाम्रो व्हाट्सएप नम्बर 9890-81-610 अनि रातको बेलामा खुल्ली डटकम आउँछ अनि व्हाट्सएप नम्बर भन्ने बित्तिकै बुटुङटुङ फोन आउँछ अनि स्टुडियोमा बोलिरहेको बेलामा डिस्टर्ब हुन्छ अनि जिस्किनका लागि मजाक कुरा गर्नका लागि दिपेन्द्र भनेर कुराकानी गर्नका लागि चाहिँ यो व्हाट्सएप नम्बर दिएको होइन तपाईँलाई अडियो पठाउनुहोस् कुराकानी गरौँला 9890-81-610 आफ्ना खुलीहरू लेखी पठाइदिनुहोस् तपाईँको इमर्जेन्सी खुल्दुली अवस्था हामी रेस्क्यु गर्न सक्छौँ कि भन्ने हिसाबले हो छलफल गर्न सकिन्छ। इन्ट्राक्सनको लागि तपाईँ र हामीलाई जोड्न खोजेको हो। अनि केही साथीहरूको पनि यति आउँछ कि अनि त्यो चाहिँ जिस्किनको लागि रमाइलो गर्नको लागि चाहिँ फोन चाहिँ होइन। अनि फेसबुक पेज त हामीले भनि नै हालौँ, facebook.com/खुलबुली यो हाम्रो खुलबुली.com को आधिकारिक फेसबुक पेज हो। झ्याल ढोकाको चुको लगाउनुहोस्, छेउमा पानी ल्याउनुहोस्, सकारात्मक सोच राख्नुहोस्। अनि मनलाई मनमा नराम्रो कुराहरू चाहिँ आउन नदिनुहोस्, मनमा निराशाका कुराहरू आउन नदिनुहोस्। हतोत्साही हुने कुरा आफू तपाईँलाई कमजोर बनाउने कुनै तत्त्वहरूले तपाईँलाई तपाईँको मनको छेउमा आइरहेको छ, नाइज आउनै नदिनुहोस्, भित्र पस्नै नदिनुहोस्, छिमै नदिनुहोस्। अनि आफूलाई नियन्त्रणमुखी भन्दाखेरि पनि एकदम सक्रिय जीवन चाहिँ जिउनुहोस्। र अहिले तपाईँले आज दिनभरिमा के गर्नुभएको छ सोच्नुहोस् त, आज दिनभरिमा तपाईँको कामले कसैको जीवनमा अलिकति प्रभाव पार्यो, कसैको जीवनमा खुसियाली छायो, तपाईँको आफ्नै जीवनमा खुसियाली छायो, कि कसैले तपाईँले नराम्रो वचन गर्नुभयो, कसैको बारेमा नराम्रो भाव सोच्नुभयो कि, पकलासन भन्नुभयो कि, रिसाउनु भयो कि, होइन त्यो रिसाउँदाखेरि तपाईँलाई चाहिँ अहिले कस्तो फिल भयो? त्यो रिसाउनु राम्रो कुरा थियो या नराम्रो कुरा थियो? राम्रो कुरा थियो या नराम्रो कुरा थियो? कतै ढाँट्नुभयो कि छल्नु भयो कि? त्यो ढाँट्नु र छल्नु मलाई चाहिँ कस्तो लाग्छ नि, बुढी मरी भन्दाखेरि काल पल्कियो, जब तपाईँले एउटा कुरा ढाँट्न थाल्नुभयो, एउटा कुरा लुकाउन थाल्नुभयो, एउटा कुरा बेइमानी गर्न थाल्नुभयो भने, अनि त्यो त बेइमानीको पत्र चाहिँ त्यो बढ्दै जान्छ। एउटा ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, अर्को ढाँट्नुभयो, अर्को ढाँट्नुहुन्छ, ढाँट्दा ढाँट्दा ढाँट्दा ढाँट्दा तपाईँको हेबिचुअल हुनसक्छ, त्यो एउटा तपाईँको बानी हुनसक्छ। ढाँट्ने बानी अनि ले तपाईँलाई कालान्तरमा लगेर कमजोर बनाउँछ बनाउँछ। त्यसैले इमान्दारिता भन्ने कुरालाई चाहिँ सधैँ पछ्याइराख्नुहोस्। दुःख पर्ला, अप्ठ्यारो पर्ला, इमान्दार बन्दाखेरि तपाईँलाई कहिलेकाहीँ कोही मान्छेले डोमिनेट गर्ला, कमजोर बनाउला, त्यो छैन भने, तर इमान्दारिताको त्यो रेलको लिक चाहिँ छोड्नु भएन क्या। लिक छोडियो भने तपाईँ पढ्ने विद्यार्थी हो भने पढाइमा निरन्तरता दिनुहोस्, तपाईँ काठमिस्त्री युवा साथी हो भने काठमिस्त्रीमा एकदम इमान्दार बन्नुहोस्, तपाईँ कलाकार हो भने कलाकारमा एकदम इमान्दार बन्नुहोस्, आफ्नो पेसा आफ्नो कर्म चाहिँ इमान्दार बन्नुहोस्। सबका दिन आएगा, एकैछिन पछि आउनेछौ खुल्दुली.com को साथमा।

0: देशै भरि सुन्न सकिन्छ हाम्रो पात्रमा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटा कन्फ्युजन ग्यास सोलुसन
1: Welcome to the movie world. To learn filmmaking, Everest Film Academy is the best academy in Nepal. We provide classes for directors,
2: action,
1: acting, cinematography, sound and editing.
3: Samparka number 01-4798-188. 4798-188.
1: To join the Nepal film industry, your first step, Everest Film Academy. Welcome.
3: Everest Film Academy. Naya Baneswar Min Bhavan.
4: विश्वभरिका लोकप्रिय एफएम स्टेशनका साथ www.edrio.com काठमाडौँ आसपासमा एफएम 106.3 रेडियो अडियो अनि हाम्रो पात्र मोबाइल एपमा सँगसँगै युट्युबमा खुल्लुली .com भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 छ हो चन्दन खुल्लुली .com भनेर छ कि एफएम रेडियो अडियो एफएम 106.3 भनेछ कि दुइटै हो दुइटै छ युट्युब च्यानलमा पनि अडियो सुन्न सकिन्छ आज अलिकति फरक प्रसंग म तपाईँलाई सोच्दैछु लाखौंको संख्यामा विद्यार्थी साथीहरू एसएलसीको तयारी गर्दै हुनुहुन्छ होला हाम्रो बालक एसएलसी अहिले भन्न आउँदैन कि एसईई होइन अहिलेको चाहिँ अहिलेको एसईई तयारी गर्दै हुनुहुन्छ होला अनि के पढ्दै हुनुहुन्छ किन पढ्दै हुनुहुन्छ कसरी पढ्दै हुनुहुन्छ अनि पढ्ने तरिका बारेमा थोरै भन्छ है त म सबभन्दा पहिला चाहिँ तपाईँले किन पढ्दै हुनुहुन्छ भन्ने कुराको क्लियर गर्नु बुवाआमाका लागि पढिदिनु हुन्छ आफ्नो लागि पढिदिनु हुन्छ साथीभाइका लागि पढिदिनु हुन्छ केही गर्न पढिदिनु हुन्छ केही बन्न पढ्दै हुन्छ किन चाहिँ पढेको पढ्न लाग्यो भन्ने कुरा चाहिँ क्लियर भन्दैन नभएदेखि यो दिपेन्द्रको सिद्धान्त हो है मैले भनेको कुरा नै हुनुपर्छ भने मलाई फेरि त्यसमा त्यो भ्रम नै नपर्नु मलाई राख आफ्नै हातमा डाडु पर्ने हो भन्दाखेरि होइन आफैले आफ्नै रेडियोमा आफ्नै प्रोग्राममा पनि भन्न बोल्न पाइयो भने त के होइन बोल्न त पाइयो नि त भित्र के कसो चन्दन मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हामीकोमा एकजना भिजुअल एडिटर साथी हुनुहुन्थ्यो क्या अमन मानन्दर अहिले सायद उहाँले टेक पार्नामा काम गर्नुहुन्छ उहाँ रेडियो अडियोमा लगभग कति 70 सालतिर जोइन गरे हुनुहुन्छ 70 सालभन्दा पछि हो 70, 72, 73, 74 होला अहिले जोइन गरे अनि जोइन गर्नुभएको थियो उहाँ चाहिँ एउटा कुनै टेलिभिजनमा काम गर्नुहुन्थ्यो त्यो बेलामा रेडियो अडियोको रेडियोहरूमा बेसिक स्यालेरी नै हाम्रो 19,500 थियो उहाँ चाहिँ टेलिभिजनमा काम गर्नुहुँदो रहेछ उहाँ 9,500 रुपियाँ रहेछ अब कति चाहिन्छ भनेको 10,000 रुपियाँ भइपुग्छ भन्नुभयो त्यसो गर्नुहुन्न भने एउटा एक्स एमाउन्ट उहाँले काम गर्नुभयो अनि काम गर्दै जानुभयो लगभग लगभग खास त्यो बेलामा हाम्रो अडियो भिजुअलको काम त्यति धेरै थिएन तर उहाँको क्षमता देखेर उहाँको प्रतिभा देखेर हामी कन्टिन्यू गर्दै गयौँ गर्दै गयौँ जति बेला चाहिने पनि त्यति बेला उहाँ चाहिँ फेरि अर्को अफिस जोइन गर्नुभयो अनि उहाँले दुईटा जति अफिस जोइन गरिसकेपछि मलाई एउटा कुनै नेपालको अहिले कमर्सियल ब्याङ्कमा एउटा ब्याङ्कबाट फोन आयो यी दिन त्यहाँ मेरो दाइ हुनुहुन्थ्यो दिपेन्द्र तिमीसँग कोही एउटा भिजुअल अडियो भिजुअलमा राम्रो नलेज भएको कोही स्किल भएको मान्छे छ भनेर भन्नु छ दाइ भने अनि मैले त्यही अमनजीलाई सम्झेँ अनि कति छ दाइ तल भनेको 2.5 लाख रुपियाँ छ भनेर भन्नु है म क्या दङ्ग परे होला मसँग छोडेर गएको एउटा भाइलाई म भनिदिन्छु भनेर मैले यो किन पढ्नेसँग कुराकानी जोड्न खोजेँ हो अनि त्यसपछि मैले अमन तपाईँको सिबी पठाइदिनु तपाईँको यस्तो यस्तो छ ब्याङ्कमा एकदम सिओ भनौँमा टप लेभलमा काम गर्नुपर्ने भनेर भने भरे उहाँको ब्याचलर क्लियर रहन्छ ब्याङ्क पब्लिक लिमिटेड भएको हुनाले त्यो ब्याचलर कम्ती पनि ब्याचलर पढेको चाहिँदैछ त्यति बेला अब उहाँलाई पढाइको महत्व भयो जुन विषयमा भयो नि ब्याचलर भएको भए हुने त्यति बेला उहाँलाई पढाइको मतलब भयो तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि होइन तर रामकृष्ण ढकाललाई स्टेजमा जाँदाखेरि तपाईँ कति कक्षा पढ्नुभएको छ भने कसैलाई सोध्दैन. सुगम पोखरेलले कति कति कोर्सको कति कुन कुन विषय पढ्नुभएको भने कसैलाई सोध्दैन. धीरज राई भलै काठमाडौँ महानगरपालिकामा पढ्नु काम गर्नुहुन्छ, कलेजहरू ट्युसन सेन्टर कलेजहरू पढाउनुहुन्छ, उहाँ आफै गाएको त गायकीमा उहाँलाई कसैले पनि प्रश्नहरू सोध्याउँदैन. मैले अलिअलि साथीहरूलाई भन्न खोजेको चाहिँ तपाईँसँग कुनै भिन्न किसिमको स्किल छ भने त्यो स्किललाई राम्रो बनाउने कुरा गर्नु है. तपाईँलाई स्कुलको कलेजको सर्टिफिकेटले मात्रै धेरै कुरा दिँदैन, त्यो दुःख मात्र हुन्छ, टाइम किल मात्रै हुन्छ. यो एउटा प्रसङ्ग भयो. अर्को प्रसङ्ग चाहिँ अब कसरी पढ्ने भन्ने कुरामा चाहिँ अनि के पढ्ने भन्ने कुरामा कसरी पढ्ने र के पढ्ने भन्ने कुरामा सामान्यतया धेरै अधिकांश विद्यार्थीहरूलाई पढ्ने कुरा चाहिँ अरूको लागि पढिदिएको जस्तो. मेरो छोरी 10 वर्षको छ अनि उसले अस्ति भन्दै थियो म कहिले चाहिँ 25 इयर्स क्रस गर्छु होला भने किन साना भने त्यति बेलासम्म मैले धेरै पढ्नु पर्दैन अहिलेको जस्तो भने क्या उसले. अनि पढ्ने कुरामा चाहिँ इन्टरटेन भन्दाखेरि पनि पढ्ने कुरा चाहिँ कहीँ वर्णनको फिल गरिराख्नु भएको छ कि यो के पढ्ने भन्ने पढ्ने कुरामा त्यस्तो होइन होला. यसलाई एउटा स्किल सिकेको कुरामा लिनु पर्ला. अनि जस्तो तपाईँले एक्जामहरू आइरहेछ आउँदैछ तयारी गर्नु छ क्लास तयारी गर्दैछ अनि गाह्रो विषय भनेर नहातिनु, सजिलो विषयबाट पढ्न थाल्नुहोस्. सजिलो विषय र तपाईँलाई रमाइलो लाग्ने विषयबाट तपाईँले पढ्न थाल्नु भने बिस्तारै तपाईँलाई पढ्नुमा पढौँ लाग्छ, तपाईँ पढ्ने तपाईँको प्र्याक्टिस बन्छ. तर तपाईँले त्यो मलाई साइन्स यति गाह्रो लाग्छ भनेर त्यो पढ्न जाने बेलामा नै पढ्ने बेलामा नै मुडमा नै पहिल्यै साइन्सलाई आफ्नो दिमागमा ल्याइदिनु भयो नि तपाईँलाई साइन्स निकाल्नु छ तपाईँलाई यो आइहाल्छ एकछिनमा आइहाल्छ तपाईँलाई एकछिनमा हाई आइ नै हाल्छ तपाईँ पढ्नै सक्नुहुन्न अथवा पढ्नको कुरामा चाहिँ मन जाँदैन. अनि त्यसले गर्दाखेरि चाहिँ यो के पढ्ने कसरी पढ्ने भन्ने कुरा चाहिँ सजिलो टपिकबाट सजिलो च्याप्टरबाट पढ्दै जाने अनि के पढ्ने भन्ने कुरामा पनि मैले आफूलाई कम्फर्टेबल भएको अझ आजभोलिको समयमा चाहिँ आजभोलि जे कुरा चलिरहेको छ जस्तो अहिले प्लस टू पनि अब इक्जाम यो बेलामा चल्छ, एसएको पनि यही बेलामा इक्जाम चल्छ, तपाईँले अहिले जे चलन चल्तीमा पढाइ भइरहेको छ त्योभन्दा अपकमिङ अब आउने विषय चाहिँ के हो त, अबको 5 वर्षपछिको स्कोप चाहिँ के हुनसक्छ होला भन्ने हिसाबले विषय छनौट गरेर पढ्न सकियो भने चाहिँ यो पढ्ने कुरालाई असाध्यै धेरै महत्व सजिलो बनाउँछ. र अहिले एसईकै तयारीमा रहनुभएको साथीहरूलाई चाहिँ जस्तो ग्रुपमा पढ्दा रमाइलो हुन्छ कि लेखेर पढ्ने बानी हुन्छ कि अनि पढ्ने भनेर एकरो पढिराख्ने टिभी हेर्छ कति चकचक गरेको फेरि फोटो लिएर गयो कति क्रिकेट हेरेको भनेर बुवा आमाले पनि बुवा आमाको भनेको कुरा बुवा आमाले त्यस्तो भन्नुहुन्छ भने पनि ब्रेक गर्दै थोरै पढ्दै थोरै बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै फेरि पढ्दै फेरि बुझ्दै गरेर त्यो त्यसरी पनि तपाईँले हामीले पढाइलाई कन्टिन्युटी गर्न सक्छौँ, पढाइलाई निरन्तरता दिन सकिन्छ. एकरो पढ्दाखेरि पढेका सबै कुरा दिमागमा मस्तिष्कमा नघुस्न सक्छन्, त्यही भएर पढ्ने कुरालाई पनि तपाईँले व्यवस्थित बनाउनु, थोरै पढ्नु तर बुझेर पढ्नु. रेडियो अडियोको स्टुडियो कमेडी हाइट नारायणेश्वर मार्ग बारेश्वरबाट बोलिरहेका छौँ. स्टुडियोमा रविन्द्र, मेरो नाम दिपेन्द्र, चन्दन पनि सँगै हुनुहुन्छ. आजको खुल्लु लटकमको श्रृङ्खला तपाईँलाई मन परेर भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तजनलाई पनि सुन्न भनिदिनुहोस्. यसरी तयार गर्दै गरेका विद्यार्थीहरूका लागि पढ्ने वातावरण घरभित्र दिउँ र काहीँ न काहीँ व्यक्ति परिवार र समाजमा खुसी कमजोर हुँदै गएको छ, उत्साह कमजोर हुँदै गएको छ, उमङ्गले ठाउँ छोड्दै गएको छ. तर हामी रङ्गीन पर्व फागुको नजिक आइपुगेका छौँ जीवनका रङ्गहरूलाई, जीवनका दुःखहरूलाई दुःखहरू त सबैको जीवनमा छ, दुःख त सबैको जीवनमा हुन्छ, यसको मतलब सुख पनि सबैको जीवनमा हुन्छ। तपाईँलाई थाहा छ हिजो तपाईँको घरतिरको मौसम कस्तो थियो मलाई थाहा छैन, तर काठमाडौँको मौसम चाहिँ धुम्म थियो, दिमसिम सिम सिम सिम सिम सिम पानी पर्यो। व्यक्तिगत रूपमा त्यो मौसम मलाई असाध्यै अनइजी अनकम्फर्टेबल फिल हुन्छ। र 2064 साल फागुन 20 गते यस्तै मौसममा मेरो दाईको हेली क्र्यासमा डेथ भएको थियो, र मलाई हरेक धुम्म दिनहरूमा सिम सिम पानी परेको दिनमा अँध्यारो दिनमा चाहिँ त्यो नमाजलाको छिडहरू सम्झिन्छु। तर हिजो धुम्म आज उग्रिएको छ काठमाडौँ, अब मौसम चाहिँ परिवर्तन भयो है, हामी एउटा बिन्दुबाट अर्को बिन्दुमा गयौँ है भन्ने सायद सिम्बोल पनि थियो होला। त्यसैले हरेक अप्ठ्यारा र असजिलाहरूपछि अवसर आउँछ, त्यसलाई धैर्य गर्नुहोस्, संयमता अप्नाउनुहोस्, एकदमै संयमता अप्नाउनुहोस्, नआत्तिनुहोस्। अहिले मैले झट्ट सम्झेँ, कोविडको बेलामा धेरैले आफ्नो आफन्तहरू गुमाउनु भयो, त्यो गुमाएका आफन्तहरूमध्ये केही चाहिँ आत्तिएर निसास आफू आफूमै निसासेर आफू आफूले नै मनोबल कमजोर बनाएर धेरैको ज्यान गएको हो जस्तो अनुमान लाग्छ। अब हेल्थको कुरामा धेरै कुरा बोल्न मिलेन, यद्यपि अप्ठ्यारा र चुनौतीहरूसँग व्यवस्थापन गर्दै अगाडि बढेको जिन्दगी नै रमाइलो हुन्छ, रोमाञ्चक हुन्छ। बीचमा एकदमै म हात्तिएको थिएँ, 6-7 महिना 8 महिना अगाडिपट्टि मलाई एकदमै गाह्रो भएको थियो, अनि मैले एकजनासँग काउन्सिलिङ लिएँ, अनि मैले भन्दै हुनुहुन्थ्यो क्या तपाईँले आफ्नो सन्ततिका लागि कस्तो कथा कथा के सुन्नुहुन्छ त, जिन्दगी उतार चढाउ सुनाउनु भए पो मजा आउँछ जिन्दगीमा, त्यहाँ आफूले आफूलाई कमजोर बनाउनु है भनेर भन्नुहुन्थ्यो। त्यही भएर खास गरी यो किशोर अवस्थामा अनि अहिलेको यो एकदम प्रेसर छ, अहिले फलानको जति स्कुल ल्याउनु पर्यो, फलानको जति नम्बर ल्याउनु पर्यो, यति नम्बर ल्याइदिने फलानुमा यति स्कलरसिप पाउँछ, डाक्टर बनिदिनु पर्यो, इन्जिनियर बनिदिनु पर्यो भनेर जुन घरभित्रको प्रेसर छ र कहिले किशोर किशोर तनाव छ, त्यो तनावबाट चाहिँ तपाईँ तनावलाई तनाव नलिनु है, यो स्वाभाविक हो, यो चाहिँ भन्न मात्रै खोजेको हो। हामी एकैछिनपछि आउनेछौँ।

0: tragedy attracts them.
1: हाम्रो पात्रको प्रस्तुति कुल्लू लडकङको यो श्रृंखला तपाईँलाई मन परेन भने हामीलाई खबर गरिदिनुहोस्, मन पर्यो भने साथीभाइ इष्टमित्र आफ्ना आफन्तलाई पनि सुन्न भनिदिनुहोस् र चर्चा छलफल कुराकानी गरिदिनुहोस् विषयमा। आज बिहान चिसो चिसो थियो, अलिक चाँडो नै बिउजे थिए, यसो बेडमै पल्टेर मोबाइल चलाइरहेको थिएँ एकैछिन, अनि एकैछिन मोबाइल चलाइरहेको थिएँ, गजबको प्रसङ्ग त्यहाँ मैले हेर्न र सुन्न पाएँ। अनि जुन कुरो चाहिँ म यो मेरो होइन, मैले आज सामाजिक सञ्जालमा भेटेको कहीँ कतै भेटेको यस्तो इन्सपायर स्टोरी तपाईँलाई किन नभन्ने, यस्तो कथालाई तपाईँलाई मोटिभेट गर्छ कि भन्ने हिसाबले मात्रै हो यो, नितान्त मेरो एकदमै आइडिया अथवा मैले कल्पना गरेको यो कन्टेन्ट होइन। बढी मनको जहाज होइन, बढी मनको जहाज अथवा जहाज भनौँ न, जहाज त्यति बेला मात्रै आफूलाई सुरक्षित ठान्छ जब ऊ हवाईजहाज ग्राउन्डमा ल्यान्ड गरेको हुन्छ। जहाज त्यति बेला मात्रै आफूलाई एकदम सुरक्षित ठान्छ ऊ जति बेला हवाईजहाजमा ग्राउन्डेड हुन्छ, होइन त चन्दन? हवाईजहाजमा ट्याक्कै ग्राउन्डेड ट्याक्कै एयरपोर्टमा ल्यान्ड भयो भनेपछि आहा भन्ने हुन्छ। तर हवाई त्यही हवाईजहाजलाई हामीले ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? हामीले हवाईजहाजलाई ग्राउन्डमा मात्र राखिदियो भने के हुन्छ होला? उडाइदिनौ भने के हुन्छ होला? त्यो घाटामा जान्छ, त्यो नोक्सानै हुन्छ, होइन? हवाईजहाजको त्यसले भ्यालु नै क्रिएट गरेन, होइन? होइन, त्यो हवाईजहाज नै भएन नि त। त जब उसले उडान भर्छ अनि उसले उसले आफ्नो अस्तित्व पाउँछ क्या, हावासँग ठोकिन्छ, बादलसँग पैठाझोरी गर्दै जुन एउटा एउटा ठाउँबाट अर्को ठाउँमा जब गन्तव्यमा पुग्छ, होइन, हवाईजहाज उडेपछि मात्रै हवाईजहाजको मजा हुन्छ, होइन? तपाईँले आफूलाई सुरक्षित गर्नु ठान्ने हो एकदमै, होइन, थपक्क बस्नु भन्दा तपाईँको जीवन चलायमान चलायमान नै हुँदैन नि। आकाशमा जहाज उड्दा जोखिम छ, होइन? आकाशमा के कसो भन्नु त हो नि त, आकाशमा जहाज उड्दाखेरि जोखिम छ, हावा छ, हुन्डरी छ, बादल छ, यहाँबाट त्यो कहाँ गन्तव्यमा पुग्नुपर्छ भन्ने छ। अनि त्यो चलायमान जिन्दगी जिन्दगी नै मजाको छ अरे। त्यसैले आफूले आफूलाई एक्टिभ बनाउनुहोस्, आफूले आफ्नो जिन्दगीमा उडान भर्नुहोस्। अनि उडान भर्दाखेरि उडान भर्नुभन्दा अगाडि जस्तै एउटा पाइलटले अथवा एरोनोटिकल इन्जिनियरले होइन हवाईजहाज ठिक छ कि छैन, पाङ्रा ठिक छ कि छैन, गियरबक्स गियर ठिक छ कि छैन, सबै चेक पडताल गर्नुहुन्छ होला। त्यसको लागि तपाईँले आफूलाई पनि, तपाईँ नेपाल नेपालको आर्मीमा अथवा पुलिसमा जाँदै हुनुहुन्छ भने होइन, तपाईँको शरीर ठिक छ कि छैन, तपाईँ त्यसको लागि काबिल हुनुहुन्छ कि हुनुहुन्न, मजबुत हुनुहुन्छ कि हुनुहुन्न, तपाईँ रेडी हुनुहुन्छ कि हुनुहुन्न, तयारी हुनुहुन्छ कि, आफूलाई तयारी बनाउनुहोस्। त्यसपछि तपाईँले उडान सुरु गर्नुहोस्। ड्राइभर मोटर चालक बन्नका लागि तपाईँ तयारी हुनुहुन्छ कि हुनुहुन्न? लाइसेन्स त पहिला आउनु पर्यो। गाडी चलाउनुभन्दा अगाडि टायरमा हावा छ कि छैन, इन्जिन ओइल छ कि छैन, पानी छ कि छैन, सबै चेकअप गर्नु, त्यसो उडान भन्नुहोस्, होइन? उडान चाहिँ भन्नुहोस्, उडान भन्न नडराउनुहोस्। तर त्यस्तो उडानमा कुनै आउने केही जोखिमहरू भयो भने अथवा केही अप्ठ्याराहरू ट्रभलेन्स भयो भने त्यसमा पनि हातिनुहोस्। सुरक्षित हातिनु भयो भने होइन, हातिँदाखेरि त्यहाँ जोखिम हुनसक्छ, हातिएन र त्यसलाई व्यवस्थित हिसाबले चाहिँ ल्यान्ड गर्न सक्यो भने होइन, त्यसलाई व्यवस्थित हिसाबले आफूलाई समयमित बनाउन सक्यो भने त्यो जहाज जस्तो हामीलाई अस्ति पनि एउटा थाहा छ नि, एउटा इन्जिन जलेको चाहिँ दुबईमा होइन, काठमाडौँ दुबईमा होइन, दुबईमा गएर ल्यान्ड गर्यो भन्ने समाचार पनि आइरहेको थियो नि। त्यही भएर यो उडान भर्नका लागि अघि बढ्नका लागि आफूले आफूलाई नै नियन्त्रण नगर्नुहोस्। हाम्रो फेसबुक पेज facebook.com/खुल्लुली हाम्रो फेसबुक पेज facebook.com/खुल्दुली हो। यो पेजमा तपाईँले आफ्ना जिज्ञासा खुल्दुलीहरू पोस्ट गर्न सक्नुहुन्छ। र त्यसै गरी तपाईँले हामीलाई हाम्रो वाट्सएप नम्बर 9801106010 हाम्रो वाट्सएप नम्बर हो। यो वाट्सएप नम्बरमा तपाईँले आफ्नो जिज्ञासा खुल्दुली प्रश्नहरू लेखी पठाउन सक्नुहुन्छ। हाम्रो पात्रमा फिडब्याक दिन सक्नुहुन्छ। खुल्दुलीलाई युट्युबमा खुल्दुली.com युट्युब च्यानलमा अथवा एफ रेडियो अडियो एफएम 106.3 दुईटै युट्युब च्यानलमा तपाईँले खुल्दुली.comलाई सुन्न पनि सक्नुहुन्छ। र अर्को प्रसङ्ग जोड्छु, जहाजको जस्तै यो चाहिँ मेरो आफै सिर्जना हो, यसो कसैको कपिराइट लाग्दैन। अनि कहिलेकाहीँ मलाई एकदम रिस उठ्छ केही केही कुराले, यही सोध्छु रिसा त मैले कहिले के पाएको छु, कहिले के पाएको छु, अथवा अरूसँग रिसाएर अर्कालाई हप्काएर अर्कालाई गाली गरेर मैले आफ्नो शरीरबाट किन नेगेटिभ तत्त्वहरू मात्रै नेगेटिभ इनर्जी मात्रै डेभलप गर्ने। अनि यसो हेरेको पानी जीवनलाई पानी बनाउन सकिने कस्तो मजा हुँदो रहेछ क्या। है हिजोको पानीले कति किसानहरू खुसी हुनुभयो होला, होइन चन्दन? हिजोको पानी तराईतिर के हुन्छ, हिजोको पानी पछि के मकै छर्ने बेला भयो? अब मकै छर्ने बेला भयो, खेत जोत्ने मकै छर्ने, होइन जमिनले पानी पायो, होइन अब त्यो अझ अब यो वसन्त ऋतुमा अझ फुलहरू होइन बेट बिराहरू अझ हरियाली हुन्छन्। जिन्दगीलाई पानी जस्तो बनाउनुहोस्, यो पानी यो हामी धोबी खोलाबाट नजिकै छौँ, काठमाडौँमा बागमतीबाट नजिकै छौँ, अनि कहिलेकाहीँ त्यो पानीले आफ्नो हिँड्ने बाटोलाई मान्छेले मानव बस्तीले पेल्दै पेल्दै पेल्दै ल्याए, कहिलेकाहीँ त्यो पानी यस्तो उग्रो रूप ल्याइदिन्छ कि होइन यस्तो उग्रो रूप ल्याइदिन्छ कि उनीहरूको घरभित्रै छिर्दिन्छ क्या, उनीहरूको चुलोभित्रै छिर्दिन्छ क्या। पानीलाई हेपेर हो नि त त्यस्तो भएको त, तर पानी त पानी हो नि त, फेरि सालिन्छ उसले आफ्नो बाटो आफै बनाउँछ, होइन कसैलाई भिजाउँदा पनि उसको जीवन उर्वरशील बनाइदिन्छ क्या। सितीमिती पानीले नोक्सानी गर्दैन, त्यही भएर हामीले हाम्रो दिनचर्यालाई हाम्रो मस्तिष्कलाई चाहिँ पानी जस्तै बनायो भने, सरल बनायो भने, कुल बनायो भने, आगो जस्तो होइन है, आगो हेर्नु त पोल्छ चलाउँछ गाह्रो हुन्छ नि, पोलिन्छ अरू कुरा भन्दा त पानी राम्रो कुरा होला नि। मलाई आगो पानीले पृथ्वी बनेको छ हाम्रो ठाउँमा छ, तर आफ्नो मनलाई मस्तिष्कलाई कस्तो बनाउने भन्ने कुरामा चाहिँ जोड्न खोजेको हो। एकैछि पछि आउनेछौ, सहकर्मी रविन्द्रको केही तयारी छ जस्तो लागिरहेको छ। खुल्दुली.comको साथमा रहनुहोला।

0: रात्रो मा सजिलो गरी सुनौ बुझौ बुझौ सुनौ हटाऊ कन्फ्युजन गैस द प्रदूषण इट्स अ कूल धुली डॉट कम गैस द प्रदूषण इट्स अ कूल धुली डॉट कम खुदु झटकमको आजको श्रृङ्खलामा अब चाहिँ सहकर्मी रविन्द्रको पालो रविन्द्रको जिम्मेवारी छ एउटा नाटकको अंश हामी एउटा दृश्य खुल्लो ढोकामा बिजाउँदैछौ
1: नरु नरु नरु मेरो सानो पुन्टु नलौ बुबा यहाँ छु नि त तरकारी पनि पकाउन नदिने हो आज एक दिन घर बस्दा यस्तो गाह्रो छ अन्तले कसरी हेरे होला सानो बुबु खाएर बोतलको दुध भनेपछि चिनिहाल्ने स्याबास ओ स्याबास नरो है अब हस् नरो नरो म तिम्री आमालाई सुप दिएर आउँछु है ल अन्त ए अन्त निदाको तिमी
2: हेर न म त सुक्दै पो भएछु
1: ल यति सुप खाइहाल त अनि अहिले पेट दुख्न कस्तो छ
2: अहिले त अलिक कम छ त्यही भएर आँखा पनि लागेछ छोरो के गर्दैछ
1: अघि रोइरहेको थियो मैले फकाइसकेँ म भएपछि तिमी चिन्ता नगर न ल ल ल यो सुप खाइहाल त
2: हुन्छ
1: मेरो हात मिठो छ है
2: अति मिठो नि फाइभ स्टारको कुकलाई जित्छ उस्तै परे काम पो ढङ्ग पुऱ्याएर गर्ने होइन
1: के गरिन ढङ्ग पुऱ्याएर हेर सहकारीको नम्बर वान एकाउन्टेन्ट हुँ म
2: भर्खर छोरो के गर्दैछ
1: अघि रोइरहेको थियो मैले फकाइसकेँ म भएपछि तिमी चिन्ता नगर न ल ल ल यो सुप खाइहाल त
2: हुन्छ

0: गल्ती त भइहाल्छ नि, त्यही गल्ती हुन्छ भनेर त मान्छेहरूले ओखती बनाएको, ओखती खाएर सुरक्षित गर्भपतन गर्यो त।
1: धन्न चाँडे थाहा पाइयो भन न।
2: सूर्य राई, ए सूर्य राई।
3: हजुर।
2: खोइ तयार भयो दाइ?
0: ला बर्बाद।
1: किन नि?
0: भुसुक्कै बिर्सेछु नि। ए पखै म आए।
4: ल के चाला हो त सूर्य दाई, अहिलेसम्म तयार हुनु भएको छैन?
0: आज अब गई भएन केटा।
4: कहाँ त्यस्तो हुन्छ दाई, म त केटी हेर्न जान भन्दै हिँडिसकेँ, घर आमालाई नि भन्दै हिँडिसकेँ यहाँ मान्छे। अनि
0: अर्को दिन जाउँला नि रघु।
4: अब सधैँ फुर्सद हुनु नि दाई, मेरो कुरा बुझ्नु नि तपाईँ।
0: मेरो कुरा चाहिँ बुझ्न त, यहाँ भाउजू बिरामी छ के?
4: हे दाई, हिजोसम्म केही नभए भाउजूलाई आज एक्कासी कसरी के हुन्छ भने? तपाईँलाई जान मन छैन अनि ढाट्दै हुनुहुन्छ होइन? मलाई फेरि संसारमा सबभन्दा बढी रिस उठ्ने भने ढाट्ने मान्छेसँगै हो क्या।
0: हे किन ढाट्ने म? तेरो भाउजूलाई सन्चो नभएर यहाँ छोरो हेरिरहेको छु।
4: दाई प्लिज, जसरी नै मिलाउनु न, आज म गइनँ भने मेरो केटी त झुन्डेर मर्छ क्या।
0: नचाहिया कुरा गर्छ, दुई चार दिनपछि जाँदैन केही हुँदैन, यहाँ मिलेन त के गर्ने भन्न।
4: जसरी पनि मिलाउनु न दाई।
0: ल पर्या केटी हो, माग्न जानु पर्ने होइन?
4: हजुर।
0: अनि के भयो त, दुई चार दिन कुर्न सक्दिनँ रे?
4: नसकेर त हो नि दाई।
0: किन नसक्नु, हेर्नु अर्को केटो आउँदैछ र?
4: होइन के दाई,
0: भगाएर लिएर यो बेकारमा माग्ने जस्तो माग्न गएर के लामो प्रक्रिया पुरा गरिरहनु?
4: अब केटी भागेर नआउने भन्छ नि दाई, बुझ्नु न मेरो कुरा, जसरी पनि आज त जानै पर्छ दाई।
0: आज म जान पाउँदिनँ के, मिल्दैन पनि, मेरो कुरा बुझ्न यार
4: दाई। हत्तेरिका, बुझ्नु न मेरो कुरा दाई, केटी प्रेग्नेन्ट छ क्या दाई।
1: के रे के रे?
4: केही होइन भाउजू।
0: तिमी कतिखेर आयो यहाँ?
1: भर्खरै आकिनी, के भन्यो यो के कुरा हो?
4: नरिसाउनु न भाउजू, बुझाउँछु म भित्र हिँड्छु।
1: भनेपछि तपाईँ त देवर बाबु भित्र भित्रै चालु मान्छे पो हुनुहुँदो रहेछ।
4: अब चिया खुवाएर बेजत नगर्नु न भाउजू।
1: अनि के हो त यो?
4: अब उमेरमा भइहाल्छ नि भाउजू, तर मैले अब मेरो केटीलाई धोका दिन्छु भनेको होइन क्यारे, बिहे गर्छु भनिरहेको छु।
0: त्यही त, रघु नराम्रो मान्छे त होइन है। अब
1: चुप लाग तिमी, सब लोग्ने मान्छेहरू उस्तै हो, तिमी पनि त्यही ड्याङको मुला हो।
0: हत्तेरी अनिता, नरिसाऊ न, मैले त के गरेको छु र?
1: के गरेको छौ त्यो त मलाई थाहा छ नि।
4: आफूलाई यहाँ टेन्सन भइरहेको बेला तपाईँहरू चुप लाग्नु के दाजु भाउजू? अब काम नै नभए नि केटी मागेर बिहे गर्ने हो,
0: हतार किन गर्नु पर्यो त है?
1: हतार नगरेर के गर्ने त, बिहे नै नगरी घरमा छोरा छोरी पाएर बसोस् त केटीले?
4: मलाई त यो कुरा सुन्दा नि भन्न न न न झिङ्गट्ट लगाएर आइरहेछ हो दाई। आज आउँछु भनेको थिएँ, आज गइएन भने उसलाई नराम्रो लाग्छ नि दाई।
0: हेर, मैले अस्ति पनि बिहे गर्न हतार नगर भनिरह, बीस वर्ष बल्ल हुँदैछ त, म आज पनि त्यही भन्छु। उसी पनि तेरो जागिर छैन, उमेर हुँदैछ बिहेको लागि, त त्यसै छटपटेको छटपटे गरिरहेछस्।
4: मेरो ठाउँमा बसेर हेर्नु नि दाई, अनि थाहा पाउनुहुन्छ। झन् गाउँको जान्ने बुझ्ने भलाद्मी दाई भनेर भन्दैछु, तपाईँ नै भाउ खोज्नुहुन्छ?
0: भाउ खोजेको होइन, मैले रियल कुरा गरेको। पहिले पढाइसका अनि मेरो सहकारीमा काम लगाइदिउँला अनि गर्ला बिहे।
1: के कुरा गरेको तिमीले, बिहे अघिको त्यस्तो सम्बन्ध छ उनीहरूको, त्यसको के हुन्छ?
0: अब हामीले जे गर्यौं त्यही गर्ने नि।
4: मतलब तपाईँहरूले के गर्नुभयो?
1: तिमी पनि
0: अब के भयो त, यसले चाहिँ आफ्नो सब कुरा सुनाइरहेछ भने हामीले किन नसुनाउने? ल सुन र, खास अहिले हाम्रो एउटा बच्चा दस महिनाको मात्र भयो, सोच्दै नसोची अर्को पनि बच्चा बस्यो, अनि गर्भपतन गर्ने औषधि स्वास्थ्य कर्मीले भनेअनुसार खाएन अन्ताले, त्यही भएर यिनलाई नछोडेको मैले आज, बुझिस?
4: ओहो, कुरा त्यस्तो भयो। अनि कस्तो छ भाउजू अहिले?
1: ठिकै छ।
0: हेर केटा, बेलैमा स्वास्थ्य कर्मीलाई भेटेर सरसल्लाह लिएर गर्भपतन गर्ने औषधि खायो भने सजिलै गर्भपतन हुने रहेछ, त तेरो केटीलाई माया गरिहाल्छस्, केही महिना वर्ष बितेपछि बिहे गर्दा भइहाल्छ, हतारमा नगर न, के भन्छौ अनि त तिमी?
1: खै अब म के भन्नु, सल्लाह गर्नुहोस् तपाईँहरू, केटीले पनि मान्न पर्यो, कुराकानी गर्नुहोस् एकपल्ट, यति सब भएपछि मेरो हिसाबले छोड्न चाहिँ हुन्न है।
4: ठिकै छ नि त, एकपल्ट म कुरा गरिहेर्छु।

हाम्रो अडियो ब्याङ्कमा भएको खाताबाट रविन्द्रले एउटा नाटक अहिले खुल्लु डटकममा प्रस्तुत गरिदिनुभयो। खुल्लुली डटकमको साथमा रहनुहोला। अन्त्यमा हामी एउटा किशोर अवस्था लिएर आउँदैछौँ।

0: tragedy attracts them.
1: कसको किशोर अवस्था जोड्दै हुन्छ रविन्द्र रविन्द्रको हातमा छ डाडु पनि अहिले चाहिँ माइक्रोफोन मेरो हातमा भए पनि खुल्लु लटकमको अन्त्यमा किशोर अवस्थाका बारेमा कुराकानी गरिहाल्दैछौ।
2: नमस्कार, म गायिका इन्दिरा जोशी। सानो छँदा चाहिँ म धेरै नै जली थिएँ, तर अलिकति चेन्ज भनेको जुन बेला चाहिँ मलाई यो एडोलेसेन्स भन्छ नि त्यो बेलामा, जुन बेलामा हामी हर्मोनल नै चेन्ज हुन्छ बेसिकली फिमेलको चाहिँ। होइन, युज टु सिङ डान्स उफ्रिँदा स्टेजमा मम्डाड एकदम खुसी हुने सानै थिएँ होइन, तर म अलिकति यङ हुँदै जाँदाखेरि मम्डाडलाई त्यही नै इन्सेक्योरिटी हुँदै गयो, जबकि म मेरो फिलिङ चाहिँ म यसमै लाग्छु, म यही गर्दै जान्छु भन्ने भयो। सानो हुँदा त्यही चिज ममलाई केही जस्तो लाग्थेन किनभने सानो चाहिँ रहर गरेको छ, तर यङ हुँदै जाँदाखेरि ममलाई चाहिँ अलिकति टेन्सन हुने ओ माई गड, किनभने यो फिल्डलाई लिएर कतिजनाको हाम्रो अलिकति पर्सेप्सन पनि त्यति राम्रो छैन है, यहाँ बिग्रिन्छन्, पढाइ कन्टिन्यू गर्दैनन्, स्मोक गर्न सिक्छन्, रक्सी खान सिक्छन्, धेरै चिजहरू हुन्छ कि खास एकदमै अर्कै पर्सेप्सन छ मिडियालाई लिएर, तर खास त्यस्तो छैन। आई थिङ्क सिक्ने चिजहरू एकदमै धेरै छ किनभने हामी यहाँ आएर हरेक दिन नयाँ नयाँ मान्छेहरूलाई भेट्छौँ र आफूलाई एकदमै ग्रुम गर्न, म चाहिँ जुन बेला मेरो पनि हर्मोनल चेन्ज हुँदै थियो, मेरो सेल्फ इस्टिम त यति लो थियो, म तल हेरेर हिँड्थेँ, आफ्नो स्किनलाई लिएर म एकदमै खुसी थिएन, धेरै चिजहरू मलाई मन पर्थेन मेरो बारेमा, एकदम कन्फ्युज पनि थिएँ, कसैसँग बोलिहाल्न सक्थेन, कसैले अलिकति चर्को स्वरमा बोल्यो भने घाँटी ख्याप्पै हुने, त्यो रुन मन लाग्ने हुन्छ नि, त्यो एउटा चेन्जको अवस्था रहेछ। सो पछि म यो यहाँ आएर काम गर्दै गए पछाडि राम्रो हुँदै गयो। आई थिङ्क एउटा पोइन्टमा चाहिँ आमा बुवाहरू वरिड हुने कारण चाहिँ जुन बेलामा हामी अलिकति आफूलाई सिरियसली लिन सिक्छौँ, जुन बेलामा हामी यो एसएलसीहरू सकाएर अब सिरियसली पढाइलाई लिने, किनभने त्यसले हाम्रो आउने करियरलाई निर्धारित गर्छ, त्यो हिसाबले मम्मी ड्याडी चाहिँ चिन्तित हुने हो र हामीले पनि हाम्रो तर्फबाट केही राम्रो गरेर एउटा एक्जाम्पल्सहरू दिनुपर्छ, केही राम्रो काम गर्यो भने यसले त राम्रै गर्यो हुन्छ नि, राम्रो पर्फर्मेन्स गर्यो भने, राम्रो गीत राम्रो चल्यो भने त्यहाँबाट मात्रै राम्रो भएको, नत्र इभन मेरो मम्मी ड्याडी सानो बेलामा त जिल्ला स्तरीयमा कति धेरै जिते, ट्रफीहरू कति धेरै चिजहरू जित्दाखेरि युज टु बी ह्याप्पी, तर मेन स्ट्रिममा आएर काम गर्दाखेरि चाहिँ देवर नट द्याट ह्याप्पी। सो आफूले मैले आफूलाई प्रुभ गरेर राम्रो गर्दै गएपछि बल्ल मम्मी ड्याडीको पनि पर्सेप्सन चेन्ज हुँदै आएको हो र त्यही अगेन्स्ट हुनुभएको मम्मी ड्याडी जुन बेलामा अरूहरू अगेन्स्ट थियो हुन्छ नि, काम गर्दै जाँदा बाहिरको मान्छे जुन बेला अगेन्स्ट थियो त्यो बेलामा फ्यामिली फेरि आफ्नो साथमा थियो र अहिले पनि साथमा छ। सो त्यो चिज त्यसरी के तपाईँको अपसाइड डाउन उल्टा हुँदै जान्छ क्या, किनभने एम्बेसेडर तपाईँको परिवार नै हो। सो हामीले हाम्रो तर्फबाट राम्रो गर्न पनि उत्तिकै जरुरी छ र करियर यस्तो हुनु पर्यो, कम्प्रोमाइज नगरौँ। कसैसँग लेखक बन्छु, म फोटोग्राफर बन्छु, होइन म कार्टुनिस्ट बन्छु, म यस्तो बन्छु भन्दाखेरि एउटा टेबल जब नै होस्, स्पेसली एज अ गभर्मेन्टल जब, त्यस्तो खालको जब होस् भन्ने चाहनुहुन्छ। त्यसमा चाहिँ अगेन सेम फर्मुला, वी हेभ टु प्रुभ आवर सेल्फ, राम्रो गरेर देखाउनुपर्छ र कन्भिन्सिङ पावर चाहिँ हुनुपर्छ, तर आफूलाई जे मनपर्छ त्यही काम नै गरौँ भन्छु म चाहिँ, कम्प्रोमाइज नगरौँ मन मारेर, होइन यसमा त बढी पैसा आउँछ होइन म यही गर्छु भनेर मन मारेर चाहिँ त्यो नगरौँ, किनभने यदि हामी जे चिज इन्जोय गर्छौँ त्यही हाम्रो प्रोफेसन हो भने त्यो प्रत्येक दिन तपाईँलाई काम गरे जस्तो महसुस नै हुँदैन। म त स्टेजमा पर्फर्म पनि गर्यो, ओहो उफ्रियो, रमाइलो पनि गर्यो, लास्टमा पैसा पनि कमायो, घुम्न पनि पायो होइन। सो म त त्यसरी लिइरहेको छु प्रत्येक दिनलाई, एकदमै रमाइलो लाग्छ मलाई, तर यसको लागि मैले आफ्नै किसिमले एउटा स्ट्रगल पनि गरेको छु। सो कन्फ्युज नहुनुहोस्, कतिजनालाई फेरि धेरै पछि मात्र गएर थाहा हुन्छ कि म के चाहन्छु भनेर, तर तपाईँ जे काम कन्टिन्यू गर्दै हुनुहुन्छ डेडिकेसन र हामी जुन ह्युमन बिइङ भनेको हाम्रो माइन्ड यस्तो छ कि हामी यदि आफूलाई सिक्यौँ भने हामी सबै कुरा सिक्न सक्छौँ। सो यदि तपाईँलाई सानै उमेरबाट म के बन्छु भन्ने थाहा छैन, तपाईँ अझ कन्फ्युज हुनुहुन्छ भने तपाईँ जे काम गर्दै हुनुहुन्छ त्यसमा एकदमै निरन्तर लागिरहनु, सर्टेन एउटा टाइममा आए पछाडि आफू तपाईँलाई जे चिज मनपर्छ त्यसलाई चाहिँ तपाईँले बिस्तारै त्यो हबी बन्दै जान्छ, किनभने त्यसको लागि त्यो चिज गर्नको लागि इन्भाइरोमेन्ट तपाईँ आफैले बनाउन सक्नुहुन्छ, किनभने तपाईँ अहिले गरिरहेको काममा चाहिँ राम्रो हुनुहुन्छ भने तपाईँलाई मन लाग्ने चिजहरू तपाईँ पछि त्यसको लागि एउटा वातावरण बनाएर त्यसलाई साइड बाई साइड लिएर पनि जान सक्नुहुन्छ। र तपाईँको लाइफमा दुईवटा चिज हुन्छ क्या, एउटामा त तपाईँ अलरेडी पोख्त हुनुहुन्छ र अर्को तपाईँलाई मन परेको चिज पनि तपाईँ साथ सँगसँगै गर्न पनि पाउनुहुन्छ। सो आई थिङ्क त्यसरी लिनुपर्छ जस्तो लाग्छ एभ्री डे। यो ब्युटी कस्तो छ हाम्रो पर्सेप्सन, अब हाम्रो म चाहिँ मेरो स्किन डस्की छ भनेर रुने कराउने सबै घरको मान्छे सबै गोरो छ भन्ने, तर मेरो यही कम्प्लेक्सन स्क्रिनमा आउँदाखेरि राम्रो रहेछ त होइन, अथवा म युरोपियन कन्ट्री जाउँ अथवा अरू देश जाउँ उनीहरूले भन्छ ओ माई गड कस्तो नेचुरल ट्यान तेरो कस्तो ब्युटिफुल भन्छ होइन, हामी चाहिँ उनीहरूलाई हामीसँग जे छैन सायद हामी त्यसकै पछाडि भाग्छौँ, त्यस्तो नगरौँ, हामीसँग जे छ त्यसैलाई एक्सेप्ट गरौँ। आई थिङ्क तपाईँ आफ्नो काममा राम्रो हुनुहुन्छ भने तपाईँ ब्युटिफुल पनि देखिन थाल्नुहुन्छ इभेन्चुअली, चाहे तपाईँ मोटो हुनुहोस्, चाहे तपाईँ होचो हुनुहोस्, चाहे तपाईँ अग्लो हुनुहोस्, जति पनि संसारको सक्सेसफुल एकदमै सक्सेसफुल मान्छे छन् ब्युटी मात्रै होइन आई थिङ्क, र जति पनि संसारको ब्युटिफुल एकदमै ब्युटिफुल भनेर हामीले चिनेको छौँ सायद उनीहरू अरू केही काममा राम्रो थियो नि त्यसपछि हामी उनीहरूको ब्युटीतिर लाग्यौँ होला कि हुन्छ नि, इभन हुन्छ नि ब्युटी पेजेन्टमै गएर जितेकोहरू पनि दे हेभ टु आन्सर लट अफ क्वेस्चन्स होइन, स्टेज आफ्नो प्रेजेन्स राम्रो हुनुपर्छ, त्यो भनौँ न त्यो ओभरअल पर्सनालिटी ओभरअल पर्सना हो कि तपाईँको होइन, एउटा उमेर ढल्केर गइसकेपछि पछि अरू आउँछ हामीलाई त्यो ठाउँ रिप्लेस गर्नलाई, तर तपाईँले राम्रो काम गरेर यदि कुनै छाप छोडेर जानुभएको छ भने नि त्यस्तो त कसैले पनि मेटाउन सक्दैन, चौरी परेर जान्छौँ हामी एक दिन, कपाल पनि सेतो भएर जान्छ, त्यो सधैँ रहँदैन। सो हामी जे चाहिँ सधैँ रहन्छ त्यो बनाउनतर्फ लागौँ, म मोटी भएँ सो वाट नो प्रब्लम, तपाईँ हाम्रो काममा पर्फेक्ट हुनुहुन्छ भने मोटी भयो भने तपाईँलाई कसैले हेप्नै सक्दैन, नगरौँ हेल्दी रहँ पक्कै पनि, त्यसलाई नै लिएर आफूलाई एकदमै निरुत्साहित चाहिँ नगरौँ।
1: यो प्रेरणादायी प्रसङ्ग किशोर अवस्था सँगसँगै खुल्दरी डट कमको आजको श्रृङ्खलाबाट हामी सबैलाई एकैसाथ बिदा दिनुहोस्, झ्यालको चुकु लगाउनुहोस्, छेउमा पानी ल्याउन निबर्सनुहोस्, सकारात्मक सोच राखिदिनुहोस् र हामी सबैलाई एकैसाथ बिदा दिनुहोस्। धेरै धेरै शुभरात्रीको धेरै धेरै शुभकामना, श्रीबाट रविन्द्र र म दिपेन्द्र चन्दन बिदा भयो, नमस्कार, शुभरात्री।

0: छायो।
1: आधी खोलाको स्पन्दन रेडियो आधी खोला 105.4 MHz।
2: फ्रिज बिग्रिएर सब्जीहरू सबै काम नलाउने भयो। दुई चार दिन भइसक्यो, एसी पनि चलेको छैन। कहाँ जाने हो, के गर्ने हो, अत्तो पत्तो भएन।
3: होइन, के भयो र किन हल्लाखोर गरेको हो?
2: किचनमा भएका सबै सामान बिग्रिएर हैरानमा छु। किनेको पनि धेरै भएको छैन, राम्रोसित कहाँ बनाउँछन् होला।
3: ए कुरो त्यस्तो पो, पिर नगर न। विगत 9 वर्षदेखि वालिङ नयाँ बजारमा सञ्चालनमा छ पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र। त्यहाँ गएपछि ढुक्क हुन्छ।
2: हामी कहाँ अत्याधुनिक प्रविधिबाट हरेक कम्पनीका सामानहरू वारेन्टीका साथ बनाइनुका साथै विभिन्न ब्रान्डका फ्रिज, वासिङ मेसिन, एसी, भ्याकुम क्लिनर, इलेक्ट्रिक सामग्रीहरूको मरमत गर्नुका साथै सुपथ मूल्यमा खरिद बिक्री पनि गरिन्छ। सेकेन्ड ह्यान्ड फ्रिज तथा वासिङ मेसिन एक्सचेन्ज समेत गरिन्छ। किचन चिम्नी, टिभी, इन्डक्सन चुलो, राइस कुकर, मिक्सर पनि उपलब्ध छ।
3: स्याङ्जा सहित गुल्मी, पाल्पाको रामपुर, पर्वत जिल्लाका विभिन्न भागमा गएर पनि होम सर्भिस दिँदै आएको छ। यहाँ विभिन्न कम्पनीका सामानहरू को सर्भिस गर्नुका साथै वारेन्टी भए वारेन्टीबाट र नभए सुपथ मूल्यमा मर्मत गरिन्छ।
2: पाठक इलेक्ट्रिक एन्ड रेफ्रिजरेटर वर्कसप फ्रिज मर्मत केन्द्र, वालिङ 8 नयाँ बजार लाइन, राधे राधे चोकबाट 3 घर तल। प्रोप्राइटर कृष्ण पाठक। सम्पर्क मोबाइल 98560-54963, 98560-55104 र 98028-47723।
4: आज बल्ल चित्त बुझ्दो जुत्ता ल्याइदिएछ, मैले खोजेको जुत्ता यही नै हो।
5: हजुरलाई जस्तो पायो त्यस्तै जुत्ता मन पर्दैन भन्ने थाहा थियो नि मलाई।
4: बाबु बरु कहाँबाट ल्याइसियो जुत्ता?
5: वालिङकै पहिलो अनि पुरानो जुत्ता पसल छ नि, पाण्डे सु सेन्टर, हो त्यहीबाट ल्याएको।
4: ल ठिक गरिस्। विगत 40 वर्षदेखि वालिङमा रहे यहाँहरूकै सेवामा समर्पित पाण्डे सु सेन्टरमा विभिन्न किसिमका जुत्ता चप्पलहरू, जस्तै जेन्ट्सका लागि चाहिने स्पोर्ट्स सुज, अफिसका लागि अफिसियल सुज, स्कूल कलेजका लागि स्कूल कलेज सुज, साथै लेडिजका लागि स्पोर्ट्स सुज, क्याजुअल सुज, सेन्डलका साथै सम्पूर्ण किसिमका सस्तो जुत्ता चप्पलको होलसेल तथा खुद्रा सुपथ मूल्यमा उपलब्ध छ।
5: पाण्डे सु सेन्टर, वालिङ बजार।
4: प्रोप्राइटर भीमप्रसाद पाण्डे र थानेश्वर पाण्डे।
5: मोबाइल नम्बर 98460-86005।
6: तपाईँ घरमा वा कार्यालयमा इन्टरनेट चढान गर्दै हुनुहुन्छ?
7: यदि हुनुहुन्छ भने विगत 14 वर्षदेखि वालिङ नगरपालिका, बिरकोट नगरपालिका, सापकोट नगरपालिका, गलाङ नगरपालिका, कालीगण्डकी गाउँपालिका र पैयौ गाउँपालिकामा गुणस्तरीय, सुलभ र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आइरहेको वालिङ इन्टरनेटको सेवा लिन नभुल्नुहोला।
6: पुनश्च हामीले ब्यान्ड विड्थ अनुसार मासिक ₹800 इन्टरनेट सेवा उपलब्ध गराएको जानकारी गराउँछौ।
7: साथै इन्टरनेटको जडानमा एउटा टिभीको मासिक शुल्क निशुल्क हुनेछ।
6: जानकारीका लागि वालिङ इन्टरनेट प्राली, वालिङ 8 मोड,
7: फोन 063-4141-258।
8: आहा, कति राम्रो हो बालीनाली, बिउ नै राम्रो हो कि मल पनि राम्रो हो?
9: बिउ र मल दुवै राम्रो हो नि नानी, रैथाने जातका बिउहरू लगाएको हो, धेरै राम्रो भएको छ। अझै गडेउली मल भएपछि त सुनमा सुगन्धै भयो नि।
8: मलाई नि रैथाने जातका बिउहरू र गडेउली मल चाहिएको थियो, कहाँ पाइन्छ दाई?
9: वालिङ 8 पतञ्जलि योगपीठको आडैमा वालिङ प्रोडक्ट होल्डिङ बहुद्देश्य सहकारी संस्थामा अन्नबाली तथा तरकारीका लोपुनी अवस्थामा पुगेका रैथाने जातका बिउ बिजनहरू संकलन गर्ने र बीज वृद्धिको कार्यहरू गर्दै आइरहेको छ। साथै बालीनालीका लागि आवश्यक पर्ने गडेउले मल उत्पादन गरी खरिद बिक्री पनि गरिन्छ नि।
8: अन्य विस्तृत जानकारीको लागि वालिङ प्रोडक्ट होल्डिङ बहुदेश सहकारी संस्था, वालिङ 8 नयाँ बजार र पतञ्जलि यो पीठको आडेमा सम्पर्क नम्बर 063-4141-696।
10: अहिले हाम्रो गर्नेमा 11 बजेको छ।
6: यस समयको साथमा जितु सुनचाँदी पसल, वालिङ 8 पेट्रोल पम्पको नजिकै जैसी 15 जाने बाटो तर्फ, विश्वासिलो, भरपर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ।
10: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: कितना? अहिले हाम्रो गर्नेमा ताज बजेको छ।
1: यस समयको साथमा जितु सुनचादी पसल वालिङ आठ पेट्रोल पम्पको नजिकै जैसी पन्द्रा जाने बाटो तर्फ विश्वासिलो भर पर्दो र आकर्षक डिजाइनका गरगहना खरिद बिक्री गर्ने ठाउँ
0: सुन्दै हुनुहुन्छ रेडियो आदि खोला 105.4। आफ्नो ख्याल राख्नुहोस् है।

0: रेडियो आदि खुला 105.4
1: नमस्कार तपाई यति बेला सामुदायिक रेडियो आदि खुला 105.4 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
2: अब हामीले बिहान 5 बजेदेखि बेलुका 11 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूको रूपरेखा प्रस्तुत गर्दैछौ। आज बुधबार
1: बिहान 5 देखि 5:30 सम्म भजन गीतहरू,
2: 5:30 देखि 6 बजेसम्म नेपाली खबर,
1: 6 देखि 7 बजेसम्म नेपाली बहस,
2: 7 देखि 7:15 सम्म आदि खोला खबर,
1: 7:15 देखि 7:30 सम्म कार्यक्रम गुड मर्निङ आदि खोला,
2: 9 देखि 9:15 सम्म नेपाल खबर,
1: 9:15 देखि 10 बजेसम्म लोकगीतहरू, 10 देखि 11 बजेसम्म पप गीतहरू,
2: 11 देखि 12 बजेसम्म आधुनिक गीतहरू,
1: मध्याह 12 बजेदेखि 12:15 सम्म नेपाल खबर,
2: 12:15 देखि 1 बजेसम्म पप गीतहरू,
1: 1 देखि 2 बजेसम्म कार्यक्रम गाम्बसीका भाग,
2: 2 देखि 3 बजेसम्म गीत संगीतहरू,
1: 3 बजेदेखि 3:15सम्म नेपाल खबर,
2: 3:15 देखि 4 बजेसम्म सिने संगीतहरू,
1: 4 देखि 5 बजेसम्म लोकगीतहरू, 5:30 देखि 6 बजेसम्म गीत संगीतहरू,
2: 6 देखि 6:30सम्म नेपाल दर्पण,
1: 6:30 देखि 6:50सम्म आदि खोला खबर, 7:30 देखि 8 बजेसम्म साझा खबर,
2: 8 देखि 9 बजेसम्म सूचना तथा आधुनिक गीत संगीतहरू,
1: 9 बजेदेखि 9:15सम्म बीबीसी नेपाली सेवा,
2: 9:15 देखि 10 बजेसम्म आधुनिक गीतहरू,
1: 10:30 देखि 11 बजेसम्म कार्यक्रम खुलदुली.com। यो सँगै आजको हाम्रो दैनिक प्रसारण यही सकिन्छ। Thank you.

0: आज विक्रम सम्वत 2083 साल वैशाख 30 गते बुधवार जेठ कृष्ण एकादशी 13 मई सन 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: भारतसँगको सुपरदर्गी सन्धि अझै पनि उल्छनमै। भारतमा पनि खोजिँदै नेपालीका अवैध सम्पत्ति। हस्ताक्षरको 9 वर्षसम्म पनि बहसमै सीमित बीआरआई। प्रधानमन्त्रीको व्यवहार प्रति पक्षीहरूको आलोचना। राष्ट्रिय परिचय पत्र सर्भर 9 दिनदेखि चलिन लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले अन्नपूर्णमा छापिएको सरकारी विद्यालयका दुई विद्यार्थीको 4 जीपीए शीर्षकको शुभ समाचार।
0: यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा दोलखा जिल्लाका दुई सामुदायिक विद्यालयका विद्यार्थीले सर्वोत्कृष्ट नतिजा हासिल गरेका छन्। जिल्लाको भीमेश्वर नगरपालिकाको पशुपति कन्या मन्दिर माध्यमिक विद्यालयकी छात्रा अर्पिता खड्का र नीलकण्ठेश्वर माध्यमिक विद्यालय गौरी शंकर गाउँपालिका दुई जुगुका छात्र शकिल कार्कीले 4.0 जीपीए ल्याएर जिल्लाकै उत्कृष्ट नतिजा हासिल गरेका हुन्। यस वर्ष दोलखा जिल्लाबाट एसईई परीक्षामा सहभागी भएका कुल 1961 विद्यार्थी मध्ये 66.29 प्रतिशत विद्यार्थी उत्तीर्ण भएको शिक्षा विकास तथा समन्वय एकाई दोलखाले जनाएको छ। परीक्षामा 3.6 देखि 4 जीपीए प्राप्त गर्ने 102 जना, 3.2 देखि 3.6 जीपीए प्राप्त गर्ने 319 जना, 2.8 देखि 3.2 जीपीए प्राप्त गर्ने 523 जना, 2.4 देखि 2.8 जीपीए प्राप्त गर्ने 324 जना तथा 2.0 देखि 2.4 जीपीए प्राप्त गर्ने 32 जना विद्यार्थी छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: छ।
1: यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: यो नया वर्ष को अवसर में सीजी का स्मार्ट डोमेस्टिक अप्लायंसेस को खरीद में हर एक 15 दिन में सेट अफ 5 प्रोडक्ट जीतने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जीतने मौका पनि क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्ष लाई अझ विशेष बनाउनुहोस् सीजी संग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को जो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका समाचार। उल्छनमै भारतसँगको सुपुतर्की सन्धि शीर्षकमा नागरिक दैनिकले खबर छापेको छ। सरकारले नेपाल र भारतबीचको फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता संसदमा पेश गरे पनि भारतसँगको सुपुतर्की सन्धि पुनरावलोकन टुंगोमा पुर्याउन अझै उल्झन देखिएको छ। कानून तथा संसदीय व्यवस्था मन्त्री सविता गौतमले मंगलबार संसदमा उक्त सम्झौता प्रतिनिधि सभामा पेश गरे पनि सुपुतर्की सन्धि पुनरावलोकनको संकेत देखिएको छैन। 2082 साउन 6 र 7 भारतको राजधानी नयाँ दिल्लीमा बसेको नेपाल भारत गृह सचिव स्तरीय संयन्त्रको बैठकमा दुईवटा महत्वपूर्ण विषयमा छलफल भएको थियो। बैठकमा फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौताको मस्यौदालाई पूर्णता दिने र 72 वर्ष अघिको सुपुतर्की सन्धि पुनरावलोकन गर्न चाँडै टुंगोमा पुग्ने सहमति भएको थियो। सोही सहमति अनुसार सरकारले संसदमा उक्त सम्झौता पेश गरेको हो, तर तेस्रो देशका नागरिक पनि सुपुतर्की गर्नुपर्ने भन्ने भारत पक्षको प्रस्तावमा नेपाल सहमत हुन नसक्दा सुपुतर्की सन्धि पुनरावलोकन अझै अप्ठ्यारोमा परेको हो। सम्झौता र सन्धि पुनरावलोकन फरक विषय हुन्। सम्झौताले अझै सन्धिलाई उल्झन गराइराख्छ, सुरक्षा विज्ञ हेमन्त मल्लले भन्नुभयो। भारतले राखेको प्रस्तावमा नेपाल सहमत बन्न सकेको थिएन। तेस्रो मुलुकका नागरिक पनि सुपुतर्की गर्नुपर्ने विषय नेपालका लागि अस्वीकार्य थियो। जटिलताहरू समाधान गरेर दुई देशमा भएका अभियुक्तहरूको लेनदेन हुने गर्छ। दुई मुलुकहरूले एकअर्कालाई अपराध सम्बन्धी सूचना, प्रमाण, साक्षी, कागजात, अनुसन्धान जस्ता विषयमा आधिकारिक र कानूनी आधारमा सहयोग उपलब्ध गराउने व्यवस्था भएकाले यसबाट अभियुक्तहरूको सुपुतर्कीमा सहयोग हुने भए पनि अहिलेलाई नेपालले सन्धिका प्रावधानबारे केही नबोली सम्झौता मात्रै अघि बढ़ाएको छ।
3: भारतमा खोजिँदै नेपालीका अवैध सम्पत्ति शीर्षकमा मध्याह दैनिक खबर लेख्छ। नेपालमा गलत तरिकाले सम्पत्ति आर्जन गरेर कसैले भारतमा लुकाएको रहेछ भने त्यस्तो सम्पत्ति खोजेरै फिर्ता ल्याउने भएको छ। यस सम्बन्धमा नेपालले भारतसँग सम्झौता गरिसकेको छ। 5 फागुन 2082 भएको उक्त सम्झौता बुधबार प्रतिनिधि सभामा पेश भएको छ। यो सँगै भारतमा नेपालीले लुकाएका कसूरजन्य सम्पत्ति र साधनहरू पत्ता लगाउने, रोक्का राख्ने, प्राप्त गर्ने वा जफत गर्ने बाटो खुल्ला भएको छ। यसका लागि सरकारले भारत सरकारसँग फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता गरेको हो, जसलाई बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले पेश गरेकी हुन्। सम्झौता संसदमा पेश गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री गौतमले भनेकी छिन्, अब भ्रष्टाचार गरी अर्को मुलुकमा लुकाएको सम्पत्ति फिर्ता ल्याउने लगायत कार्यमा सरकारलाई सहज हुनेछ। यो सम्झौता कार्यान्वयनमा आएसँगै आर्थिक अपराध, भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अनुसन्धानमा पनि सहयोग पुग्नेछ। बैंक विवरण, कागजात र प्रमाण आदान प्रदान गर्ने, अपराधबाट आर्जित सम्पत्ति ट्र्याक गर्ने, अदालत तथा अनुसन्धान निकायबीच समन्वय गर्ने र आवश्यक परे सम्पत्ति जफत र फिर्ता प्रक्रिया अघि बढ़ाउने कानूनी बाटो खुल्ला भएको हो। अर्थात यदि कसैले नेपालमा भ्रष्टाचार, ठगी, करछली वा अन्य गलत तरिकाले सम्पत्ति आर्जन गरेर त्यस्तो पैसा सम्पत्ति भारतमा लगेर राखेको रहेछ भने नेपाल सरकारले फिर्ता ल्याउन सक्नेछ।
2: दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाण्डुलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याक द्रुत मार्ग निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा 2 वर्षभित्र दायाँ वा बायाँ मध्ये एकतर्फ 2 लेन तयार गरी गाड़ी चलाउन बनाउन सुझाव दिएको छ। द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्मको मार्गको सबै काम पूरा गर्ने समय सीमा सम्झौतामा तोकिए पनि काम सकिने सम्भावना छैन। योजना आयोग स्रोतका अनुसार फेरि तेस्रो पटक तीन वर्ष म्याद थप्ने तयारी भएको छ। आगामी चैत मसान्तपछि तीन वर्ष म्याद थप भएमा निर्माण अवधिको सीमा 2086 चैतसम्म पुग्नेछ। तेस्रो पटक तीन वर्षका लागि म्याद थपिए आयोजनाको लागत र निर्माण अवधि दुवै बढ़नेछ। अहिलेसम्म 95 अर्ब रूपियाँ खर्च भइसकेको छ। फेरि म्याद थपिएमा खर्च 2 खर्ब पुग्ने बताइएको छ। 8 वर्ष अघि 85 अर्ब रूपियाँ लागतमा ललितपुरको खोकनाबाट मकवानपुर हुँदै पाराको निष्कट जोड़ने लक्ष्यसहित फास्ट ट्र्याक निर्माण थालिएको थियो। योजना आयोगले कम्तीमा 2 लेनको भए पनि 2 वर्षभित्र गाड़ी चलाउन मिल्ने गरी फास्ट ट्र्याक निर्माण गर्न सुझाव दिएको हो। द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ।
3: दियौं बाचा लियौं भोट बिर्स्यौं बाचा दियौं डोजरे चोट शीर्षकमा अन्नपूर्ण पोस्टमा खबर छापिएको छ। तराई मधेसमा चर्को घाम छ, तातो हावा चलिरहेको छ, तर 3 महिनाको सुत्केरी महोत्तरीको बर्दीवास गौशाला चोकी 27 वर्षीय रंगिला कुमारी खत्रीको मन घामले नभई चिन्ताले जल्दै गएको छ। पोसिलो खानेकुरा र आराम त परै जाओस्, उल्टै कति बेला छाप्रो भत्किने हो र दुधे बालक च्यापेर कता ओत लाग्ने भन्ने त्रासले चिन्तित छन् रंगिला। किनभने सम्पत्तिको नाममा रहेको झुप्रो पनि सरकारले खाली गर्न सूचना टास गरिसकेकाले रंगिलाको भोक निन्द्रा सबै हराएको छ। मनमा एउटै प्रश्न घुमिरहन्छ, भोलि उठी कहाँ जाने। तराई मधेसदेखि काठमाडौँसम्मका ऐलानी र सरकारी जग्गामा बसोबास गर्ने लाखौं भूमिहीन सुकुम्बासीहरू अहिले सरकारको डोजर अभियानले त्रसित छन्। सरकारले अध्यादेश मार्फत भूमि सम्बन्धी ऐनका केही दफाहरू हटाएर भूमि समस्या समाधान आयोगका पदाधिकारीलाई बर्खास्त गरेको छ। यसले पहिचान र प्रमाणीकरणको अन्तिम चरणमा पुगेको भूमिहीनहरूको व्यवस्थापन प्रक्रिया अन्यलमा परेको छ। सरकारी तथ्याङ्क अनुसार देशैभर करिब 60 लाख मानिस भूमि समस्याबाट पीड़ित छन्। आयोगमा 12,17,000 भन्दा बढ़ीको लगत संकलन भए पनि हालसम्म न्यून संस्थाले लाल पूर्जा पाएका छन्। पीड़ितहरूका अनुसार निर्वाचनका बेला लाल पूर्जाको आश्वासन दिएर भोट मागेका राजनीतिक दल र नेताहरूले सत्तामा पुगेपछि उल्टै डोजर चलाएर विश्वासघात गरेको गुनासो गरेका छन्। नेपालको संविधानले सम्मानपूर्वक बाँच्न पाउने समानता, सम्पत्ति र आवासको हक सुनिश्चित गरेको छ, तर विकल्प बिनाको बलपूर्वक उठीवास गराउने कार्य मानव अधिकार र संविधानको मर्म विपरीत रहेको अधिकार कर्मी र पीड़ितहरूको दावी छ।
2: मंगलबार सिंहदरबार स्थित विभिन्न संसदीय समितिहरूमा निकै चहल पहल देखियो। सार्वजनिक लेखा समितिदेखि शिक्षा उद्योग र विकास समितिका बैठकहरूमा जनसरोकारका गम्भीर विषयमा घनीभूत छलफल भए। सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, शिक्षामा सुधार ल्याउने र सड़क दुर्घटना न्यूनीकरण गर्ने जस्ता विषयमा सांसदहरूले सरकारको गम्भीर ध्यान आकर्षण गराए। संसदीय समितिहरू मध्ये सबैभन्दा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको पहिलो बैठक मंगलबार बस्यो। त्यसलाई भ्रष्टाचारको दलदलबाट निकालेर सुशासनको बाटोमा कसरी हिँडाउने भन्ने विषयमा बैठक केन्द्रित थियो। सांसद खुशबू ओलीले नेपाललाई वित्तीय कार्यवाही कार्यदल एफटीएफले ग्रेलिस्टमा राखेको र यसबाट बाहिर निस्कन सरकार र समिति दुवै सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसद वर्षमान पुनले लेखा समितिको भूमिका विगतमा निकै कमजोर देखिएको स्वीकार गर्दै अब समिति कक्षमा मात्र सीमित नहुने बताउनुभयो। उहाँले तत्काल आवश्यक विषय पहिचान गरी उपसमितिहरू बनाएर काम गर्नुपर्ने खाँचो औल्याउनुभयो। त्यस्तै सांसद विक्रम थापाले त झनै कड़ा रूपमा प्रस्तुत हुँदै संरक्षणवाद, भागभण्डा र दण्डहीनता अन्त्य नगरेसम्म देश नबन्ने बताउनुभयो। संसदीय समिति बैठकमा पूरा समय नबस्दा सांसदको आलोचना शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ।
3: अन्नपूर्ण पोस्टले विपक्षीले भने संसदमा प्रधानमन्त्री शोभनीय देखिएनन् शीर्षकमा खबर छापेको छ। नेपाली कंग्रेस सहितका विपक्षी दलहरूले राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरिरहनु भएको समयमा प्रधानमन्त्री बालेन्द्र शाह बैठकबाट बाहिरिएको विषयमा तीव्र आलोचना भएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकको प्रारम्भमै कंग्रेस प्रमुख सचेतक वासना थापाले प्रधानमन्त्री शोभनीय नदेखिएको भन्दै आपत्ति जनाइन्। लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं, राष्ट्रपतिज्यूबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु सामान्य दृश्य होइन उनले भनिन्। थापाले संवैधानिक पदको सम्मान गर्न र संसदीय परम्परालाई कमजोर नबनाउन आग्रह